0: प्रिय सज्जन, यति हुँदा हुँदै पनि वास्तवमा ईश्वरप्रति गहिराईदेखि नै विश्वास गर्ने मानिसहरूको संख्या पनि अत्यन्त कम हुन्छ, किनभने थोरै मानिसहरूले मात्रै आफूभित्रको अहङ्कारलाई घटाउन सकेका हुन्छन्, कटाउन सकेका हुन्छन्। ईश्वरप्रतिको श्रद्धा भएको व्यक्ति भेट्न निकै गाह्रो छ, अत्यन्त थोरै मानिसहरू मात्रै वास्तविक रूपमा ईश्वरप्रति नतमस्तक हुन्छ। भगवान् श्रीकृष्णले पनि गीतामा भन्नुभएको छ,
1: मनुष्याणां सहस्रेषु कश्चित् यतति सिद्धये यततामपि सिद्धानां

यततामपि सिद्धानां कश्चिन् मां व्यत्ति तत्त्वतः। सहस्रेषु मनुष्याणां, सहस्र मनुष्यहरूमा, हजारौँ मानिसहरूमा कश्चित् सिद्धाय यतति। कसैले मात्रै, एकजनाले मात्रै मेरो प्राप्तिको निमित्त प्रयत्न गर्दछ। यततां सिद्धानाम् अपि कश्चित् माम व्यक्ति तत्त्वतः। र त्यसरी प्रयत्न गर्ने थुप्रै सिद्धहरूमध्ये पनि, थुप्रै योगीहरूमध्ये पनि कुनै एकजनाले मात्र मलाई तत्त्वतः भनेको अन्तस्करणदेखि नै, भित्री तत्त्वदेखि नै, यथार्थ रूपदेखि नै मलाई बुझ्न सक्दछ। भनेपछि प्रिय सज्जन, त्यो परमात्माको जुन दिव्यतम शक्ति छ त्यसलाई जान्नका लागि, बुझ्नका निमित्त भित्रैदेखि नै भगवान्प्रतिको श्रद्धा अत्यन्त आवश्यक हुन्छ। जति धेरै हाम्रो श्रद्धा हुन्छ त्यति नै धेरै हामी ईश्वरीय शक्तिप्रति नतमस्तक हुन सक्दछौँ। त्यति नै त्यो दिव्य शक्तिप्रति हामी समीपस्थ हुन सक्दछौँ, निकटस्थ हुन सक्दछौँ। प्रिय सज्जन, हामी सबैले बिर्सन नहुने, सदैव सम्झनुपर्ने कुरा के हो त भन्दा, हामीलाई मानिसहरूले छोडिदिन सक्छन् तर यो प्रकृतिले कहिल्यै छोड्दैन। जीवन बाँचुन्जेल, बाँचुन्जेल हामीले सास फेरेकै हुन्छौँ, बाँचुन्जेल हामीले पानी पिएकै हुन्छौँ, बाँचुन्जेल हामी यही माटोमाथि हिँडिरहेकै हुन्छौँ, बाँचुन्जेल यही धरतीको उत्पादन हामीले भोजनका रूपमा ग्रहण गर्दछौँ। हेर्नुहोस् त, खै प्रकृतिले हामीलाई कहाँनिर छोडेको छ? जसलाई हामीले आफन्त भनेका छौँ, ती आफन्तहरूले छुट्टै पैदा गरेर बनाएर ल्याएर हामीलाई खुवाउनेवाला छैनन्। यही धरतीमा उम्रिएका, यही धरतीमा पैदा भएका चिजहरू हामीलाई खुवाउने हुन्। हामीले धरतीका आधारमा हाम्रो जीवन पाएका छौँ, हावा पानीका आधारमा हामीले जीवन पाएका छौँ। यसैले हाम्रा वास्तविक सहयोगी, वास्तविक हाम्रा निर्माता र वास्तविक भोजनदाता, जीवनदाता प्रकृति हो भन्ने कुरा प्रष्ट हुन्छ। यही प्रकृतिलाई मानिसहरूले कतै गड भन्दछन्, कतै परमेश्वर भन्दछन्, कतै भगवान भन्दछन्। हामीले त्यसैले यो जुन अस्तित्व छ, प्रकृतिको अस्तित्व, परमात्माको अस्तित्व, यो अस्तित्वप्रति शङ्का प्रकट गर्न हुँदैन। हामीमा कृतज्ञताको भावना कम भएर गएको छ, कृतज्ञताको भावना वृद्धि भएर गएको छ। यो हावा पिएर हाम्रो जीवन चलेको छ, एक सेकेन्ड यो अक्सिजन नपाउने हो भने हाम्रो जीवन रहँदैन। तर कहिल्यै पनि यो हावाप्रति नतमस्तक हुन सकेनौँ हामीले। यो धरती जहाँ हामी टेकेका छौँ र वरपरको सुन्दर संसार देखेका छौँ, यो धरतीप्रति एकपटक कृतज्ञताको भावले हामीले कहिल्यै हेर्न सकेनौँ। आकाशको सूर्य जो निरन्तर हिँडिरहेको छ र हामीलाई उज्यालो प्रदान गरेको छ, त्यो सूर्यप्रति नतमस्तक भएर कहिले हामीले शिर झुकाउन सकेनौँ। प्रिय सज्जन, खै हामी कहाँनिर कृतज्ञ भएनौँ, हामी कहाँनिर कृतज्ञ भएनौँ? त्यसैले हाम्रा पूर्वजहरूले, हाम्रा आचार्यहरूले धरतीलाई ढोग भनेर सिकाएका छन्, आकाशको सूर्यलाई नमस्कार गर भनेर सिकाएका छन्, पानीमा देवताको अनुभूति गर भनेर सिकाएका छन्। सारा प्रकृति देवताको एउटा बिम्ब हो, भगवानको एउटा बिम्ब हो, ईश्वरीय शक्तिको एउटा बिम्ब हो। त्यसैले प्रकृतिलाई पूजा गरेपछि समग्र ईश्वरको पूजा हुन्छ भन्ने संस्कृति सिकाएका छन्। तर हामीलाई लाज लाग्छ, हामी अरूप्रति नतमस्तक हुन लजाउँछौँ, किनभने हामीभित्र अहङ्कारको ठुलो सगरमाथा पैदा भएको छ, हाम्रो शिर अहङ्कारका कारणले ठडिएको छ। प्रिय सज्जन, जबसम्म हाम्रो ठडिएको अहङ्कारको शिर झुक्न सक्दैन, यस धरतीप्रति, यो आकाशप्रति, आकाशको सूर्य चन्द्रमाप्रति, हावा पानीप्रति, तबसम्म हामी वास्तविक मनुष्य बन्न पनि सक्दैन। प्रिय सज्जन, जसले हामीलाई बचाएको छ यो समग्र प्रकृति, यो प्रकृतिप्रति हामी कृतज्ञ बन्न कोसिस गरौँ, नतमस्तक बन्न कोसिस गरौँ। यही नै हाम्रो वास्तविक कर्तव्य हो। हवस् त, आजका निमित्त कार्यक्रम जीवन गङ्गा यति नै। अर्को श्रृङ्खलासम्मका लागि म लक्ष्मण भण्डारी बिदा भए, बिदा दिनुहोस्, नमस्ते।

0: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास। आजको कविता, आजको कविता,
1: आजको कविता, आजको कविता।
2: नमस्कार, म खोला गरे साइलो, खास नाम गङ्गा प्रसाद अधिकारी, मेरो घर इलाम, र कविताको शीर्षक छ आ कविता। यो मदिरा छन्दमा छ। देव सुपूजित देश अखण्डित शङ्कर काकर पालक छन्, गौरव बाहक यो ध्वज रक्षक शाश्वत सूर्य निशाकर छन्। नित्य बसन्त विधान प्रभावित मौसम पल्लव पुष्पितमा पार्न अझै अतिरिक्त सुगर्वित कीर्ति समुज्ज्वल आ कविता। रोग अनेकन भोक चिरन्तन शोक प्रताडित भूतलमा कोभिड कुप प्रकोप बढेपछि भीति बढ्यो जनभित्र घन। शून्य भए शरी मानवका गति ठप्प भए कतिका सपना, जीवनमा गति भर्न उठाउन नित्य बनाउन आ कविता। साँध मिचेर छिमेक सधैँभरि हेप्दछ ठेल्दछ भूमि यतै, स्तम्भ उखेल्छ लुकाउँछ गर्दछ निन्दित कर्म छुचा जहिले। मार्ग खन्यो लिपुलेक तिरै षड्यन्त्र गरी विविधा ननिका, यी षड्यन्त्र तुहाउन कुल्चिन शान्ति जुटाउन आ कविता। भन्छ कि सिक्किम सम्झिनु पर्दछ पूर्व कथा शुभ शौर्य कथा, सतलजको जल डाक्छ पुकार्दछ आ अब वीर यतैतिर आ। साँध मिचेपछि बाध्य भएपछि साध्य गराउन शौर्य उठा, जाई कटक यदि गर्नु परे पनि पार्नु तयार त आ कविता। शौर्य छ चर्चित विश्व विलोकित जाति उही अहिले पनि हो, सभ्य सुसंस्कृत बन अब भारत झट्ट त जा अब भन्नु पर्यो, थाल्नु पर्यो अरिङ्गाल कला अनि बन्नु पर्यो झरिला कमिला, शत्रु हटाउन मेल बढाउन राष्ट्र बचाउन आ कविता। शत्रु हटाउन मेल बढाउन राष्ट्र बचाउन आ कविता। धन्यवाद।
0: आजको कविता,
1: आजको कविता,

0: शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशन सहित रेडियो थाहा संचार हेटौडाबाट पनि सुन्न सकिन्छ।
1: आज मिति 2083 साल असार 19 गते शुक्रबार, नेपाल सम्बत 1146 जुलाई 3 तारीक सन् 2026।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: प्रदेश सभा खारेज विरूद्ध मधेसवादी दल एकजुट हुँदै स्थानीय तह दलीय कि गैर दलीय हुने भन्ने विषयमा नागरिक र राजनैतिक दल विभाजित।
0: सरकारका 100 दिनमा प्रशासनिक सुधार र सार्वजनिक सेवा प्रवाहमा सकारात्मक कदम, लोकतान्त्रिक मूल्य मान्यता कमजोर पार्न खोजिएको भन्दै विपक्षी दल विरोधमा।
1: राष्ट्र बैंकले तोकिएको क्षेत्रमा अत्याधिक खराब कर्जा प्रवाह, सार्वजनिक ऋण 3 खर्बले बढ्दा ब्याज तिर्न फेरि ऋण लिनुपर्ने अवस्था।
0: गाजामा युद्ध शुरू भएको 1000 दिन पूरा, युद्ध विराम सम्झौता कार्यान्वयन नहुँदा 20 लाख प्यालेस्टाइनीको भविष्य अनिश्चित।
1: र अस्ट्रेलियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम स्वरमा गोलकिपर सिमोनको कीर्तिमान, पोर्चुगल र क्रोएसिया बीचको खेल जारी।

0: ढोकढोक होइन ढोक्को हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल समयको आवाज। समयको आवाज
3: समाचार अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन महाधिवेशनमा प्रदेशसभा खारेज गर्ने बहस अघि सारेकामा मधेस केन्द्रित दलहरूले असन्तुष्टि जनाएका छन्। उनीहरूले बिहिबार प्रधानमन्त्रीका राजनैतिक सल्लाहकार असीम शाह संयोजक रहेको संविधान संशोधन कार्यदलसँग भेटेरै सरकारले प्रदेशसभा खारेजीको प्रस्ताव औपचारिक रूपमा अघि बढ़ाए प्रतिवाद गर्ने चेतावनी समेत दिएका छन्। यस विषयमा सरकारसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफ्नो धारणा के हो भन्ने प्रश्न पार्नुपर्ने माग मधेसवादी दलका नेताहरूको छ। संघीयताका लागि मधेस तराईमा ठूला आन्दोलन गरेका यी दलहरूले राष्ट्रपाको त्यो प्रस्ताव स्थगित हुनुपर्ने धारणा व्यक्त गरेका छन्। सैद्धान्तिक रूपमा प्रदेशको पुनर्संरचना गर्ने विषयमा सहमत हुन सकिए पनि प्रदेशसभा खारेजले संघीयता नै कमजोर बनाउने जसपा नेपाल जनमत र नागरिक उन्मुक्ति पार्टीको भनाई छ। जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीय लोकतान्त्रिक गणतन्त्र प्रदेश व्यवस्था र समावेशितामा प्रहार भए प्रतिवाद गर्ने चेतावनी दिएका छन्। उहाँले संघीयता सयौं मधेसी जनताको बलिदानीबाट प्राप्त उपलब्धि भएको भन्दै प्रदेशसभा बिना संघीयता हुनै नसक्ने समेत बताउनु भएको छ। जनमत पार्टीका अध्यक्ष सीके राउतले प्रधानमन्त्री शाहले चुनावी सभाका बेला जनकपुरमा दिएको अभिव्यक्ति विरूद्ध महाधिवेशनमा प्रस्ताव आउनु राजनैतिक बेइमानी भएको समेत बताउनुभयो। 2072 जारी भएको संविधान मस्यौदा समितिका सदस्य एवं जसपा नेपालका नेता लक्ष्मण लाल कर्णले प्रदेशसभा बिनाका प्रदेशहरूको अर्थ नहुने बताउनुभयो। प्रधानमन्त्रीका राजनैतिक सल्लाहकार असीम शाह संयोजक रहेको संविधान संशोधन कार्यदलसँग मधेसवादी दलहरूले बिहिबार भेटेर प्रदेशसभा खारेजीको प्रस्तावमा आफूहरूको असहमति र असन्तुष्टि राखेको नेता कर्णले बताउनुभयो। रासपा उपसभापति स्वर्णिम वाग्ले प्रदेशसभा खारेजीसहित संघीयताको पुनर्संरचना गर्ने प्रस्ताव पेश गर्नुभएको थियो। उहाँको यो प्रस्ताव सभापति रवि लामिछानेको पूरक प्रस्तावकै रूपमा महाधिवेशनले पारित गरेको थियो। मधेस प्रदेशसभाका सदस्य समेत रहनुभएका जसपा नेपालका नेता जितेन्द्र सोनलले उत्पीड़नमा परेको मधेसी जनजाति मुस्लिम थारू समुदायको आन्दोलन संघर्ष र बलिदानबाट संघीयता स्थापना भएकाले त्यसलाई कमजोर बनाउने कार्यको विरोध हुने बताउनुभयो। नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरी पनि ठूलो आन्दोलन बलिदान र त्यागबाट प्राप्त भएको संघीयता र प्रदेशसभा खारेजीबारे सोच्न पनि नसकिने बताउनुहुन्छ। राष्ट्रपा महामन्त्री बीपी आचार्य भने प्रदेशको पुनर्संरचना गर्नेबारे व्यापक बहस हुनुपर्ने बताउनुहुन्छ। प्रदेशसभा खारेजीको प्रस्ताव विरूद्ध एकजुट हुँदै मधेसवादी दल कान्तिपुरमा समाचार छ।
4: आगामी वैशाखमा स्थानीय तहको अध्यावधिक निर्वाचन हुँदैछ। उक्त निर्वाचन नजिकले गर्दा गैर दलीय वा स्वतन्त्र उम्मेद्वार हुनुपर्ने भन्ने विषयमा देशैभरि बहस चल्न थालेको छ। सुनसरीका राजनैतिक दलका नेता सर्वसाधारण विद्यार्थी र युवा पुस्ताहरूले मध्ये धेरैजनाले योग्य व्यक्तिलाई नेतृत्वमा पुर्याउन र बिना पक्षपात विकास गर्न गैर दलीय उम्मेद्वार हुनुपर्ने धारणा राखेका छन्। केहीले भने संविधानले बहुदलीय लोकतान्त्रिक शासन व्यवस्था अवलम्बन गरेकाले त्यसो गर्न उपयुक्त नहुने तर्क राखेका छन्। स्थानीय तहमा खास गरी ससाना काममा पनि दलबाट विजयी जनप्रतिनिधिसँग काम लिन दलका सिफारिश चाहिने हुँदा पनि सर्वसाधारण नागरिकको आत्मसम्मान गिरेकाले समस्या हुने गरेको सुनसरीको कोशी गाउँपालिकाका पवन कुमार रौनियारले बताउनुभयो। लोकतन्त्रमा नागरिक नै सर्वोच्च र शक्तिशाली हुने गर्छन्। दलगत निर्वाचन हुँदा कसले चुनाव जित्छ र हार्छ भन्ने भनेर पहिला नै अड्कलबाजी शुरू हुने गरेको छ। लामो समय नेकपा एमालेमा आबद्ध रहेर भर्खरै श्रम संस्कृति पार्टीमा प्रवेश गरेका नेता रामप्रसाद चौलागाई पनि स्थानीय तहमा दलगत प्रभाव बढ़ेको स्वीकार गर्नुहुन्छ। हुन त भारत अमेरिका जापान क्यानाडा लगायत देशहरूमा नागरिकहरूमा दलीय विखण्डन नआओस् भनेर स्थानीय तहमा गैर दलीय निर्वाचन हुने गरे पनि नेपालमा त्यसको अभ्यास नभएको उहाँले बताउनुभयो। विगतदेखि नै छिटपुट बाहेक असल व्यक्तिले स्वतन्त्र रूपमा उम्मेद्वारी दिन हिचकिचाउने गरेका छन्। यता स्थानीय तहमा गैर दलीय उम्मेद्वार बीच प्रतिस्पर्धा गराउने प्रस्तावले बहुदलीय व्यवस्था र लोकतन्त्रको मर्ममाथि प्रश्न उठाएको एक थरीको बुझाइ छ। यो विषय नयाँ भने होइन, संविधान निर्माणका क्रममा पनि स्थानीय तहको निर्वाचन दलीय हुने कि गैर दलीय भन्नेमा बहस भएको थियो, अन्तत बहुदलीय प्रतिस्पर्धालाई नै स्वीकार गरिएको हो। राजनैतिक दल र विश्लेषकहरूले भने यस्तो अवधारणाले लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाउन सक्ने बताएका छन्। नेकपा एमाले बाँकेका नेता कृष्ण प्रसाद श्रेष्ठ बहुदलीय व्यवस्थामा गैर दलीय निर्वाचनको अवधारणा सान्दर्भिक नहुने टिप्पणी गर्नुहुन्छ। स्थानीय तह दलीय कि गैर दलीय, दल बाहिरबाटै योग्य खोजौं, लोकतन्त्रको मर्म विपरीत राजनीतिक दल, आजको नागरिक दैनिकमा समाचार छ।
3: दुई तिहाई नजिकको जनसमर्थन प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले 100 दिनमा प्रशासनिक सुधार, सार्वजनिक सेवा प्रवाह र सुशासनतर्फ सकारात्मक कदम चालेको छ। केही प्रक्रियागत कमी कमजोरीका बीच सरकारले यस अवधिमा व्यापक नीतिगत हस्तक्षेप र आक्रामक कार्यशैली मार्फत सशक्त उपस्थिति देखाउने प्रयास गरेको छ। सामान्यतया 100 दिनलाई सरकारको प्रारम्भिक मूल्यांकन गर्ने समय मान्ने प्रचलन छ। वैकल्पिक राजनीतिबाट उदाएको राष्ट्रपाले 21 फागुनमा सम्पन्न संघीय निर्वाचनमा 182 सीटको ऐतिहासिक विजय हासिल गरेपछि चैत 13 वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको थियो। सरकारले अघि बढ़ाएको प्रशासनिक सुधार, भ्रष्टाचार छानबिन र खर्च कटौती लगायतका कदममा जनस्तरकै समर्थन छ भने सुकुम्बासी विस्थापन विधि र प्रक्रियामा पनि प्रश्न समेत उठेका छन्। 2048 यताका उच्च पदस्थको सम्पत्ति छानबिनका लागि आयोग गठन, 1594 राजनैतिक नियुक्ति बदर, कर्मचारी ट्रेड युनियन र विश्वविद्यालयबाट सुबियु खारेजी, स्थानीय तहको प्रमुख प्रशासकीयको समस्या अन्त्य, सिंहदरबार र काठमाण्डुका पहुँचवाला कर्मचारी विस्थापन, कानून बमोजिम सुविधा पाउने बाहेकका कर्मचारीको सवारी सुविधा कटौती, सहकारी समस्या समाधानको पहल र सरकारी र सार्वजनिक जग्गा फिर्ताको प्रयासलाई सकारात्मक कदमका रूपमा हेरिएको छ। यसैबीच सुकुम्बासी समस्यामा अमानवीय हस्तक्षेप, भारतसँगको सीमा समस्याबारे प्रधानमन्त्री शाहको विवादित अभिव्यक्ति, गृहमन्त्री सुदन गुरूङमाथि विवाद र छानबिन प्रतिवेदन गोप्य राखेर पुनरागमन, प्रधानमन्त्रीका सचिवालय र सल्लाहकारको अस्वाभाविक हस्तक्षेप तथा मन्त्रालयहरूमा सल्लाहकार र स्वकीयको भीड़लाई सरकारको कमजोरीका रूपमा हेरिएको छ। यसबाहेक कर्मचारीलाई त्रासमा राख्ने मनोविज्ञान समेत मन्त्रीहरूमा देखिएको छ। सरकार गठन यता सार्वजनिक रूपमै उठेको सबैभन्दा ठूलो प्रश्न सुकुम्बासी व्यवस्थापन हो। त्यसपछि जेठ सत्रमा प्रतिनिधि सभा बैठकमा हठात समय माग्दै प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरूद्वारा उठाइएको प्रश्नमा नेपालले पनि भारतीय भूमि मिसेको भन्दै अभिव्यक्ति दिनुभयो। बिचौलिया समूहसँग कारोबारमा जोड़िएको विषय उठेपछि पद सम्हालेको 28 दिनमै गृहमन्त्री सुदन गुरूङ राजीनामा दिन बाध्य बनेका थिए। पहुँचका आधारमा लामो समयदेखि मन्त्रालयमै ढलीमली गर्दै आएका चिकित्सक र कर्मचारीलाई दरबन्दी भएकै अस्पताल तथा कार्यालयमा फिर्ता पठाएर सरकारले स्वास्थ्यतर्फ सुधारको थालनी गर्यो। तर आइतबार विदा दिने सरकारको कदमले भने ठूला सरकारी अस्पतालहरू अस्तव्यस्त बनेका छन्। शिक्षामा सरकार शुरूआतमै अल्मलियो। नयाँ शैक्षिक सत्र 2083 को पठन पाठन र भर्ना कार्यक्रमबारे मन्त्रालयले ढिलो गरी मिति तोक्यो, जसमा अभिभावक र विद्यालय सहमत भएनन्। अन्तत सरकार आफ्नै निर्णयबाट पछि हट्यो। यता छिमेकी भारत र चीनसँगको सम्बन्धलाई सर्वोच्च प्राथमिकतामा राखेको सन्देश दिएको सरकारले केन्द्रमा नेपालको आर्थिक विकास राखेको छ। एकै पार्टीको बहुमत सरकारसँग सम्बन्ध विस्तारका लागि दुवै छिमेकी अग्रसर देखिएका छन्। सरकारका 100 दिन शीर्षकमा नयाँ पत्रिकामा समाचार छ।
4: कार्यकालको कठोर आलोचना गरेका 100 दिने कार्यकालको कठोर आलोचना गरेका छन्। यद्यपि राजनीतिक विश्लेषकहरूले भने सरकारको कार्य सम्पादनको मिश्रित मूल्यांकन गर्दै पर्याप्त तयारी, सहमति र स्पष्ट कार्यदिशा बिनै संविधान संशोधनको बहसले मुलुकमा नयाँ राजनीतिक द्वन्द्व चर्किन सक्ने चेतावनी दिएका छन्। विपक्षी दलका नेताहरूले सरकारले आफ्नो नेताहरूमाथि प्रतिशोधपूर्ण व्यवहार गरेको, राजनीतिक दलहरू बीचको संवाद समन्वय र सहकार्यको स्थापित परम्परा तोडेको तथा प्रधानमन्त्रीले संसदमा अस्वाभाविक दूरी कायम गरेको आरोप लगाएका छन्। संसदमा प्रतिनिधित्व गर्ने प्रमुख विपक्षी दल कांग्रेससँगै एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाले सरकार 100 दिनमै लोकतान्त्रिक मूल्य मान्यतामा कमजोर पार्दै अधिनायकवादी प्रवृत्तितर्फ उन्मुख भएको आरोप लगाएका छन्। यस्तै विपक्षी दलहरूले प्रधानमन्त्री संसदप्रति पर्याप्त उत्तरदायी हुन नसकेको सुशासनको नाममा राजनैतिक पूर्वाग्रह राखेर अनावश्यक धरपकड गरिएको तथा लोकतान्त्रिक अधिकार क्रमशः खुम्चँदै गएको आरोप पनि लगाएका छन्। कांग्रेस सहमहामन्त्री प्रकाश स्नेहले स्टन्ट नै स्टन्टमा सरकारको 100 दिन गुज्रेको र जनतामा निराशा जगाउने काम भएको प्रतिक्रिया दिनुभएको छ। हिमालय प्रचार विभाग प्रमुख निरज आचार्यले पनि सरकारको 100 दिन स्टन्टबाजमै पूर्वाग्रह साँधेर कानूनलाई चुनौती दिने, लोकतान्त्रिक व्यवस्था र यसका मूल्य मान्यता समाप्त पारेर द्वन्द्वतिर धकेल्ने काममा केन्द्रित रहेको टिप्पणी गर्नुभएको छ। नेकपाका प्रवक्ता प्रकाश ज्वालाले सरकारको स्टन्टवाचले निराशा थपिँदै गएकोले जनतामा आक्रोश पैदा हुँदै गएको बताउनु भएको छ। श्रम संस्कृति पार्टीका महासचिव तथा सांसद आर्यन राईले सरकारको बोली र व्यवहारमा एकरूपता नदेखिएको र गैर जिम्मेवार कार्यशैलीकै कारण जनताले पत्याउने स्थिति हट्दै गएको टिप्पणी गर्नुभएको छ। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले अहिलेको सरकार सबै भूमिकामा अपरिपक्व देखिएको टिप्पणी गर्दै आगामी गन्तव्य समेत निर्तोल गर्न नसकेको बताएको छ। 100 दिनमै सरकारमाथि विपक्षीको प्रहार शीर्षकमा नागरिक नयाँ पत्रिकामा समाचार छ।
3: संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
0: गुणस्तरीय प्लम्बिङको पर्पज नाम मार्बल।
5: मार्बलका सिपिभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड। साथै मार्बलका युपिभीसी प्रोडक्टहरू लेड फ्री, युभी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
0: सुरक्षा घरको

0: bonus file. It's a top 10 RDs, oh, 10 numbers that beat you off my home. भरपूर मनोरञ्जन सहित मात्र रु 999 मै डिस होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर ड्राइभ मार्फत वा डिस होमको कस्टमर सपोर्ट 01-421-7666 मा सम्पर्क गर्नुहोस्।
1: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज।
2: हामी थाहा संचार नेटवर्कबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। राजस्वले नियमित सरकारी खर्च समेत धान्न नसकेपछि सरकारले सरकारको ऋण वर्षेनी बढ़दै गएको छ। चालू आर्थिक वर्ष 2082-83 को जेठसम्म

पर्ने बाध्यतामा छ। त्यसरी सरकारले ऋणबाट विकास खर्च बजेट घाटा व्यवस्थापन गर्दै आएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको सुरुमा 26.74 अर्ब रुपियाँ रहेको सार्वजनिक ऋण जेठ मसान्तसम्म 2.87 अर्ब रुपियाँले बढेर 29.61 अर्ब रुपियाँ पुगेको छ।

7.87% बराबर पुगेको छ। सरकारले चालू आर्थिक वर्ष 82-83 जेठ मसान्तसम्म 4.18 अर्ब 12 करोड़ रूपियाँ सार्वजनिक ऋण लिएको छ। सोही अवधिमा सरकारले सार्वजनिक ऋणको सामरा ब्याज भुक्तानीमा 3.51 अर्ब 74 करोड़ रूपियाँ खर्च गरेको छ। यसले सरकारले उठाएको ऋणको ठूलो हिस्सा पुरानै ऋणको दायित्व व्यवस्थापनमा खर्च भइरहेको देखाउँछ। सरकारको वित्तीय अवस्थाले

राज्य व्यवस्था तथा सुशासन समितिका केही सांसदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालय पुगेर अनुसन्धान जारी रहेका फाइल देखाउन दबाब दिएका छन्। सांसदले अनुसन्धानको फाइल हेर्न खोजेपछि उत्पन्न भएको विवाद

0: राष्ट्र बैंकद्वारा जारी सन्देश। नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
1: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
2: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
3: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
4: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
5: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
6: यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: नेपाल परिवेशमा अब बाँकी समाचार। सरकारले भूमिहीन सुकुम्बासीलाई बर्दियाबाट जग्गाको जग्गाधनी दर्ता प्रमाणपत्र लालपुर्जा वितरण शुरू गरेको छ। जिल्ला भूमि समस्या समाधान समिति बर्दियाले बडैयाताल गाउँपालिका 4 खैरेनी स्थित मान नदी किनारमा 2047 बसिरहेका 27 भूमिहीन सुकुम्बासी र 2 दलित भूमिहीन परिवारलाई हकभोग गरिरहेकै जग्गाको लालपुर्जा हिजो दिएको हो। जिल्ला भूमि समस्या समाधान समितिले बडैयाताल गाउँपालिका 4 मात्र भूमिहीन परिवारको संख्या 270 रहेको बताएको छ। बर्दियामा भने भूमिहीन सुकुम्बासी 13,000 र अव्यवस्थित बसोबासी परिवारको संख्या 32,000 छ। भूमि समस्या समाधान समितिका अध्यक्ष बलभद्र बास्तुलाले तनहु, बाँके, झापा, मकवानपुर, कञ्चनपुर र चितुवनबाट पनि चाँडै लालपुर्जा वितरण शुरू हुने बताउनुभयो। नयाँ पत्रिकामा समाचार छ।
7: नेपालीले एक वर्षमा आन्तरिक तथा बाह्य पर्यटनमा 4,59,000,000,005,00,00,000 रूपियाँ बराबर खर्च गर्ने गरेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले पहिलो पटक गरेको आन्तरिक पर्यटन सर्वेक्षण 2081-82 को नतिजा बिहिबार सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो। सर्वेक्षणले आन्तरिक पर्यटन अन्तर्गत रात बिताउने भ्रमणमा 3,04,44,00,00,000 तथा सोही दिन फर्कने गरी हुने भ्रमणमा 90,98,00,00,000 बराबर खर्च हुने अनुमान गरेको छ। यस्तै बाह्य भ्रमणमा रात बिताउने गरी हुने भ्रमणमा 47,97,00,00,000 र सोही दिन फर्कने भ्रमणमा 15,67,00,00,000 रूपियाँ खर्च भएको देखिन्छ। उद्देश्यगत रूपमा स्वास्थ्य उपचार सम्बन्धी भ्रमणमा कुल खर्चको 31.78% खर्च भएको छ। घुमघाममा निस्कन्छन् 52% नेपाली। नयाँ पत्रिकामा समाचार छ।
0: यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा समायोजन गरी 2% घटाएको छ। इन्धनको मूल्य घटेपछि विभागले सार्वजनिक यातायातको भाडा दर पनि समायोजन गरेको हो। हिजोदेखि लागू हुने गरी यात्रुवाहक सवारी, पहाड़ र तराईमा संचालन हुने मालवाहक सवारीको भाडा दर 2% घटेको विभागले जनाएको छ। गोर्खापत्रमा समाचार।

0: माथि 3-0 सहजित दर्ता गर्यो। सन् 2010 विश्वकप उपाधि जिते यता स्पेनले विश्वकपको नकआउट चरणमा जित हात पारेको यो पहिलो पटक हो। अब स्पेनले आगामी जुलाई 6 डालसमा हुने अन्तिम सोह्रको खेलमा पोर्चुगल र क्रोएसिया बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। खेलको पहिलो मिनटमै लामिन यामलले प्रहार गर्दै स्पेनको आक्रमणको लय तय गरेका थिए। खेलको शुरूआती समयमा मार्क कुकुरेलाले कर्नर मार्फत गोल गरे पनि अस्ट्रियाका गोलकिपर अलेक्जेन्डर स्लागरमाथि फल भएको भन्दै त्यसलाई मान्यता दिएन। बायाँ भेटबाट कुकुरेलाले मिलाइदिएको उत्कृष्ट पासलाई बास्क फरवार्ड ओयारजाबालले 36 मिनटमा गोल गर्दै स्पेनलाई 1-0 अग्रता दिलाएका थिए। जारी विश्वकपको उनको यो तेस्रो गोल हो। दोस्रो हाफमा एलेक्स बायनाको क्रसमा पेड्रो पेरोले हेडिङ मार्फत गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए। राष्ट्रिय टोलीका लागि पेरोको यो पहिलो गोल हो। उनको यो गोल 66 मिनटमा भएको थियो। यसैबीच अहिले फिफा विश्वकपको रोमाञ्चक नकआउट चरणमा पोर्चुगल र क्रोएसिया बीच खेल जारी छ। दुवै टोलीले 1-1 गोलको बराबरीमा खेलिरहेका छन्।
1: विश्वकपमा पहिलो पटक नकआउट चरणमा स्थान बनाएको नर्वेले फरक किसिमले चर्चा बटुलिरहेको छ। प्रमुख स्ट्राइकर अर्लिङ हल्यान्डको 5 गोल र जीत निकालेपछि नर्वेले मनाउने सेलिब्रेशन चर्चाको शिखरमा छ। बराबरी वा पराजित हुँदा नर्वेका खेलाड़ी सामान्य रूपमा मैदानबाट बाहिरिन्छन्। जब विपक्षीलाई पराजित गर्छन् त्यसबेला सिंगो रंगशाला नर्वेली समर्थक र खेलाड़ी बिल्कुलै फरक रूपमा खुशी मनाउँछन्। उनीहरूको यस सेलिब्रेशनलाई भाइकिङ रो भनिन्छ। यही सेलिब्रेशनले अहिले विश्व तताएको छ। ह्यारी केनले फेरि एकपटक इंग्ल्याण्डका लागि त्यस्तो खेल प्रदर्शन गरेका छन् जस्तो टीमलाई आवश्यकता थियो। उनका टीम सहकर्मीलाई उनी कति उपयोगी छन् त्यसमा कहिल्यै शंका रहेन। विश्वकप 2026 बुधबारको खेलमा यही इंग्ल्याण्ड डीआर कंगोसँग 75 मिनटको खेलसम्म 1 गोलले पछाडि थियो। टोली अन्तिम 32 प्रतिस्पर्धामा चर्को दबावमा देखिएको थियो। ठिक त्यही बेला केनको नायकत्व देखियो। यति बेला लियोनल मेस्सी र केलियन एम्बाप्पे सबै खाले समाचारको शीर्षकमा रहेका बेला केनले आफू पनि कम्तीको छैन भनेर प्रमाणित गरेका छन्। कुरा के रह्यो भने केनले जे गरिरहेका छन् चुपचाप गरिरहेका छन्। यी 6 फुट 2 इन्च अग्ला खेलाड़ी 2 गोल गरेपछि इंग्ल्याण्ड अन्तिम 16 पुगेको छ। अब इंग्ल्याण्डको प्रतिद्वन्दी हुनेछ मेक्सिको र यो खेल हुनेछ मेक्सिको सिटीमै। चुपचाप उपयोगिता सिद्ध गर्दै कप्तान केन शीर्षकमा समाचारहरू प्रकाशित छन्। हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: प्रदेशसभा खारेजी विरूद्ध मधेसवादी दल एकजुट हुँदै स्थानीय तह दलीय कि गैर दलीय हुने भन्ने विषयमा नागरिक र राजनीतिक दल विभाजित।
1: सरकारका 100 दिनमा प्रशासनिक सुधार र सार्वजनिक सेवा प्रवाहमा सकारात्मक कदम। लोकतान्त्रिक मूल्य मान्यता कमजोर पार्न खोजिएको भन्दै विपक्षी दल विरोधमा।
0: राष्ट्र बैंकले तोकेको क्षेत्रमा अत्याधिक खराब कर्जा प्रवाह। सार्वजनिक ऋण 3 खर्बले बढ्दा ब्याज तिर्न फेरि ऋण लिनुपर्ने अवस्था।
1: गाजामा युद्ध शुरू भएको 1000 दिन पूरा। युद्ध विराम सम्झौता कार्यान्वयन नहुँदा 20 लाख प्यालेस्टिनीको भविष्य अनिश्चित।
0: र अस्ट्रियालाई हराउँदै स्पेन अन्तिम विश्वकपको अन्तिम 16 प्रवेश। गोलकिपर सिमोनको कीर्तिमान। पोर्चुगल र क्रोएसिया बीचको खेल जारी।
1: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी भीम विश्वकर्मालाई धन्यवाद। सन्चु र धर्मराज विदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
3: Texas International College announces registration open for +2 science, management, along with hotel management, humanities and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation and personal interview. For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np.
4: के तपाईँ सम्पूर्ण घरयासी सामानहरू एउटै छानामुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस् मीन भवन नयाँ

0: मानेश्वरमा खुलेको छ अल इन वान मार्ट सुपर मार्केट। हामी कहाँ लत्ता कपडा, खाद्य सामग्री, खाना नास्ताका पसलहरू, बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छाना मुनि उपलब्ध छ। अब घरैयासी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन। सम्पूर्ण सामग्रीका लागि अल इन वान मार्ट सुपर मार्केट, मीन भवन, नयाँ बानेश्वर, काठमाडौँ।
1: 21 शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी, करिब 1 दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक। लामो समयसम्म कडा औषधिको सेवनले पेट र मृदौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हार जोड्नेको दुखाइ, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक, लगनखेल ललितपुर, लगनखेल पोलिक्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98-510-600-69।
2: Gandaki College announced registration open for plus 2 computer science along with hotel management, business studies, management, humanities, education and law. Our feature outstanding both racial, psychological, practical, social and academic environment. For more detail, Gandaki College, Maiti 16, Kathmandu. Phone 01496623598510183.
3: 98510183
4: मार्बलको पाइप जडान गरेको घरले पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: नमस्कार।
5: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
5: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
5: थाहा छ, त्यसैले त यही लिन आएको।
6: विदेशमा पनि फ्लोकार्ट र देशी प्रडक्ट नै युज हुन्छ,
5: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बल।
6: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राख्नुहोस् है।
5: सुरक्षा घरको
3: साथ जीवन।
7: नमस्ते डाक्टर सर।
8: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
7: हेर्नुहोस् न डाक्टर सर, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
8: यहाँ उभ्याउनु चाहिँ एकचोटि तौल हेरौँ। अनि खाना कतिको खान्छ नि?
7: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
8: हेर्नुहोस्, अहिलेको समस्या नै यही, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
7: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
8: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
7: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
8: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
9: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781 4780 724 वा himalayaswater.com.np लगइन गर्नुहोस्।

0: bonus pile.
1: It's the top 10 largest hole.
0: भरपूर मनोरञ्जन सहित मात्र रु 999 डिस होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिस होमको

0: बढी सौको कस्टमर सपोर्ट 01-42-17-66 मा सम्पर्क गर्नुहोस्।
1: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। haha-khabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। haha-khabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब haha-khabar.com।
2: भाई, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
3: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
2: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
3: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
2: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
3: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
2: कहाँ जाने दिदी? उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुख।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
2: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउने भनेर त आएका हौ, हतार नगरौँ न साथीहरू, बन्छ।
4: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू,
3: बाटो बन्छ समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
4: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
2: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
6: 21 औं शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी, करिब 1 दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक। लामो समयसम्म कडा औषधिको सेवनले पेट र मृगौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ, त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक, लगनखेल ललितपुर, लगनखेल पोलिक्लिनिक भवनमै। फोन नम्बर 01-54-52-352, मोबाइल 98-510-600-69।
7: किन आँखा मिचेको मिचे गरेको
8: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
7: धेरै समय मोबाइल चलाएपछि क्या
8: हो भने, यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
7: ओहो यो त सेल फोन अन्धोपन हो जस्तो छ, राति पोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
8: ए त्यसो भए जोगिन के गर्ने त?
7: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
8: बुझेँ।
7: यसलाई 20-20-20 को नियम भन्छ। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरी

0: भने घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
1: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: अब सुन्नुहोस् पूरा समाचार।
4: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
4: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
4: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
3: मद्यपान र धूम्रपान सेवन नगरौं।
4: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ रे, अब चाहिँ के हुने हो?
6: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्यारो भ्रामक सूचना हुन सक्छ। यसै नआत्तिन, यसो त जसले नि लेखिहाल्छ नि।
5: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
6: तिमीलाई थाहा थिएन?
5: थाहा थिएन।
6: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो। अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
5: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
6: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ। मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
7: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
2: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: कर्जा सूचना सम्बन्धी व्यवस्थाबारे थाहा पाउनु भएको छ। ब्याङ्क तथा वित्तीय संस्थाले कर्जा सम्बन्धी निर्णय लिनु अघि ग्राहकले अन्य ब्याङ्क तथा वित्तीय संस्थाबाट कर्जा लिए नलिएको र लिएको भए सोको अवस्था के रहेछ भनेर कर्जा सूचना केन्द्रबाट लिने विवरणलाई कर्जा सूचना भनिन्छ। कर्जा सूचनामा ऋणीले लिएको कर्जा सीमा, बक्यौता, भाका नागेको भए सोको अवधि, सुरक्षामा राखेको धितोको विवरण, जवानीकर्ताको विवरण, कालो सूचीमा रहे नरहेको विवरण लगायतका विस्तृत जानकारी हुन्छन्। यस्तो सूचना कर्जाको संरचना वा पुनर्तालिकीकरण गर्दा वा नियमित समीक्षा गर्दा समेत आवश्यक पर्दछ। सही सूचना, सुरक्षित कर्जा, वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र ब्याङ्कद्वारा जारी सन्देश। नेपाल राष्ट्र ब्याङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
10: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171, 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्क हो
1: डेसो खुशीको कनेक्सन
2: भाइ सामान पुऱ्याउने अनि आइहाले अरू सामान पनि पुऱ्याउनु छ
3: मार्बल पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ एकदम ठिक छ कुरा मिला
4: यो
2: नमस्कार
4: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि
2: त्यो त साइड जब दाई यो चाहिँ मेन
4: यो मेरो छोरा विदेशबाट आएको नयाँ घर बनाएको पाइप किन्न आएको
2: सामान राम्रो छ ढुक्क हुनुहोस्
4: थाहा छ त्यसरी त यही लिन आएको
5: विदेशमा पनि फ्लोकार्ट र डेटफ्री प्रडक्ट नै युज हुन्छ
4: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
2: मार्बल
5: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है
4: सुरक्षा घरको
2: साथ जीवन
6: लगभग सबैजना आइसक्नुभयो आजको उडास्तरको छलफल सुरु गरौँ हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
7: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्क फुल्ने धाँजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाँजा फराकिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
8: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो स्तरको लीला पो सम्झेको त सचेतभन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
7: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
6: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
7: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
8: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्नु मिलेन
7: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
6: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
9: नेपाल सरकार विज्ञापन हो
10: ए दाई पक्नुहोस् त पक्नुहोस् के गर्नुभएको
11: देख्नु भयो औषधी हालेको
10: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिस हाल्ने
11: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
10: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
11: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
10: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
11: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबारी नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
10: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
11: हस् नानी मैले बुझेँ म परम्परागत विषादी नै प्रयोग गर्छु
9: नेपाल सरकार विज्ञापन बोर्ड

0: को लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। जलजला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 7 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोर्नी, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 98648 72।
3: सुवेदीको साथमा नेपाल भर एकै साथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, खेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृदान,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9841-75223 र 9806-75223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9841-75223, 9806-75223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाझैं आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादी बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँहरूको भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्पयोगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 9845273 र 9805273 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क पनि गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउनेछु र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाढीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कोरिन्टार चितवनबाट, रेडियो साइनो 99.8 MHz चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुदली एफएम 97.2 MHz दुदली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz छेटुना मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्सबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठ धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845273 र 9805273 नम्बरमा सम्पर्क गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु आजको तिथिमिति अनि पञ्चाङ्गबाट।

राजवीति 2083 साल असार महिनाको आज 19 गते तदनुसार विशेषण 2026 जुलाई 3 तारिक शक सम्वत्स 1948 नेपाल सम्वत् 1146 तथलागा रोद्र नामक सम्वत्स उत्तरायण गृहमुले द्वादश शुक्रबार रहेको छ आषाढ कृष्ण पक्ष तिथि रहेको छ आज तृतीया तिथि रहेको छ आज विशेष गरी आज तृतीया तिथि रहेको छ 10:03 यानि कि बिहानको 9 बजेर 15 मिनटसम्म तृतीया तत्पन्त चौथी रहनेछ यस्तै गरेर नक्षत्रमा रहेको छ श्रवण नक्षत्र 13:28 योगमा रहेको छ विष्कुम्भ योग रहेको छ 28:14 करणमा रहेको छ भद्राकरण रहेको छ बिहानको 9:15 तत्पन्त बाबाकरण रहनेछ चन्द्रमा मकर राशिमा श्री सूर्यनारायण चाहिँ विशेष गरी मिथुन राशिमा आनन्दादि योगमा आज धुम्र योग रहेको छ र आज बिहान सूर्योदय विशेष गरी बिहानको ठिक 5:14 भयो भने सरस्वतीअस्त 7:02 हुनेछ र आजको दिन मनि घडी 13:48 रहनेछ आज धनिष्ठा पञ्चक रहेको छ विशेष गरी पञ्चक प्रारम्भ भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ यी त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने विशेष गरी तपाईँहरूलाई गराउनेछु त्योभन्दा पहिला आजको समय यानि कि आजको शुभ समय अशुभ समय लाभ समय के कस्तो रहन्छ भन्ने विषयमा चर्चा भन्ने गर्नेछौ आजको कालो समय यानि कि आजको अशुभ समय भनिरहेको छ बिहानको 10:24:07 दिउँसोको 12:08 1 सेकेन्डसम्म आज कालो बेला रहेको छ शुभ बेला रहेको छ दिउँसोको 12:08 1 सेकेन्डदेखि विशेष गरी दिउँसोको 1:51 55 सेकेन्डसम्म शुभ बेला रहनेछ लाभ बेलाको समय रहेको छ बिहानको 6:56 19 सेकेन्डदेखि बिहानको 8:40 13 सेकेन्डसम्म लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई ग्रह गोचरको विषयमा पनि जानकारी भन्ने गराउँदछु ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा सूर्य मिथुन राशिमा चन्द्रमा मकर राशिमा मंगल वृष राशिमा बुध मिथुन राशिमा बृहस्पति कर्कट राशिमा शुक्र कर्कट राशिमा शनि मीन राशिमा राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन् अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि मकर राशि श्रावणको चौथो चरण नाम आउँछ खोबाट खोम बहादुर खोम प्रसाद नाम आउँछ खोम माया खोम कुमारी यस्तो नाम आउँछ अन्तिनाडी देवगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ यी त भए आजका तिथिमिति पञ्चाङ्ग यसै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँहरूलाई ग्राइरह हुने पारा रहेको छ आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल

0: मेष राशि उनीहरूको लागि आजको दिन पछिको लागि राम्रो सम्भावना देखे पनि तत्काल सोचेको लाभ नहुन सक्छ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने चेष्टा गर्ला, तैपनि बुद्धिले काम लिँदा चिताको योजना कार्यान्वयनमा आउनेछ। सेवामूलक काम बन्दै जाँदैछन्, तर अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। तत्काल ठूलो फाइदा नदेखेकाले लाभ उठाउन हतार नगर्दा नै राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूको लागि आजको दिन काम थाल्ने र पछिको लागि सम्भावना खोजी गर्ने समय रहेको छ। आजको मेहनतले भविष्यमा राम्रो प्रतिशत दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछन्। दिगो फाइदा हुने योजना तत्काल कार्यान्वयनमा गर्न सकिनेछ। सामाजिक दायित्व बढ्दो जानेछन्। सानो प्रयत्नले समाजका लागि धेरै फाइदा हुने काम गर्न सकिन्छ। तारिफको कामले लोकप्रियता समेत दिलाउन सक्ने योग राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूको लागि आजको दिन सबैलाई समेटेर काम लिन नसक्दा पछि परिन्छ। समयको तालमेल नमिल्दा यो दिन अधुरो रहनेछ। यसै गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। सानातिना कामै हल्दनु पर्नेछ। कामको राम्रो मूल्याङ्कन भए पनि प्रतिफल हात पार्न समय लाग्नेछ। दीर्घकालीन योजना बनाएर काम प्रारम्भ गर्ने बेला पनि राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूको लागि आजको दिन प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिको रूपमा सत्कार पाइन्छ। खर्च लागे पनि घुमफिर तथा मनोरञ्जनको समय रहेको छ। आमदानी बढाउने काम सुरु हुनेछ। प्रेम र मित्रको बन्धन पनि कसिलो भएर जानेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्राको अवसर जोड्नेछ। साथीभाइको सहयोगले उत्साह समेत मिल्ने खालको योग भने राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूको लागि आजको दिन चुनौतीपूर्ण कामको दायित्व लिनाले अलि दुःख पाइन्छ। सम्भावना देखिए पनि न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ला। सानो गल्तीले हर्जना तिराउन सक्छ। नयाँ काममा लगानी गर्न केही समय पर्खाउँदा राम्रो हुनेछ। अरूको करकापमा निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ। विष्णुको निर्णयले समस्या नियन्त्रण सक्छ। पहिलेको उपलब्धि जोगाउन सजग रहेर अगाडि बढ्दा राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन प्रतिष्ठित काम सम्पादन गर्ने मौका मिल्नेछ। भौतिक प्रतिस्पर्धा विजयी भइन्दैछ। फाइदाको साथ पहिचान गर्न सकिन्छ। प्रयत्न गरेका काम सजिलै सम्पादन हुँदै जानेछन्। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। अध्ययनमा प्रगति हुनुको साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। समय लागे पनि तारिफको कामले अरूको उपकार गर्न पनि सकिने खालको योग भने राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साय तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूको लागि आजको दिन काममा धेरै लाभ उठाउन नसके पनि समस्या सुल्झाउँदै जाँदैछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। साझेदारीमा देखेका समस्या सुल्झाउन सकिन्छ। साथीभाइ र सहयोगीहरूले साथ दिनेछन्। पहिलेको दुविधाले निर्णायक मूल्य लिन सक्छ। भौतिक सुख सुविधा प्राप्त हुँदै जाँदैछन्। घरेलु प्रयोजनका सामान जुटाउन सकिन्छ। व्यवसायमा केही लाभ हुन सक्ने योग राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूको लागि आजको दिन बेलैमा होस नपुर्याउँदा केही चुनौती झेल्नु पर्ला। समयको प्रतिकूलताले काम बिग्रिन सक्छ। परिश्रम परे पनि कम प्रतिफल प्राप्त हुनेछ। काम बने पनि उठ्नु पर्ने रकम अड्किन सक्छ। नियमित काम तथा व्यापार व्यवसायमा सामान्य फाइदा भइरहनेछ। अलि सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। तैपनि चुनौतीभित्र अवसर खोज्ने समय भने राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूको लागि आजको दिन कुनै अवसर आए पनि विरोध हुनाले काममा बाधा पर्न सक्छ। आफ्नै वचन बद्धता पालन गर्न नसक्ने परिस्थिति रहनेछ। अरूको काममा समय बित्न सक्छ। आशा देखाउनेहरूबाट धोका मिल्नेछ। तैपनि कामका जिम्मेवारी थपिन जानेछन्। किनमेलमा अधिक खर्च बढ्न सक्छ। अध्ययनतर्फ लक्ष्य पूरा नहुन सक्छ। कुनै काम विषयमा रोकिनाले दोहोर्नु पर्ने पनि हुन सक्ने योग राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूको लागि आजको दिन अवसर प्राप्त भए पनि भेटघाट शिष्टाचारले अल्मल्याउन सक्छ। सम्बन्ध सुमधुर बनाइराख्न व्यवहारमा अधिक सजग रहनु पर्ला। सानातिना काममा अल्मैनाले मुख्य काम रोकिन सक्छ। सहयोगीहरूको भर पर्दा पनि काम बिग्रिन सक्छ। स्वयं प्रयत्न गर्दा व्यापार बढ्नुको साथै महत्वाकांक्षी योजना थालनी हुने समय रहेको छ। मेहनत गर्दा लाभ राम्रो उठाउन सकिने खालको योग भनी राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन खर्चको जोड गर्न आफन्त र परिवारबाट टाढिनु पर्ला। केही पाउन केही वस्तु त्याग्नु पर्ला। यात्रा तथा भ्रमणका लागि प्रयत्न गर्ने समय रहेको छ। टाढाका साथीभाइले काममा साथ दिनेछन्। दोहोर प्रयत्न गर्दा रोकिएको काम सम्पादन हुँदै जानेछन्। अर्थ अभाव फर्की पनि आवश्यक पर्दा सर सपोर्ट वा कर्ज मार्फत धन जुट्दै जानेछन्। पेसा व्यवसायमा लगानी बढाउने अवसर सबैले प्राप्त हुने खालको योग भनी राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि हुनेहरूको लागि आजको दिन नयाँ अवसरका साथै आमदानीको स्रोत फेला पर्दै जानेछन्। नोकरी तथा व्यवसायमा फाइदा हुनेछ। आवश्यक भौतिक साधन जुट्नाले नयाँ काम थालनी हुनेछ। कामले धेरैको मन जित्न सकिन्छ। रुचिका विषयमा लगानी बढाउने समय रहेको छ। व्यापारमा थोरै लगानीबाट पनि लाभ आर्जन गर्न सकिन्छ। नयाँ कामतर्फ अग्रसर भइन्छ। छोटो समयमै काम बढाउन पनि सकिने खालको योग भनी राशि मिनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वर्षको कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृदान,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845275223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
3: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

0: छोडोनी सम्पति पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी पनि गराइसकेका छौं। आजका तिथिमिति पञ्चाङ्ग मेषादि बाह्र राशिफलका विषयमा जानकारी गराइसकेका छौं र अब भने पालो रहेको छ तपाईँहरूको भूत वर्तमान अनि भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष चर्चा हुने गर्नेछ। 9845175223 र 9056575223 नम्बरमा तपाईँले आफ्नो अनि आफन्तको विषयमा ग्रह अनि भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9056575223 नम्बरमा आफ्नो आफन्तको बारेमा ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँले गराउँदैछु। कोही मित्र आइसक्नु पनि भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, स्वागत पनि गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते। हजुर हजुर नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर सल्यानको लक्ष्मीपुरबाट।
1: हजुर
0: सल्यानको लक्ष्मीपुरबाट फोन गर्नुभएको छ। हजुरको शुभ नाम?
1: दीपा दाङी।
0: दीपा दाङीजी बोल्दै हुनुहुन्छ, कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: छोरीको विषयमा हेरौँ चाहन्छु।
0: छोरीको जन्ममिति भन्नुहोस् त कति हो?
1: 2064 साल।
0: 2064
1: वैशाख 24 गते।
0: वैशाख 24
1: बिहानको 7:15
0: बिहानको 7:15 हो।
1: हजुर
0: जन्म सल्यानमै भएको नानीको?
1: हजुर सल्यानमै हो।
0: ल सुन्नुहोस् है त,
1: हजुर
0: श्री गणेशाय नमः, श्रीमती रामानुजाय नमः। 2064 साल ज्येष्ठ कृष्ण पक्षको सोमबार, सोमबारको दिन जन्मदार सोमबार, पञ्चमी तिथिमा जन्म धनु राशि, पूर्व साराको प्रथम चरण, नाम आउँदो रहेछ भूबाट, मध्यनडी नरगण परेको छ नानीको है। नानीको लागि चाहिँ विशेष गरी घातक तिथि तृतीय अष्टमी त्रयोदशी शुक्रबार घातक भरणी नक्षत्र घातक नम्बरमा विशेष गरी 9 नम्बर राशिमा चाहिँ कर्कट राशि घातक छ है।
1: हजुर
0: कुण्डली राम्रो छ, 8 चन्द्रमा परेको छ, स्वास्थ्यमा समस्या, रुगाखोकी लागिराख्ने, चिसो लागिराख्ने ग्रहहरू पर्छ, अलिकति विशेष ख्याल गर्नुपर्छ। पूर्णिमाको दिन चोखनितो शुद्ध भोजन गर्दा राम्रो, सरकारी जागिर सरकारी नोकरीहरू राम्रो देखाउँछ, विवाह बारी पनि राम्रै छ, त्यति नराम्रो देखाउँदैन, तर विवाह चाहिँ प्रेम विवाह हुने ग्रह परेको छ है नानीको। अब 2064 साल भन्नुभएको छ, अहिले ग्रह नानीलाई धान्य र अर्को ग्रह चलिरहेको छ चन्द्रमा, ठिक छ, ग्रह त्यस्तो नराम्रो ग्रह छैन, ठिकै छ, राम्रै छ। पढाइमा अलिकति कमजोर, पढाइमा रुचि कम, अलिकति मेहनत गर्नुपर्छ पढाइमा भन्नुहोस्, नभए पढाइ बीचमा छोड्ने ग्रहहरू परेको छ। अरू ठिकै छ, ग्रह अलि जिते जिते स्वभावकी एकोर स्वभावको देखाउँछ, स्वास्थ्यमा अलिकति असर छ, यसो लागि चाहिँ पूर्णिमाको व्रतहरू बस्यौँ भने राम्रो हुन्छ, चिसोबाट अलि जोगिनुपर्छ भन्नुहोला है।
1: हजुर यो विदेशको बारेमा कस्तो होला गुरुबा?
0: विदेशको लागि त 21 पछि हुन्छ विदेश, अहिलेलाई विदेश त्यति सजिलैसँग हुँदैन, 21 पछि बल्ल विदेश राम्रो हुन्छ।
1: पढाइको बारेमा यो
0: पढाइको बारेमा राम्रै छ, अलिक मेहनत गर्नुपर्छ, यतिको पढाइ चाहिँ अलिक अल्छी स्वभावकी छिन्, अलि अल्छी गरेर पढाइ राम्रो हुँदैन, अलिकति मेहनत गर्नुपर्छ भनेर सिकाउनुहोस् भन्नुहोस् नानीलाई, राम्रो हुन्छ, चिन्ता नगर्नुहोस् न है। हुन्छ
1: हजुर,
0: विदेश होइन, विदेश राम्रो छ, पूर्णिमाको व्रत बस्नुपर्छ। अब 21 वर्ष लागि 21 वर्ष पुरा भएर 22 वर्ष लागेपछि विदेशलाई राम्रो हुन्छ क्या नानीको, सजिलैसँग विदेश जान सकिन्छ, अहिले पनि जान सकिन्छ विदेश त, जान नसकिने होइन, अहिले पनि जान सकिन्छ, तर अहिलेको लागि चाहिँ अलिकति गाह्रो। कुन देश जान आँटेकी छ नानी?
1: जापानको लागि हो।
0: पढाइ स्टुडेन्ट भिसामा हो?
1: हजुर
0: हो, ठिकै छ, त्यस्तो नराम्रो छैन, अहिलेलाई तत्काल। अब कति क्लास पढेन यिनले? 12 पास गरे?
1: हजुर 12 पास भयो।
0: त्यसो भए अब अहिले विदेश नजाने हो भने त फेरि ब्याचलर गरेर जानु पर्यो होइन? हजुर, अब त्यसो भए अहिले जाने हो भने चाहिँ नानीको लागि चाहिँ एउटा रत्न कवच पाउँछ हामीसँग,
1: हो
0: यो रत्न कवच लगाइदिनु भयो भने विदेश जानु सजिलोसँग जान सक्छिन्। रत्न कवच नलगाइकन जाने हो भने 21 वर्ष पुरा भएर 22 वर्ष लागेपछि मात्रै सजिलोसँग जान सकिन्छ, यसमा चाहिँ तपाईँले विशेष ख्याल गर्नु, अरू त्यसै चिन्ता गर्नु पर्दैन, ठिकै छ, गरेर राम्रै छ है।
1: सरकारी नोकरी जागिर खान पाउने,
0: किन नपाउने? राम्रो छ, सरकारी जागिर राम्रो छ त नानीलाई। विदेश भन्दा पनि सरकारी जागिर राम्रो छ, लोक सेवा आयोगतिर फर्महरू भर्ने कोसिस गर्ने, नाम निक्लिन सक्छ होइन। ग्रहहरू राम्रै छ अहिलेको लागि, फेरि धन धान्य जागिर खाने, धन सम्पत्ति जोड्ने होइन, यस्तो खालको ग्रहहरू पनि चलेको छ। अब बाह्र पास गरिसन् भने लोक सेवा आयोगतिर भिड्न पनि पाइन्छ होइन। त्यो गर्दै गर्ने कोसिस गर्दै गर्ने सरकारी जागिर खान पाइयो भने किन जानु पर्यो विदेश, हो कि होइन? त्यो हो नि त राम्रो, विदेशमा पनि पैसा फलेको हुँदैन, उहाँ पनि दुःखै गर्ने हो, दुःख नै हुँदैन, खाने फुर्सद हुँदैन, सुत्ने फुर्सद हुँदैन, उठ्ने फुर्सद हुँदैन, कामको काम, पढाइको पढाइ भन्ने हुन्छ। विद्यार्थीलाई धेरै दुःख छ जापानतिर, विदेशतिर पनि है, पढ्नु पनि पर्यो, काम पनि गर्नु पर्यो, कमाउनु पनि पर्यो, पकाउनु पनि पर्यो, खानु पनि पर्यो, ड्युटी फेरि जानु पनि पर्यो, अनि सबैतिर भ्याउँदाखेरि त मान्छे त थकित त हुन्छ होइन। त्यो भएर विदेशमा जाने, विदेशमा गएन राम्रो भन्ने कुरामा त्यो होइन, यहीँ बस्ने, यहीँ पढ्ने, यहीँ जागिर खाने, यहीँ व्यापार व्यवसाय यहीँ गर्ने गर्यो भने त्यो जस्तो राम्रो केही हुँदैन। परिवारसँग बस्न पाइयो, हाँस्न पाइयो, खेल्न पाइयो, चाडपर्व परिवारसँग बसेर मनाउन पाइयो, रमाइलो गर्न पाइयो, हो कि होइन? गर दशाहरू राम्रै छ, नराम्रो छैन, ठिक छ। एकदम राम्रो छ, तपाईँ अरू कुरामा चिन्ता लिनै पर्दैन, सबै थोक राम्रो छ, सहीको त सबै थोक राम्रो छ। विदेश जानको लागि चाहिँ अहिले जाने हो भने रत्न कवच लगाएर पढाउनु सजिलो हुन्छ है, अनि 22 वर्ष पछि जाने हो भने, 22 वर्ष 21 वर्ष पुरा भएर 22-23 जाने हो भने रत्न कवच लाउनु पर्दैन, त्यही बेलामा त्यतिकै सजिलो भइहाल्छ है त। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु। उहाँले फोन गर्नुभएको थियो छोरीको विषयमा, जापान जान पठाउन खोज्नु भएको रहेछ छोरीलाई, छोराछोरीलाई। हाम्रो अहिले के छ भन्दाखेरि, ठ्याक्कै म भन्छु तपाईँहरूलाई है, अहिले अलिकति पहाड़तिर त त्यस्तो नहोला होइन, तर तराईतिर मधेसतिर चाहिँ के हुन्छ भन्दा, तपाईँको छोराछोरीलाई अहिले पुलपुल ल्याएर राखेर एक कप चिया पकाउन पनि नसिकाउने, सब्जी काट्न पनि नसिकाउने, चामल पखाल्न पनि नसिकाउने, दाल पखाल्न पनि नसिकाउने, दालमा कति पानी राख्नुपर्छ भने पनि नसिकाउने, चिया खाएको कप पनि माझ्न नलगाउने, माझ्न पनि आउँदैन, भाँडा माझ्न पनि आउँदैन, पकाउन पनि आउँदैन, लुगा धुन पनि आउँदैन, ओछ्यान मिलाउन पनि आउँदैन होइन, आफूले आफूलाई आफै नुहाउन पनि आउँदैन, कतिलाई त्यस्तो पनि हुन्छ। हो त्यस्ता बनाएर पुलपुल ल्याएर है, अनि हामी गर्व गर्छौँ, ओहो मेरो छोरालाई, मेरो छोरीले मैले पुलपुल ल्याएर जतन गरेर राखेको छु भने मनमा घमण्ड अहंकारले छाती यत्रो फुलेर यत्रो हुन्छ। तर हामीले मैले गलत गरेको छु, मैले मेरा छोराछोरीलाई कमजोर बनाइराखेको छु भन्ने चाहिँ मनमा आउँदैन। फेरि हेर्नुहोस् कुरा बुझ्नुभयो नि, कोही कोही अलि अहम हुन्छ नि, अलि मयौँ भन्नेले त्यस्ता गर्छन् क्या, फेरि बुझ्नुभयो नि, मेरो छोरा त, मेरो बाबु त, मेरो छोरीले कहाँ सक्छ र, मेरो छोरोले कहाँ सक्छ र, म धोइदिन्छु कपडा भनेर आफ्नो ड्रेस पनि आफ्नो मोजा धरि बाबाआमालाई धुन दिने र बाबाआमालाई धोइदिने है, अनि गर्व लाग्छ मेरो छोरा मैले सुखमा राखेको छु भनेर। त्यस्तो तपाईँ दुःख पाउँदै हुनुहुन्छ, छोरा बिगार्दै हुनुहुन्छ, छोरी बिगार्दै हुनुहुन्छ तपाईँहरूले। कम्तीमा तपाईँले के गर्नुपर्छ भने, कम्तीमा बिहान उठेर आफू सुतेको बिस्तार आफै मिलाउन सिकाउनुहोस्। एक दिन जान्दैन, दुई दिन जान्दैन, तीन दिन जान्दैन, सधैँभरि नजान्ने हुन्छ, तपाईँले कसरी जान्नुभयो त, छोराछोरी नजान्ने भएदेखि तपाईँले भन्दा सिकेरै जान्नुभयो, त्यो कुरा तपाईँले सिकाउनुहोस्। त्यही भएर भनिन्छ सबैभन्दा ठूलो गुरु भनेको आमा हो, चाहे त्यो छोरालाई होस् चाहे त्यो छोरीलाई होस्, बुझ्नुभयो, सबैभन्दा ठूलो गुरु आमा हो। बिहान उठेर के गर्नुहोस् तपाईँले, बिस्तारा टक्क उठेर बिस्तारा मिलाउन सिकाउनुहोस्, तन्नाहरू टक्क तन्काउने, ओढेका सिधा ब्लाङ्केटहरू के छन् तीहरू पट्याउन सिकाउने, सिकाउनु पर्यो त, पट्याए भन्न भयो, सिकाउनु पर्यो। पटाइसकेपछि ऊ टोयलेट बाथरुम गर्छ, टोयलेट बाथरुम गरिसकेपछि उसलाई सफा गर्न सिकाउनुहोस्, टोयलेट सफा गर्न सिकाउनुहोस्, हार्पिक कसरी हाल्ने, कति हाल्ने, अनि कसरी ब्रसले घोट्ने होइन, अनि त्यसपछि तपाईँको बाथरुमलाई कसरी घोट्ने, कतै सफा राख्ने होइन, हो त्यो कुरा सिकाउनुहोस्। तपाईँले टोयलेट सफा सफा गर्न पनि सिकाउनुहोस् आफ्नो छोराछोरीहरूलाई, पछि गएर कसले सिकाउ, कसले सफा गरिदिन्छ तपाईँको घरको टोयलेट बाथरुम, छोरीले बिहा गरेर गइसकेपछि कसले सफा गरिदिन्छ? आफै सफा गर्नुपर्छ आफ्नो टोइलेट भोगे होइन त्यो त्यो पनि सिकाउनुहोस् तपाईँहरूले। त्यसपछि ब्रस गरेर बाबु नानी भन्नु ब्रस गरेर सिकाउनुहोस्। बिहान उठेर नुहाइधुवाई गर्नुहुन्छ हरेक दिन। अब पहाडतिर जाडो छ भने चाहिँ कहीँ पानीको अभाव हुन्छ त्यो अलग कुरा हो। जहाँ पानी पाइन्छ जहाँ जाडो हुँदैन होइन ठिक्क नुहाउन सकिन्छ स्वास्थ्यलाई असर गर्दैन भने बिहान उठेर सर्लक्क नुहाउने होइन अनि बिहान उठेर नुहाइसकेपछि हिजो लगाएको कपडाहरू सर्लक्क धुन सिकाउने कपडाहरू यसरी कलरमा यसरी साबुन लाउने अनि त्यसपछि ब्रसले घोटे पनि हुन्छ त्यही कलर चाहिँ यस्तो गरेर पल्टिया ल्याएर त्यही कलरले घोटे पनि सर्लक्क जान्छ भने सिकाउनुहोस्। कलरमा फोहोर हुन्छ बाबु नानी अनि त्यसपछि हातको बाहुलामा फोहोर हुन्छ यो बाहुला यसरी धुनुपर्छ भनेर तपाईँले सिकाउनु छोराछोरीलाई होइन। अनि कपडा तपाईँले पखाल्न सिकाउनुहोस् पानी कसरी राख्ने बाल्टीमा राख्ने बाटामा राख्ने पानी राख्ने अनि पखाले चरप्प निचोर्ने होइन अनि त्यो त्यही पानी अर्को कपडा अर्को कपडा पनि धुने सरफहरू जान्छ त्यसरी फेरि दुईचोटि तिनचोटि चारचोटिसम्म कपडाहरू पखाल्नुपर्छ अनि सुकाउँदाखेरि उल्टो बनाएर कपडा उल्टो बनाएर सुकाउनुपर्छ कुरा बुझ्नुभयो। अनि त्यसपछि चिया तपाईँले बिहान चिया दुध जे दिनुहुन्छ चिया दुधहरू दिनुहोस् त्यो चिया दुधहरू दिएको कपहरू आफै माझ भने सिकाउनुहोस् कसरी माझ्ने भने सिकाउनु पर्यो गएर आज सिकाउनुहोस् भोलि सिकाउनुहोस् पर्सि सिकाउनुहोस् छोराछोरीलाई स्ट्रङ बनाउनु बलियो बनाउनुको लागि चाहिँ क्या बुझ्नुभयो नि। अनि यो गर्दा तपाईँको छोराछोरीको पढाइ बिग्रिँदैन बिग्रिन्छ त बिग्रिँदै बिग्रिँदैन खाना खाइसक्छ उसले खाना खाइसकेपछि उसले झारेको जुठोहरू उसले टिप्न लगाउनुहोस् थालमा हाल्न लगाउनुहोस् त्यसपछि भाँडा माझ्ने ठाउँमा लगेर यसरी मस्काउनुपर्छ भनेर खराइनले मस्काउनुहुन्छ कि साबुनले मस्काउनुहुन्छ यसरी मस्काउनु भनेर सिकाउनुहोस् उसलाई आज सिकाउनुहोस् भोलि सिकाउनुहोस् पर्सि सिकाउनुहोस् है यति कुरा सिकाउनु भयो भने अनि त्यसपछि तपाईँ कोही चाहिँ तपाईँको घर पाहुना आउनुहुन्छ नि ल बाबु ल नानी एक कप मिठो चिया पकाएर ल्याऊ भन्दा चट्ट मिठो चिया पकाएर तपाईँको चाहिँ लिएर आएर दिनुभयो भने त्यो बेलामा तपाईँको छाती चौडा हुन्छ पाहुनाको अगाडि ल उसले पनि पछि गएर दुःख पाउँदैन विदेश जानु पर्ला सधैँभरि तपाईँले काखामा च्यापेर राख्न सक्नुहुन्न हो कि होइन त्यो भएर त्यो कुराहरू होइन। छोरालाई संस्कार सिकाउनुहोस् छोरीलाई संस्कार सिकाउनुहोस् हाम्रो संस्कार यो हो हाम्रो संस्कृति यो हो यसो गर्नु हुँदैन यसो गरेर हाम्रो इज्जत जान्छ यसो गर्नुपर्छ यो बोल्नुपर्छ यो बोल्नु हुँदैन यो काम राम्रो यो काम नराम्रो भन्ने कुरा सबै कुराहरू आमाले सिकाउनु पर्दछ है आमाले किनकि बाउ त कहीँ विदेश जाने कहीँ कमाउने केही गर्ने केही गर्ने बाउको भर पर्नु हुँदैन हेर्नुहोस् बाउले भनेको चाहिँ पैसा कमाएर यस्तो ल्याइदिने माथि हो घर सारा घर धान्ने भनेको घरको श्रीमतीले हो त्यही भएर भनिन्छ नि श्रीमती असल परिन् भने घर स्वर्ग हुन्छ श्रीमती यदि खराब परिन् भने त्यो घर नरक हुन्छ। धनी हुने कि गरिब हुने श्रीमानको हातमा हुँदैन श्रीमतीको हातमा हुन्छ आमाको हातमा हुन्छ कति बचाउने कति बचत गर्ने होइन के खान आवश्यक छ के खान आवश्यक छैन कुन कुराको जरुरत छ कुन कुराको जरुरत छैन कति पैसा बचाउने कति खर्च गर्ने सबै कुराहरू घरको श्रीमतीले गर्नुपर्दछ। लक्ष्मी हुन् त्यही भएर लक्ष्मी भनिन्छ क्या अन्नपूर्ण अन्नपूर्णेश्वरी भनिन्छ महालक्ष्मीको रूपमा हामीले दर्जामा राखेका छौँ घरका श्रीमतीलाई चेलीबेटीहरूलाई मातालाई बुझ्नुभयो नि। यी कुराहरू तपाईँले सिकाउनु पर्छ छोराछोरीलाई चाहिँ कठै मेरो छोरो लुगा धुन कहाँ सक्छ भनेर पुलपुल्याउनु भयो भने तपाईँको छोरोले तपाईँको छोरीले पछि दुःख पाउने हुन् बुझ्नुभयो नि। विदेश त नगई छोड्दैनन् होइन विदेश नगए पनि नेपालमा बसे पनि सधैँभरि तपाईँकै काखामा त बस्दैनन् पढ्नको लागि सहर जानु पर्ला सदरमुकामतिर झर्नु पर्ला पढ्नको लागि चाहिँ होइन पढ्नको लागि कोठा भाँडामा बस्नु पर्ला अनि त्यो बेलामा कसले पकाउँछ कसले भाँडा नाच्छ ओछ्यान कसले मिलाइदिन्छ टोइलेट कसले सफा गरिदिन्छ त्यो बेलामा चाहिँ जुत्तामा पोलिस कसले गरिदिन्छ आफै गर्ने होइन तपाईँ पछि पछि लागेर जानु त हुन्न नि घर छोडेर हो त्यो बेलामा काम गर्छ। त्यो भएर तपाईँले छोराछोरीलाई सानैदेखि सिकाउने हो क्या मेरो छोरो सानो छ पछि सिक्छ भन्ने होइन राम्रो कुरा त लिइहाल्ने हो नि हो कि होइन राम्रो कुरा त लिइहाल्ने नराम्रो कुरा लिने होइन नराम्रो कुरा थालिदिने हो क्या सिप सिक्नु भनेको राम्रो कुरा हो बुझ्नुभयो नि। त्यही भएर विशेष तपाईँले ध्यान दिनुहोला साग सब्जी केलाउने फर्सीको मुन्टा केलाउन सिकाउनुहोस् फर्सीको मुन्टा केलाउन सिकाउनुहोस् तपाईँले आलु तास्न सिकाउनुहोस् आलु काट्न सिकाउनुहोस् होइन चामलमा कति चामलमा कति पानी हाल्नुपर्छ भनेर यसो गरेर अम्लो नाप्नुहुन्न हो त्यो सिकाउनुहोस्। दालमा थोरै पानी हाल्नुपर्छ फेरि धेरै पानी हाल्यो भने सिटी लागेर सबै दाल चाहिँ बाहिर जान्छ फोहोर हुन्छ त्यो सिकाउनुहोस् पछि पानी तताएर फेरि दालमा राखेर धेरै बनाउनुपर्छ त्यो सिकाउनुहोस्। यसरी सिकाउनु भयो भने तपाईँको छोरा र तपाईँको छोरी बलिया हुन्छन्, कसैले कसैको आवश्यक नै पर्दैन, सहयोग कसैले गर्नै पर्दैन, आफै सक्षम हुन्छन् उनीहरू नानीहरू बाबुहरू। त्यति गर्नुभयो भने तपाईँले एक महिना सिकाउनुहोस् त, त्यसपछि उनीहरू आफै गर्छन्, सबै थोकेहरू आफै गरिहाल्छन्। उनीहरूले बिहान छिटो उठाउनुपर्छ, कम्तीमा एकदम छिटोमा 4 बजे, ढिलोमा 5 बजे त उठ्नै पर्छ, नउठेको हुँदैन। जाडो महिनामा चाहिँ फेरि छिटोमा 5 बजे, ढिलोमा 5:30-6 बजेतिर उठिहाल्नुपर्छ। जाडो महिनामा चाहिँ मौसम हेरेर गर्नु पर्यो नि फेरि, होइन अब 4 बजे उठ भन्नु पनि भन्नुभयो होइन। अब 9:00-10:00 पढ्नेवाला छन् भने अलिक छिटो उठाउनुपर्छ, 8:00 पढ्दैछन् भने छिटो उठाउनु पर्दछ, 8:00 यता 8:00। अब तपाईँले पत्याउनुहुन्छ कि पत्याउनुहुन्न, आइहाल्छन् उनीहरूले। बिहान छिटो उठाउनुपर्छ, कम्तीमा एकदम छिटोमा 4 बजे, ढिलोमा 5 बजे त उठ्नै पर्छ, नउठेको हुँदैन। जाडो महिनामा चाहिँ फेरि छिटोमा 5 बजे

वर्षमा गरेको हो, 8 वर्षमा म घर छोडेर हिँडेको पढ्नको लागि, संस्कृत पढ्नको लागि, कुरा बुझ्नुभयो नि? हो त्यो 8 वर्षदेखिको मैले मेरो कपडा मैले आफै धोएको हो, पट्याएर आफै राखेको हो, होइन? तपाईँको चाहिँ स्कूलमा होस्टेलमा हामी तपाईँको जुन गुरुकुलमा पढ्दाखेरि टोयलेट सफा गर्ने पालो हुन्थ्यो, टोयलेट सफा मैले आफै गरेको हो है। अनि त्यसपछि तपाईँको त्यो बेलामा हामीले दुःख गर्नु दाउरा बोक्नु पर्थ्यो, दाउरा हामीले बोकेको जंगलबाट दाउरा बोक्नु पर्थ्यो, हामीले दाउरा पनि हामीले आफै बोकेको हो, चामल दाल नुन मसलाहरू बोक्नु पर्थ्यो। यता पुलभन्दा पारिपट्टि गाडी आउँथ्यो, अहिले त देवघाटमा उतापट्टि पारि पनि गाडी जान्छ माथिबाट पुल बनाएर, होइन? त्योभन्दा पहिला यतापट्टि चितवनसम्म आउँथ्यो, चितवनबाट पुल पारे कटाएर लगभग आधी घण्टा 45 मिनट जति बोक्नु पर्थ्यो चामल नुन तेल सबै कुराहरू। हामीहरूले दाउरा बोक्नु पर्थ्यो तपाईँको चाहिँ, बुझ्नुभयो नि? अनि बिहान 4 बजे अनिवार्य रूपमा उठ्नु पर्थ्यो, 4 बजे उठेर जाडो होस् गर्मी होस् नुहाउनु पर्थ्यो, बुझ्नुभयो? जाडो होस् चाहे गर्मी होस् स्नान गर्ने, स्नान गरिसकेपछि जप गर्ने, जप गरिसकेपछि यतापट्टि मन्दिरमा आरती हुन्थ्यो, आरती गर्ने, चिया खाने, होइन? अनि त्यसपछि फेरि अध्ययन गर्ने, पढ्नु पर्थ्यो। हामीहरूले खानेकुरा त्यति धेरै मिठो पनि पाइन्थ्यो। अहिले त देवघाटमा तपाईँको घरमा तपाईँले छोरालाई खुवाउनु भएको भन्दा डबल गुणा मिठो खानेकुरा खान पाइन्छ, डबल। कहिलेकाहीँ तपाईँ घरमा तरकारी मात्रै पकाएर खुवाउनु होला तपाईँले, होइन? कहिलेकाहीँ दाल र चटनी मात्रै खुवाउनु होला, सधैँभरि मिठो त नहोला। अहिले दाल भात तरकारी अचार, होइन, मोही हुन्छ, पनिरको सब्जी हुन्छ, कहिले खिर हुन्छ, कहिले पुलाउ हुन्छ, कहिले हलुवा हुन्छ, कहिले पुरी हुन्छ, विभिन्न प्रकारका आइटम, मिठाईहरू कति खाने, मिठाईहरू खान पाइन्छ, विभिन्न आइटम। तर पढ्नु चाहिँ पर्यो, खाएर मात्रै भएर त बसेर त भएन। यदि फेल भयो भने घर जानु पर्यो, फेरि झोला झम्टा बोकेर। तपाईँको बाबु नानी बाबुहरूलाई पनि तपाईँले पढाउनुहुन्छ भने चाहिँ नानीहरूलाई पनि पढाउनुको लागि अहिले फेरि तपाईँको चाहिँ देवघाटमा खुलेको छ, नानीहरूलाई पनि पढ्नको लागि चाहिँ बाबुहरूलाई चाहिँ वर्तमान गर्नु पर्यो। 5 कक्षा पास गरेपछि 6 देखिको तपाईँको चाहिँ डिग्री मास्टरसम्म पढ्न पाइन्छ। पैसा लाग्दैन पढेको, खाएको पैसा लाग्दैन, बसेको पैसा लाग्दैन, पढ्नु चाहिँ पर्यो। फेल भयो भने फेरि घर जानु पर्यो, त्यहाँ बस्न पाइँदैन, त्यहाँ खान पाइँदैन, त्यस्तो सिस्टम हुन्छ। हेर्नु, काम केही पनि गर्नु पर्दैन अहिले। तपाईँको घरमा गएर काम गर्नु पर्ला, त्यहाँ गएर काम गर्नु पर्दैन। त्यहाँ आफ्नो कपडा धुने हो, बास त्यति हो, अरू केही काम गर्नु पर्दैन। पहिला जस्तो हामीले जस्तो दुःख गर्नु पर्दैन। आजभोलि आजभोलि अङ्ग्रेजी पढाइ हुन्छ, कम्प्युटर पढाइ हुन्छ, साइन्स पढाइ हुन्छ, म्याथ पढाइ हुन्छ। पहिला हाम्रो पालामा त्यस्तो हुँदैन थियो, कम्प्युटर हुँदैन थियो, अङ्ग्रेजी यो अङ्ग्रेजी भाषा पढ्नु हुँदैन, यो गाई खाने भाषा हो भनिदिन्थ्यो क्या, गाईको मासु खाने मान्छेले पढ्ने अङ्ग्रेजी भन्थे क्या पहिला पहिला, अनि खाने यस्तो खाने हो भन्थे। त्यही भएर हामीले देवघाटमा दुःख गरेर पढेको, देवघाट पढिसकेपछि हामीले पछि म फेरि हरिद्वार पनि गएँ। देवघाटमा पहिला 8 कक्षासम्म मात्रै पढाइ हुन्थ्यो, 8 देखि माथि हुँदैन थियो। अनि 8 पास भइसकेपछि म फेरि बनारस गएर पढेँ। 8 पास भएपछि त्यसलाई भन्छ पूर्व मध्यमा, पूर्व मध्यमा 2 वर्ष हुन्छ, उत्तर मध्यमा 2 वर्ष हुन्छ। पूर्व मध्य भनेको एसएससी लेभल, उत्तर मध्य भनेको 11-12, शास्त्री भनेको तपाईँको ब्याचलर, अनि आचार्य भनेको मास्टर लेभल, डिग्री लेभल। कुरा बुझ्नुभयो नि? हो, यसरी पढ्नु पर्दछ, यसरी पढाइ हुन्थ्यो त्यो बेलामा, अहिले पनि त्यस्तै पढाइ हुन्छ। त्यही भएर अहिले चाहिँ देवघाटमा आचार्यसम्म पास, आचार्य भनेको मास्टर लेभलसम्म पढ्न पाइन्छ। कुरा बुझ्नुभयो नि? त्यो भएर पढाइको लागि ती कुराहरूमा विशेष ख्याल गर्नुपर्दछ। छोराछोरीले हामीले माया गरेर सुनसुम्या राख्यो भने दुःख हुन्छ, बाधा आउँछ। हिजो यो प्रसङ्ग मैले किन जोडेँ भन्दाखेरि चाहिँ, हिजो हाम्रो अफिसमा कस्तो व्यक्ति आउनु भएको थियो भने 18-20 वर्षको छोरो अहिले पनि उठाइ नुहाइदिनु पर्ने अरे। ल हेर्नुहोस्, उसले कपडा धुँदैन अरे, अहिले पनि उसको बिस्तारा अहिले पनि आमाले मिलाइदिनु पर्ने अरे। किन यस्तो गर्नुभएको? यसले जान्दैन गुरुजी, यसको ढङ्ग छैन, सिकाउनु पर्यो नि त, अनि पो जान्दछ त, गर भन्नु पर्यो अनि पो जान्दछ त, बिहा गर्ने बेला भइसक्यो अहिलेसम्म नुहाउन जान्दैन। भनेपछि तपाईँको छोराछोरी शरीरले मात्रै ठुलो भएर भएन नि, दिमागले पनि ठुलो हुनु सक्नु पर्यो, कामले पनि ठुलो हुन सक्नु पर्यो, होइन? त्यही भएर एकदम ख्याल गर्नु होला तपाईँले। नानीहरूलाई पनि यस्तो संस्कारहरू सिकाउनुहोस्, के राम्रो हो के नराम्रो हो, कुन पक्ष राम्रो हो कुन पक्ष नराम्रो हो, यो कुरा संस्कारहरू सिकाउनु पर्दछ हामीहरूले, होइन? इज्जत भनेको एकपटक गएपछि फर्केर आउँदैन, फेरि गएपछि गए गयो, इज्जत कमाउन धेरै गाह्रो छ। कुरा बुझ्नुभयो नि? त्यही भएर एकदम ख्याल गर्नु होला। दुःख गरेर पढेका विद्यार्थीहरू चाहिँ उनीहरूले पछि ठूलो प्रगति गर्दछन्, राम्रो पनि हुनेछन्, सबै कुराहरू उनीहरू दुःख बुझेका हुनेछन्।

बाबुको बाबु नानीहरूले घरमा केही कुरा मागे भने तुरुन्तै माग्ने बित्तिकै तुरुन्तै ल्याएर नदिनुहोस्, त्यसको कदर हुँदैन। पैसा मागे मलाई यस्तो खान मन लागेछ भने तुरुन्तै ल्याएर नखुवाउनुहोस्, कुरा बुझ्नु नि, भोलि पर्सिपल्ट ल्याएर खुवाउनुहोस्, होइन पैसाको कदर, पैसा छैन भन्नुहोस् क्या, हुँदा हुँदै पनि पैसाको कदर हुन्छ, भ्यालु हुन्छ, न पैसाको वास्ता हुँदैन, भ्यालु हुँदैन, बिग्रिन्छन् हाम्रा छोराछोरीहरू। छोराछोरी बिग्रियो भने त्यो छोराछोरीलाई सपार्नको लागि धेरै गाह्रो छ, हेर्नुहोस्, धेरै कति रुँदै आउनुहुन्छ म कहाँ, कति रुँदै आउनुहुन्छ तपाईँको चाहिँ सानामा चाहिँ। अब छोराछोरीलाई कन्ट्रोल गर्न सक्ने बेलामा चाहिँ हामीले कन्ट्रोल गरिँदैन, जब छोराछोरी ठुला हुन्छन् त्यो बेलामा कन्ट्रोल गर्न खोज्यौँ, उनीहरूले हामीलाई कुट्छन् कि भन्ने डर, त्यो बेलामा सकिँदैन कन्ट्रोल गर्नको लागि। अब त्यो नसक्ने बेलामा कन्ट्रोल गर्न खोजेर त हुँदैन, सक्ने बेलामा कन्ट्रोल गर्नु पर्यो, सानैमादेखि कन्ट्रोल गर्दै ल्याउनु पर्यो। कन्ट्रोल गर्ने भनेर खानै नदिने, लाउने नदिने, कुट्ने पिट्ने त्यस्तो होइन, अनुशासित बनाउनु पर्यो। कोही मान्छे घरमा आउनुभयो भने राधे राधे अथवा नमस्ते के भन्न मन लाग्छ होइन, त्यो सिकाउनुहोस्, राधे राधे भन्न सिकाउनुहोस्, नमस्कार भन्न सिकाउनुहोस्। कोही मान्छे आउनुभयो, संस्कार यसरी हो क्या बुझाउने भनेको, तपाईँहरू कोही नहुँदा कोही व्यक्ति आउनुभयो घरमा, पाहुना आउनुभयो भने आउनु बित्तिकै पानी दिनुपर्छ है छोरा, पानी दिनुपर्छ है छोरी नानी भनेर सिकाउनुहोस् उनीहरूलाई, पानी ल्याएर दिन्छन् खान्छन्, त्यहाँदेखिको थाहा हुन्छ तपाईँले कस्तो संस्कार दिइरहनु भएको छ छोराछोरीलाई भन्ने कुराहरू चाहिँ क्या। त्यो भएर मेरो छोरो सानो छ, मेरो छोरी सानो छ भनेर फुल बोलाएर राख्नुभयो भने बिग्रिन्छन्। त्यो बिग्रियो भने दोष तपाईँहरूको नि हो, हाम्रो होइन, स्कुलका सरहरूको पनि होइन। संस्कार दिने भनेको चाहिँ तपाईँहरूले नै दिनुपर्दछ घरमा, श्रीमान श्रीमती घरमा झगडा गर्नु हुँदैन, तपाईँहरू झगडा गरेको उनीहरूले थाहा पाए पनि त्यही संस्कार सिक्छन्, उनीहरूको मानसिकतामा असर पर्दछ, पढाइमा ध्यान दिने, उनीहरूलाई पढ पढ पढ पढ भन्ने, आफू टिकटक हेरेर बस्ने, फेसबुक हेरेर बस्ने त्यो गर्नु हुँदैन। टिकटक फेसबुक हेर्न मन लाग्यो भने छोराछोरी नभएको बेलामा दिउँसो हेर्नु, बिहान बेलुका मोबाइल नछुनुहोस्, उनीहरूलाई पढ्न लगाउनुहोस्, तपाईँमा यसो पत्रिका पढ्नुहोस्, किताबहरू कहानीहरू हुन्छन्, किताबहरू पुस्तकहरू त्यो ल्याएर पढ्ने गर्नुहोस् होइन। अनि पढ्दाखेरि तपाईँको केही कुरा तपाईँले चाहिँ घरिघरि छोराछोरीलाई सिक चाहिँ यो के हो भनेर सोध्नुहोस् प्रश्न, त्यो प्रश्न उनीहरूलाई के हुन्छ, हौसला आउँछ, ओहो म जान्ने रहेछु है, बाबाले मम्मीले पनि सोध्नु भएको छ, तपाईँले आई आई पनि तपाईँले आएको छ प्रश्न, हो त्यो तपाईँलाई थाहा छ, तर पनि सोध्नुहोस् उनीहरूलाई, त्यो सोध्ने के हुन्छ, उनीहरूको दिमाग टेस्ट पनि भइरहेको हुन्छ, दिमाग तेजिलो पनि भइरहेको हुन्छ, अनि हौसला बढ्छ उनीहरूको लागि चाहिँ। यसरी हामीले मेन्टेन गर्नुपर्छ अहिले सक्दाखेरि, पछि नसक्ने अवस्थामा हामीले छोराछोरीलाई छुन पनि सकिँदैन, यो कुरो विचार गर्नु तपाईँहरूले, मैले भनेको कुरा हो कि होइन, त्यो एकदम ख्याल गर्नुहोला। पढाएर मात्रै पनि हुँदैन, संस्कार सिकाउनुहोस् मेन कुरा, कुरा बुझ्नु नि, संस्कार अनिवार्य रूपमा सिकाउनुहोस्, पढाइमा मात्रै भएर भएन, नम्बर अङ्क ना राम्रो नम्बर ल्याएर मात्रै भएन क्या, पढाइमा संस्कारमा पनि नम्बर राम्रो ल्याउनु पर्दछ, बुझ्नुभयो नि। त्यस कारणले गर्दाखेरि विशेष ख्याल गर्नुहोला। 9845175223 र 9806575223 नम्बरमा सम्पर्क गर्नुहोस्। कार्यक्रम ज्योतिष वास्तुको विषयमा छौँ यतिखेर हामी, कहिलेकाहीँ यस्तै यस्तै कुराहरू तपाईँसँग गर्न मन लाग्छ क्या मलाई चाहिँ, किन हो किन हो, कहिलेकाहीँ चाहिँ यस्तै यस्तै कुराहरू गर्न मन लाग्छ। हिजो मैले भने तपाईँलाई 18-20 वर्षको छोरोलाई अहिले पनि नआइदिनु पर्छ भनेपछि तपाईँ आफै बुझ्नुहोस् त ल, अब तपाईँ आफै बुझ्नुहोस् ल, कतिसम्म लापरवाही हुनुपर्छ उहाँको माता पिताहरू चाहिँ, यसलाई लापरवाही भनिदिनु हुन्थ्यो, 18-20 वर्षको छोरालाई नआइदिनु पर्छ भनेपछि, उसलाई नहुन आउँदैन भनेपछि, कतिसम्म पुल पुल्याएर राख्नु भएको रहेछ त, अनि त्यो छोरालाई विदेश पठाउने अरे, विदेश हुन्छ कि हुँदैन यो छोराको भन्न हेराउन आउनु भएको, जुन छोरोलाई नहुन आउँदैन त्यो छोरो विदेश जाने अरे, उहाँ गएपछि के नहुन्छ त त्यो बाबुले फेरि। त्यो भएर यस्ता यस्तै कुराहरू पनि हामीले पढाइलाई मात्रै फोकस धेरै गराउनु हुँदैन, हामीले संस्कारहरू पनि सिकाउँदै सिकाउँदै सिकाउँदै हामी अगाडि बढ्यौँ भने एकदम राम्रो चकाचक हुन्छ, राम्रो हुन्छ। त्यसमा गर्दा पढाइमा डिग्री गरेको छ तर संस्कार केही छैन, कोही मान्छे आयो रेस्पेक्ट गर्न जान्दैन, अनुशासनै छैन, कहाँ के बोल्नुपर्छ भन्ने कुरै थाहा छैन भने त्यस्तो व्यक्तिहरू दुःख हुन्छ, समस्याहरू आउँछ भन्ने कुराहरू हो। माता पिताहरूले छोराछोरी अगाडि मोबाइल कहिले पनि नहेर्नु, टिकटक हेर्ने, फेसबुक हेर्ने यस्तो कुरा कहिले नहेर्नुहोस्, उनीहरूलाई पनि यस्तो कुरो हेर्न नदिनुहोस्, शनिबारको दिन टिभी हेर्न दिनुहोस्, शनिबारको दिन मोबाइल 1 घण्टा चलाउन दिनुहोस्, अरू बेला हुँदै होइन, त्यो भएर विशेष ख्याल गर्नुहोला। कार्यक्रम ज्योतिष वास्तुको वर्षमा यतिखेर हामी हरेक दिन बिहान ठिक 7 बजेदेखि लगभग हामी तपाईँहरूसँग चाहिँ 8 बजेसम्म कार्यक्रम लिएर उपस्थित हुने गरेका छौं। आफ्नो भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा अनि
भाग्यको विषयमा जानकारीका लागि 9841-75-223 र 9806 75-223 नम्बरमा भूत वर्तमान र भविष्यको बारेमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा चर्चा भने गर्नेछौ। मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा भेट्नका लागि भरतपुर 8 गौरीगंज हेल पोस्टकै अगाडि आएर पनि भेट्न सक्नुहुन्छ। अहिलेको लागि कार्यक्रम ज्योतिष वास्तुबाट विदा माग्ने बेला पनि भइसकेका छ। भोलि बिहान ठिक 7 बजेमा कार्यक्रम लिएर फेरि म उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, खेराउने,
1: वास्तु शास्त्र सम्बन्धी परामर्श,
0: घर खडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: ग्रह
0: अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9841-75223 र 9806-75223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: FM 104.3MHz。जलजला टायर चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 8 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मर च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी चुइएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: नमस्कार लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट जलजला प्रेस .com तथा facebook.com/radiojaljalabaट संसारभरिकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभातमा म रीता मगरको तपाईलाई हार्दिक स्वागत छ। आरम्भमा शुरू गरौं समाचारका शीर्षकहरूबाट। प्रतिनिधि सभाबाट सहकारी विधेयक पारित, मधेस प्रदेशमा 9 मन्त्रालय बनाउन सिफारिश। कर्णाली नदीमा खसेको गाड़ी अझै भेटिएन, आज 4 प्रदेशमा भारी वर्षाको सम्भावना। रोल्पाली बाङ बजारमा मासु पसल, औषधि पसल र किराना पसलहरूमा अनुगमन, रोल्पामा शहीदको नामबाट वृक्षरोपण सम्पन्न। रुकुम पश्चिमको मुसिकोट 3 सिंगल क्याम्प पिकअप दुर्घटना, एकजना घाइते। रुकुम पश्चिमको एमुना नमुना माविको अध्यक्षमा केशव केसी सर्वसम्मत चयन। र भूकम्पपछि भेनेजुएलामा मानवीय संकट गहिरिँदै गएको, राष्ट्रसंघको भनाई, क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम 16।
1: बाजे के भयो, किन जालामा हात
2: दुखेको छ? खाने दिन्न भा, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाजे।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुनिल चौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर हाम्रा सेवाहरू,
5: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
6: घरि दाँत निकाल्ने,
5: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
6: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
5: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
6: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
5: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
6: थप जानकारीको लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 98-40-741-318
1: 98-095-14-652।
4: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुली चौर रोल्पा, ग्लोबल IME बैंक सँगै जोडिएको घरमा।
0: अब समाचार शुरू गरौं प्रतिनिधि सभाबाट सहकारी विधेयक पारित सम्बन्धी प्रसंगबाट। प्रतिनिधि सभाबाट सहकारी विधेयक पारित भएको छ। हिजो बसेको बैठकमा भूमि व्यवस्था, सहकारी तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले प्रस्तुत गर्नुभएको सहकारी पहिलो संशोधन विधेयक 2083 बहुमतले पारित भएको हो। सहकारी क्षेत्रका समस्या समाधान गर्न सहकारी ऐन 2074 संशोधन गरिएको मन्त्री रावलले जानकारी दिनुभएको छ। सहकारी बचत अवचलनमा संलग्नको सम्पत्ति जफत र ऋण असुली मार्फत बचतकर्ताको रकम फिर्ता गरिने उहाँले बताउनु भएको छ। यस्तै आजको बैठकले सम्पत्ति शुद्धिकरण र सार्वजनिक खरिद विधेयक पनि बहुमतले पारित गरेको छ। अध्यादेशलाई प्रतिस्थापन गर्न विधेयक सदनमा ल्याइएको बताइएको छ। मधेस प्रदेश सरकारको मन्त्रालय 9 बनाउन कार्यदल सिफारिश गरेको छ। मधेस प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईको स्वामीजत्वमा गठित मन्त्रालयको संख्या तथा कार्यविभाजन पुनरावलोकन गठित उच्चस्तरीय अध्ययन तथा सिफारिश कार्यदलले हिजो मुख्यमन्त्री कृष्ण प्रसाद यादवलाई हिजो प्रतिवेदन बुझाएको छ। कार्यदलले मधेस प्रदेश सरकारले प्रशासनलाई थप चुस्त मितव्यायी उत्तरदायी र नतिजामुखी बनाउन मन्त्रालयको संख्या हालको संरचनाबाट घटाएर 9 कायम गर्न सिफारिश गरेको हो। कार्यदलको प्रतिवेदनमा मन्त्रालयबीच देखिएको कार्यगत दोहोरोपन हटाउने, प्रशासनिक खर्च घटाउने, सेवा प्रवाहलाई छिटो र प्रभावकारी बनाउने तथा वृत्ति अनुशासन कायम गर्ने उद्देश्यले मन्त्रालयको संख्या घटाउन सुझाव दिएको छ। प्रदेश सरकारको संगठनलाई राइट साइजिङ गर्दै सीमित स्रोत साधनलाई विकास निर्माणमा केन्द्रित गर्न मन्त्रालयको संख्या घटाउनु आवश्यक देखिएको कार्यदलको सुझाव रहेको छ। कार्यदलले यसबाट प्रशासनिक दक्षता वृद्धि, नीतिगत समन्वय सुदृढीकरण, सार्वजनिक खर्चमा मित व्ययिता, एकल बिन्दुबाट सेवा प्रवाह तथा डिजिटल शासनको विस्तारमा टेवा पुग्ने अपेक्षा गरेको छ। मध्य प्रदेश सरकारले मन्त्रालयको संख्या र कार्य विभाजन पुनरावलोकन गर्ने उद्देश्यले 2082 जेठ 19 गते उच्च स्तरीय अध्ययन तथा सिफारिश कार्यदल गठन गरेको थियो। दैलेखमा हिजो गाड़ी दुर्घटनामा ज्यान गुमाएका व्यक्तिहरूको पहिचान खुलेको छ। ज्यान गुमाउनेमा कालीकोटको पचाल झरना गाउँपालिका 9 35 वर्षे जोखे तिरुवा रहेको प्रहरीले जनाएको छ। भीरमा अचेत अवस्थामा फेला परेको उहाँलाई दैलेखको दुल्लु अस्पतालमा लगिएको थियो। डाक्टरले मृत घोषणा गरेका हुन्। कर्णाली राजमार्गको दैलेख सड़क खण्डमा दुर्घटना भई कर्णाली नदीमा खसेको यात्रुवाहक गाड़ी हालसम्म भेटिएको छैन। सशस्त्र प्रहरी बल नेपाल 6 महेश्वरी बहिनी मुख्यालय सुर्खेतको 6 गोताखोरको टोलीले गाड़ीको खोजबिन गरिरहेको छ। पानीको सतह बढ़ेको र वर्षापछि आएको बाढ़ीले पानी धमिलो हुँदा गाड़ी खोज्न नसकिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक जयराम सापकोटाले जानकारी दिनुभएको छ। राति भएको खोज तथा उद्धारको काम हुन नसकेको र आज बिहानैदेखि पुनः खोज उद्धारको काम थाल्ने उहाँको भनाइ रहेको छ। सुर्खेत बस पार्कबाट बिहान छोड्दा गाड़ीमा 5 रहेको भने पनि संख्या एकिङ नभएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गाड़ी कर्णाली नदीमा डुबेको ठाउँ प्रहरी चौकी पाल्तडाबाट 3 किलोमिटर उत्तरतर्फ र जिल्ला प्रहरी कार्यालय दैलेखबाट 50 किलोमिटर पश्चिमतर्फ रहेको छ। अब मौसम सम्बन्धी जानकारी। देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर सामान्यदेखि आंशिक बदली रहेको छ। बागमती प्रदेशको केही स्थान तथा कोशी र लुम्बिनी प्रदेशको थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा भइरहेको छ। विभागका अनुसार शुक्रबार आज दिउँसो देशभर सामान्य बदली रहनेछ। हिमाली र पहाड़ी भूभागका केही स्थान तथा तराई का थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। पहाड़ी र हिमाली भूभागमा भने हिमपातको समेत सम्भावना रहेको विभागले जनाएको छ। यस्तै आज राति पनि देशभर सामान्य बदली रहनेछ। कोशी बागमती र गण्डकी प्रदेशको हिमाली भूभागको केही स्थान तथा कर्णाली सुदूरपश्चिम र लुम्बिनी प्रदेशको हिमाली भूभागको थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। देशका पहाड़ी र तराईका केही स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। साथै कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी तथा तराईका 1-2 स्थानमा भारी वर्षा हुन सक्ने समेत विभागले जनाएको छ। तपाईले रेडियो जलजलाबाट प्रसारित समाचार प्रभात सुन्दै हुनुहुन्छ। अब एकैछिन विश्रामपछि रोल्पा लिवाङ बजारमा मासु पसल, औषधि पसल र किराना पसलहरूमा अनुगमन, रोल्पामा सहितको नामबाट वृक्षरोपण सम्पन्न लगायतका समाचार बाँकी नै छन्। हामी सँगै रहनुहोला।
1: यो केटासँग त म बिहे गर्दिन, कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङ्गो पनि छ, अझ दाँत किराले पनि खाछ, यस्तो केटासँग पनि कसले बिहे गर्छ।
3: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए, मेरा बाङ्गा टिङ्गा नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला मेरो दाँतको उपचार गर्नका लागि। मेडिकलमा गएकै हो, मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
1: मेडिकलमा गएर कहाँ हुन्छ त, डेन्टल क्लिनिकमा जानु पर्यो नि विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि।

0: नदुखाई दात निकाल्ने, फाङ्गा टिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, कलरको सिमेन्ट वा विदेश भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखीको दाँत जरेबाट गरिने आरसीटी, दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिराबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गारा दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
1: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
0: थप जानकारीका लागि डाक्टर अमीर हुसैन, सम्पर्क नम्बर 9851094140 र 9812690118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्युरोपाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
1: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
2: घर घरको आवाज, गाउँ शहरको आवाज, हरेक मनमुटुमा गुन्जी रहने रोल्पाली आवाज, यो हो तपाईको मनको आवाज। रेडियो जाजरा 96.4 MHz।
3: रेडियो जलजलाको समाचार प्रभातमा तपाईँलाई फेरि पनि स्वागत छ। अब खबर परिक्रमा। रोल्पाको लिबाङमा सञ्चालित मासु पसल तथा फ्रेस हाउस, औषधि पसल र केही किराना पसलहरूको अनुगमन गरिएको छ। नगर उपप्रमुख गीता आचार्यको नेतृत्वमा अनुगमन गरिएको हो। अनुगमनमा जिल्ला प्रशासन, जिल्ला प्रहरी, भेटेरिनरी तथा पशु अस्पताल, विखे केन्द्र, स्वास्थ्य कार्यालय, घरेलु तथा साना उद्योगको कार्यालय, रोल्पा उद्योग वाणिज्य संघ लगायतका प्रमुख प्रतिनिधिहरूको उपस्थितिमा अनुगमन कार्य सम्पन्न भएको छ। अनुगमनका क्रममा केही मासु पसलहरूमा मापदण्ड बिना सञ्चालनमा ल्याएको, अत्याधिक फोहोर भएको, मासु काट्ने अचना, मासु राख्ने डिफ्रिज फोहोर भएको पाइएको छ। यस्तै धेरै पसलहरूमा किराना, फलफुल, मासु, तरकारी आदि सबै एकै स्थानबाट सञ्चालन भएको पाइएको छ। यस प्रकारको सबै एकै स्थानबाट बिक्री वितरण गर्नु मानव स्वास्थ्यका लागि हानिकारक रहेको र यसबाट फोहोर पनि उत्पन्न हुने भएको हुँदा यसलाई व्यवस्थापन गर्नको लागि अनुगमन टोलीले निर्देशन दिएको छ। पहिलो पटकलाई ताकेता गर्ने, यदि पुनः अटेरी गरेमा कानुन अनुसारको सजाय समेत गर्ने बताएको हो। अनुगमनका क्रममा सुर्खेती डाँडामा रहेको देउराली माछा पसलमा अत्याधिक फोहोर भेटिएपछि अनुगमन टोलीले सरसफाई गर्ने र दर्ता प्रक्रियामा आउन आग्रह गरेको छ। यस्तै अटेरी गरेमा कडा कारवाही गर्ने समेत बताएको छ। यसै गरी औषधि पसलहरू र किराना पसलहरूमा बेचबिखन गरिएको हर्लिक्स र सेयर लेक्स लगायतका विषयमा समेत कडा गरिएको छ। बच्चा 6 महिना पुरा भएको खण्डमा आमाको दुध नआउने वा कुनै समस्या देखेमा मात्रै ती बच्चाका सेरलेक्सहरू खान दिने तथा लिटो खान दिने अनुगमन टोलीले बताएको छ। आमाको दुध आउँदा आउँदै पनि बच्चालाई अनावश्यक रूपमा बाहिरको खानेकुरा खुवाउन नहुने अनुगमन टोलीले बताएको छ। यस्तै अनुगमनका क्रममा म्याद नागेका वस्तुहरू जफत गरिए उत्तरदायी बनाउने कार्य गरिएको छ। दर्ता प्रक्रियामा नरहेका सबै पसलहरूलाई दर्ता प्रक्रियामा लैजाने, मापदण्ड पुर्याएर मात्रै व्यवसाय सञ्चालन गर्ने, म्याद नागेका सामानहरू नबेच्ने लगायतका अनुगमन टोलीले सुझाव दिएको छ। यदि अटेर गरेमा पुनः जरिवाना वा कानुन अनुसारको सजाय दिने सुझाव टोलीले दिएको छ। अनुगमन टोलीमा रहेका सरकारवालाहरूले बजारमा कालोबजारी हुन सक्ने वा अवैध कारोबार हुन सक्नेलाई आगामी दिनमा पनि स्थलगत अनुगमन गर्ने बताएका छन्। रोल्पामा शहीदको नाम सहित वृक्षरोपण सम्पन्न भएको छ।

0: सन स्टार युवा क्लबको आयोजना रोल्पा नगरपालिकाको सहयोग तथा समन्वयमा वन डिभिजन कार्यालय रोल्पा जिल्ला प्रहरी कार्यालय रोल्पा सशस्त्र प्रहरी बल नेपाल गुल्म सूर्यदलगढ राष्ट्रिय मावि खुमेल वन उपभोक्ता समिति सात दोपाटोको सहकार्यमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको हो। रोल्पा नगरपालिका वडा नम्बर 3 पर्ने जनयुद्ध स्मृति भ्यू टावर रोल्पाको परिसर र गार्डेन नजिकैको चिल्ड्रेन पार्कमा वृक्षरोपण कार्य र जङ्गल गोडमेल कार्य सम्पन्न भएको हो। वृक्षरोपणका क्रममा नगरपालिकाका 10 ओडाका शहीदहरूको नामको नेम प्लेट टाँस गरेर वृक्षरोपण गरिएको हो। वृक्षरोपण भए पूर्व भएको अनौपचारिक कार्यक्रममा सनस्टार युवा क्लबका अध्यक्ष पूर्ण केसीले स्वागत मन्तव्य र नगर उपप्रमुख गीता आचार्यले धन्यवाद ज्ञापन गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन क्लबका सदस्य टेकेन्द्र सेनले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गणेश घिमिरे, 1 ओडा अध्यक्ष खुमबहादुर थापा, विभिन्न राजनीतिज्ञ, समाजसेवी, पत्रकार, नेपाल आर्मी सशस्त्र प्रहरी, नेपाल प्रहरी राष्ट्रिय मावि खुमेलका प्रधान अध्यापक, शिक्षक, विद्यार्थीहरू, सात दोबाटोका वन समूह, आमा समूहहरू, विभिन्न सरकारवालाहरूको सहभागिता रहेको थियो। वृक्षरोपण कार्यमा धुपीसल्ला, टिमुर, तेजपाती, गुलाबको फुल लगायतका विभिन्न प्रजातिका 200 बढी बिरुवा र फुलहरू रोपिएको नगर प्रमुखको सचिवालयले जानकारी दिएको छ। रुकुम पश्चिमको मुसिकोट 3 सिङ्गल क्याम्प पिकअप दुर्घटना भएको छ। माछिमी स्थित भित्री सडक खण्डमा चौरजहारीबाट सोलाबाङतर्फ आउँदै गरेको V1C2948 नम्बरको किराना पसलको सामान बोकेको सिङ्गल क्याप पिकअप जीप गैराती 11:30 बजेतिर अनियन्त्रित भई सडकबाट खसेको थियो। सडकबाट अन्दाजी 60 मिटर तल खस्दा जीपमा सवार मुसिकोट नगरपालिका वडा नम्बर 4 28 वर्षे प्रकाश खड्का घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब परीक्षक वेद बहादुर पौडेलले जानकारी दिनुभएको छ। उहाँका अनुसार खड्कालाई जिल्ला अस्पताल सल्लेमा सामान्य उपचारपछि थप उपचारका लागि हिजो बिहान नेपालगञ्ज पठाइएको छ। घटनापछि फरार रहेका चालक मुसिकोट नगरपालिका वडा नम्बर 12 31 वर्षे खिमबहादुर ओलीलाई प्रहरीले मुसिकोट नगरपालिका 5 नियन्त्रणमा लिएको थियो। ओलीलाई सामान्य चोट लागेको पनि बताइएको छ। रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर 5 रहेको यमुना नन्द नमुना माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा केशव केसी चयन हुनुभएको छ। हिजो बसेको विद्यालय व्यवस्थापन समितिको बैठकबाट केसीलाई सर्वसम्मत अध्यक्षमा चयन गरिएको हो। यसअघि असार 13 अभिभावक भेलाबाट नियमअनुसार 4 सदस्य चयन गरिएको थियो। उक्त सदस्यहरू पनि सर्वसम्मत चयन गरिएको थियो। उक्त 4 सदस्य सहितको विद्यालय व्यवस्थापन समितिको हिजो बसेको बैठकले केसीलाई अध्यक्षमा चयन गरेको विद्यालय प्रशासनले जनाएको छ। यो सँगै विद्यालय व्यवस्थापन समितिले लगभग पूर्णता पाएको छ। सदस्यहरूमा यामकुमारी परियार, दीपशिखा केसी, पवित्र ओली रहनु भएको छ। सदस्य सचिवमा विद्यालयका प्रधान अध्यापक कमप्रसाद देवकोटा रहनु भएको छ भने वडा अध्यक्ष समीर जङ मल्ल पदेन सदस्य रहनु भएको छ। विद्यालयका सहायक प्रधान अध्यापक गणेश केसीका अनुसार 7 विद्यालय व्यवस्थापन समितिमा अब शिक्षक प्रतिनिधि मात्र छनौट गर्न बाँकी रहेको छ, जसको प्रक्रिया सुरु भइसकेको उहाँले बताउनु भएको छ। आजसम्ममा शिक्षक प्रतिनिधि चयन गरेर विद्यालय व्यवस्थापन समितिलाई पूर्णता दिइने उहाँले बताउनु भएको छ। यसअघि विद्यालय व्यवस्थापन समिति 9 रहने व्यवस्था रहेकोमा हाल भने 7 रहने व्यवस्था रहेको छ। विद्यालय व्यवस्थापन समिति गठन तथा पुनर्गठन ठुलो झमेला वा चुनाव गर्ने समकै अवस्था सिर्जना भइरहेको यमुना नन्द नमुना मा भने सौहार्दपूर्ण रूपमा सर्वसम्मत भएको हो। विद्यालय व्यवस्थापन समितिका अध्यक्षका लागि हानथाप भइरहेको बेला आफूहरूले भने सौहार्दपूर्ण रूपमा सर्वसम्मत विद्यालय व्यवस्थापन समिति गठन गरेर सन्देश दिन सफल भएको वडा अध्यक्ष समीर जङ मल्लले बताउनु भएको छ। अब देश बाहिरको समाचार। भेनेजुएलामा गएको विनाशकारी भूकम्पपछि मानवीय सङ्कट थप गहिरिएको छ। राष्ट्रसङ्घीय सहायता एजेन्सीहरूले हजारौँ मानिस घरविहीन भएको र उद्धार राहत तथा पुनर्स्थापनाको काम तीव्र रूपमा अघि बढिरहेको बताएका छन्। राष्ट्रसङ्घीय शरणार्थी एजेन्सी UNHCR का अनुसार अहिलेसम्म कम्तीमा 2300 जनाको ज्यान गएको छ भने 11000 भन्दा बढी घाइते भएका छन्। उद्धारकर्मीहरूले हालसम्म 6400 बढी मानिसलाई जीवित उद्धार गरेका छन्। भूकम्प गएको झन्डै 8 दिनपछि पनि मानिसहरू जीवित भेटिने आशा कायम रहेको छ। संयुक्त राष्ट्रसङ्घीय बालकोष युनिसेफले 3 महिनाका लागि 1,00,000 मानिसलाई पुग्ने राहत सामग्री तयारी अवस्थामा राखेको छ भने युएनएचसिआरले विस्थापित परिवारका लागि अस्थायी आश्रयको व्यवस्था गरिरहेको छ। सबैभन्दा बढी प्रभावित समुदायका तत्कालीन आवश्यकता पहिचान गर्ने कार्यलाई निरन्तरता दिएको जनाएको छ। राष्ट्रसङ्घका अनुसार यो भूकम्पका कारण अस्पताल 400 भन्दा बढी विद्यालय खानेपानी सञ्जालका संरचना तथा 1000 भन्दा बढी भवन क्षतिग्रस्त वा पूर्ण रूपमा ध्वस्त भएका छन्। अस्थायी शिविरमा बसोबास गरिरहेका प्रभावित नागरिकहरूबीच सर्वारोग तथा अन्य स्वास्थ्य समस्या फैलन सक्ने स्वास्थ्य कर्मीहरूले चेतावनी दिएका छन्। अन्त्यमा खेल समाचार। तीव्र प्रतिस्पर्धाका बीच क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम 16 प्रवेश गरेको छ। टोरान्टोमा बिहान भएको खेलमा पोर्चुगलले 2-1 नतिजा आफ्नो पक्षमा पारेको छ। पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको 52 मिनटमा क्रोएसियाका इभान पेरिसिचले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। खेलको 66 मिनटमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले पेनाल्टी मार्फत गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। त्यसपछि इन्जुरी समाएको 52 मिनटमा गोन्सालो रामोसले निर्णय गोल गरेपछि पोर्चुगल 2-1 विजय भएको हो। खेलको अन्तिम 15 सेकेन्ड बाँकी रहँदा क्रोएसियाले गरेको गोल भिएआर परीक्षणपछि अफसाइड ठहरिएपछि त्यसले मान्यता पाएन। यो सँगै पोर्चुगल विजय भन्दै विश्वकपको अन्तिम 16 प्रवेश गरेको छ। अब पोर्चुगलले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। हामी समाचार प्रभातको अन्त्यमा आएका छौँ। जाँच जाँदै समाचारका शीर्षकहरू पुनः एकपटक। प्रतिनिधि सभाबाट सहकारी विधेयक पारित। मधेस प्रदेशमा 9 मन्त्रालय बनाउन सिफारिस। कर्णाली नदीमा खसेको गाडी अझै भेटिएन। आज 4 प्रदेशमा भारी वर्षाको सम्भावना। रोल्पा लिबाङ बजारमा मासु पसल, औषधि पसल र किराना पसलहरूमा अनुगमन। रोल्पामा सहितको नामबाट वृक्षरोपण सम्पन्न। रुकुम पश्चिमको मुसिकोट 3 सिङ्गल क्याम्प पिकअप दुर्घटना, 1 घाइते। रुकुम पश्चिमको एमुना नमुना माविको अध्यक्षमा केशव केसी सर्वसम्मत चयन। र भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसङ्घको भनाइ। क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम 16। लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट jaljalapress.com तथा facebook.com/radiojaljalabaट संसारभरेकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभात पूरा भएको छ। 9 बजे थाहा सञ्चार नेटवर्कबाट प्रसारित थाहा खबर सुन्न सक्नुहुनेछ। त्यतिन्जेलसम्मको लागि प्राविधिक साथी टेकमन विष्टलाई धन्यवाद दिँदै समाचार कक्षबाट म रिता मगर बिदा हुन्छु। ताजा खबर र जनपक्षी विचारको लागि तपाईँको मनको आवाज रेडियो जलजला 96.4 MHz सुन्दै गर्नुहोला। नमस्ते।
1: तपाईँको वरिपरि रहेका कुनै पनि सूचना हामीलाई दिनुहोस्। तपाईँको सूचना समुदायका लागि जीवन उपयोगी समाचार बन्न सक्छ। त्यसका लागि हाम्रो फोन नम्बर हो 086-440-154 र 086-440-201। तपाईँ इमेल मार्फत पनि सूचना पठाउन सक्नुहुन्छ। त्यसका लागि हाम्रो इमेल ठेगाना हो jaljala@roolpa.com। हामी जलजला प्रेस .com र मोबाइल एप्लिकेसन मार्फत तपाईँ जहाँ हुनुहुन्छ हामी त्यही छौँ। हरेक घन्टा ताजा समाचारका साथ तपाईँको मनको आवाज रेडियो जलजला FM 96.4 MHz।

0: लौ न लौ लौ चटाइ पर्न आटो सबैजना यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
5: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेसन सफल उपचार गरिन्छ।
4: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
5: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
4: बाथ रोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
5: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
4: सेतो पानी बग्ने, यौनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
5: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिमतर्फ न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
4: र घोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ।
5: सम्पर्क मोबाइल 98578211105,
4: 98479802802,
5: 98095082605
4: र 98103940।
6: ओए साथी, हेर न क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
7: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआत्तिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
6: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
7: तिमीलाई थाहा थिएन?
6: थाहा थिएन।
7: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
6: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
7: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
8: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनौ,
9: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
10: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
11: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
12: वन डढेलोले हाम्रो प्राणवायु, अक्सिजनको स्रोत, रुख बिरुवा नष्ट गर्दछ।

0: पार्दछ।
1: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
2: वन डढेलोले विभिन्न जीव जन्तु, कीट पतङ्ग, चराचुरुङ्गी र तिनका गुण, घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
1: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप

0: नकारात्मक प्रभाव पार्दछ।
1: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
0: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
2: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
3: हेलो
4: हजुर, हेलो,
3: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
4: हुन्छ हुन्छ, पस्नुहोस् है। ए नानी, छोरी।
5: हजुर,
4: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
5: हेलो, हेलो, भन्नुहोस् त।
3: हेलो हजुर,
5: हजुर,
3: त्यहाँ आएको ओटिपी नम्बर

0: सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उमी कार्यालय खबर गिरी
1: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सजा विपद व्यवस्थापन समिति कोबाङ रोल्पा
2: नमस्ते डाक्टर सर
3: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
2: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
3: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ अनि खाना कति हो खान्छ नि
2: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
3: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई

0: स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
0: स्क्रिनकै कारण उसलाई निन्द नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिक्का साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
0: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन

0: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: बाजे, के भो? किन गालामा हात?
3: यहाँ दुखेको छ त, खाने दिन्न भा, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
2: ल, अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
4: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
5: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: हजुर, आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
4: हजुर, हाम्रा सेवाहरू।
6: हजुर, जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
7: नदुखाई दाँत निकाल्ने,
6: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
7: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
6: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
7: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
6: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
7: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
2: 9805014652।
5: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल IME बैंक सँगै जोडिएको घरमा।
8: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
9: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
8: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
9: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ, कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन।
2: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
11: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके, तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ?
10: क्विन केयर क्रिम रे, होइन, के हो यो?
11: क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या। यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
2: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
11: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या, त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
2: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो, दाग धब्बा हटाउन मद्दत गर्छ, हरेक प्रकारको छालाको लागि उपयुक्त भएको, छालालाई पोषण दिने, कालोपन हटाउन मद्दत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने, राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो।

0: तुलसी नेचुरल इंडस्ट्री को ब्रांड क्वीन केयर क्रीम को आधिकारिक विक्रेता रोल्पा लिबांग का लागि सरला स्टोर रोल्पा नगर पालिका 4 रुडीखेल अगाडि लिबांग रोल्पा प्रोप्राइटर सरला श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98478251234 ढिंगरी जोठान का लागि सपना ब्यूटी पार्लर प्रोप्राइटर सपना श्रेष्ठ 98439252627
1: राम्रो छाला आत्मविश्वास को प्रतीक हो त्यसैले खोजी खोजी प्रयोग गरौं क्वीन केयर क्रीम सबैका लागि सधैँका लागि
2: हरे कृष्ण कृष्ण ए हुलाकी बाबु उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी
3: हो आमा मैले पनि सुनेको हुँ त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा
2: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे
3: त्यस्तो होइन नि आमा मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन् ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा
2: ए हो र बाबु
3: हो त आमा फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ
2: ए
3: हुलाकका अरू थुप्रै सेवाहरू छन् अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु
2: हस् हस् बाबु हरे कृष्ण कृष्ण कृष्ण
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: पोषण मैत्री हाम्रो नगर बनाउनु छ पुरा
6: स्तनपानको महत्व र स्तनपान सम्बन्धी तीन नियमहरू
7: शिशु जन्मिएपछि सकेसम्म चाँडो एक घण्टा भित्र आमाको पहिलो पहेँलो बिगौती दुध खुवाउनु पर्छ यो शिशुको लागि पहिलो खोपो र रोगसँग लड्न सक्ने क्षमता बढाउँछ आमाको दुधमा शिशुलाई आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तत्त्वहरू हुने हुँदा जन्मेदेखि 6 महिना पूरा नभएसम्म शिशुलाई आमाको दुध मात्र खुवाउनु पर्छ आमाको दुधमा नै शिशुलाई आवश्यक पानीको मात्रा हुने हुँदा पानी पनि खुवाउनु हुँदैन शिशुको माग अनुसार एक दिन र रातमा कम्तीमा 10 पटक 10 देखि 12 पटक आमाको दुध खुवाउनु पर्छ शिशुले चाहे अनुसार आमाको दुध खुवाउन सकिन्छ जति धेरै दुध चुसाए त्यति धेरै दुध उत्पादन गर्न सहयोग हुन्छ 6 महिना पूरा भएपछि बाल बालिकालाई स्तनपानको साथ साथै थप तथा पूरक खाना पनि सुरु गर्नुपर्छ तर कम्तीमा 2 वर्ष पूरा नभएसम्म आमाको दुध नियमित खुवाइराख्नु पर्छ 6 महिना पूरा भएपछि बाल बालिकाको पूरक तथा थप खानामा 4 समूहको खाना मिसाएर बनाउनु पर्छ बाल बालिकाले खाना खुवाउन सुरु गर्दा सजिलैसँग खाना नमान्ने हुन सक्छन् त्यसैले उनीहरूलाई खेलाई डुलाई घुमाएर फकाई फुलाई धैर्यतापूर्वक खुवाउनु पर्छ
6: यसका साथै स्वस्थ रहनका लागि के गर्ने
7: विभिन्न थरीका खानेकुराहरू हरेक दिन उपभोग गर्ने फलफूल र हरिया साग सब्जीहरू हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने दाल केडागुडीहरू हरेक दिन उपभोग गर्ने माछा मासु वा अण्डा नियमित रूपमा उपभोग गर्ने दुध र दुधजन्य खानेकुराहरू हरेक दिन उपभोग गर्ने खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने खानपान सम्बन्धी अन्धविश्वासबाट सावधान हुने खानामा नुनको प्रयोग कम मात्रामा गर्ने गुलियो र चिल्ला खानेकुरा कम मात्रामा खाने सधैँ ताजा र स्वस्थ खाद्य वस्तुहरू उपभोग गर्ने पर्याप्त मात्रामा सफा पानी पिउने नियमित रूपमा शारीरिक परिश्रम गर्ने परम्परागत तथा स्थानीय स्तरमा पाइने पौष्टिक खाद्य वस्तु उपभोग गर्ने पौष्टिक तत्त्व कम भएका तथा बढी गुलिया चिल्ला र नुनिला खानेकुराहरू कम मात्रामा उपभोग गर्ने मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने शिशुलाई पर्याप्त मात्रामा 6 महिनासम्म पूर्ण स्तनपान गराउने र 6 महिना पूरा भएपछि स्तनपानका साथमा थप खानेकुराहरू खुवाउने गर्भवती र स्तनपान गराउने आमाले थप पोषिला खाद्य वस्तुहरू उपभोग गर्ने किशोर किशोरीहरूले खानपान सम्बन्धी स्वास्थ्य बानी बसाल्ने ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने
6: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
8: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ
9: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ
8: 45 किलो भन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
9: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
8: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ

0: छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

0: जलजला ट्राइ चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 9 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मुत्रोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624959 र 9865778232।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: कांग्रेसका इतर पक्षीय नेताहरूको बैठक बस्दै काठमाडौँमा भेला गर्ने र 15 महाधिवेशनको समानान्तर तयारी अघि बढ़ाउने तयारी।
0: सांसदहरूको गतिविधिदेखि नागरिकका गुनासा समेट्न रासोपाले बनायो डिजिटल प्लेटफर्म, प्रयोगका लागि आज अभिमुखीकरण दिइँदै।
1: दैलेख स्थित कर्णाली राजमार्गमा भएको माइक्रोबस दुर्घटनामा हराइरहेकाहरूको खोजी जारी, 50 सुरक्षाकर्मी परिचालन, वर्षाका कारण कठिनाई बढ़्दो।
0: भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या 2300 पुग्यो, हजारौं बेपत्ता, एक सुरक्षा गार्डको 8 दिनपछि जीवितै उद्धार।
1: र क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकप फुटबलको अन्तिम 16मा अस्ट्रिया विरूद्धको शानदार जीतसँगै स्पेन पनि पुग्यो प्री क्वार्टर फाइनलमा।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-7780724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। नेपाली कंग्रेसका इतर पक्षीय नेताहरू आज छलफलमा जुट्दैछन्। नेता पूर्णबहादुर खड्काले आफ्नै निवास पुलपुटारमा दिउँसो 2 बजे बस्ने गरी आफ्नो निकट नेताहरूको बैठक बोलाएको नेता एनपी साउदले जानकारी दिनुभयो। निवर्तमान पदाधिकारी सहित शीर्ष नेताहरू सहभागी हुने बैठकमा साथै प्रदेशमा भएका भेलाहरूको समीक्षा गर्ने र संस्थापन पक्षले आफूहरूसँग संवादका सवालमा तदारूकता नदेखाएकाले कसरी अघि बढ़ने भन्नेबारे छलफल हुनेछ। यो पक्षले काठमाडौँमा राष्ट्रिय भेलाको समेत तयारी गरिरहेको छ। यद्यपि साउदले भने यसबारे अनौपचारिक छलफल चले पनि टुंगो भने नलागेको बताउनुभयो। पार्टीको विवाद समाधान उन्मुख नभएको बेला सो पक्षले काठमाडौँको चुन्देबीमा 15 महाधिवेशन तयारीका लागि भन्दै सम्पर्क कार्यालय समेत खोलिसकेको छ। यसलाई कतिपयले सहमति नभएको अवस्थामा नयाँ पार्टीको तयारीका रूपमा समेत हेरेका छन्। यसबारे समेत आजको बैठकमा छलफल हुने बताइएको छ। हिजो मात्रै देउबा समूहका नेताहरू विमलेन्द्र निधि, डाक्टर शशांक कोइराला र प्रकाशमान सिंह बीच मध्यवानेश्वर स्थित निधि निवासमा भेटघाट भएको थियो। प्रदेश बेलामा समय देखिएको शेखर कोइराला पक्षले भने फरक माग लिएर अघि बढ़ेको छ। खड्का पक्षले 14 महाधिवेशन र विशेष महाधिवेशनबाट आएको समितिलाई समाहित गरेर अघि बढ़नुपर्ने बताइरहँदा कोइराला भने संस्थापन र इतर समूहबाट प्रतिनिधित्व हुने गरी अलग्गै संयन्त्र बनाएर जानुपर्ने पक्षमा कोइराला पक्ष देखिएको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टीले सांसदका गतिविधि, भेटघाट र निर्वाचन क्षेत्रका नागरिकका गुनासो व्यवस्थापनमा सहयोग पुग्ने गरी पल्स आरएसपी डिजिटल प्लेटफर्म विकास गरेको छ। पार्टीलाई डिजिटल बनाउँदै लैजाने प्रक्रिया अन्तर्गत उक्त सिस्टम निर्माण गरिएको राष्ट्रपतिले जनाएको छ। पार्टीले प्रतिनिधि सभा सदस्यलाई उक्त प्रणाली र साइबर सुरक्षा सम्बन्धी सचेतना गराउने उद्देश्यले आज बिहान सिंहदरबार स्थित दलको कार्यालयमा अभिमुखीकरण गर्दैछ। बिहान 10 बजे सांसदलाई बोलाइएको मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले बताउनुभयो, उक्त प्रणाली सञ्चालनमा आएसँगै संसद बैठक लगत्तै हरेक सांसदले आफ्ना गतिविधि अनिवार्य सिस्टममा अपडेट गर्नुपर्ने भएको छ। सिस्टमबाट एकअर्कासँग भेटघाटका लागि समय माग गर्न सकिने, संसदमा बोल्ने विषय समेत सोही सिस्टमबाट अपडेट हुनुपर्ने तथा निर्वाचन क्षेत्रमा भएका भ्रमण, भेटघाट जस्ता कार्यक्रमको जानकारी सोही प्रणालीमा राख्नुपर्ने राष्ट्रपतिले जनाएको छ।
0: राष्ट्रिय सभाको बैठक आज पनि बस्दैछ। दिउँसो सभा 1 बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथि छलफल हुनेछ। विनियोजन विधेयक अन्तर्गत बाँकी मन्त्रालयगत तथा कार्यालयहरूको बजेट शीर्षकमाथि छलफल हुन लागेको हो। आज उद्योग, कृषि, पूर्वाधार विकास, गृह, ऊर्जा, परराष्ट्र, अर्थ र रक्षा मन्त्रालयका साथै राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयको बजेट शीर्षकमाथि छलफल हुनेछ। हिजो 9 मन्त्रालयको शीर्षकमाथि छलफल भएको थियो। यस्तै आर्थिक विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशहरू टेबल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
1: कर्णाली राजमार्गको दैलेख सड़क खण्डमा दुर्घटना भई कर्णाली नदीमा खसेको यात्रुवाहक गाड़ीको खोजी आज बिहानदेखि फेरि शुरू गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 6 महेश्वरी बाहिनी मुख्यालय सुर्खेतको 6 गोताखोरको टोलीले हिजो गाड़ीको खोजबिन गरे पनि साँझ परेपछि रोकिएको थियो। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक श्रवण विकका अनुसार आज बिहानदेखि फेरि खोजी कार्य शुरू गरिएको छ, तर वर्षाका कारण पानीको सतह बढ़नुका साथै पानी धमिलो हुँदा गाड़ी खोज्न कठिनाई भएको छ। दुर्घटनामा परेका मध्ये हिजो कालीकोटमा एकजना मृत फेला परेका थिए। त्यसबाहेक गाड़ी सहित अन्य यात्रुको अवस्था अझै पनि अज्ञात छ। गोताखोर सहित करिब 50 सुरक्षाकर्मी हिजोदेखि नै घटनास्थलमा परिचालन गरिएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक विकका अनुसार घटनास्थलमा उद्धार सामग्री सहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलविद्युत आयोजना सुरक्षा बीचको जनशक्ति संयुक्त रूपमा खोज तथा उद्धार कार्यमा परिचालन गरिएको छ। सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश 02001X1055 नम्बरको गाड़ी हिजो बिहान 11:30 बजे दैलेखको चामुण्डा बिन्द्रा सैनी नगरपालिका साथ संगेतदामा दुर्घटना भई कर्णाली नदीमा खसेको थियो।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
3: पुनश्च इलेक्ट्रोनिकको पर्पज नाम
4: मार्बल। मार्बलका सिपिभीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड। साथै मार्बलका युपिभीसी प्रडक्टहरू लेड फ्री, युभी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। नेकपा एमालेका नेता एवं पूर्व सांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन्। बुधबार उच्च अदालत जनकपुर धामले सशस्त्र प्रहरीका असही थमनबीको हत्या प्रकरणमा 5 वर्ष कैद सजाय फैसला गरे लगत्तै महोत्तरीको गौशाला 2 का कोइरीलाई प्रहरीले हिजो साँझ गौशाला 5 स्थित एमाले पार्टी कार्यालय परिसरबाट पक्राउ गरेको हो। कोइरीलाई अदालतको फैसला अनुसार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा प्रहरी न्याय उपरीक्षक पञ्चलाल गोलेले बताउनुभयो। यसअघि महोत्तरी जिल्ला अदालतले 2080 मंगसिर 28 गते गरेको यसै मुद्दाको फैसलामा कोइरीलाई सफाई दिएको थियो। मुद्दा चलिरहेकै बेला 2079 सालको प्रतिनिधि सभा निर्वाचनमा महोत्तरी 1 मा नेकपा एमालेबाट निर्वाचित कोइरी यसपालि गत फागुनको चुनावमा पनि उम्मेद्वार भई पराजित भएका थिए। पक्राउ परेका कोइरीलाई हिजो साँझ जिल्ला सदरमुकाम जलेश्वर पुर्याइएको छ। सशस्त्र प्रहरीका असय विकलाई 2072 भदौमा मधेस आन्दोलन जारी रहेका बेला जलेश्वरको सड़कमै निर्घात कुटपिट गरिएको थियो। जलेश्वरमा प्रारम्भिक उपचार गरेर थप उपचारका लागि एम्बुलेन्समा जनकपुर लैजाँदै गर्दा बाटो ढुकेर बसेका केही व्यक्तिले उनलाई झारेर कुटी कुटी हत्या गरेका थिए।
0: अब अन्तर्राष्ट्रिय समाचार। भेनेजुएलामा आएको विनाशकारी भूकम्पमा परि मृत्यु हुनेको संख्या 2300 नजिक पुगेको छ। विश्व स्वास्थ्य संगठन र स्थानीय अधिकारीहरूका अनुसार हालसम्म 2295 जनाको मृत्यु भइसकेको छ भने 11,000 भन्दा बढ़ी घाइते भएका छन्। यसैबीच भूकम्प गएको 8 दिनपछि 1 जना सुरक्षा गार्डको भग्नावशेषबाट जीवितै उद्धार गरिएको छ। तटीय शहर लागुइरा स्थित एउटा भत्किएको शपिङ सेन्टरको भूमिगत तलाबाट 43 वर्षीय हेर्नान अल्बर्टो गिल फ्लोरेसलाई जीवितै उद्धार गरिएको हो। गत जून 24 मा गएको 7.5 म्यागनिच्युडको शक्तिशाली भूकम्पपछि उनी फर्निचर र कंक्रीटको चेपमा परेर जोगिएका थिए। उद्धार टोलीले लगातार 100 घण्टा भन्दा बढ़ीको कठिन प्रयासपछि उनलाई बाहिर निकाल्न सफल भएको। उद्धार टोलीले साना पालहरूबाट उनलाई सुई र पाइपको माध्यमबाट तरल खाना र पानी पुर्याएर जीवित राखेका थिए। भूकम्पका कारण अझै पनि हजारौं मानिस बेपत्ता भएका छन् भने 16,000 भन्दा बढ़ी घरबार विहीन भएका छन्। प्रभावित क्षेत्रमा उद्धार कार्य जारी छ।
1: अब खेल समाचार। फिफा विश्वकप फुटबलमा पोर्चुगलले क्रोएसियालाई हराउँदै अन्तिम 16 स्थान बनाएको छ। क्यानाडाको टोरन्टो स्टेडियममा आज बिहान भएको कड़ा प्रतिस्पर्धामा पोर्चुगल 2-1 विजय भयो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफ शुरू भए लगत्तै इभान पेरिसिकले गोल गर्दै क्रोएसियालाई 1-0 शुरूआती अग्रता दिलाएका थिए। एक गोलले पछि परेको पोर्चुगलले 68 मिनटमा पेनाल्टीको अवसर पायो, जसमा कप्तान क्रिस्टियानो रोनाल्डोले गोल गर्दै खेललाई 1-1 बराबरीमा ल्याए। खेल अतिरिक्त समयतर्फ धकेलिने निश्चित जस्तै देखिएका बेला इन्जुरी समयको 4 मिनटमा सब्स्टिच्यूट खेलाड़ी गोन्सालो रामोसले उत्कृष्ट गोल गर्दै पोर्चुगललाई 2-1 रोमाञ्चक अग्रता दिलाए। खेलको 90+12 मिनटमा क्रोएसियाले गरेको गोल अफसाइड भएको थियो। पोर्चुगलले अब राउण्ड अफ 16 स्पेनको सामना गर्नेछ। यसैबीच स्पेनले अस्ट्रियालाई पराजित गर्दै अन्तिम 16 स्थान बनाएको छ। मिकेल ओजारिया बालको उत्कृष्ट 2 गोल र पेड्रो पोरोको पहिलो अन्तर्राष्ट्रिय गोलको मद्दतले स्पेन विश्वकपको अन्तिम 16 प्रवेश गर्यो। लस एन्जलसमा भएको खेलमा युरोपेली च्याम्पियन स्पेनले अस्ट्रियामाथि 3-0 सहज जित दर्ता गर्यो। विश्वकप फुटबलमा अहिले स्विजरल्याण्ड र अल्जेरिया बीच प्रतिस्पर्धा भइरहेको छ। यस्तै राति पाउने 12 बजे अस्ट्रिया र इजिप्ट बीच प्रतिस्पर्धा हुँदा राति पाउने 4 बजे अर्जेन्टिना र केप भर्डे बीच प्रतिस्पर्धा हुनेछ।
0: अब मौसम। पछिल्लो 12 घण्टामा देशका पहाड़ी भूभागका धेरै ठाउँमा पानी परेको छ। सबैभन्दा बढ़ी बागमती प्रदेशको सिन्धुपाल्चोक जिल्लामा 98 मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले पनि कर्णाली प्रदेशका केही जिल्लामा पानी परिरहेको छ। सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागमा पानी पर्न शुरू भएको छ। बागमती कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ। देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज दिउँसो 4 प्रदेशका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। देशका हिमाली र पहाड़ी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना रहँदा तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई क्षेत्रका 1-2 स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले ती क्षेत्रका वासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: कांग्रेसका इतर पक्षीय नेताहरूको बैठक बस्दै काठमाडौँमा भेला गर्ने र 15 महाधिवेशनको समानान्तर गतिविधि अघि बढ़ाउने तयारी।
0: सांसदका गतिविधिदेखि नागरिकका गुनासा समेट्न रासोपाले बनायो डिजिटल प्लेटफर्म। प्रयोगका लागि आज अभिमुखीकरण तालिम दिइँदै
1: दैलेख स्थित कर्णाली राजमार्गमा भएको माइक्रो बस दुर्घटनामा खोजी कार्य जारी। 50 सुरक्षाकर्मी परिचालन। वर्षाका कारण कठिनाई बढ्दो।
0: भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या 23 पुग्यो। हजारौं बेपत्ता। एक सुरक्षा गार्डको 8 दिनपछि जीवितै उद्धार।
1: र क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकप फुटबलको अन्तिम 16 अस्ट्रिया विरूद्धको शानदार जीतसँगै स्पेन पनि पुग्यो प्री क्वार्टर फाइनल।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
6: AIO.
7: Yes,
6: AIO. All in one mart. The best place for shopping.
7: के छ र हो खास त्यहाँ?
6: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा।
8: एसी त राम्रो जिपिए ल्याएर पास भयो। आइटी पढ्नको लागि सबैभन्दा राम्रो स्कुल कुन होला? कहाँ पढ्न जाने होला?
9: कहाँ जानु नि? मैले पढेको स्कुलमा जाऊ न।
8: कुन स्कुल हो र तपाईँले पढ्नु भएको? यो कहाँ छ?
9: मैले एसएई र प्लस टू पास गरेको एक मात्र विद्यालय राप्ती गाउँपालिका 2 लालमतियामा रहेको लुम्बिनी प्रदेशकै स्थापित विद्यालय हो नि। सामुदायिक विद्यालय तर्फ एसएई मा दाङ प्रथम हुन सफल श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतियामा जाऊ न। त्यहाँ राम्रो पढाइ हुन्छ। विज्ञान, मानविकी, शिक्षा, आईटी लगायतका विभिन्न विषयहरू पढाइ हुन्छ क्या?
8: ए हो र, अब म त्यही जान्छु आईटी पढ्नका लागि।
9: वर्ष 2081 सालको एसईई परीक्षामा दाङ जिल्ला प्रथम हुन सफल। लुम्बिनी प्रदेशको राजधानीमा अवस्थित यस प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतिया दाङ एसईई 2081 सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई एवं सफल भविष्यको कामना गर्दै 2082 सालका लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा शास्त्र एवं सिटीई भिटीबाट मान्यता प्राप्त 3 वर्षे डिप्लोमा इन आईटी का सीमित सिटहरूमा भर्ना खुलेको व्यवहार सबैमा जानकारी गराउँछौ।
8: हाम्रा विशेषताहरू दक्ष योग्य शिक्षक प्रशिक्षकहरूको टिम भएको पूर्वाधार सम्पन्न विद्यालय गैर स्थानीय विद्यार्थीहरूका निम्ति अभिभावक संघको नियमित सम्पर्क र समन्वयको व्यवस्था विज्ञान र आईटी का कक्षाहरू बिहानी सत्रमा सञ्चालन गरिने
9: दृष्टिविहीन विद्यार्थीहरूका लागि आवश्यक छात्रावासको व्यवस्था हुनुका साथै ब्रेल लिपिको माध्यमबाट पठन पाठन गराइने
8: थप जानकारीका लागि सम्पर्क नम्बर प्रधान अध्यापक 98 5 78 42 0 11
9: प्रदेश स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय राप्ती गाउँपालिका 2 लालमटिया देउखरीदान।
7: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने बल्ल देश फर्किए बाजेर तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु न घर परिवारले न समाजले मलाई स्वीकार्छ यही आश्रय मेरो जीवन हो सबैबाट म र मबाट सबै टाढा त भए त्यति मात्र कहाँ हो त खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए
10: दिदी म पनि 12 वर्षमा बेची आफन्तले नै फकाएर लगे झन्डै 10 वर्ष बिताए रोग लाग्यो निकालिए अब हजुरकै जस्तो न जाने ठाउँ न इष्टमित्र न साथी सङ्गति जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी
11: तपाई तथा तपाईका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन् कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु कर काटमा पार्नु अङ्ग छिक्नु अपराध हो
12: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद 5 लाखसम्म जरिवाना हुन सक्छ वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ
11: मानव बेचबिखन अपराध हो यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ बेचबिखन हुनबाट आफू पनि जोगियौ अरूलाई पनि जोगाऊ
13: हामी सबैको एउटै आवाज मानव बेचबिखन मुक्त समाज
2: नेपाल सरकार विज्ञापन बोर्ड
9: जलजला बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो
14: मध्यपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस एक जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पामा शैक्षिक सत्र 2083-84 लागि सन् 2026 ब्याचको स्नातक तह अन्तर्गत शिक्षा शास्त्र संकाय व्यवस्थापन संकाय र मानविकी संकायमा नयाँ भर्ना खुलेकाले प्लस टू पास गरेर बस्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई समयमा भर्ना भई मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ
9: पढाई हुने संकाय र विषयहरू शिक्षा शास्त्र संकाय तर्फ अंग्रेजी नेपाली जनसंख्या व्यवस्थापन संकाय तर्फ लेखा शास्त्र वित्त शास्त्र बजार शास्त्र मानविकी संकाय तर्फ समाज शास्त्र अर्थशास्त्र अंग्रेजी र नेपाली प्रवेश परीक्षा र भर्ना सम्बन्धी विस्तृत विवरण आवेदन फारम वितरण 2083 3 महिना 13 गतेदेखि 2083 4 महिना 29 गतेसम्म प्रवेश परीक्षा 2083 5 महिना 3 गते भर्ना फारम 2083 5 महिना 4 गतेदेखि शुभारम्भ विद्यार्थी अभिमुखीकरण 2083 5 महिना 11 गतेदेखि कक्षा सञ्चालन 2083 5 महिना 15 गतेबाट दोब्बर दरखास्तका लागि विद्यार्थीहरूले आवेदन फारम http://103.140/129/9034 डाउनलोड गरी संकाय र विषय अनुसार उल्लेख गरी बुझाउनु पर्नेछ
14: आवेदन बुझाउँदा हालसालै खिचेको फोटो ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि बुझाउनु पर्नेछ आवेदन फारम क्याम्पसबाट पनि प्राप्त गर्न सकिनेछ
9: भर्ना सम्बन्धी आवश्यक जानकारीका लागि सम्पर्क फोन नम्बर
15: क्याम्पस प्रमुख श्याम बहादुर बुढा मगर
9: 9870881920 प्रशासन शाखा 9044900008 9868363097 44 लेखा शाखा 98 47 86 32 60 कार्यालय टेलिफोन नम्बर 086 440 367 सबैको रोजाई भरपर्दो शैक्षिक गन्तव्य जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पा रोल्पाको गौरव रोल्पाको शान जलजला बहुमुखी क्याम्पस रोल्पा नगरपालिका लिबाङ रोल्पा
16: शुभ प्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
17: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
16: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् आलै पालो भन त
18: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
16: हो अरू भन त
19: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
20: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
16: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यो अरूको पनि केही छ कि
21: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ
18: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
20: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
16: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनुपर्छ
22: नेपाल सरकार विज्ञापन बोर्ड निशुल्क पढाइ दिने बारे अत्यन्त जरुरी सूचना
23: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो
22: भाषातर्फ अङ्ग्रेजी जापानिज कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू
23: कम्प्युटरतर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा
22: शिक्षक सेवा आयोगका प्रावि निवावि मावि र शिक्षक लाइसेन्स
23: लोकसेवातर्फ खरिदार नासु महिला विकास निरीक्षक प्राचो शिक्षक गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू
22: सुरक्षा निकायतर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
23: सफल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
22: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
23: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली युट्युब र टिकटक आनन्द अकाडेमी दाङ सम्पर्क मोबाइल नम्बर 98490207 र 98479394412
22: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडेमी घोराही दाङ
24: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई माननीय मन्त्रीज्यू सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ
25: मेरो प्रश्न सांसदज्यूलाई हजुर भर्खरै निर्वाचित भएर आउनुभयो सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ
26: मेरो प्रश्न मेयर साहबलाई अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ
27: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ
28: संघदेखि स्थानीय तहसम्म नीतिदेखि विकाससम्म विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ? भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त? जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यस्ता सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डिमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
2: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
3: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
2: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
4: अङ्कल अङ्कल आउनुहोस्, हजुरलाई बाटो घटाइदिन्छु।
5: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
6: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
2: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
7: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
8: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
9: नेपाल सरकार, विज्ञापन हो।
10: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर थतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाघ रोग भएको हुन सक्छ, यो सबै त बाघ रोगको लक्षणहरू हो नि।
10: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौ, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाघ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाघ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाघ रोगको उपचार हुन्छ। बाघ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
10: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, हाजी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजेमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 0825916070, 98573443123, 98478007070।
11: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदाङ।
12: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
13: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
12: के रे, नानी त भर्खर 17 की लागि होइन र?
13: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै थिए, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
12: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
14: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचौर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
15: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
16: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
15: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
16: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
15: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
16: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
15: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
17: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
1: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
2: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषि जन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
1: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
0: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
1: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध, दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
2: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
1: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
0: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
1: तपाईँको घरमा उत्पादन

0: दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
1: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जंकोट, जजला पदयात्रा, स्याकाई र ओखरेली छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट सहित गेट, खुमेल सहित गेट, लिबाङ टुटीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरू संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
0: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
2: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
0: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
1: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
0: डिभिजन वन कार्यालय रोल्पाको अपील।
2: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रुख, बिरुवा, लाथ्रा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
0: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र बोल पोल्ने कार्य नगरौं।
1: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा, टिट्टी, बालुवा वा माटो ननिकालौं।
0: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौं। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा, माटो, बालुवा, चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौं।
2: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौं। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं।
0: यी सबै कार्य वन ऐन 2006 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौं।
2: वन जंगल संरक्षण गरी असल नागरिक बनौं। वन अपराधलाई दुरुत्साहन गरौं। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
3: बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
4: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
3: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
4: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
3: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
4: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
5: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
6: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
5: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यही बाटो गएर ल्याउनु न।
6: ल उसो भए म सामान लिन गइहाले।
5: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
7: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 98578304।
0: श्री स्वर्गोदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
7: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग घोराही 15 दाङ।
8: सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आशकै मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो त। खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
9: दिदी, म पनि 12 वर्षमा बेची आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
10: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग छिक्नु अपराध हो।
11: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
10: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
12: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
0: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढिरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
15: पानीका मुहानहरू सुक्दैछन्, खाने पानीको हाहाकार हुँदैछ, खेतहरू बगर बन्दैछन्,
0: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरुभूमिमा परिणत हुँदैछ।
14: पृथ्वीको तापक्रम निरन्तर बढिरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
0: के यस विपत्तिको कुनै समाधान छैन त?
14: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
0: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काउ, वन जंगलको संरक्षण गरौ।
15: आफू बाँचौ र अरूलाई पनि बचाउ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
16: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत, पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि लिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
15: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेशनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेशनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि। थाहा पाएस्?
16: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
15: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेशनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचेरमा पनि शाखा छ नि यसको।
16: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है।
14: हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न। यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेशनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
15: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन, प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नु।
1: गर्नुहोस्।
2: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, स्वेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङ्गी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868603412, कार्यालयको सम्पर्क नम्बर 086440238।
2: सुलीचौर शाखाका लागि मोबाइल नम्बर 9857222775, रेणुका रोका 9481868697।
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर, सम्पर्क नम्बर 9857222775।
2: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।
13: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
17: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
13: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
18: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमोर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
19: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
7: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं।
19: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
7: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात, बोक्रा फ्याकेर मात्र खाने गरौ।
19: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
20: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 10 बज्यो।
7: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली, दिलोतमा 5 मणिग्राम, रूपन्देही।
21: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही। फोन नम्बर 071-562-459 र 9846-78-232।
22: बिहान 10 बजेको थाहा अपडेटमा सन्चुकको नमस्कार। नेपाली काँग्रेसका इतर पक्षीय नेताहरू आज छलफलमा जुट्दैछन्। नेता पूर्ण बहादुर खड्काले आफ्नै निवास गोलफुटारमा दिउँसो 2 बजे बस्ने गरी आफू निकटका नेताहरूको बैठक बोलाउनु भएको नेता एनपी साउथले जानकारी दिनुभएको छ। निवर्तमान पदाधिकारी सहित शीर्ष नेताहरू सहभागी हुने बैठकमा साथै प्रदेशमा भएका भेलाहरूको समीक्षा गर्ने र संस्थापन पक्षले आफूहरूसँग संवादको सवालमा तदारूकता नदेखाएको समूहले कसरी अगाडि बढ़ने भन्ने बारे छलफल हुनेछ। यो पक्षले काठमाण्डुमा राष्ट्रिय भेलाको समेत तयारी गरिरहेको छ। यद्यपि साउथले भने यसबारे अनौपचारिक छलफल चले पनि टुङ्गो नलागेको बताउनु भएको छ। पार्टीको विवाद समाधान उन्मुख नभएको बेला यो पक्षले काठमाण्डुको चुनदेवीमा 15 महाधिवेशन तयारीको लागि भन्दै सम्पर्क कार्यालय समेत खोलिसकेको छ। यसलाई कतिपयले सहमति नभएको अवस्थामा नयाँ पार्टीको तयारीको रूपमा समेत हेरेका छन्। यसबारे समेत आजको बैठकमा छलफल हुने बताइएको छ। हिजो मात्र देउबा समूहका नेताहरू विमलेन्द्र निधि, डाक्टर शशांक कोइराला र प्रकाशमान सिंह बीच मध्य बानेश्वर स्थित निधि निवासमा भेटघाट भएको थियो। प्रदेश भेलामा सँगै देखिएका शेखर कोइराला पक्षले भने फरक माग लिएर अघि बढ़ेको छ। खड्का पक्षले 14 महाधिवेशन र विशेष महाधिवेशनबाट आएको समितिलाई समाहित गरेर अघि बढ़नुपर्ने बताइरहँदा कोइरालाले भने संस्थापन इतर र इतर समूहबाट प्रतिनिधित्व हुने गरी अलग्गै संयन्त्र बनाएर जानुपर्ने पक्षमा देखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले सांसदका गतिविधि, भेटघाट र निर्वाचन क्षेत्रका नागरिकको गुनासो व्यवस्थापनमा सहयोग पुग्ने गरी पल्स आरएसपी डिजिटल प्लेटफर्म विकास गरेको छ। पार्टीलाई डिजिटल बनाउँदै लैजाने प्रक्रिया अन्तर्गत उक्त सिस्टम निर्माण गरिएको रासोपाले जनाएको छ। रासोपाले प्रतिनिधि सभा सदस्यलाई उक्त प्रणाली र साइबर सुरक्षा सम्बन्धी सचेतना गराउने उद्देश्यले आज बिहान सिंहदरबार स्थित दलको कार्यालयमा अभिमुखीकरण कार्यक्रम गर्दैछ। अभिमुखीकरण कार्यक्रम अहिले केही बेरमा शुरू हुने मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभएको छ। उक्त प्रणाली सञ्चालनमा आएसँगै संसद बैठक लगत्तै हरेक सांसदले आफ्ना गतिविधि अनिवार्य सिस्टममा अपडेट गराउनु पर्नेछ। सिस्टमबाट एक अर्कासँग भेटघाटका लागि समय माग गर्न सकिने, संसदमा बोल्ने विषयवस्तुमा समेत सोही सिस्टममा अपडेट हुनुपर्ने तथा निर्वाचन क्षेत्रमा भएका भ्रमण, भेटघाट जस्ता कार्यक्रमको जानकारी सोही प्रणालीमा राख्नुपर्ने रासोपाले जनाएको छ। राष्ट्रिय सभाको बैठक आज पनि बस्दैछ। दिउँसो सभा 1 बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथि छलफल हुनेछ। विनियोजन विधेयक अन्तर्गत बाँकी मन्त्रालयगत तथा कार्यालयहरूको बजेट शीर्षकमाथि छलफल हुन लागेको हो। आज उद्योग, कृषि, पूर्वाधार विकास, गृह, ऊर्जा, परराष्ट्र, अर्थ र रक्षा मन्त्रालयका साथै राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयको बजेट शीर्षकमाथि छलफल हुनेछ। हिजो 9 मन्त्रालयको शीर्षकमाथि छलफल भएको थियो। यस्तै आर्थिक विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशहरू टेबल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। काठमाडौँ उपत्यकामा आपूर्ति भइरहेको मेलम्चीको पानी आजदेखि अस्थायी रूपमा बन्द भएको छ। खानेपानी आयोजनाको मुहानमा बाढ़ी पसेपछि प्रशोधन प्रक्रिया जटिल हुँदा मेलम्चीबाट सुन्दरी जलस्थित प्रशोधन केन्द्रमा प्रवाह हुने पानीको आपूर्ति अस्थायी रूपमा रोकिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले जानकारी दिएको छ। मौसम र गुणस्तरमा सुधार आएपछि पुनः प्रशोधन प्रक्रिया सञ्चालन गरी पूर्व निर्धारित वितरण तालिका अनुसार पानी आपूर्ति नियमित हुनेछ। निरन्तर वर्षा भएमा काठमाडौँमा जल आपूर्ति हुन केही समय लाग्ने जनाइएको छ। कर्णाली राजमार्गको दैलेख सड़क खण्डमा दुर्घटना भई कर्णाली नदीमा खसेको यात्रुवाहक गाड़ीको खोजी आज बिहानैदेखि शुरू गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 6 महेश्वरी वाहिनी मुख्यालय सुर्खेतको 6 गोताखोरको टोलीले हिजो गाड़ीको खोजबिन गरे पनि साँझ परेपछि रोकिएको थियो। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायक उपरीक्षक श्रवण विकका अनुसार आज बिहानैदेखि खोजी कार्य भइरहेको छ। तर वर्षाका कारण पानीको सतह बढ़नको साथै पानी धमिलो हुँदा गाड़ी खोज्न कठिनाई भएको छ। दुर्घटनामा परेका मध्ये हिजो कालीकोटका 1 मृत फेला परेका थिए। त्यसबाहेक गाड़ी सहित अन्य यात्रुको अवस्था अझै अज्ञात छ। करिब गोताखोर सहित 50 सुरक्षाकर्मी हिजोदेखि नै घटनास्थलमा परिचालन भइरहेको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक विकका अनुसार घटनास्थलमा उद्धार सामग्री सहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल गुल्म दैलेख माथिल्लो कर्णाली जलविद्युत आयोजनामा सुरक्षामा बसेको जनशक्ति संयुक्त रूपमा खोज तथा उद्धारमा परिचालन गरिएको छ। सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश 02-001-10-55 नम्बरको गाड़ी हिजो बिहान 11:30 दैलेखको चामुण्डा बिन्द्रा सैनी नगरपालिका साथबाट दुर्घटना भई कर्णाली नदीमा खसेको थियो। र फिफा विश्वकप फुटबलमा अहिले स्विजरल्याण्ड र अल्जेरिया बीच प्रतिस्पर्धा भइरहेको छ। क्यानाडाको भ्यानकुभरमा जारी खेलमा स्विजरल्याण्ड 2-0 अगाडि छ। स्विजरल्याण्डका लागि 10 मिनटमा ब्रिल एम्बोलोले पहिलो गोल गरे भने 46 मिनटमा डन नोडेले एक गोल थपेका छन्। यसअघि पोर्चुगलले क्रोएसियालाई हराउँदै अन्तिम 16 स्थान बनाएको छ। क्यानाडाको टोरन्टो स्टेडियममा आज बिहान भएको कडा प्रतिस्पर्धात्मक खेलमा पोर्चुगल 2-1 विजय भयो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफ शुरू भए लगतै इभान पेरिसिकले गोल गर्दै क्रोएसियालाई 1-0 शुरूआती अग्रता दिलाएका थिए। एक गोलले पछि परेको पोर्चुगलले 68 मिनटमा पेनाल्टीको अवसर पाए, जसमा कप्तान क्रिस्टियानो रोनाल्डोले गोल गर्दै खेललाई 1-1 गोलको बराबरीमा ल्याए। खेल अतिरिक्त समयतर्फ धकिलिने निश्चित जस्तै देखिएको बेला इन्जुरी समयको 4 मिनटमा सब्स्टिच्युट खेलाड़ी गोन्सालो रामोसले उत्कृष्ट गोल गर्दै पोर्चुगललाई 2-1 रोमाञ्चक अग्रता दिलाए। खेलका 90+12 मिनटमा क्रोएसियाले गरेको गोल अफसाइड भएको थियो। पोर्चुगलले अब राउण्ड अफ 16 स्पेनको सामना गर्नेछ। विश्वकप फुटबलमा आज राति 12:15 अस्ट्रेलिया र इजिप्ट बीच प्रतिस्पर्धा हुँदा राति 4:00 अर्जेन्टिना र के भडे बीच प्रतिस्पर्धा हुनेछ। बिहान 10 बजेको थाहा अपडेट सकियो। सन्चु बिदा हुन्छु। नमस्कार।
3: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar। 21 औं शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी, करिब 1 दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक। लामो समयसम्म कडा औषधिको सेवनले पेट र मृदौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट शुरूमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक, लगनखेल ललितपुर, लगनखेल पोलिक्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98-510-600-69।
4: AIO? Yes, AIO, all in one mart, the best place for shopping.
6: के छ र हो खास त्यहाँ?
4: के छ यहाँ भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, ब्याङ्किङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
6: वाउ, कहाँ छ र यो?
4: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
23: All in one mart, helping make your life easier.
24: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर पाली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लग इन गर्नुहोस्।
5: मार्बलको पाइप जडान गरेको घरलाई पनि केही भन्नुपर्छ। एकदम ठिक छ, कुरा मिला।
8: अनि
5: घर सर बेच्नु छोडेर यतातिर कता नि?
8: त्यो त साइड जब दाई, यो चाहिँ मेन।
5: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप दिन आएको।
8: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
5: थाहा छ, त्यसैले त यही लिन आएको।
9: विदेशमा पनि फ्लोगार्ड र डेस्ट्री प्रडक्ट नै युज हुन्छ,
5: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
8: मार्बल।
9: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राख्नुहोस् है,
5: सुरक्षा घरको।
10: कर्जा सूचना सम्बन्धी व्यवस्थाबारे थाहा पाउनु भएको छ। ब्याङ्क तथा वित्तीय संस्थाले कर्जा सम्बन्धी निर्णय लिनु अघि ग्राहकले अन्य ब्याङ्क तथा वित्तीय संस्थाबाट कर्जा लिए नलिएको र लिएको भए सोको अवस्था के रहेछ भनेर कर्जा सूचना केन्द्रबाट लिने विवरणलाई कर्जा सूचना भनिन्छ। कर्जा सूचनामा ऋणीले लिएको कर्जा सीमा, बक्यौता, भाका नागेको भए सोको अवधि, सुरक्षामा राखेको धितोको विवरण, जवानीकर्ताको विवरण, कालो सूचीमा रहे नरहेको विवरण लगायतका विस्तृत जानकारी हुन्छन्। यस्तो सूचना कर्जाको पुनर्संरचना वा पुनर्तालिकीकरण गर्दा वा नियमित समीक्षा गर्दा समेत आवश्यक पर्दछ। सही सूचना, सुरक्षित कर्जा, वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र ब्याङ्कद्वारा जारी सन्देश। नेपाल राष्ट्र ब्याङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।

0: सारङ्गीको तारदेखि तुम्नाको धुनसम्म हतारे र पालमदेखि देउरा र टप्पासम्म
1: सुसेली
2: सुसेली
1: लोकगीत लोक साहित्य र लोक संस्कृतिको संगम
0: कार्यक्रम सुसेली
2: सुसेली
1: पहरालाई लहराले जेल्यो जीवन जेल्यो केले पानीमा खेल्छ माछीले मनमा खेल्छ केले नमस्कार यहाँलाई हार्दिक स्वागत छ सुसेलीमा सुसेली लिएर आइपुगे म ओम भण्डारी नेपाली लोकगीत लोक साहित्य र लोक संस्कृतिको संगम सुसेली दैनिक यसै बेला कार्यक्रम प्रसार हुने गर्छ यो समय तपाईँ घर देश परदेश हतार फुर्सद जसो जहाँ हुनुहुन्छ हामी तपाईँ भएकै ठाउँमा गीत बोकिआएका छौं कुरा बोकिआएका छौं सम्झनाका तरेलीमा अनेक अनेक बानकीहरू प्रस्तुत गर्नु छ हाम्रा ठेट गीतहरू निरन्तर सुनाउन मात्रै आएका हौं आजको कार्यक्रम श्रुतिमय होस् हाम्रा गीतहरूले हामीलाई विगत वर्तमान हाम्रो भूगोल हाम्रा जीवनकै मेटिआएका छोडिआएका पाइला र डोबहरू प्रस्तुत गर्नेछन् कार्यक्रमको प्रारम्भमा हामी सुनाउँछौ नारायण पाण्डेले संकलन गर्नुभएको मधुबाबु थापाको यो मखमली स्वर झिम झिम झिम परेली झम्काइदेऊ मेरी मायालाई भूल पर्ला सम्झाइदेऊ

झिमझिम झिम परेरी झिम्काइदेऊ मेरी मायालाई भूल पर्ला सम्झाइदेऊ मधुबाबु थापाको स्वर। जीवन र प्रकृतिका बीचमा सांगीतिक सम्बन्धको परम्परा निकै लामो छ र अटुट पनि छ। खोला नाला सुस्ताउँछन्, छागा छहरा पहरा छङछङाउँछन् र हावाको लहरीमा बाली बिरूवाका गाँज पात र बालाहरू बैरी खेल्छन्। यो प्राकृतिक अवयव हो, यसैमा हाम्रो जीवन पनि तरंगित छ, यसैमा झंकृत छ। प्रत्येक दिन साँझ बिहान चराचुरुङ्गी मधुर स्वर निकालेर चिरबिराउन थाल्छन्, जसले हामीलाई एक किसिमको अर्कै मनोआनन्द प्राप्त हुन्छ। जीवनमा पाठशालामा जीवनमा विद्यालयमा र विश्वविद्यालयमा नपढेको ज्ञान त्यो चराको चिरबिरले हामीलाई मनमा प्रदान गर्दछ। इन्द्रणी खेल्ने प्रकृतिको काखमा जीवन स्वत गुनगुनाइरहेको छ, चलमलाइरहेको छ र सुसेलिइरहेको हुन्छ। यी सबै गतिशीलता नहुने हो भने प्रकृति सुनसान हुन्थ्यो होला र जीवन नै उराट लाग्थ्यो, त्यो जीवनको कल्पनासम्म पनि गर्न सक्दैनौ। त्यसैले पनि मानव सभ्यताको इतिहासमा मान्छे प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा स्वभावत गीत संगीतसँग अंगालिँदै मोहित हुँदै गीतमै मान्छे रहिरहेको छ। संसारका सबै मान्छेको आफ्ना स्थानीय आफ्ना रैथाने या लोकगीतहरू छन् जुन उसको आफ्नै जीवनको गान हो। अहिले त कतिसम्म प्रमाणित भइसकेको छ भने पशु पंक्षी र वन वनस्पति बोट बुटियाले पनि गीत संगीत र प्राकृतिक सौन्दर्यप्रति आकर्षित हुने गर्दछ। मिठो धुन मिठो स्वरूप फूलबारीमा ढकमक्क फुलेका फूलहरू अनि नीलो आकाश र ऊ परको सेतो हिमालको दृश्यलाई कसले पो मन नपराउला। यसबाट मोहनी नलाग्ने मोहनी नलाउने के नै होला र त्यसैले हामी सबै यसै प्राकृतिक सुन्दरतामा लुटपुटिएका छौं, आकर्षित भएका छौं, यसैको महत्तामा हामी रहिरहेका छौं र त यसै गरी गीत सुनाउन मन हुन्छ, यसै गरी गीत सुन्न मन लाग्छ। कार्यक्रम सुशैलीको आजको अर्को प्रस्तुति रूपकुमार राईको यो स्वर।

हामी गीत मात्रै सुनाइरहेका छैनौं, हामी लोकगीत सुनाइरहेका छौं। गीत भन्दा अझ माथि छ लोकगीत, हाम्रै आफ्नो कण्ठ आफ्नै हृदय गीतमा फुलिरहेको छ, फक्रिरहेको छ, या भनौँ यसलाई यसरी हामी सुनिरहेका छौं आफूले आफैलाई। नेपाली लोक जीवनको गुनगुनाहट हो नेपाली लोकगीत। यसमा हाम्रो जीवनका अनेक कथा व्यथा, उल्लास उमङ्ग, मानसिक भाव र तरंग अभिव्यक्त भएका हुन्छन्। लोकको त्यो अमूल्य सम्पत्तिलाई संकलन र संरक्षण गर्ने कार्य महत्वपूर्ण छ, जो हामीले गर्न सकेनौं भने भावी पुस्ताको निम्ति त्यो हामीले गरेको कमजोरी हुनेछ। यो दिशामा केही प्रयास अवश्य पनि भएका छन्, तर अनुसन्धानात्मक रूपमा तिनको अध्ययन, विवेचन र विश्लेषण गर्ने काम भने पूर्ण भएको छैन, र यो कार्य एकैचोटि हुन सक्ने पनि होइन। यसलाई लामो समय लाग्छ। पुस्तौं पुस्ताले यो विषयमा केही न केही आफ्ना तर्फबाट काम अवश्य गर्नुपर्छ। लोकगीतका प्रत्येक पक्ष वा विषयमा विभिन्न अनुसन्धानकृत तयार हुन सक्ने सम्भावना छ भनेको एउटै बाजाको लामो पुस्तक तयार हुन सक्छ, एउटै बाजाको लामो विवेचना गर्न सक्छौं भने एउटै गीतको भाकाको चर्चा विशेष हुन सक्छ। त्यससँग जोडिएका हामी अनेक जात जातिका थुप्रो पुस्ताका विवरण एउटै गीतमा एउटै गाथा कथा र बाजा गान नाचमा आउन सक्छ। त्यसैले साना साना विषयका पनि लामा लामा अनुसन्धानका कृतिहरू तयार हुन सक्छन्। यो सन्दर्भमा लोक साहित्यको व्यापक अध्ययन र अनुसन्धान हुनुपर्ने तथ्य टड्कारो छ भने यसको प्रमुख अंगका रूपमा रहेका लोकगीत मात्रैको पनि अध्ययन विश्लेषण हुनु ठूलो उपलब्धि हुन्छ। पछिल्ला वर्षहरूमा त्यसको केही न केही अवश्य प्रयास भएको छ, ताकि त्यो पूर्ण होइन, ताकि त्यो हामीले चित्त बुझाउने ठाउँमा अझै पुगेको छैन। यो अध्ययनको ठूलो विषय बन्नुपर्छ, यसमा शोध अध्ययन गर्नेहरूको संख्या बन्नुपर्छ। नेपालीले मात्रै होइन, विदेशीले पनि अहिले चासो र चाख राखेपछि हामी केही सुखद र आशातीत यात्रामा रहेका छौं। नेपालका पूर्व पश्चिम उत्तर दक्षिणका हाम्रा अनेक जात जातिका अनेक भाकाका गीतहरूले हाम्रो इतिहासलाई जीवन्त बनाएका छन्। मान्छेको भौतिक चोला मरिगए पनि हाम्रा गीतले तत्त्व पुस्तालाई जिउँदो र जागो राखेका छन्। कहिल्यै नपुगे पनि तिथि ठाउँमा हामीलाई गीतले पुर्याइदिएको छ। नेपालको चिनारी र चर्चा अरू धेरैले गरेका होलान्, अरू ठाउँबाट अरू क्षेत्रबाट भएका होलान्, तर सबभन्दा बढी हिस्सा लोकगीतले गरिदिएको छ। कार्यक्रममा अर्को कसैले लोचन भट्टराई र यज्ञराज उपाध्यायको स्वरमा कि चित्त ठोकी जाऊ नाजु।

धन सम्पत्ति भनेको सुन चाँदी हिरा मोती मुगा र त्यसैबाट बनेका जुहारत गरगहना मात्रै होइन, माटो र ढुङ्गो पनि हो। माटो र ढुङ्गोमै उब्जेका त्यसैको रसले हुर्केका बोट वृक्ष पनि हुन्। डाँडा पहरा लहरा खोला हाम्रा सारा सम्पत्ति हुन्। प्राकृतिक सुन्दरताको परिदृश्य पनि अथाह सम्पत्ति हो। त्यसैले पैसा र सुनचाँदीलाई मात्रै सम्पत्ति मानिम् भने हामी पनि गलत छौं। यो सिङ्गो धरती प्रकृतिसँगै हामी मान्छे पनि सम्पत्ति हुन्। राष्ट्रका सम्पत्ति भनेका यिनै मूर्त अमूर्त सम्पदा, त्यसमध्ये बहुमूल्य त हामी मान्छे जनजन हुन्। जनकै मेहनतले पसिनाले देश सुन्दर बन्दछ। तिनी जनका गाथा कथा, तिनी जनका भोगाईलाई अझ उचो बनाउनु त देश हितमा छँदैछ। नेपाल प्रकृतिको सुन्दर देश हो। खोला नाला छागा छहरा लेक बेसी भीर पहरा थली र थुम्कीहरूको देश हो। नागबेली डाँडा काँडाले हाम्रो देशलाई सुन्दरता थपेको छ। त्यसैले हामी नेपालीहरू जहाँ बसे पनि र जता पुगे पनि प्रकृतिसँग लुटपुटिन जान्दछौ। हामी प्रकृतिसँगै लहरिन जानेका छौं चाहे जहाँ रहौं। जुगौंदेखि हामीहरू आफ्ना कोकिल कण्ठ खोलेर गाउँदै नाच्दै आएका छौं। पिठ्यूमा डोको र काँधमा हलो जुवा बोकेको, हातमा हँसिया खुर्पा वा कोदाली दिएका अनि कम्मरमा खुकुरी भिरेका हामी नेपाली धरतीका सन्तति सबैले लोकगीतलाई आफूमा टाँसेका छौ। झरी बादल घाम पानी जस्तो चुकै सहनु पर्दा पनि गीत नै गुन्जिरहेको हुन्छ हाम्रा कण्ठबाट, हाम्रा मुखबाट। उत्सव र चाडपर्व आउँदा, दशैं तिहार मनाउँदा, मेला पर्वमा हाट बजार भर्न जाँदा, जुनीले रातमा रोदी घर पस्दा अथवा धानका सुनौला बाला झुलेर जीवनका सपना फुल्न लागेको देख्दा कुनै पनि बेला मनका उमङ्ग र बह लोकगीतमा झङ्कृत हुन थाल्छन्, लोकगीतमा प्रस्तुत हुन थाल्छन्। त्यही भएपछि त मिठा गीत बन्दछन् जुन जीवन्त हुन्छन्। नेपाली लोक जीवनमा आफ्ना अनुभव र अनुभूति छटपटी र ढुकढुकी सुस्केरा र सुशेली सबै थोक लोकगीतका माध्यमबाट व्यक्त गरिरहेका छौं। विभिन्न लयमा उनिएर र विभिन्न भाका टिपेर गुन्जने लोकगीतले हामी नेपालीको जीवनलाई रसिलो र सुवासिलो बनाएको छ। यसको चर्चा, यसको महत्व हामीले गरिभ्याउँदैनौ, यसको रंगलाई हामी केलाएर साध्य गर्दैनौ। बरू अझै थप्नु छ हामीले यही सांस्कृतिक फूलबारीमा रंग, अझै रोप्नु छ फूलका नयाँ नयाँ बिरूवा अनि मलजल गरिकन ढकमक्क फुलाउनु छ गीतका फूलाहरू। कार्यक्रममा यति बेला हामी सुनाउँछौ झलकमान गन्धर्व र सानुकाश गन्धर्वको स्वर।

एकदमको जिरो दुई दमको मेथी मेरो राधा तिहारीको तिन दमको सुपारी तिन दमको सुपारी हेर न दाजु फकाउने मलाई।

0: AIO.
1: AIO?
0: Yes, AIO. All in one mart. The best place for shopping.
1: के छ र हो खास त्यहाँ?
0: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, ब्याङ्किङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया.
1: वाउ, कहाँ छ र यो?
0: यही मेन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा.
2: All in one mart, helping make your life easier.
3: भाइ भाइ भाइ, सामान पुऱ्याउने अनि आइहाल्यो है, अरू सामान पुऱ्याउनु छ.
4: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ, एकदम ठिक छ, कुरा
3: मिलाउने.
4: घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन.
4: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप दिन आएको.
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्.
4: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको.
5: विदेशमा पनि फ्लोगार्ड र देशी प्रडक्ट नै युज हुन्छ,
4: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
5: मार्बल. अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राख्नुहोस् है,
4: सुरक्षा घरको.
6: अब सुन्नुहोस् पूरा समाचार.
7: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
6: नियमित रूपमा हिँडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
7: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त

निर्वाह गरेका छन्। पूरा भन्दा हजार गुणा छन् हाम्रा गीतहरू र गीतमै गाँसिएका, गीतमै आएका, सम्मिजित भएका बाजा गाजाले अथवा तिनको रहनी पनि लय तालले त हामीलाई उमङ्गित बनाइदिन्छ। मानौ कहिल्यै नबुझ

त्यसैले समाजलाई जिउँदो राख्ने, जागा राख्ने र बिउजाई रहने चाहिँ गीत नै हो, जसका माध्यमले हाम्रो शरीर चंगा भइजान्छ, हाम्रो रगत त्यसै त्यसै उम्लिजान्छ र हामी आह्वान गरेकै अभियानमा लाग्ने गर्छौं र त त्यस्ता अभियानहरू सफल भएका छन्। कार्यक्रमको अर्को गीत, अर्को कोसेली हामीसँग छ, पृथ्वी जिम्बा तामाङको स्वरमा। यो देशमा एउटा आन्दोलन चाहिन्छ, नेपालमा यस्तो शासन चाहिन्छ, त्यो भनेको सुशासन हो।

भ्रष्टाचार घुसखोरी कालाबजारीलाई उखेली फाल्नु छ, त्यो जन जनमा गढेको कुरा हो। दागी मान्छेलाई फोहोरी मान्छेलाई जति सुग्घर भएर नयाँ वस्त्र धारण गरे पनि

बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही

0: class.129903 बाट डाउनलोड गरी संकाय र विषय अनुसार उल्लेख गरी बुझाउनु पर्नेछ।
1: आवेदन बुझाउँदा हर्षलाई खिचेको फोटो, ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि बुझाउनु पर्नेछ। आवेदन फारम क्याम्पसबाट पनि प्राप्त गर्न सकिनेछ।
0: भर्ना सम्बन्धी आवश्यक जानकारीका लागि सम्पर्क फोन नम्बर
2: क्याम्पस प्रमुख श्याम बहादुर बुढा मगर
0: 9860812020, प्रशासन शाखा 9844900008, 9868639047, लेखा शाखा 9847682260, कार्यालय टेलिफोन नम्बर 0864403067। सबैको रोजाई भरपर्दो शैक्षिक गन्तव्य जलझला बहुमुखी क्याम्पस लिबाङ रोल्पा, रोल्पाको गौरव रोल्पाको शान जलझला बहुमुखी क्याम्पस रोल्पा नगरपालिका लिबाङ रोल्पा।
3: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौ?
4: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
3: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
5: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: हो, अरू भन त।
6: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
7: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
8: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
5: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
7: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
3: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
11: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
10: भाषातर्फ अंग्रेजी, जापानिज, कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू।
11: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा।
10: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स।
11: लोक सेवातर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, पुरास्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू।
10: सुरक्षा निकायतर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट।
11: सफल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू। आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम।
10: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
11: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्रणाली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ। सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412।
10: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
12: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई। माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
13: मेरो प्रश्न सांसदज्यूलाई। हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा, बत्ती, बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
14: मेरो प्रश्न मेरसाबलाई। अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
15: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई। अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
16: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण

सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: होइन, यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकि भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डिमा हल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903550 र मोबाइल नम्बर 9858043122 र 9858043123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
2: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
3: होइन, के भन्नुभएको, हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
2: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
4: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
5: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
6: समस्या शरीरमा होइन दाइ, तपाईँ हाम्रो सोचमा छ।
2: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
7: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
8: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फटक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यो त सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ, यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
10: ल अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौ कि त काठमाडौँ जानु पर्ने होला, मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
10: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, हार्दी खिएमा, खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भए, कुहिना खोजेमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा जोर्नीको दुखाई ढाड कम्बर दुखेमा गाउट तथा युरिक एसिडको समस्या भएमा बारम्बार आँखा रातो भएमा पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा बारम्बार लामो समयसम्म ज्वरो आएमा छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा लामो समयदेखि छाला कडा भएमा लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा युवा अवस्थामा पक्षघात भएमा मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस् हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदाङ थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670 98-578-43-123 98-478-070
11: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदाङ
12: ओहो काकी के को सिङ्गर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
13: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
12: के रे नानी त भर्खर 17 की लागि होइन र
13: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै छ त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
12: हैट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ
14: नेपाल सरकार विज्ञापन बोर्ड
15: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल सुनिल स्मृति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा
16: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ
17: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ सलाई लाइटर मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ खाना पकाउने ग्यास सुरक्षित राखौ
16: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौ
17: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं पानीका स्रोतलाई व्यवस्थित गरौं समुदायसँग सहकार्य गरौं
16: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ ग्यासको प्रयोग गर्नेहरूले चुलो ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं
17: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ ठुटा जथाभावी नफालौ वन जंगल पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं
16: घरमा मैनबत्ती धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ
18: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
1: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
2: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषि जन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
1: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
0: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
1: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
2: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
1: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
0: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
1: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
2: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जजला पदयात्रा, स्याकाई र पोखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दार्बोल शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुटीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
1: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
0: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र, फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका, फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
1: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
2: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
1: डिभिजन वन कार्यालय रोल्पाको अपील।
0: बिना अनुमति वन जंगल प्रवेश नगरौ। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाउ। वनमा रहेका रुख, बिरुवा, लाख्रा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौ।
1: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौ। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौ। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौ।
2: जंगली जीव जन्तु र पशु पक्षीको शिकार नगरौ। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौ। वन क्षेत्रबाट ढुङ्गा, किट्टी, बालुवा वा माटो ननिकालौ।
1: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रूख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा, माटो, बालुवा, चट्टान निकाल्ने वा अन्य कुनै व्यवसाय कार्य नगरौ।
0: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
1: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गर।
0: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुत्साहन गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
3: बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
4: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
3: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
4: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
3: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोच साथ समय दिएर सम्बोधन गरौं।
4: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
1: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिल्यै सुन्ने होइन।
5: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गरे ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
1: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
5: ल उसो भए म सामान लिन गइहाले।
1: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
6: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
1: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
6: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्, प्रभु लघु उद्योग घोराही 15 दाङ।
7: सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आशकै मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो त, खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
8: दिदी, म पनि 12 वर्षमा बेची आफन्तले नै फकाएर लगे, झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
9: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग छिक्नु अपराध हो।
10: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
9: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
11: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
12: नेपाल सरकार विज्ञापन हो।
0: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ, त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
1: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
2: पानीका मुहानहरू सुक्दैछन्, खाने पानीको हाहाकार हुँदैछ, खेतहरू बगर बन्दैछन्,
1: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
0: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
1: के यस विपत्तिको कुनै समाधान छैन त?
0: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
1: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काऊ, वन जंगलको संरक्षण गरौ।
2: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
13: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो। साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत, पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
2: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
13: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
2: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलितुरमा पनि शाखा छ नि यसको।
13: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै

0: का लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका एफएम रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका रेडियो टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
1: साथै गैर सरकारी कार्यालय संघ संस्था विद्यालय व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल भरपाई लेटर प्याड रजिस्टर रसिद साथै छपाई सम्बन्धी काम नाइलन छाप स्वेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय संघ संस्था विद्यालय व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
0: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868603312, कार्यालयको सम्पर्क नम्बर 086440238।
1: सुली चौर शाखाका लागि मोबाइल नम्बर 9857222775, रेणुका रोका 9481868697।
0: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 9857222775।
1: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।
2: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यसो लोभ देखाए घर परिवार आफन्त र ओडा कार्यालयमा जानकारी दियौ।
2: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमोर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
6: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
5: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं।
6: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
5: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौ।
6: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
7: शुभ प्रभात गुरुआमा।
8: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौ?
7: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
8: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
9: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
8: हो, अरू भन त।
10: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
11: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
8: स्याबास, अति राम्रा र व्यवहारिक सुझावहरू राख्यो। अरूको पनि केही छ कि?
9: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
12: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
11: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
8: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: सुनौला हजार दिनका आमालाई पोषण के हो थाहा छ?
14: गर्भवती, सुत्केरी, स्तनपान गराइरहेकी महिलाहरूले हरेक दिन कम्तीमा चार प्रकारका खानेकुराहरू खानु पर्दछ।
15: अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दाल, सागपात तथा फलफूल, पशुजन्य खानेकुरा जस्तै दुध, अन्डा, माछा तथा मासु समेटिने गरी खानु पर्दछ।
14: गर्भवती महिलाले साबिकको भन्दा कम्तीमा एक पटक थप खाना खानुपर्छ। सुत्केरी महिलालाई स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न प्रकारका पोषिला खानेकुराहरू सहित

0: भन्दा थप दुई पटक खाना खानु पर्दछ।
1: गर्भ रहनु पूर्व फोलिक एसिडको प्रयोगले बाल बालिकालाई हुने जन्मजात अपाङ्गताबाट बचाउन सकिन्छ। त्यसैले गर्भ राख्ने योजना तय हुनुभन्दा 3 महिना अगाडिदेखि गर्भवती नहुँदै दम्पति दुवैले गर्भ रहे पश्चात गर्भवती महिलाले 3 महिनासम्म यो चक्की सेवन गर्नुपर्दछ।
0: गर्भवती भएको 3 महिना पूरा भएपछि 1 मात्राको जुकाको औषधि खानुपर्छ। साथै गर्भवती भएको 3 महिना पूरा भएदेखि सुत्केरी भएको 45 दिनसम्म दिनको एकपटक एक चक्की आइरन खानुपर्छ।
1: सुत्केरी महिलाले भिटामिन ए धेरै पाइने खानेकुराहरू खाने तथा सुत्केरी भएको 42 दिनभित्र 1 मात्रा भिटामिन ए क्याप्सुल खानुपर्दछ।
0: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: अब सुन्नुहोस् पूरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
3: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
3: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
2: मद्यपान र धूम्रपान सेवन नगरौं।
3: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
5: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
4: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
5: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रावी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही टाङमा।
4: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी, अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाथे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाथे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच।
5: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा बिमार हुनुहुन्छ।
6: अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
4: गर्दन, ढाड कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
5: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा हार्जोनी तथा नसा रोग विशेषज्ञ।
6: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगू, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा छेपेको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
4: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, हुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार।
5: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
4: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
5: जसका लागि
0: मोबाइल नम्बर छ 9858743123 9848076770 र ल्यान्डलाइन फोन नम्बर 08951670।
4: डाउन बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाउन।
7: बाबा मलाई
8: आज
7: स्कुल
8: जाने
7: मन छैन, आज
8: जाँदिन नि आई। लो किन
7: नि, के
8: भयो सन्चो भएन? होइन, यतिकै जाने
7: मन
8: लागेन।
7: मैले साइन्सको कन्ट्री गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
8: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
9: नमस्ते, कति खानु पाल्नु भयो?
8: आज रिनाले स्कुल जान्न भने साइन्सको कन्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
9: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
10: हस् म्याडम।
11: नेपाल सरकार विज्ञापन बोर्ड।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नजलाऊ, सेट क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी भाइहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेकचाक गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन?
2: होइन, के भाछ र तपाईँलाई
1: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
2: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भने?
3: अरे काका, यस्तो लागि त घोराले दान सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
4: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन साफ सुत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
5: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिराउने, पिक बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुगाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात जोर्नीको दुखाई, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
4: त्यति मात्र कहाँ हो र, हामी कहाँ जाँड, रक्सी, श्रुति, चुरोट, छुटाउने औषधि पनि उपलब्ध छ।
5: विस्तृत जानकारीका लागि सम्पर्क 0825568603, 98654483।
4: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।

0: जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा मध्याहको 12 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171562459 र 98645 78 232।
3: ओस्मामा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी अरे नि।
4: हो र? होइन होला त्यस्तो त।
5: सोहिता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
6: केही होइन मिस,
5: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
7: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व अनुसार भोजन गर्नु नै पोषण हो।
1: बाल बालिकाको दिमागको करिब 80% भन्दा बढी विकास गर्भमा रहेदेखि 2 वर्षभित्रमा 1000 दिनमा नै हुन्छ। यसले यस अवधिलाई सुनौला 1000 दिन भनिन्छ। यस अवधिमा बाल बालिकामा कुपोषण भएमा यसको असर जीवन भर नै रहन्छ।
0: सुनौला 1000 दिनमा बाल बालिकाको अधिकांश दिमागको विकास हुने भएकोले गर्भवतीको उचित खानपान, स्याहार र हेरचाहमा ध्यान दिएमा आमा तथा गर्भको बाल बालिकाको स्वास्थ्य अवस्था राम्रो हुन्छ र सुत्केरी भएपछि 2 वर्षसम्म आमा र बाल बालिकाको खानपान तथा स्याहारमा ध्यान दिनुपर्दछ।
1: यदि यस समयभित्र गर्भमा रहेदेखि 2 वर्षसम्म आवश्यक पोषण नपाएमा बाल बालिका कुपोषित भए उनीहरूको शारीरिक र मानसिक वृद्धि विकास राम्ररी हुन सक्दैन। बाल बालिका कुपोषित भएमा उनीहरूको रोगसँग लड्ने क्षमताको कमी भई विभिन्न रोगहरूको संक्रमण हुने सम्भावना हुन्छ।
0: दिमागको विकास राम्ररी नभएका बाल बालिका पछि गएर विद्यालय तथा पढाइमा कमजोर हुन्छन्, जसले गर्दा वयस्क अवस्थामा उनीहरूले गर्न सक्ने उत्पादकत्व क्षमतामा कमी आउँछ र आर्थिक वृद्धि समेत न्यून रूपमा हुने हुँदा समग्रमा देशकै गरिबी बढाउन सक्छ।
1: शरीरलाई हुर्कन, बढ्न तथा काम गर्न र रोगहरूबाट बचाउनका लागि आवश्यक पर्ने खानेकुराहरूलाई पोषिलो खाना भनिन्छ।
0: आमा तथा शिशु स्वास्थ्य निरोगी हुन पोषिलो खाना खान र खुवाउन जरुरी हुन्छ। खानाको साथसाथै उनीहरूको स्याहार सुसारमा पनि ध्यान पुर्याउनु पर्छ।
1: हरेक दिन कम्तीमा निम्नानुसार 4 प्रकारका खानेकुराहरू 1 अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दालहरू, सागपात तथा फलफूल, पशु पक्षी जन्य स्रोतहरू जस्तै दुध, अण्डा, माछा र मासु समेटिने गरी खानुपर्छ।
0: उल्लेख गरिएका खानाहरूमा कुनै एक अत्याधिक बढी वा कम नहुने गरी मिलाएर खाएमा मात्र शरीरले चाहेको मात्रामा पोषक तत्वहरू उपलब्ध हुन सक्छ।
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
3: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
2: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
4: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
5: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
6: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
2: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
7: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
8: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: भैया बद्दी, मेरो त दाँत दुखिलो, के गर्ने होला अब?
11: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
12: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर, मान्ने होइन, जेसुकै गर्नुहोस् तपाईँले।
11: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
12: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
11: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक 7 दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिट्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोक्ने, मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो दबाको उपचार गर्ने,
12: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक, हस्पिटल रोड, गोराही दान। थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98-478-57-569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजेना जाने चौक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-590-869 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौं, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौं। जनहितका लागि पन्थी डेन्टल क्लिनिक गोराही दाङद्वारा जारी सन्देश।
13: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
14: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
15: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भएँ।
16: म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वास नै समस्या देखियो।
17: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।
18: आदरणीय रोल्पा बाफे आमा बुबा दाजुभाइ दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगर पालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाडीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिउँ। रोल्पा नगरपालिकाको कार्यालय।

0: किन आँखा मिचेको मिचै गरेको
1: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
0: धेरै समय मोबाइल चलाएपछि क्या
1: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
0: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति पोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
1: ए, त्यसो भए जोगिन के गर्ने त?
0: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्?
1: बुझिस्।
0: यसलाई 20-20-20 को नियम भन्छ। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिउ, आँखालाई बचाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: त्यही डालोमा होला दाना हालिदेऊ नानी।
1: खै योमा त दाना छैन, कहिलेदेखि भन्दा छौ दाना छैन कहाँबाट ल्याउने हो भनेर, यो बुढाले सुन्ने काम नहुन्न भने
2: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9848 50571 र 9855 24171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, दिबाङ टुडीखेल रोल्पा।
3: खै जन्मदाता दिनुहोस् त।
4: जन्मदाता गरेको छैन नि म्याडम।
3: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
4: हो र, मलाई त थाहा नै थिएन म्याडम।
3: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
4: पहिला कसैले भनेनन्?
5: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्मदर्ता गराउनु पर्छ।
6: जन्म र मृत्युदर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
6: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए लौ न लौ लौ, चटाइङ पर्ने आटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेरमा बसौ।
8: हुन्न हुन्न, चटाइङ पर्दा रुखको फेरमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
9: हो र?
8: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन। सुक्खा ठाउँ र घरभित्र झार ढोका लगाएर बस्नुपर्छ।
9: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
8: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
9: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
8: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
10: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
11: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
10: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
11: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
10: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
11: अनुहारको चाया फोटो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
10: सेतो पानी बग्ने, यौनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
11: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनसारी पसलसँग सटेको घरमा तुलसीपुर डाङ,
10: र घोराईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक घोराई डाङ।
11: सम्पर्क मोबाइल 9857821105,
10: 9479802,
11: 9805982605,
10: र 9910939940।
12: ओए साथी, हेर न क्या खतरा समाचार आइसक्यो।
13: बाफ्रे,
12: अब चाहिँ के हुने हो?
1: खोइ के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन यस्तो त जल्दै लेखिहाल्छ नि।
12: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
1: तिमीलाई थाहा थिएन?
12: थाहा थिएन।
1: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
12: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
1: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
14: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
15: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउँ।
16: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
18: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
19: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
20: वन डढेलोले हाम्रा आवश्यकताका घाँस, स्याउला, सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
19: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति, जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
18: वन डढेलोले विभिन्न जीव जन्तु, कीट पतङ्ग, चराचुरुङ्गी र तिनका गुण, घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
19: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
20: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
19: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
20: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
19: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
18: आफू बाँच्न, प्रकृति बचाऊ। डिभिजन वन कार्यालय, लिबाङ रोल्पा।
21: हेलो
22: हजुर, हेलो,
21: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
22: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी,
23: हजुर,
22: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
23: हेलो, हेलो, भन्नुहोस् त।
21: हेलो हजुर,
23: हजुर,
21: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
23: ए, मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
22: ए नानी, के भन्ने रहेछ, के हो के भयो?
23: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
22: ल ल ल, किन दिन्छ?
18: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता
6: संवेदनशील सूचना र जानकारी नदिऊं।
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
6: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा हुजुरी वा जानकारी गराउँ।
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: मेलायु मायुका लागि त सुनसरी गाउँपालिका हो नि मस्तक जरुरी सूचना जुँ बेला खिम्रिदे गरम ओबोदी ज्याउ बेला सुनो भोलि बेला ओचुली ज्याउ आउ बेला क वन जङ्गल ल मे लागिने मस्त ज सम्भावना चाहिए आउ ये गिने प्राकृतिक सम्पदा र सक्षेप्त जस खिम्नाले वातावरण मिले बेला कथा असर केने रि उमुल र थङ्ने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानादे भने जलवायु परिवर्तन र असर सकिने सुनो नाखार नामे ल मे लागिने सज जिमी गिने लापरवाही सुनो चासो खेलगेमा दुख को ठेला किनाटे जन धनी खेपा छेपी ताउो फोकाई वन जङ्गल सर मेरा आयुर्वेदी बानी एमएल एमए सोचा मेला लिउ सोतर पोतरालाई पार जगेर हटाए
1: मलाई लाइटर स्याउला ले सचाउने चिस्रालाई जबाङ्जा र यामा दिने पोल जेने यहाँ पिचौ चिस्रो रहे वन जङ्गल यहाँ के भयो यहाँ
0: पिकनिक वनभोज बाटो मे सचाउँछु छिन्नी मेलै चाउ सोसाइटी खेनाए वन जङ्गल ओसो छाम्नु दाइके बारीको चुरोट विधि ओरेको नै
1: लान्थाङ नाम्लो लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बनी हुने ढाल्ने छ अनुगमन दिने व्यवस्था चाउसो गिरिए
0: गेसो छामेला खोलेर चाउसी खोलिए होइदिए तरिम गाई गेजो निकेलाइजु अब नजिरे बनाए घेङ्गेल गेजो निकेमा लाए औले लाइकेलाइए
1: वन जङ्गल छ जुबिसी घेङबारी ल बाली नाली चिउला चिउली यात्रा चाउसो छिनी ने चाउसो सहिदेखि खेले
0: वन जङ्गल मेला दिमाइए लागि तिमी पार्को नाखर नाम्बार मिलिदिए भने सानो छ नि त्यसो
1: बतास उचुलिजु बेलाको हिजिमके कोटल मेन्की सताङ्कीले हेनौमा छिन्ने ले चासो के छ यहाँ
0: मे लागि निमिताई के भने के पछि सुन अरूले भने के गर्छ यहाँ
1: के छ छाम्ला पोयाल मे लागि किसन किने गेचोका ओडा कार्यालय प्रहरी कार्यालय सर्न सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर गिदिए
0: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा
2: नमस्ते डाक्टर सर
3: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
2: हेर्नुहोस् न डाक्टर सर मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
3: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ अनि खाना कति हो खान्छ नि
2: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
3: हेर्नुहोस् अहिलेको समस्या नै यही बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
2: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
2: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
3: हो नि बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न शुरू गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: बाजे के भयो किन जलामा हात
7: यहाँ दुखेको छ त खाने दिन्न भा दुखेको दुखी गर्छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बाजे
6: ल अब चिन्ता गर्नु पर्दैन रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
8: हो। दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनिचौर रोल्पामा जानुहोस् निको हुन।
9: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
6: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
8: हजुर, हाम्रा सेवाहरू
6: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
10: नदुखाइ दाँत निकाल्ने,
6: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
10: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
6: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
10: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
6: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
10: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
6: 9805014652।
9: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुनिचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
11: आज त घरमा कति धेरै जमिलो पानी आएछ है।
12: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
11: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
12: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने

0: अनि सधैँ छोपेर राख्नुपर्छ नि।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ। कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन?
0: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
3: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या? यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
0: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
3: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
4: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो। दाग धब्बा हटाउन मदत गर्छ। हरेक प्रकारको छालाको लागि उपयुक्त भएको। छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने। राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
5: थप जानकारीका लागि हाम्रै डाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा। प्रोप्राइटर सरला श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9847851234। ढिङ्ग्री प्युठानका लागि सपना ब्युटी पार्लर। प्रोप्राइटर सपना श्रेष्ठ। 9849325627। राम्रो छाला आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी प्रयोग गरौ क्विन केयर क्रिम। सबैका लागि, सधैँका लागि।
6: हरे कृष्ण कृष्ण। ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे। अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
7: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
6: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे?
7: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
6: ए हो र बाबु?
7: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ। हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
6: हरे कृष्ण कृष्ण कृष्ण।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ओए साथी, हेर न यो के खतरा समाचार आइसक्यो।
1: बाफ्रे,
0: अब चाहिँ के हुने हो?
2: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नआतिन। यस्तो त जसले पनि लेखिहाल्छ नि।
0: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
2: तिमीलाई थाहा थिएन?
0: थाहा थिएन।
2: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
0: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
2: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
3: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: एसी त राम्रो जिपे ल्याएर पास भइयो। आइटी पढ्नको लागि सबैभन्दा राम्रो स्कुल कुन होला? कहाँ पढ्न जाने होला?
7: कहाँ जानु नि, मैले पढेको स्कुलमा जाउँ न।
6: कुन स्कुल हो र तपाईँले पढ्नु भएको? यो कहाँ छ?
7: मैले एसएई र प्लस टू पास गरेको एक मात्र विद्यालय राप्ती गाउँपालिका दुई लालमतियामा रहेको लुम्बिनी प्रदेशकै स्थापित विद्यालय हो नि। सामुदायिक विद्यालय तर्फ एसएई मा दाङ प्रथम हुन सफल श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतियामा जाउँ न, त्यहाँ राम्रो पढाइ हुन्छ। विज्ञान, मानविकी, शिक्षा, आईटी लगायतका विभिन्न विषयहरू पढाइ हुन्छ क्या?
6: ए हो र, अब म त्यही जान्छु आईटी पढ्नका लागि।
7: वर्ष 2081 सालको एसईई परीक्षामा दाङ जिल्ला प्रथम हुन सफल लुम्बिनी प्रदेशको राजधानीमा अवस्थित यस प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतिया दाङ एसईई 2081 सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई एवं सफल भविष्यको कामना गर्दै 2082 सालका लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा शास्त्र एवं सिटिई भिटीबाट मान्यता प्राप्त 3 वर्षे डिप्लोमा इन आईटी का सीमित सिटहरूमा भर्ना खुलेको व्यवहार सबैमा जानकारी गराउँछौ।
6: हाम्रा विशेषताहरू: दक्ष योग्य शिक्षक प्रशिक्षकहरूको टिम भएको पूर्वाधार सम्पन्न विद्यालय, गैर स्थानीय विद्यार्थीहरूका निम्ति अभिभावक संघको नियमित सम्पर्क र समन्वयको व्यवस्था, विज्ञान र आईटी का कक्षाहरू बिहानी 17 सञ्चालन गरिने,
7: दृष्टिविहीन विद्यार्थीहरूका लागि आवासीय छात्रावासको व्यवस्था हुनुका साथै ब्रेल लिपिको माध्यमबाट पठन पाठन गराइने।
6: थप जानकारीका लागि सम्पर्क नम्बर प्रधान अध्यापक 98578-42011।
7: प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय राप्ती गाउँपालिका 2 लालमटिया देउखरी दाङ।
8: जलजला बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
9: मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस एच जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पामा शैक्षिक सत्र 2083-84 लागि सन् 2026 ब्याचको स्नातक तह अन्तर्गत शिक्षा शास्त्र संकाय, व्यवस्थापन संकाय र मानविकी संकायमा नयाँ भर्ना खुलेकाले प्लस टू पास गरेर बस्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई समयमा भर्ना भई मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ।
8: पढाइ हुने संकाय र विषयहरू: शिक्षा शास्त्र संकाय तर्फ, अंग्रेजी नेपाली जनसंख्या व्यवस्थापन संकाय तर्फ, लेखा शास्त्र वित्त शास्त्र बजार शास्त्र मानविकी संकाय तर्फ, समाज शास्त्र अर्थशास्त्र अंग्रेजी र नेपाली प्रवेश परीक्षा र भर्ना सम्बन्धी विस्तृत विवरण आवेदन फारम वितरण 2083 तीन महिना 13 गते देखि 2083 चार महिना 29 गते सम्म प्रवेश परीक्षा 2083 पाँच महिना 3 गते भर्ना फारम 2083 पाँच महिना 4 गते देखि शुभारम्भ विद्यार्थी अभिमुखीकरण 2083 पाँच महिना 11 गते देखि कक्षा सञ्चालन 2083 पाँच महिना 15 गते बाट दुब्बर दरखास्तका लागि विद्यार्थीहरूले आवेदन फारम http://103.140/129/9034 बाट डाउनलोड गरी संकाय र विषय अनुसार उल्लेख गरी बुझाउनु पर्नेछ।
9: आवेदन बुझाउँदा भाषालाई खिचेको फोटो ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि बुझाउनु पर्नेछ। आवेदन फारम क्याम्पसबाट पनि प्राप्त गर्न सकिनेछ।
8: भर्ना सम्बन्धी आवश्यक जानकारीका लागि सम्पर्क फोन नम्बर क्याम्पस प्रमुख श्याम बहादुर बुढा मगर 9860812020 प्रशासन शाखा 9844900008 9868639047 लेखा शाखा 9847086260 कार्यालय टेलिफोन नम्बर 086440367 सबैको रोजाई भरपर्दो शैक्षिक गन्तव्य जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पा रोल्पाको गौरव रोल्पाको शान जलजला बहुमुखी क्याम्पस रोल्पा नगरपालिका लिबाङ रोल्पा।
1: पोषण मैत्री हाम्रो नगर बनाउनु छ पुरा।
10: स्तनपानको महत्व र स्तनपान सम्बन्धी तीन नियमहरू।
11: शिशु जन्मिएपछि सकेसम्म चाँडो 1 घण्टा भित्र आमाको पहिलो पहेँलो बिगोती दुध खुवाउनु पर्छ। यो शिशुको लागि पहिलो खोप हो र रोगसँग लड्न सक्ने क्षमता बढाउँछ। आमाको दुधमा शिशुलाई आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तत्त्वहरू हुने हुँदा जन्मेदेखि 6 महिना पूरा नभएसम्म शिशुलाई आमाको दुध मात्र खुवाउनु पर्छ। आमाको दुधमा नै शिशुलाई आवश्यक पानीको मात्रा हुने हुँदा पानी पनि खुवाउनु हुँदैन। शिशुको माग अनुसार दिन र रातमा कम्तीमा 10 पटक 10-12 पटक आमाको दुध खुवाउनु पर्छ। शिशुले चाहे अनुसार आमाको दुध खुवाउन सकिन्छ। जति धेरै दुध चुसाए त्यति धेरै दुध उत्पादन गर्न सहयोग हुन्छ। 6 महिना पूरा भएपछि बाल बालिकालाई स्तनपानको साथ साथै थप तथा पूरक खाना पनि सुरु गर्नुपर्छ। तर कम्तीमा 2 वर्ष पूरा नभएसम्म आमाको दुध नियमित खुवाइराख्नु पर्छ। 6 महिना पूरा भएपछि बाल बालिकाको पूरक तथा थप खानामा 4 समूहको खाना मिसाएर बनाउनु पर्छ। बाल बालिकाले खाना खुवाउन सुरु गर्दा सजिलैसँग खाना नमान्ने हुन सक्छन्। त्यसैले उनीहरूलाई खेलाई धुलाई घुमाएर फकाई फुलाई धैर्यता पूर्वक खुवाउनु पर्छ।
10: यसका साथै स्वस्थ रहनका लागि के गर्ने?
11: विभिन्न थरीका खानेकुराहरू हरेक दिन उपभोग गर्ने, फलफूल र हरियो साग सब्जीहरू हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने, दाल केडागुडीहरू हरेक दिन उपभोग गर्ने, माछा मासु वा अन्डा नियमित रूपमा उपभोग गर्ने, दुध र दुधजन्य खानेकुराहरू हरेक दिन उपभोग गर्ने, खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने, खानपान सम्बन्धी अन्धविश्वासबाट सावधान हुने, खानामा नुनको प्रयोग कम मात्रामा गर्ने, गुलियो र चिल्ला खानेकुरा कम मात्रामा खाने, सधैँ ताजा र स्वस्थ खाद्य वस्तुहरू उपभोग गर्ने, पर्याप्त मात्रामा सफा पानी पिउने, नियमित रूपमा शारीरिक परिश्रम गर्ने, परम्परागत तथा स्थानीय स्तरमा पाइने पौष्टिक खाद्य वस्तु उपभोग गर्ने, पौष्टिक तत्व कम भएका तथा बढी गुलिया चिल्ला र नुनिला खानेकुराहरू कम मात्रामा उपभोग गर्ने, मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने, शिशुलाई पर्याप्त मात्रामा 6 महिनासम्म पूर्ण स्तनपान गराउने र 6 महिना पूरा भएपछि स्तनपानका साथमा थप खानेकुराहरू खुवाउने, गर्भवती र स्तनपान गराउने आमाले थप पोषिला खाद्य वस्तुहरू उपभोग गर्ने, किशोर किशोरीहरूले खानपान सम्बन्धी स्वस्थ बानी बसाल्ने, ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने।
10: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: जलजला ट्राई चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 1 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी चिएर हाड जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624059 र 9865 78232।

0: बाजे के भो किन जालामा हात
1: यहाँ दुखेको छ त खानै दिन्न भा दुखेको दुखी गर्छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बाजे
0: ल अब चिन्ता गर्नु पर्दैन रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
2: ओ दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनि चौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
0: हजुर आउनुहोस् 24 घण्टा तपाईँकै सेवामा तत्पर छौँ
2: हजुर हाम्रा सेवाहरू
0: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने
4: नदुखाइ दाँत निकाल्ने
0: दुखेको दाँत जरैदेखि उपचार गर्ने
4: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
0: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नचुनिने गरी दाँतमा सिमेन्ट भर्ने
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
0: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
4: थप जानकारीको लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840318 9095 94 1452
3: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा
5: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
6: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
5: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
6: यदि त्यसो हो भने आउनुहोस् चाँग बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही चाङमा
5: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा महिनावारी अनियमितता बाँझोपनको समस्या यौन अङ्ग चिलाउने बनाउने र पानी बग्ने आङ खस्ने कल्लो पेट दुख्ने ढाड दुख्ने पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने पाछै घरको मुखको क्यान्सरको जाँच स्टनको गाँठा गुठी र अन्य समस्या सुरक्षित प्रसुति सेवा पाछै घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच
6: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल हुनुहुन्छ
7: शाहीद्वारा अनुहारमा चाया कालो पोतो आउने डनिपुर पुरानो दाग एलर्जी आउने अनुहारमा चाउरीपना आउने कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ
5: गर्दन ढाड कम्मर दुख्ने जोर्नी जाम भएको युरिक एसिड बढेको हड्डी भाँचिएको शरीर लाटो हुने झमझमाउने नसा च्यापिएको हात गोडा जोर्नी अरो हुने हड्डी खिएको
6: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलबासे हार जोर्नी तथा नसा रोग विशेषज्ञ
7: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा फोक्सो दम थाइराइड प्रेसर पेट कलेजो बाघ मृगौलाको उपचार दीर्घ रोगको उपचार उच्च रक्तचाप मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार डेङ्गु टाइफाइड निमोनिया र भाइरल ज्वरोको उपचार मुटुको धड्कन बढ्ने कलेजो सम्बन्धी समस्या जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान ग्यास्ट्रिक कब्जियत पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार दम खोकी पुरानो छातीको संक्रमणको उपचार टाउको दुख्ने पिनास नसा छेपिएको र जोर्नी दुख्ने रगत पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
5: पाउन दुध नचुस्ने निमोनिया जन्डिस दम पेटको समस्या छातीको समस्या मस्तिष्क ज्वरो टिबी नाकबाट रगत बग्नु जिउमा तथा घाँटीमा गिर्खा देखिनु छारे रोग मृगी निमोनिया रक्त अल्पता हुटुको समस्या बाल बालिकामा देखिने चिडचिडापन छारे रोग मस्तिष्क ज्वरो बाथ रोग माइग्रेन ग्रोथ पेन छातीको समस्या दम टिबी जन्डिस पेटको समस्या बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार
6: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
5: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
6: जसका लागि मोबाइल नम्बर छ 9858443123, 9848076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
5: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
8: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ। कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन?
9: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
10: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या? यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
9: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
10: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
9: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो। दाग धब्बा हटाउन मदत गर्छ। हरेक प्रकारको छालाको लागि उपयुक्त भएको। छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने। राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
11: थप जानकारीका लागि हाम्रै दाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर, रोल्पा नगरपालिका 4, रुडीखेल अगाडि लिबाङ रोल्पा, प्रोप्राइटर सरला श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9848751234। ढिङ्ग्री जोठानका लागि सपना ब्युटी पार्लर, प्रोप्राइटर सपना श्रेष्ठ, 9849325627। राम्रो आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी खोजी प्रयोग गरौं क्विन केयर क्रिम। सबैका लागि, सधैँका लागि।
12: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
13: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
12: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू।
13: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा।
12: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स।
13: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, पुरास्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू।
12: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट।
13: सफल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू। आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसन तालिम र आनन्द योग तथा प्राणायाम।
12: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
13: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्रणाली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ। सम्पर्क मोबाइल नम्बर 9849207754 र 9849793412।
12: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
14: आया मम्मी, दाजु के हो, म त खाना खान नि सक्दिन।
9: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
10: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
15: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
10: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू कन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या चैट हुन्छ।
15: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यस्ता सेवा सुविधाहरू के छन्?
10: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
15: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डिमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
10: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
3: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध, अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राण वायु अर्थात् अक्सिजन संकटमा छ, त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
16: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ, हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्,
17: पानीका मुहानहरू सुक्दैछन्, खाने पानीको हाहाकार हुँदैछ, खेतहरू बगर बन्दैछन्,
16: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
3: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
16: के यस विपत्तिको कुनै समाधान छैन त?
3: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
16: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काऊ, वन जंगलको संरक्षण गरौ।
17: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय, लिबाङ, रोल्पा।
18: मेलायु मायुका लागि त सुनसरी गाउँपालिका हो नि, मस्तक जरुरी सूचना। झुङ पेला खिम्रिदे, गरम ओबरी जेउ पेला सुनो, भुरी कता ओचुरी जेउ आउ पेला क वन जङ्गल ल मे लागिने मस्तज सम्भावना ताए आउ ये गिने प्राकृतिक सम्पदा र सक्षेप जस खिम्नादे वातावरण मिले हेला झट्टा असर केने रि उमूल र थङ्ने भुच्छे ताने वायुमण्डल ल कार्बन मस्तज तानादे भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखार नामे ल मे लागिने सज जिमे गिमे लापरवाही सुनो चाउसो खेलगेमा दुख
19: वन
18: जङ्गल सर मेरा आयुर्वेदी एमएलला दिउँसोको पोतोलाई पार्जे हटे
19: सलाई लाइटर स्याउला मे सचाउने चिजरालाई जबाङ्जा र यामाधेन पोल घेन यहाँ इटौ चिज र रहे वन जङ्गल
18: पिकनिक वनभोजबाट मे सचाउँछु छिन्ने मेले चाउसो सहीदेखि खेनाए वन जङ्गल ओछो छाम्ने दैके बारीको चुरो विधि ओरे बनाइ खोबाजे
19: वन उपभोक्ता समूह राई सामुदायिक बने हुने ढाल्ने छ अनुगमन दिने व्यवस्था चाउसो गिरिए
18: गेसो छानेला खोरेल चाउसी खोलिए होलिदे तरिङकाई गेजो मेकेलाई जु अब नजिरे बनाई घेङेल गेजो मेकेमा लागे औले लायो चिनाइदे
19: वन जङ्गल छ जुडिसी हो घेङ बारी ल बाली नाली चिउला चिउली झ्याक्रा रस्तो चाउसो छिनी मे चाउसो सहिदेखि खेले
18: वन जङ्गल मेलाकी गेमाइए मेला लागि तिमी पार्सना खरनामा र मिलिदेखो नै सानो जन हेर्छौ
19: बतास उचुलिजु बेलाको हिजिमकेको टल मेङ्के सताङ्कीले हेनौमा छिन्ने ले सासो हेर्छ
18: ने लागि के भने के पछि सोनो अरूले भने के गर्छ या
19: के छ थाम्ला पोयाल हे लागि किसिमकीले यो छोटा ओडा कार्यालय प्रहरी कार्यालय सहज हुन्छरी गाउँपालिका गाउँ कार्यपालिका तिमी कार्यालयलाई खबर दिदिए
18: अनुरोध सुनसारी गाउँपालिका वन वातावरण सभा विपद व्यवस्थापन समिति कोबाङ रोल्पा

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ। यो सबै त बाथरोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, ओक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
0: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुनिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
0: वन डडेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
2: वन डडेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
0: वन डडेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डडेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
0: वन डडेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
2: वन डडेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
0: वन डडेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
2: वन डडेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
0: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
1: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
0: डिभिजन वन कार्यालय रोल्पाको अपील।
2: बिना अनुमति वन जंगल प्रवेश नगरौ। वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा लाछा पोथ्रा काट्ने हाँगा बिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौ।
0: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौ। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौ। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौ।
3: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौ। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवाज गर्ने कार्य नगरौ। वन क्षेत्रबाट ढुङ्गा टिट्टी बालुवा वा माटो ननिकालौ।
0: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रूख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
2: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
0: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
2: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुत्साहन गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
0: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
4: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गरे ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
0: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यही बाटो गएर ल्याउनु न।
4: लौ उसो भए म सामान लिन गइहाले।
0: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
4: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 9858830504।
0: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
4: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग घोराही 15 दाङ।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन नजलाऊ, सेतु क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बुझी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी भनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाऊ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाऊ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
1: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
0: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
1: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
0: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
1: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
0: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्नाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
1: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचारी पसलसँग सटेको घरमा, तुलसीपुर डाङ
0: र घोराईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराई डाङ।
1: सम्पर्क मोबाइल 98578211105,
0: 98479802,
1: 98095682605
0: र 98103940।
2: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
3: के भाषा र तपाईँलाई
2: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
3: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भने? अरे काका, यस्तो लागि त घोराले दान सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
4: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन साफ सुत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
2: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक, अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्जित, मधुमेह, रुगाखोकी, पिनाश, दम, छातीको दाग, युरिक एसिड, पात जोड्नेको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
3: त्यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
2: विस्तृत जानकारीका लागि सम्पर्क 0825568303, 98654483383।
3: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नि।
2: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौँ। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमोर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौँ।
3: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौँ।
2: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौँ।
3: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याउ।
2: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात, बोक्रा फ्याँकेर मात्र खाने गरौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
5: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
6: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
7: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
6: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
8: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
6: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
7: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
6: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
8: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
6: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
7: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जंकोट, जलजला पदयात्रा, स्याकाई र पोखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुटीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौ।
6: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
8: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र, फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
6: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
7: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।

0: गर्भवती सुत्केरी स्तनपान गराइरहेकी महिलाहरूले हरेक दिन कम्तीमा चार प्रकारका खानेकुराहरू खानु पर्दछ।
1: अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दाल, सागपात तथा फलफूल, पशुजन्य खानेकुरा जस्तै दुध, अन्डा, माछा तथा मासु समेटिने गरी खानु पर्दछ।
0: गर्भवती महिलाले साबिकको भन्दा कम्तीमा एक पटक थप खाना खानुपर्छ। सुत्केरी महिलालाई स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न प्रकारका पोषिला खानेकुराहरू सहित साबिक भन्दा थप दुई पटक खाना खानु पर्दछ।
1: गर्भ रहनु पूर्व फोलिक एसिडको प्रयोगले बाल बालिकालाई हुने जन्मजात अपाङ्गताबाट बचाउन सकिन्छ। त्यसैले गर्भ राख्ने योजना तय हुनुभन्दा 3 महिना अगाडिदेखि गर्भवती नहुँदै दम्पती दुवैले गर्भ रहे पश्चात गर्भवती महिलाले 3 महिनासम्म यो चक्की सेवन गर्नुपर्दछ।
0: गर्भवती भएको 3 महिना पूरा भएपछि एक मात्राको जुकाको औषधि खानुपर्छ। साथै गर्भवती भएको 3 महिना पूरा भएदेखि सुत्केरी भएको 45 दिनसम्म दिनको एकपटक एक चक्की आइरन खानुपर्छ।
1: सुत्केरी महिलाले भिटामिन ए धेरै पाइने खानेकुराहरू खाने तथा सुत्केरी भएको 42 दिनभित्र एक मात्रा भिटामिन ए क्याप्सुल खानुपर्दछ।
0: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: त्यही डालोमा होला दाना हालिदेऊ नानी।
1: खै योमा त दाना छैन, कहिलेदेखि भन्दाको दाना छैन, कहाँबाट ल्याउने हो भनेर यी बुढाले सुन्ने काम नहुन्न भने
2: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9844-50571 र 9855-24171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, दिबाङ चुडीखेत, रोल्पा।
3: पोषण मैत्री हाम्रो नगर बनाउनु छ पुरा।
4: स्तनपानको महत्व र स्तनपान सम्बन्धी तीन नियमहरू।
2: शिशु जन्मिएपछि सकेसम्म चाँडो एक घण्टा भित्र आमाको पहिलो पहेँलो बिगोती दुध खुवाउनु पर्छ। यो शिशुको लागि पहिलो खोपो र रोगसँग लड्न सक्ने क्षमता बढाउँछ। आमाको दुधमा शिशुलाई आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तत्त्वहरू हुने हुँदा जन्मेदेखि 6 महिना पूरा नभएसम्म शिशुलाई आमाको दुध मात्र खुवाउनु पर्छ। आमाको दुधमा नै शिशुलाई आवश्यक पानीको मात्रा हुने हुँदा पानी पनि खुवाउनु हुँदैन। शिशुको माग अनुसार एक दिन र रातमा कम्तीमा 10 पटक 10-12 पटक आमाको दुध खुवाउनु पर्छ। शिशुले चाहे अनुसार आमाको दुध खुवाउन सकिन्छ। जति धेरै दुध चुसाए त्यति धेरै दुध उत्पादन गर्न सहयोग हुन्छ। 6 महिना पूरा भएपछि बाल बालिकालाई स्तनपानको साथ साथै थप तथा पूरक खाना पनि सुरु गर्नुपर्छ। तर कम्तीमा 2 वर्ष पूरा नभएसम्म आमाको दुध नियमित खुवाइराख्नु पर्छ। 6 महिना पूरा भएपछि बाल बालिकाको पूरक तथा थप खानामा 4 समूहको खाना मिसाएर बनाउनु पर्छ। बाल बालिकाले खाना खुवाउन सुरु गर्दा सजिलैसँग खाना नमान्ने हुन सक्छन्। त्यसैले उनीहरूलाई खेलाई डुलाई घुमाएर फकाई फुलाई धैर्यतापूर्वक खुवाउनु पर्छ।
4: यसका साथै स्वस्थ रहनका लागि के गर्ने?
2: विभिन्न थरीका खानेकुराहरू हरेक दिन उपभोग गर्ने, फलफूल र हरिया साग सब्जीहरू हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने, दाल गेडागुडीहरू हरेक दिन उपभोग गर्ने, माछा मासु वा अन्डा नियमित रूपमा उपभोग गर्ने, दुध र दुधजन्य खानेकुराहरू हरेक दिन उपभोग गर्ने, खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने, खानपान सम्बन्धी अन्धविश्वासबाट सावधान हुने, खानामा नुनको प्रयोग कम मात्रामा गर्ने, गुलियो र चिल्ला खानेकुरा कम मात्रामा खाने, सधैँ ताजा र स्वस्थ खाद्य वस्तुहरू उपभोग गर्ने, पर्याप्त मात्रामा सफा पानी पिउने, नियमित रूपमा शारीरिक परिश्रम गर्ने, परम्परागत तथा स्थानीय स्तरमा पाइने पौष्टिक खाद्य वस्तु उपभोग गर्ने, पौष्टिक तत्व कम भएका तथा बढी गुलिया चिल्ला र नुनिला खानेकुराहरू कम मात्रामा उपभोग गर्ने, मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने, शिशुलाई पर्याप्त मात्रामा 6 महिनासम्म पूर्ण स्तनपान गराउने र 6 महिना पूरा भएपछि स्तनपानका साथमा थप खानेकुराहरू खुवाउने, गर्भवती र स्तनपान गराउने आमाले थप पोषिला खाद्य वस्तुहरू उपभोग गर्ने, किशोर किशोरीहरूले खानपान सम्बन्धी स्वस्थ बानी बसाल्ने, ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने।
4: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व अनुसार भोजन गर्नु नै पोषण हो।
1: बाल बालिकाको दिमागको करिब 80% भन्दा बढी विकास गर्भमा रहेदेखि 2 वर्ष भित्रमा 1000 दिनमा नै हुन्छ। यसैले यस अवधिलाई सुनौला 1000 दिन भनिन्छ। यस अवधिमा बाल बालिकामा कुपोषण भएमा यसको असर जीवन भर नै रहन्छ।
0: सुनौला 1000 दिनमा बाल बालिकाको अधिकांश दिमागको विकास हुने भएकोले गर्भवतीको उचित खानपान, स्याहार र हेरचाहमा ध्यान दिएमा आमा तथा गर्भको बाल बालिकाको स्वास्थ्य अवस्था राम्रो हुन्छ र सुत्केरी भएपछि 2 वर्षसम्म आमा र बाल बालिकाको खानपान तथा स्याहारमा ध्यान दिनुपर्दछ।
1: यदि यस समयभित्र गर्भमा रहेदेखि 2 वर्षसम्म आवश्यक पोषण नपाएमा बाल बालिका कुपोषित भई उनीहरूको शारीरिक र मानसिक वृद्धि विकास राम्ररी हुन सक्दैन। बाल बालिका कुपोषित भएमा उनीहरूको रोगसँग लड्ने क्षमताको कमी भई विभिन्न रोगहरूको संक्रमण हुने सम्भावना हुन्छ।
0: दिमागको विकास राम्ररी नभएका बाल बालिका पछि गएर विद्यालय तथा पढाइमा कमजोर हुन्छन्, जसले गर्दा वयस्क अवस्थामा उनीहरूले गर्न सक्ने उत्पादकत्व क्षमतामा कमी आउँछ र आर्थिक वृद्धि समेत न्यून रूपमा हुने हुँदा समग्रमा देशकै गरिबी बढाउन सक्छ।
1: शरीरलाई फुर्कन, बढ्न तथा काम गर्न र रोगहरूबाट बचाउनका लागि आवश्यक पर्ने खानेकुराहरूलाई पोषिलो खाना भनिन्छ।
0: आमा तथा शिशु स्वास्थ्य निरोगी हुन पोषिलो खाना खान र खुवाउन जरुरी हुन्छ। खानाको साथसाथै उनीहरूको स्याहार सुसारमा पनि ध्यान पुर्याउन। राम्ररी नभएका बाल बालिका पछि गएर विद्यालय तथा पढाइमा कमजोर हुन्छन्, जसले गर्दा वयस्क अवस्थामा उनीहरूले गर्न सक्ने उत्पादकत्व क्षमतामा कमी आउँछ र आर्थिक वृद्धि समेत न्यून रूपमा हुन्छ।

0: चार प्रकारका खानेकुराहरू एक अन्न तथा कन्दमूलहरू गेडागुडी तथा दालहरू सागपात तथा फलफूल पशु पक्षी जन्य स्रोतहरू जस्तै दुध अण्डा माछा र मासु समेटिने गरी खानुपर्छ।
1: उल्लेख गरिएका खानाहरूमा कुनै एक अत्याधिक बढी वा कम नहुने गरी मिलाएर खाएमा मात्र शरीरले चाहेको मात्रामा पोषक तत्वहरू उपलब्ध हुन सक्छ।
0: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: भैया बद्दी मेरो त दादु खिलो के गर्ने होला अब।
3: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
4: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर, मान्ने होइन जेसुकै गर्नुहोस् तपाईँले।
3: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त, यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
4: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
3: हजुर, हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्ना नपर्ने गरी लगाउने, दाँतमा खुल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
4: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दान। थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98478-57569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-592-8079 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौं, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौं। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश।
0: आदरणीय रोल्पा बाफे आमा बुबा दाजुभाइ दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा स्वच्छ सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं, व्यवस्थित तवरले पार्किङ गरौं, आफ्नो घर आँगन घर अगाडिको बाटो नालीहरू सफा गरौं, घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं, फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिका पालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौ। याद राखौ, तपाई स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कार्यालय।

0: पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि लिने थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-440-2038,
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9858-22-275, रेणुका रोगा 9481-68-697।
1: साथै शाखा कार्यालय लुम्बिनी, प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरी घाट, मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर, सम्पर्क नम्बर 9858-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको वचन

0: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुनिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत एकै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
1: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
2: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
3: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
4: वन डढेलोले हाम्रा आवश्यकताका घाँस, स्याउला, सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
3: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति, जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
2: वन डढेलोले विभिन्न जीव जन्तु, कीट पतङ्ग, चराचुरुङ्गी र तिनका गुण, घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
3: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
4: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
3: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
3: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
2: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा,

0: FM 대한민국 토플로 4 메가하츠.
1: 저절라 드라이브 체크. 예티 벨라 함로 스튜디오 고 가리마 듀소 고 2 바지오.
2: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही.
3: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घोडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मुथोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ. प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही. फोन नम्बर 0171562459 र 98648732.
4: सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि.
5: हो र? होइन होला त्यस्तो त. स्वेता, तिनीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
6: के होइन मिस,
5: मैले सुनिसके. हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो. बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन. त्यस्तो कार्य सामाजिक अपराध हो. बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ. बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ. यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है.
7: बोक्सी अन्धविश्वास हो. बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ.
8: नेपाल सरकार विज्ञापन बोर्ड.

0: शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व अनुसार भोजन गर्नु नै पोषण हो।
1: बाल बालिकाको दिमागको करिब 80% भन्दा बढी विकास गर्भमा रहेदेखि 2 वर्ष भित्रमा 1000 दिनमा नै हुन्छ। त्यसैले यस अवधिलाई सुनौला 1000 दिन भनिन्छ। यस अवधिमा बाल बालिकामा कुपोषण भएमा यसको असर जीवन भर नै रहन्छ।
0: सुनौला 1000 दिनमा बाल बालिकाको अधिकांश दिमागको विकास हुने भएकोले गर्भवतीको उचित खानपान, स्याहार र हेरचाहमा ध्यान दिएमा आमा तथा गर्भको बाल बालिकाको स्वास्थ्य अवस्था राम्रो हुन्छ र सुत्केरी भएपछि 2 वर्षसम्म आमा र बाल बालिकाको खानपान तथा स्याहारमा ध्यान दिनुपर्दछ।
1: यदि यस समयभित्र गर्भमा रहेदेखि 2 वर्षसम्म आवश्यक पोषण नपाएमा बाल बालिका कुपोषित भई उनीहरूको शारीरिक र मानसिक वृद्धि विकास राम्ररी हुन सक्दैन। बाल बालिका कुपोषित भएमा उनीहरूको रोगसँग लड्ने क्षमताको कमी भई विभिन्न रोगहरूको संक्रमण हुने सम्भावना हुन्छ।
0: दिमागको विकास राम्ररी नभएका बाल बालिका पछि गएर विद्यालय तथा पढाइमा कमजोर हुन्छन्, जसले गर्दा वयस्क अवस्थामा उनीहरूले गर्न सक्ने उत्पादकत्व क्षमतामा कमी आउँछ र आर्थिक वृद्धि समेत न्यून रूपमा हुने हुँदा समग्रमा देशकै गरिबी बढाउन सक्छ।
1: शरीरलाई हुर्कन, बढ्न तथा काम गर्न र रोगहरूबाट बचाउनका लागि आवश्यक पर्ने खानेकुराहरूलाई पोषिलो खाना भनिन्छ।
0: आमा तथा शिशु स्वास्थ्य निरोगी हुन पोषिलो खाना खान र खुवाउन जरुरी हुन्छ। खानाको साथसाथै उनीहरूको स्याहार सुसारमा पनि ध्यान पुर्याउनु पर्छ।
1: हरेक दिन कम्तीमा निम्न अनुसार 4 प्रकारका खानेकुराहरू, 1 अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दालहरू, सागपात तथा फलफूल, पशु पक्षी जन्य स्रोतहरू जस्तै दुध, अण्डा, माछा र मासु समेटिने गरी खानु पर्छ।
0: उल्लेख गरिएका खानाहरूमा कुनै एक अत्याधिक बढी वा कम नहुने गरी मिलाएर खाएमा मात्र शरीरले चाहेको मात्रामा पोषक तत्वहरू उपलब्ध हुन सक्छ।
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्छ।
3: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
2: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
4: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
5: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
6: समस्या शरीरमा होइन दाइ, तपाईँ हाम्रो सोचमा छ।
2: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
7: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
8: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
9: नेपाल सरकार, विज्ञापन हो।
10: भैया बद्दी, मेरो त दाँत दुखिलो, के गर्ने होला अब?
11: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
12: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल भोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर, मान्य होइन, जे सुझै गर्नुहोस् तपाईँले।
11: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
12: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
11: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक 7 दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोक्ने, मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
12: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराही दान। थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98-478-57-569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजेना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-590-879 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौं, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौं। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश।
13: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
14: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिनँ।
15: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भएँ।
16: म अलिकति पनि हिँड्न सक्दिन, स्वास्थ्य श्वासमै समस्या देखियो।
17: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
18: आदरणीय रोल्पा बाफे आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौ। व्यवस्थित तवरले पार्किङ गरौ। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौ। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौ। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौ। तपाईँको घर अगाडि नगर पालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौ। याद राखौ, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कार्यालय।

0: किन आँखा मिसेको मिसै गरेको
1: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
0: धेरै समय मोबाइल चलाएपछि क्या
1: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
0: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
1: ए, त्यसो भए जोगिन के गर्ने त?
0: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्?
1: बुझेँ।
0: यसलाई 20-20-20 को नियम भन्छ। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिउ, आँखालाई बचाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: त्यही डालोमा होला दाना हालिदेऊ नानी।
1: खै योमा त डाडा छैन, कहिलेदेखि भन्दैछु दाना छैन कामर ल्याउने हो भनेर, यो बुढाले सुन्ने काम नहुन्न भने
2: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेट्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9874505171 र 9855824171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, दिबाङ चुडीखेल, रोल्पा।
3: खै जन्मदर्ता दिनुहोस् त।
4: जन्मदर्ता गरेको छैन नि म्याडम।
3: लौ, जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
4: हो र, मलाई त थाहा नै थिएन म्याडम।
3: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
4: पहिला कसैले भनेन
5: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्मदर्ता गराउनु पर्छ।
6: जन्म र मृत्युदर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
6: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लौन लौन फटाइ पर्ने आटो सबैजना यता आउँदै यता त्यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, फटाइ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
5: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
4: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
5: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
4: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
5: अनुहारको चाहे फोटो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
4: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्दाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
5: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनसारी पसलसँग सटेको घरमा तुलसीपुर दान
4: र घोराईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक घोराई दान।
5: सम्पर्क मोबाइल 98578121105,
4: 98479802,
5: 98095826005
4: र 98103940।
6: क्या खतरा समाचार आइसक्यो? बाफ्रे, अब चाहिँ के हुने हो?
7: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त, मिथ्यारो भ्रामक सूचना हुन सक्छ, यस्तै नाति न, यस्तो त जसले लेखिहाल्छ नि।
6: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
7: तिमीलाई थाहा थिएन?
6: थाहा थिएन।
7: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
6: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
7: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
8: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
9: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
10: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
11: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
12: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
10: वन डढेलोले हाम्रा आवश्यकताका घाँस, स्याउला, सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
12: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति, जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
11: वन डढेलोले विभिन्न जीव जन्तु, कीट पतङ्ग, चराचुरुङ्गी र तिनका गुँड, घोसला तथा वासस्थान ध्वस्त पार्छ। पर्दछ।
12: वन डढेलोले माटोलाई बाँधेर राख्ने, वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
10: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
12: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
10: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
12: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
11: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
13: हेलो
14: हजुर, हेलो,
13: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
14: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी छोरी,
15: हजुर,
14: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
15: हेलो, हेलो, भन्नुहोस् त।
13: हेलो हजुर,
15: हजुर,
13: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
15: ए, मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले? मेरो म्यासेजमा आएको गुप्त ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
14: ए नानी, के भने रहेछ, के हो, के भयो?
15: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ, अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
14: ल ल, किन दिन्छु?
11: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
16: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
11: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा हुजुरी वा जानकारी गराउ।
16: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: मेलायु मायुका लागि छ सुनसरी गाउँपालिका योनी मस्तक जरुरी सूचना झुङ बेला खिमरिदे गरम ओबोदी जेउ बेला सुनो भुरी तथा ओचुली जेउ आउ बेला क वन जङ्गल ल मे लागिने मस्तक सम्भावना चाहिए आउ ये गिने प्राकृतिक सम्पदा र सक्षेप्त जस खिम्नादे वातावरण मिलेने लक्षा असर किने रि मूल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्तक तानादे भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखार नामले ल मे लागिने सज जिमी गिने लापरवाही सुनो चाउसो खेलगेमा दुख
1: वन
0: जङ्गल सर मेरा आइरिबानी एमएल एमए सफा मेला लिउसोलाई पार जगेर हटाए
1: सलाई लाइटर स्याउला मे सचाउने चिज्रालाई जाबाङजा र यामाधेने पोल गेने यहाँ चिज्र रहे वन जङ्गल के भावा यहाँ
0: पिकनिक वनभोज बाटो चाउसो छिन्ने मेले चाउसो सहीदेखि खेनाले वन जङ्गल ओसो छाम्नु भएको बारीको चुरो विधि ओरे पनि खोबाजेन्के माथि
1: नाङथाङ नाम्लो लिजेऊ वन उपभोक्ता समूह राई सामुदायिक बने हुने हाल्नै छ अनुगमन दिने व्यवस्था चाउसो दिए
0: गेछो छामेला खोरेर चाउसी खोलिए होलिदे तरिङ्काई अब नजिरे बनाए गेङ्गेल गे जम्केमा लागे औले
1: वन जङ्गल जुडिसियो घेङबारी ल बालीनाली कुचिला चुली झात्रा चाउसो छिनी मे चाउसो सहिरेकी खेले
0: वन जङ्गल मेलाली गेमाइए मे होला गिनी पाँचजना खरनामा मिलिदिए बनाई सानो जमे
1: बतास उचुलिजु बेलाको घिजिम्केको टल मेकी सताङ्किने हेन अठेमा छिन्नी मे चाउसो गेस
0: मेलागिनी निकाय गे मनाई
1: ओडा कार्यालय प्रहरी कार्यालय सर्ण सुनसरी गाउँपालिका गाउँ कार्यपालिका हुने कार्यालय खबर गिरिए
0: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: नमस्ते डाक्टर सर.
1: नमस्ते, बस्नुहोस् न. भन्नुहोस् त, के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिक्का साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब.
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
4: बाजे, के भयो? किन गालामा हात?
5: दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाजे.
4: ल, अब चिन्ता गर्नु पर्दैन. रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ.
6: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन. रोलपाली मुस्कान डेन्टल क्लिनिक, सुनिल स्मृति 4, सुलिचौर रोल्पामा जानुहोस् निको हुन.
7: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र घिजाको सम्पूर्ण उपचार गरिन्छ.
4: हजुर, आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ.
6: हजुर, हाम्रा सेवाहरू.
8: हजुर, जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
9: नदुखाई दाँत निकाल्ने,
8: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
9: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
8: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नचिनिने गरी दाँतमा सिमेन्ट भर्ने,
9: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
8: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने.
9: थप जानकारीको लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 3918 98095 14652.
7: रोलपाली मुस्कान डेन्टल क्लिनिक, सुनिल स्मृति गाउँपालिका 4, सुलिचौर रोल्पा, ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा.
10: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है.
11: अब वर्षा लाग्न थाल्यो. यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ. त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि.
10: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
11: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका. त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि.
12: नेपाल सरकार, विज्ञापन बोर्ड.
13: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ. कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन.
14: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि. यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ.
15: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके. तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ?
16: क्वीन केयर क्रिमले होइन के हो यो?
15: क्वीन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या? यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
14: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
15: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो त्यही पाइन्छ क्या, त्यहाँ जानुहोस् न, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
14: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो, दाग धब्बा हटाउन मदत गर्छ, हरेक प्रकारको छालाको लागि उपयुक्त भएको, छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने, राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो, त्यसैले प्रयोग गरौ क्वीन केयर क्रिम।
15: थप जानकारीका लागि हाम्रै दाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्वीन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा, प्रोप्राइटर सरला श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98478251234, ढिङ्ग्री प्युठानका लागि सपना ब्युटी पार्लर प्रोप्राइटर सपना श्रेष्ठ 98439252627। राम्रो छाला आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी खोजी प्रयोग गरौं क्वीन केयर क्रिम, सबैका लागि सधैँका लागि।
17: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुन्ने?
18: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
17: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे?
18: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
17: ए हो र बाबु?
18: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
17: ए
18: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
17: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
19: नेपाल सरकार विज्ञापन बोर्ड।

0: সর্বদা চেতনা মনোরঞ্জন রকলা ইহো সমুদায় রেডিও চলজেলা চলজেলা চলজেলা
1: यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 3 बजे
2: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही
3: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको प्यारालाइसिस मुख बाङ्गिने एलर्जी छाला रोगका समस्या पुराना रुगाखोकी टन्सिलाइटिस अनिद्रा माइग्रेन डिप्रेसन मानसिक तनाव हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने हड्डी खिएर हाट जोड्ने मांसपेशी वा बाथको दुखाइ युरिक एसिड बढेको महिनावारीको दुखाइ यौन समस्या बाँझोपन मुत्रोपन अरुचि मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही फोन नम्बर 0175624 र 98648 72
4: ओए साथी हेर न यो क्या खतरा समाचार आइसक्यो बाफ्रे अब चाहिँ के हुने हो
5: खै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नातिन यस्तो त जल्दै नै लेखिहाल्छ नि
4: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
5: तिमीलाई थाहा थिएन
4: थाहा थिएन
5: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
4: ओहो त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है
5: हो नि भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
6: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
7: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: यति त राम्रो जिपिए ल्याएर पास भयो आइटी पढ्नको लागि सबैभन्दा राम्रो स्कुल कुन होला कहाँ पढ्न जाने होला
10: कहाँ जानु नि मैले पढेको स्कुलमा जाउ न
9: कुन स्कुल हो र तपाईँले पढ्नु भएको यो कहाँ छ
10: मैले एसएई र प्लस टू पास गरेको एकमात्र विद्यालय राप्ती गाउँपालिका 2 लालमतियामा रहेको लुम्बिनी प्रदेशकै स्थापित विद्यालय हो नि सामुदायिक विद्यालय तर्फ एसएई मा दाङ प्रथम हुन सफल श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतियामा जाउ न त्यहाँ राम्रो पढाइ हुन्छ विज्ञान मानविकी शिक्षा आईटी लगायतका विभिन्न विषयहरू पढाइ हुन्छ क्या
9: ए हो र अब म त्यही जान्छु आईटी पढ्नका लागि
10: वर्ष 2081 सालको एसईई परीक्षामा दाङ जिल्ला प्रथम हुन सफल लुम्बिनी प्रदेशको राजधानीमा अवस्थित यस प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतिया दाङ एसईई 2081 सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई एवं सफल भविष्यको कामना गर्दै 2082 सालका लागि कक्षा 11 विज्ञान व्यवस्थापन मानविकी शिक्षा शास्त्र एवं सिटिई जिटीबाट मान्यता प्राप्त 3 वर्षे डिप्लोमा इन आईटी का सीमित सिटहरूमा भर्ना खुलेको व्यवहार सबैमा जानकारी गराउँछौ
9: हाम्रा विशेषताहरू दक्ष योग्य शिक्षक प्रशिक्षकहरूको टिम भएको पूर्वाधार सम्पन्न विद्यालय गैर स्थानीय विद्यार्थीहरूका निम्ति अभिभावक संघको नियमित सम्पर्क र समन्वयको व्यवस्था विज्ञान र आईटी का कक्षाहरू बिहानी 17 सञ्चालन गरिने
10: दृष्टिविहीन विद्यार्थीहरूका लागि आवासीय छात्रावासको व्यवस्था हुनुका साथै ब्रेल लिपिको माध्यमबाट पठन पाठन गराइने
11: थप जानकारीका लागि सम्पर्क नम्बर प्रधान अध्यापक 98 5 78 42 0 11
10: प्रदेशका स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय राप्ती गाउँपालिका 2 लालमटिया देउखरीदान।
5: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि हो र होइन होला त्यस्तो त।
12: सोहिता तिमीहरूको के खास खुस कुरा हुँदैछ के भयो भन त?
13: के भएन मिस
12: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
6: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
10: जलजला बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
14: मध्यबस्तीन विश्वविद्यालयको आङ्गिक क्याम्पस एच जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पामा शैक्षिक सत्र 2083-84 लागि सन् 2026 ब्याचको स्नातक तह अन्तर्गत शिक्षा शास्त्र संकाय व्यवस्थापन संकाय र मानविकी संकायमा नयाँ भर्ना खुलेकाले प्लस टू पास गरेर बस्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई समयमा भर्ना भई मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ।
10: पढाई हुने संकाय र विषयहरू शिक्षा शास्त्र संकाय तर्फ अंग्रेजी नेपाली जनसंख्या व्यवस्थापन संकाय तर्फ लेखा शास्त्र वित्त शास्त्र बजार शास्त्र मानविकी संकाय तर्फ समाज शास्त्र अर्थशास्त्र अंग्रेजी र नेपाली प्रवेश परीक्षा र भर्ना सम्बन्धी विस्तृत विवरण आवेदन फारम वितरण 2083 3 महिना 13 गतेदेखि 2083 4 महिना 29 गतेसम्म प्रवेश परीक्षा 2083 5 महिना 3 गते भर्ना फारम 2083 5 महिना 4 गतेदेखि शुभारम्भ विद्यार्थी अभिमुखीकरण 2083 5 महिना 11 गतेदेखि कक्षा सञ्चालन 2083 5 महिना 15 गतेबाट दोब्बर दरखास्तका लागि विद्यार्थीहरूले आवेदन फारम http://103.140/129/9034 डाउनलोड गरी संकाय र विषय अनुसार उल्लेख गरी बुझाउनु पर्नेछ।
14: आवेदन बुझाउँदा हालसालै खिचेको फोटो ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि बुझाउनु पर्नेछ। आवेदन फारम क्याम्पसबाट पनि प्राप्त गर्न सकिनेछ।
10: भर्ना सम्बन्धी आवश्यक जानकारीका लागि सम्पर्क फोन नम्बर
15: क्याम्पस प्रमुख श्याम बहादुर बुढा मगर
10: 9860-81-9020 प्रशासन शाखा 9844-900-008 9868-63-90-47 लेखा शाखा 9847-86-32-60 कार्यालय टेलिफोन नम्बर 086-440-367 सबैको रोजाई भरपर्दो शैक्षिक गन्तव्य जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पा रोल्पाको गौरव रोल्पाको शान जलजला बहुमुखी क्याम्पस रोल्पा नगरपालिका लिबाङ रोल्पा।
16: पोषण मैत्री हाम्रो नगर बनाउनु छ पुरा।
17: स्तनपानको महत्व र स्तनपान सम्बन्धी 3 नियमहरू।
18: शिशु जन्मिएपछि सकेसम्म चाँडो 1 घण्टा भित्र आमाको पहेँलो बिगोती दुध खुवाउनु पर्छ। यो शिशुको लागि पहिलो खोपो र रोगसँग लड्न सक्ने क्षमता बढाउँछ। आमाको दुधमा शिशुलाई आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तत्त्वहरू हुने हुँदा जन्मेदेखि 6 महिना पुरा नभएसम्म शिशुलाई आमाको दुध मात्र खुवाउनु पर्छ। आमाको दुधमा नै शिशुलाई आवश्यक पानीको मात्रा हुने हुँदा पानी पनि खुवाउनु हुँदैन। शिशुको माग अनुसार एक दिन र रातमा कम्तीमा 10 पटक 10 देखि 12 पटक आमाको दुध खुवाउनु पर्छ। शिशुले चाहे अनुसार आमाको दुध खुवाउन सकिन्छ। जति धेरै दुध चुसाए त्यति धेरै दुध उत्पादन गर्न सहयोग हुन्छ। 6 महिना पुरा भएपछि बाल बालिकालाई स्तनपानको साथ साथै थप तथा पूरक खाना पनि सुरु गर्नुपर्छ। तर कम्तीमा 2 वर्ष पुरा नभएसम्म आमाको दुध नियमित खुवाइराख्नु पर्छ। 6 महिना पुरा भएपछि बाल बालिकाको पूरक तथा थप खानामा 4 समूहको खाना मिसाएर बनाउनु पर्छ। बाल बालिकाले खाना खुवाउन सुरु गर्दा सजिलैसँग खाना नमान्ने हुन सक्छन्। त्यसैले उनीहरूलाई खेलाई डुलाई घुमाएर फकाई फुलाई धैर्यता पूर्वक खुवाउनु पर्छ।
17: यसका साथै स्वस्थ रहनका लागि के गर्ने?
18: विभिन्न थरीका खानेकुराहरू हरेक दिन उपभोग गर्ने, फलफूल र हरिया साग सब्जीहरू हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने, दाल केडागुडीहरू हरेक दिन उपभोग गर्ने, माछा मासु वा अन्डा नियमित रूपमा उपभोग गर्ने, दुध र दुधजन्य खानेकुराहरू हरेक दिन उपभोग गर्ने, खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने, खानपान सम्बन्धी अन्धविश्वासबाट सावधान हुने, खानामा नुनको प्रयोग कम मात्रामा गर्ने, गुलियो र चिल्ला खानेकुरा कम मात्रामा खाने, सधैँ ताजा र स्वस्थ खाद्य वस्तुहरू उपभोग गर्ने, पर्याप्त मात्रामा सफा पानी पिउने, नियमित रूपमा शारीरिक परिश्रम गर्ने, परम्परागत तथा स्थानीय स्तरमा पाइने पौष्टिक खाद्य वस्तु उपभोग गर्ने, पौष्टिक तत्व कम भएका तथा बढी गुलिया चिल्ला र नुनिला खानेकुराहरू कम मात्रामा उपभोग गर्ने, मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने, शिशुलाई पर्याप्त मात्रामा 6 महिनासम्म पूर्ण स्तनपान गराउने र 6 महिना पूरा भएपछि स्तनपानका साथमा थप खानेकुराहरू खुवाउने, गर्भवती र स्तनपान गराउने आमाले थप पौषिला खाद्य वस्तुहरू उपभोग गर्ने, किशोर किशोरीहरूले खानपान सम्बन्धी स्वस्थ बानी बसाल्ने, ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने,
17: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
9: यति त राम्रो जीपीए ल्याएर पास भयो। आईटी पढ्नको लागि सबैभन्दा राम्रो स्कुल कुन होला? कहाँ पढ्न जाने होला?
10: कहाँ जानु नि? मैले पढेको स्कुलमा जाउ न।
9: कुन स्कुल हो र तपाईँले पढ्नु भएको यो कहाँ छ?
10: मैले एसएई र प्लस टू पास गरेको एक मात्र विद्यालय राप्ती गाउँपालिका 2 लालमतियामा रहेको लुम्बिनी प्रदेशकै स्थापित विद्यालय हो नि। सामुदायिक विद्यालय तर्फ एसएई मा दाङ प्रथम हुन सफल श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतियामा जाउ न। त्यहाँ राम्रो पढाइ हुन्छ। विज्ञान, मानविकी, शिक्षा, आईटी लगायतका विभिन्न विषयहरू पढाइ हुन्छ क्या?
9: ए हो र, अब म त्यही जान्छु आईटी पढ्नका लागि।
10: वर्ष 2081 सालको एसईई परीक्षामा दाङ जिल्ला प्रथम हुन सफल। लुम्बिनी प्रदेशको राजधानीमा अवस्थित यस प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतिया दाङ एसईई 2081 सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई एवं सफल भविष्यको कामना गर्दै 2082 सालका लागि कक्षा 11 विज्ञान व्यवस्थापन मानविकी शिक्षा शास्त्र एवं सिटिई भिटीबाट मान्यता प्राप्त 3 वर्षे डिप्लोमा इन आईटी का सीमित सिटहरूमा भर्ना खुलेको व्यवहार सबैमा जानकारी गराउँछौ।
9: हाम्रा विशेषताहरू दक्ष योग्य शिक्षक प्रशिक्षकहरूको टिम भएको पूर्वाधार सम्पन्न विद्यालय गैर स्थानीय विद्यार्थीहरूका निम्ति अभिभावक संघको नियमित सम्पर्क र समन्वयको व्यवस्था विज्ञान र आईटी का कक्षाहरू बिहानी 17:00 सञ्चालन गरिने
10: दृष्टिविहीन विद्यार्थीहरूका लागि आवश्यक छात्रावासको व्यवस्था हुनुका साथै ब्रेल लिपिको माध्यमबाट पठन पाठन गराइने
9: थप जानकारीका लागि सम्पर्क नम्बर प्रधान अध्यापक 98578-42011
10: प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय राप्ती गाउँपालिका 2 लालमतिया देउखरीदान।
13: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाजेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार छ, यही आशय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो त? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
19: दिदी, म पनि 12 वर्षमा बेची आफन्तले नै फकाएर लगे, झन्डै 10 वर्ष बिताए, रोग लाग्यो निकालिए, अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
7: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग छिक्नु अपराध हो।
20: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
7: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
20: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
21: जलजला बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
14: मध्यपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस एक जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पामा शैक्षिक सत्र 2083-84 लागि सन् 2026 ब्याचको स्नातक तह अन्तर्गत शिक्षा शास्त्र संकाय, व्यवस्थापन संकाय र मानविकी संकायमा नयाँ भर्ना खुलेकाले प्लस टू पास गरेर बस्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई समयमा भर्ना भई मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ।
21: पढाइ हुने संकाय र विषयहरू। शिक्षा शास्त्र संकाय तर्फ अंग्रेजी, नेपाली, जनसंख्या, व्यवस्थापन संकाय तर्फ लेखा शास्त्र, वित्त शास्त्र, बजार शास्त्र, मानविकी संकाय तर्फ समाज शास्त्र, अर्थशास्त्र, अंग्रेजी र नेपाली। प्रवेश परीक्षा र भर्ना सम्बन्धी विस्तृत विवरण, आवेदन फारम वितरण 2083 3 महिना 13 गतेदेखि 2083 4 महिना 29 गतेसम्म। प्रवेश परीक्षा 2083 5 महिना 3 गते। भर्ना फारम 2083 5 महिना 4 गतेदेखि शुभारम्भ। विद्यार्थी अभिमुखीकरण 2083 5 महिना 11 गतेदेखि। कक्षा सञ्चालन 2083 5 महिना 15 गतेबाट। दोब्बर दरखास्तका लागि विद्यार्थीहरूले आवेदन फारम http://103.140/129/9034 डाउनलोड गरी संकाय र विषय अनुसार उल्लेख गरी बुझाउनु पर्नेछ।
14: आवेदन बुझाउँदा हालसालै खिचेको फोटो, ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि बुझाउनु पर्नेछ। आवेदन फारम क्याम्पसबाट पनि प्राप्त गर्न सकिनेछ।
21: भर्ना सम्बन्धी आवश्यक जानकारीका लागि सम्पर्क फोन नम्बर
15: क्याम्पस प्रमुख श्याम बहादुर बुढा मगर
21: 9870-81-9020, प्रशासन शाखा 9840-900-008, 9868-63-90-40, लेखा शाखा 9847-86-32-60, कार्यालय टेलिफोन नम्बर 086-440-367। सबैको रोजाई भरपर्दो शैक्षिक गन्तव्य जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पा। रोल्पाको गौरव, रोल्पाको शान, जलजला बहुमुखी क्याम्पस रोल्पा नगरपालिका लिबाङ रोल्पा।
13: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौ?
22: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
13: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
23: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
13: हो, अरू भन त।
24: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
25: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
13: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
26: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
27: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
25: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
13: हो,
0: वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
1: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
2: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकेडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
1: भाषातर्फ अङ्ग्रेजी, जापानिज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू।
2: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा।
1: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स।
2: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैङ्किङका सम्पूर्ण कोर्सहरू।
1: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट।
2: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू। आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसन तालिम र आनन्द योग तथा प्राणायाम।
1: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
2: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अक्याडमी दाङ प्रणाली, युट्युब र टिकटक आनन्द अक्याडमी दाङ। सम्पर्क मोबाइल नम्बर 9894204754 र 9894793412।
1: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडमी घोराही दाङ।
3: म तिम्रो साथीको माया गर्छु।
4: कतिजनालाई भनिसक्यो एउटै डायलग?
3: विद्या नाच म तिम्रो साथीको माया गर्छु।
4: विद्या त हुनु पर्यो नि नाच्नलाई।

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: छैन
1: होइन यो छोरीले के भन्थे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
2: होइन ए भाउजू तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त के पर्यो तपाईँलाई
1: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन
2: ए के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
1: ए हो र बाबु यो कहाँनिर छ र बाबु यसका सेवा सुविधाहरू के छन्?
2: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध दाँत सफा गर्ने बाङ्गो चिङ्गो दाँत मिलाउने दाँत भर्ने जरैदेखि दाँत भर्ने बुद्धि बङ्गारा उखेल्ने आरसीटी गरेको दाँतमा खोल राख्ने फ्लोराइड पेन्ट फिसर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने निशुल्क दन्त चेक जाँच गरिने दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने दाँतमा तार लगाउने भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
1: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड डीमा हल कुमारी बैंक अगाडि दाङ शाखा नारायणपुर बुधौरा चोक सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
2: B&B डेन्टल क्लिनिक घोराही 15 दाङ।
3: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्छ।
4: होइन के भन्नुभएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ?
3: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
5: अङ्कल अङ्कल आउनुहोस् मलाई बाटो काटाइदिन्छु।
6: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
7: समस्या शरीरमा होइन दाई तपाईँ हाम्रो सोचमा छ।
3: भइगयो भइगयो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु।
8: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
9: अरूको सम्मान गरौं सम्मानित जीवन बिताउ सभ्य समाज निर्माण गरौं।
10: नेपाल सरकार विज्ञापन हो।
11: मेरो कपाल पनि झरिराखेको छ लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
2: ए नानी यो त सुन त तिमीलाई बाथरोग भएको हुन सक्छ यो सबै त बाथरोगको लक्षणहरू हो नि।
11: ल अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटल कि त काठमाडौँ जानु पर्ने होला मसँग समय पनि छैन खर्च पनि धेरै लाग्ने होला।
2: ल तिमीलाई यति पनि थाहा छैन बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
11: ल हुन्छ अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
2: हजुर हाम्रा सेवा तथा सुविधाहरू हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा औलाहरू निलो भएमा धेरै कालो भई कुहिना खोजीमा बारम्बार गर्भ पतन भएमा कपाल धेरै झरेमा मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा मुख तथा आँखा सुखापन भएमा लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा बिना कारण शरीरको तौल घटेमा
0: दुखेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउटो तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग, अल्सर, सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
12: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदाङ।
13: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
14: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
13: के रे, नानी त भर्खर 17 की लागि होइन र?
14: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै थिए, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
13: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
15: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
16: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
17: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
16: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
17: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
16: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
17: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
16: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
18: नेपाल सरकार विज्ञापन बोर्ड। नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
19: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
20: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
19: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
18: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
19: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध, दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
20: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
19: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
18: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
19: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
20: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट सहित गेट, खुमेल सहित गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
19: तपाई आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
18: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र, फेसबुक पेज, नगर प्रमुखको सचिव
20: फोहोर गर्ने काम नगरौं।
19: तपाई आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा

0: विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
1: सुन्दर सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
2: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
3: सबैजना जुटेर
1: डिभिजन वन कार्यालय रोल्पाको अपील।
0: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा लाट्रा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
1: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
2: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवाज गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा किट्टी बालुवा वा माटो ननिकालौ।
1: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
0: वन क्षेत्रमा खुल्ला चरिचरण नगराउ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
1: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
0: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुत्साहन गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।

0: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिल्यै सुन्ने होइन।
3: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
2: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
3: ल उसो भए म सामान लिन गइहाले।
2: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
4: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578304।
2: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
4: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्, प्रभु लघु उद्योग घोराही 15 दाङ।
5: सानै उमेरमा बेटी बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाजेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो त, खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भयो।
6: दिदी, म पनि 12 वर्षमा बेची आफन्तले नै फकाएर लगे, झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
7: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर काटमा पार्नु, अङ्क छिक्नु अपराध हो।
8: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
7: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
8: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राण वायु अर्थात अक्सिजन संकटमा छ, त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
11: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
12: पानीका मुहानहरू सुक्दैछन्, खाने पानीको हाहाकार हुँदैछ, खेतहरू बगर बन्दैछन्,
11: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
10: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
11: के यस विपत्तिको कुनै समाधान छैन त?
10: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
11: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काउ, वन जंगलको संरक्षण गरौ।
12: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय दिबाङ रोल्पा।
13: ए निकेश,
10: हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो। साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक विद्यालयको खाताहरू कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि लिनु थियो। कहाँ जाने होला तलाई थाहा छ भने भन त।
12: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
10: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
12: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
10: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न। यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
12: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं गोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
10: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, स्वेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङ स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
12: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-440-2038।
10: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857-22-275, रेणुका रोका 9481-68-697।
12: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9857-22-275।
10: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: সর্বদা চেতনা মনোরঞ্জন রসকলা ইহো সমুদ্র রেডিও চলজলা চলজলা চলজলা
1: চলজলা ট্রাক চেক। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 4 बज्यो।
2: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली हिलोतमा 5 मणिग्राम रूपन्देही।
3: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी चिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98-645-78-232।

हजुर, सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 4 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला कार्यक्रम लोक सारथी।

हजुर नमस्कार नमस्कार नमस्कार, अनि हार्दिक स्वागत एवं न्यानो लोक सांगीतिक अभिवादन टक्राउँछौ तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम लोक सारथीमा। श्रोता एवं मित्र, तपाई यति बेला कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा रहनु भएको छ, जहाँ जस्तो अवस्थामा भए पनि कार्यक्रम लोक सारथी कति बेला आउँछ सुन्न अनि सहभागिता जनाउन पाइन्छ भनेर प्रतीक्षा गरेर बसिरहनु भएको थियो होला। तपाईको पर्खाईको घड़ीलाई एकैसाथ समाप्त पार्दै कार्यक्रम लोक सारथीमा हामी आज पनि उपस्थित भइसकेका छौं। मलाई पारीबाट यति बेला साथ मिलिराखेको छ प्राविधिक साथी टेकमन विष्टको भने आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी, बाँकी साथ तपाईँको पनि रहन्छ। हामी यति बेला सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz लिभाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं भने तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा जलजलाप्रेस.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर सुन्न सक्नुहुन्छ। यति मात्र होइन, तपाईँले सामाजिक सञ्जाल फेसबुकमा कार्यक्रम लोक सारथी लेखेर सर्च गर्नुभए पनि नेपाली अक्षरमा त्यहाँबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ, विभिन्न साझेदार रेडियोहरूबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। अब म कति पनि ढिला नगरिकन रेडियोहरूको नाम अनि प्राविधिक मित्रहरूको नाम यहाँबाट जानकारी गराउँछु। सामुदायिक रेडियो महिला आवाज 90 MHz खलंगा प्युठानबाट सुशीला मगर रेडियो स्वर्गभूमि 93 MHz भिंगरी प्युठानबाट सन्तोष सुनार, रेडियो झुलेनी 104.7 MHz बिजबार प्युठानबाट यमुना धामी, रेडियो पारी न्यू 90.1 MHz अर्घखाँचीबाट प्रकाश प्युठानी, रेडियो मालारानी 95.7 MHz, रेडियो नृसिंह 107.1 MHz अर्घखाँचीबाट कुपिला आचार्य, सामुदायिक रेडियो स्काई 90.4 MHz तमखास्त गुल्मीबाट सुषमा मल्ल, सामुदायिक रेडियो छत्राभूमि 93.6 MHz पौधी अमराई गुल्मीबाट प्रकाश आचार्य, रेडियो सारथी 107.4 MHz खरबाङ बागलुङबाट अनिश पाठक, रेडियो मोती 88.4 MHz छाप स्याङ्जाबाट प्राविधिक नभएको कारणले कार्यक्रम प्रसारण गर्न नसकिएको त्यहाँको स्टेशन म्यानेजरले जानकारी दिनुभएको छ। केही दिनपछि प्रसारण हुने कुरा पनि जानकारी दिनुभएको छ। रेडियो कुटुम्ब 97.8 MHz तानसेन पाल्पाबाट यति बेला साथ मिलिराखेको छ। तिलु राणा भट्टराईको भने रेडियो कपिल वस्तु 104.2 MHz कपिल वस्तुबाट गोडिया भरले साथ दिइरहनु भएको छ। सामुदायिक रेडियो देवघाट 102.6 MHz देवघाट तनहुँबाट नम्रता नेपालीले साथ दिइरहनु भएको छ। रेडियो दमौली 94.2 MHz दमौली तनहुँबाट सन्देश राईले साथ दिइरहनु भएको छ। रेडियो फेमस एफएम 94.3 MHz कोहलपुर बाँकेबाट सुदेव कुमार थारू, रेडियो बन्दीपुर 88.5 MHz बन्दीपुर तनहुँबाट भूमिका श्रेष्ठ, रेडियो फेमस एफएम 94.3 MHz कोहलपुर बाँकेबाट सुदेव कुमार थारू, रेडियो भोटेउडार 90.8 MHz लमजुङबाट प्रमिला रेग्मी, रेडियो सुनवल 90.7 MHz नवलप्रासीबाट दुर्गा पौडेल, रेडियो जननी 90.6 MHz पोखराबाट प्रतिमा गुरूङ, रेडियो क्रान्ति 90.4 MHz काभ्रे प्रान्त कोशीपारीबाट नकुल घरती, रेडियो आफ्नो एफएम रूकुम पश्चिममा 90.4 MHz चौरजहारीबाट मनिषा डागी, ओखलडुङ्गामा 104.8 MHz बाट बिनु माया राई, यसै क्रममा रेडियो लालीगुराँस 105.2 MHz धनकुटाबाट जानु तामाङ, रेडियो खबरपालिका 88.7 MHz धनकुटाबाट खड्गराज बस्नेत आकाश, रेडियो सरोवर 92.5 MHz हेटौडाबाट एलिसा ढुङ्गाना, रेडियो मेनस्याम एफएम 103.4 MHz तेह्रथुमबाट साथ मिलिराखेको छ। प्राविधिक साथी शारदा बास्कोटाको भने रेडियो झन्कार 97.5 MHz रामी छापबाट यति बेला साथ दिइरहनु भएको छ। अनिता रसाइली अनुले साथ दिइरहनु भएको छ। रेडियो मन सरोवर 92.1 MHz हुम्ला सिमीकोटबाट यति बेला धन बहादुर भण्डारीले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो प्रभु 102.6 MHz जलहरी कञ्चनपुरबाट आरजे राज छेत्री, रेडियो बेलका एफएम 100.9 MHz उदयपुरबाट जम्बर फुलामीले साथ दिइरहनु भएको छ। यसै क्रममा
हामीलाई विभिन्न रेडियोबाट विभिन्न साथीहरूले साथ दिइरहनु भएको छ। रेडियो भरोसा 104.9 मेगाहर्ज दाङ घुराईबाट ईश्वरी पुनले साथ दिइरहनु भएको छ। रेडियो मुर्की चुला 93.5 मेगाहर्ज डोल्पाबाट मंगला कुमारी बुढा, रेडियो मध्य पहाड 88.2 मेगाहर्ज सल्यानबाट गोरख जागिरा विवेक ओलीले साथ दिइरहनु भएको छ। यसै क्रममा हामीलाई साथ दिइरहनु भएको छ रेडियो सत्यवाणी 104 मेगाहर्ज पर्वतबाट सन्तोष प्राजुलीले साथ दिइरहनु भएको छ। कार्यक्रम लोकसारथी प्रतिदिन 4 बजेदेखि 5 बजेसम्म प्रसारण हुने गर्छ। आज शुक्रबारीय बसाई हो। शुक्रबारीय बसाईमा रहेर तपाईसँग हामी तपाईँलाई मनपर्ने गायक र गायिकाको नाम र मनपर्नुको कारण सोध्नेछौ। तपाईँले भन्नुपर्ने हुन्छ, यो कुरा म तपाईँलाई जानकारी गराए। 9868309940 फोन डायल गर्नुहोला। नम्बर फेरि एकचोटि जानकारी गराउँछु, 9868309940 फोन डायल गर्नुहोला। र तपाईँले हामीलाई म्यासेज पनि गर्न सक्नुहुन्छ। तपाईँ सुन्दै हुनुहुन्छ, फोन गर्न पाउनु भएन अथवा सुन्दै पनि हुनुहुन्छ भने तपाईँले हामीलाई म्यासेजबाट कुन कुन ठाउँबाट कार्यक्रम सुन्दै हुनुहुन्छ त्यो पनि जानकारी गराउनुहोला। म्यासेजका लागि नम्बर हो 9864417298, 9864417298, 9864417298 म्यासेज गर्नुहोला भन्दै र 9868309940 फोन गर्नुहोला भन्दै आउनुहोस्। कार्यक्रमको शुभ आरम्भ स्वरूप एउटा गीत राख्छौ। गीतपछि तपाईँको माझमा फेरि आउँछौ यो लोक भाका तपाईँको लागि।

0: तपाईँलाई फेरि पनि स्वागत छ। मलाई हिजो 8:13 रातिको समयमा एउटा म्यासेज आएको थियो र म्यासेजमा लेख्नुहुन्छ, नमस्कार, म पाडिनी गाउँपालिकाबाट जमुना पौडेल हो र मैले कार्यक्रम लोक सारथी नियमित सुन्ने गर्छु भनेर हामीलाई म्यासेज गर्नुभएको छ। पहिलो म्यासेज मैले उहाँकै उठान गरेर कार्यक्रमको शुभारम्भको गीतपछि कार्यक्रमको शुरूआत गरे। तपाईँ पनि यस्तै गरी फोन गर्ने साथीले फोन गर्नुहोला, यदि कहाँ कहाँबाट सुन्दै हुनुहुन्छ म्यासेज गर्नुभयो भने हामीले वाचन गरिदिनेछौँ। यो कुरा म तपाईँलाई जानकारी गराए। फोन गर्नका लागि 9868309440 हो भने म्यासेज गर्नका लागि 9864177298 हो। यति बेला साथी, पहिलो साथी, नमस्कार हजुर। खबर तपाईँको?
1: समग्रमा सबै ठिकै छ भन्नुपर्छ, राम्रै छु भन्नुपर्छ, खबर सबै ठिकै छ भन्नुपर्छ।
0: ओखलढुङ्गा कुन ठाउँमा हुनुहुन्छ निश्चलजी?
1: ठ्याक्कै भन्नुपर्दा ओखलढुङ्गा मामखा भन्छ कि शङ्कु गढिया?
0: ए, मामखामा हुनुहुन्छ होइन?
1: हजुर हजुर।
0: रेडियो आफ्नो एफएमबाट हामीलाई सुन्दै हुनुहुन्छ?
1: हजुर हजुर, पक्कै छ।
0: ठिक छ, कार्यक्रममा आउनु भएको छ, आज के गर्छौ यहाँलाई जानकारी छ कि छैन हजुर?
1: जानकारी हल्का हल्का अलिक थाहा छ भनौँ न है।
0: ल, तपाईँलाई मनपर्ने गायक र गायिकाको नाम, लोकदोहोरी क्षेत्रको है, फेरि अन्य विधाको पाइन्न, लोकदोहोरी क्षेत्रको गायक र गायिकाको नाम र मनपर्नेको कारण के हो?
1: गायिकाको नाम भन्नुपर्ने
0: लोकदोहोरी क्षेत्रको मात्रै? हजुर
1: हुन्छ। ल, लोकदोहोरी क्षेत्रको भनिसकेपछि पहिलाको पुरानो लक्ष्मी नेउपाने
0: गायिका अनि गायक।
1: हजुर, गायक भन्नुभयो?
0: गायक हजुर।
1: हेलो
0: हजुर, भन्नुहोस् न। गायकको नाम भन्नुहोस् भनेको के?
1: हेलो,
0: यो कल हामी लिन सक्दैनौ। उहाँको आवाज हामीले सुन्यौं तर उहाँले हाम्रो आवाज सुन्नु भएन होइन। पालो तपाईँको हो, फोन गर्नुहोला। 9868309440 यो नम्बर तपाईँको लागि हामी खुला गरेका छौँ। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर। नमस्कार हजुर, तपाईँको आवाज सानो आयो। नमस्कार हजुर,
2: नमस्कार दादा, नमस्कार।
0: को बोल्नुभयो, कहाँबाट? रुद्रजी, के छ खबर तपाईँको? अनि कुन रेडियोबाट सुन्नुभयो हामीलाई? रेडियो मेनस्याम एफएमबाट सुन्नुभयो होइन? आज कार्यक्रममा के गर्छौ तपाईँलाई जानकारी छ कि छैन हजुर? ल, तपाईँलाई मनपर्ने गायक र गायिकाको नाम र मनपर्नुको कारण के हो? मनपर्नुको कारण के हो, किन तपाईँलाई मनपर्छ भन्नुहोस् त? भगवान भण्डारी र बिमा कुमारी तपाईँलाई मनपर्ने गायक र गायिकामा पर्नुहुन्छ होइन? हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। रेडियो मेन श्याम एफएमबाट निरन्तर कार्यक्रम सुन्दै गर्नुहोला। अहिलेको लागि विदा गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो धनकुटाबाट रुद्रजी, उहाँसँग कुराकानी गरिसकेका छौं। पालो तपाईँको हो, फोन गर्नुहोला। अहिले म एकैछिनपछि म्यासेज पनि वाचन गर्नेछु, एउटा कल लिन्छु, त्यसपछि म म्यासेज वाचन गर्नेछु। यति बेला साथी, नमस्कार हजुर।
3: नमस्कार सर।
0: को बोल्नुभयो, कहाँबाट?
3: चितवनबाट।
0: नाम के होला?
3: लोकगिरी।
0: लोकगिरी, कुन रेडियोबाट सुन्नुभयो चितवनमा हामीलाई?
3: हामी
0: अनलाइनबाट सुन्नुभयो। ठिक छ, कार्यक्रममा आउनु भएको छ लोकजी, अनि यति बेला के गरिदिनुहुन्छ ठ्याक्कै भन्नुहोस्?
3: ठ्याक्कै भन्नु पर्दा प्रोग्राम सुन्दै भन्नुपर्छ है।
0: कुन माध्यम, फेसबुक माध्यमबाट कि हाम्रो पात्रो नेपाली पात्रो के छ?
3: फेसबुकबाट
0: सुन्दै हुनुहुन्छ। ल, ठिक छ, कार्यक्रममा आउनु भएको छ। आज तपाईँलाई मनपर्ने गायक र गायिकाको नाम र मनपर्नुको कारण के होला?
3: विष्णुमाझी र अनि
0: विष्णु माझी
3: राजु
0: परियार मन पर्नुको कारण के हो?
3: उहाँले पहिला पहिला धेरै राम्रो राम्रो गीतहरू गाउनुहुन्थ्यो, समय सान्दर्भिक गीतहरू, त्यही भएर
0: आजभोलि त विष्णु माझीका धेरै गीतहरू सुन्नै पाइएको छैन, नयाँ गीतहरू होइन
3: पाइएको छैन, तर मिडियाहरूले विष्णु माझीलाई खोज गर्नुपर्ने,
0: मिडियाहरूले विष्णु माझीलाई खोज गर्नुपर्ने, तर अब के गर्ने, उहाँहरूको इच्छा नै बाहिर आउन नचाहेपछि मिडियाहरूले पनि केही गर्न नसक्ने होइन, त्यस्तो परिप्रेक्ष्य छ होइन। हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि फेरिका बसाइमा आउनु होला, अहिलेको लागि विदा गर्छौ, नमस्ते।
3: नमस्ते।
0: टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, उहाँसँग कुराकानी गरिसकेका छ। अब म्यासेज आएको छ एउटा, उहाँको म्यासेज, सविताजीले सिन्धुलीको फिक्कलबाट सुन्दै रहेको हामीलाई जानकारी दिनुभएको छ, धेरै धेरै धन्यवाद। सविता तोलाङ्गीले कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ, धेरै धेरै धन्यवाद दिन्छौ हाम्रो सविताजीलाई, कार्यक्रम सुन्दै हुनुहुन्छ सिन्धुलीबाट। अब एकजना साथीको कल लिन्छौ, त्यसपछि गीत राख्छौ। यति बेला साथी नमस्कार हजुर, नमस्कार हजुर, नमस्कार हजुर, हेलो, यो कल हामी लिन सकेनौ। अब एउटा गीत राख्छौ, गीतपछि तपाईँको माझमा फेरि आउँछौ। तपाईँले हामीलाई फोन गर्नका लागि 9868 6040 40 फोन गर्नुहोला, र कार्यक्रम सुनेर मात्रै साथ दिइरहेको जानकारी गराउन चाहनुहुन्छ भने म्यासेज गर्नुहोस् 9864417298 मा म्यासेज गर्नुहोस् भन्दै गीत राख्छौ तपाईँको लागि। गीतपछि तपाईँको माझमा फेरि आउँछौ, यो गीत तपाईँको लागि।

0: तिमलाई देखेर यो गीत पछि तपाईँलाई फेरि पनि स्वागत छ शान्तिश्री परियार र अन्य कलाकार साथीहरूको आवाजमा गीत तपाईँको लागि प्रस्तुतिमा जोडिसकेका छौं। कार्यक्रम लोकसारथीमा छौं। तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ। आज तपाईँलाई मनपर्ने गायक र गायिकाको नाम र मनपर्नुको कारण तपाईँले भन्नुहोला र एकैछिनपछि म म्यासेज पनि लिनेछु। म्यासेज 9864417298 गर्नुहोला। फोन 9868309940 गर्नुहोला। यति बेला साथी नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? सन्ध्या लिम्बू पास्थरबाट। के छ पास्थरतिरको हाल खबर सन्ध्या?
1: ठिकै छ दाई, गर्मी छ दाई, मजाले घाम लागेको छ, गर्मी छ नि।
0: ओहो, उतातिर गर्मी छ होइन?
1: हजुर, पहाड भए पनि गर्मी छ दाई।
0: अनि यतातिर त घाम लागेको छैन, शीतल शीतल छ, जस राम्रो छ, रमाइलो छ।
1: होइन दाई, यता नि साँझ साँझ त राति त सर्छ पानी, तर दिउँसो त ओभरै गर्मी घाम लाग्छ।
0: तपाईँको नाम सन्ध्या लिम्बू भन्नुभयो होइन?
1: हजुर हजुर,
0: पास्थरबाट। अनि के छ, कुन रेडियोबाट सुन्नुभयो हामीलाई सन्ध्या?
1: रेडियो
0: मेन्सियम एफएमबाट कार्यक्रम सुन्नुभयो होइन?
1: हजुर हजुर।
0: कतिको मनपर्छ कार्यक्रम लोकसारथी, कतिको रमाइलो लाग्छ तपाईँलाई?
1: गाई म त पहिलेबाट लोकझोरी कार्यक्रम सुनेको, त्यही भएर लोकझोरी कार्यक्रम चलाउने कार्यक्रमहरू दिने रेडियोबाट पनि सुन्छु, त्यही भएर राम्रै लाग्छ
0: भाइ। ए ल, राम्रै लाग्छ होइन?
1: हुन्छ,
0: तपाईँलाई मनपर्ने लोकदोहोरी क्षेत्रका गायक र गायिकाको नाम के हो? तपाईँलाई असाध्यै मनपर्ने गायक र गायिका?
1: मलाई नवीन खड्का र पुष्पका खड्का।
0: किन मनपर्छ भन्नुहोस् त?
1: उहाँले जो दोहोरी गीत मजाले गीत गाउनुहुन्छ, त्यो पनि शङ्कर्सभा हो, मेरो मान्छे पनि त्यो क्षेत्रमा नै हो होइन, त्यही भएर उहाँले मजाले गीत गाउनुहुन्छ दोहोरी गीत, त्यही भएर।
0: ए, त्यही भएर मनपर्छ होइन? ठिक छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि फेरि आउनुहोला, माया चाहिँ नमार्नु होला। अहिलेको लागि विदा गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा सन्ध्या लिम्बू आउनु भएको थियो पास्थरबाट, उहाँसँग कुराकानी गरिसकेका छौ। पालो तपाईँको हो, फोन गर्नुहोला। रेडियो मेन्स्याम एफएमबाट कार्यक्रम सुन्दै हामीलाई फोन गर्नु भएको हो। अब अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर,
2: नमस्ते।
0: को बोल्नुभयो कहाँबाट हजुर?
2: म जितेन सेन्चुरी बोल्दैछु है, त पास्थरबाट।
0: पास्थरबाट जितेन सेन्चुरी बोल्दै हुनुहुन्छ?
2: हजुर हजुर।
0: के छ जितेनजी खबर तपाईँको?
2: मेरो सबै ठिकठाकै छ, आरामको छ, एकदमै बसिरहेको भन्नुपर्छ है त।
0: ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। आज के गर्छौ तपाईँलाई जानकारी छ कि छैन?
2: जानकारी छ भन्नुपर्छ है।
0: ल भन्नुहोस्, तपाईँलाई मनपर्ने गायक र गायिकाको नाम र मनपर्नेको कारण के होला?
2: मलाई अब मनपर्ने गायक चाहिँ राजु परियार र पूर्ण कला विष्णु भन्नुपर्छ है त।
0: मनपर्नुको कारण चाहिँ के हो नि?
2: अब मनपर्नुको कारण भन्नुपर्दा चाहिँ अब उहाँहरूले एकदमै राम्रो गीतहरू गाइरहनु भएको छ, एकदम अलिकति मलाई चाहिँ स्वरहरू पनि उहाँहरूको एकदम राम्रो लाग्छ, त्यसै नै भन्नुपर्छ है।
0: हुन्छ, फेरि फेरिका बसाइमा आउनुहोला, अहिलेको लागि विदा गर्छ है त। नमस्ते। अब म म्यासेज वाचन गर्छु, चारवटा म्यासेज मलाई प्राप्त भएका छन्। उहाँले लेख्नुहुन्छ, तेराथुमबाट सानु लामा सुन्दैछु भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौं। तेराथुमबाट सानु लामाले सुन्दै हुनुहुन्छ। यसै क्रममा अर्को म्यासेज पनि मलाई प्राप्त भएको छ, पितम्बर रोका म्याङलुम 3 तेराथुमबाट कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ। यसै क्रममा अर्को म्यासेज पनि हामीलाई गर्नुभएको छ, उहाँले लेख्नुहुन्छ, रिमन परियार दाङ तुलसीपुरबाट रेडियो भरोसा एपबाट कार्यक्रम सुन्दैछु भनेर जानकारी दिनुभएको छ। अर्को म्यासेज छ हामीलाई गर्नुभएको छ, उहाँले लेख्नुहुन्छ, दिलु त्याङ हो कार्यक्रम सुन्दैछु भन्नुभएको छ, कुन ठाउँबाट भनेपछि म हेर्दैछु उहाँको ठाउँ। ए, तेराथुमको सोलमाबाट दिलोजीले कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ, म्यासेज गर्नुभएको छ। अब एकजना साथीलाई कल लिन्छौ, त्यसपछि हामीले कुष्मा पर्वत भन्ने गीत खोज्नको लागि आग्रह गरे, प्रकाश प्राजुलीको आवाजमा रहेको गीत कुष्मा पर्वत हामी बजाउनेछौ। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर। सेवाहरू नमस्कार, को बोल्नु भयो कहाँबाट? कल्पना याकथुम्बा होइन? के छ कल्पना, खबर तपाईँको?
1: ठिकै छ, फाइन्स यसो मेन्सनबाट यसो प्रोग्रामहरू सुन्दै बसिरहेको छु।
0: कति कतिको राम्रो लाग्छ कार्यक्रम लोकसारथी, कतिको रमाइलो लाग्छ, राम्रो लाग्छ, के छ के भन्नु छ कि कार्यक्रम प्रति?
1: मलाई चाहिँ राम्रै लाग्छ, यसो घरिघरि लोकधुरीहरू केटीहरू ल्याउने प्रोग्रामहरू गर्नुहुन्छ, धेरै प्रोग्राम ल्याउनुहुन्छ र एकदम मनपर्छ है।
0: धेरै एउटै कार्यक्रमभित्र धेरै बसाइहरू छन्, त्यही भएर मनपर्छ होइन?
1: एकदम मनपर्छ। अनि एउटा चाहिँ मलाई त्यो जे इन्ट्री क्विज चाहिँ ल्याउँदा राम्रो हुने जस्तो, राम्रो हुन्छ कि जस्तो लाग्छ मलाई त्यसमा।
0: कुन कुन कुरा भन्नुहोस् त?
1: यस्तो हाजिरी जवाबहरू, इन्टरभ्यु क्विजहरू, प्रश्नहरू सोधेको चाहिँ एकदम मनपर्छ है मलाई। फेरि
0: त्यो त मङ्गलबार छ त, गीत सङ्गीतको क्लिप्सहरूमा प्रश्न उत्तर मङ्गलबार बसाइमा छ त।
1: गीतको चाहिँ थाहा भयो, हाजिरी जवाब चाहिँ मलाई थाहा भयो।
0: ए हाजिरी जवाब त त्यहाँको मेन स्याम एफएमबाट कसैले चलाउनुहुन्छ होला। हाम्रो त विशुद्ध लोकगीत सम्बन्धी कार्यक्रम हो, लोकगीत सम्बन्धी कार्यक्रममा अन्य कुराहरू मिसाउन मिल्दैन क्या अरे होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ कल्पना। कुन कुन गायक र गायिका मन पराउनुहुन्छ तपाईँले?
1: म चाहिँ राजेश पायल राई, एकदम गीत गाएकोहरू धेरै गानाहरू मनपर्छ। अनि कल्पना काफले नै गजल मुक्तकहरू मन पर, एकदम भन्नुभएको
0: थियो। होइन मैले त लोकदोहोरी क्षेत्रको राजेश पाल राई त पूर्वैली गीतहरू गाउनु भएको छ, उहाँ त भइहाल्नुभयो। लोकदोहोरी क्षेत्रको एउटा गायिकाको नाम भन्नुहोस्। मैले मुक्तकार गजलकार भन्ने होइन नि त, मैले त लोकदोहोरी क्षेत्रमा
1: टिकापुनको चाहिँ एकदम मनपर्छ।
0: ए टिकापुनको किन मनपर्छ भन्नु त?
1: लोकदोहोरीहरू राम्रो राम्रो गाउनुहुन्छ अनि त्यही भएर एकदम मनपर्छ।
0: ए ल ठिक छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। फेरि फेरिका बसाइमा आउनुहोला, अहिलेको लागि विदा गर्छौ। नमस्ते। टेलिफोन सम्पर्कमा कल्पना याकथुम्बा आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौ। अब गीत राख्छौ तपाईँको लागि, गीतपछि तपाईँको माझमा फेरि आउँछौ यो गीत तपाईँको लागि।

0: यो गीत तर्फबाट फेरि पनि स्वागत छ। सुशीला गौतम र प्रकाश प्राजुलीको आवाज तपाईँको लागि प्रस्तुतिमा जोडिसकेका छौ। म्यासेज आउने क्रम जारी छ है, अब म्यासेज गर्नुहोला 9864417298 म्यासेज गर्नुहोला। फोन त 9868607940 आइ नै राखेको छ। यति बेला पहिला फोन लिन्छु, त्यसपछि दुईटा फोन पछि म्यासेज वाचन गर्नेछु। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर।
1: के
0: छ चौरजहारी 11 रुकुम पश्चिमतिरको हाल खबर?
1: हजुर, एकदमै ठिकै छ भन्नुपर्छ। के अरे, अब रोपाई चलिरहेको छ सर, अब त्यही नै हो, पानी परिरहेको छ, अलिअलि झिमझिम पानी परिरहेको छ, त्यही नै।
0: अनि कुन रेडियोबाट सुन्नुभयो चौरजहारीमा हामीलाई?
1: यो आफ्नो एफएमै सुनिरहेको।
0: आफ्नो एफएमबाट कतिको भनौँ न राम्रो लाग्छ तपाईँलाई कार्यक्रम लोक सारथी? आज पहिलोचोटि हो भरतजीले फोन गर्नुभएको?
1: हजुर, एकदमै पहिलो भन्नुपर्छ है त सर।
0: आज मात्रै सुन्नुभयो कि यो भन्दा अगाडिबाटै सुन्नुहुन्थ्यो के छ?
1: हजुर, पहिला पनि सुन्ने गर्थे सर, अनि अब फोन ट्राई गर्थे, फोन लाग्दैनथ्यो, तर आज फोन लाग्यो, एकदमै खुसी छु भन्नुपर्छ है त।
0: हुन्छ, कार्यक्रममा आउनुभयो। आज तपाईँलाई मनपर्ने गायक र गायिकाको नाम र मनपर्नुको कारण के हो?
1: मलाई मनपर्ने गायिका चाहिँ विष्णु बाजी हुनुहुन्छ भने, अब मनपर्ने गायक चाहिँ राजु परियार हुनुहुन्छ। मलाई चाहिँ खासै मलाई मनपर्नको कारण चाहिँ उहाँले चाहिँ मिठा मिठा गीत गाउनु भएको हुन्छ र एकदमै एउटा लोक गीतलाई चिनाउने खालको एउटा लोकगीत भनेपछि, लोक टोरी भनेपछि एउटा हाम्रो चाहिँ नेपाली पहिचान एउटा किनारी भएर चाहिँ उहाँले चाहिँ गाउनु भएको छ। उहाँको स्वर पनि एकदमै राम्रो छ र त्यसैले गर्दाखेरि चाहिँ मलाई उहाँको स्वर चाहिँ उहाँको दुवै जोडीको चाहिँ मनपर्छ। उहाँले गाएका विभिन्न गीतहरू चाहिँ आफ्नो काली पलायो तर पाएँ पलाएन गीतहरू चाहिँ राजु परियार कृष्णको गीत मलाई एकदमै मनपर्छ।
0: हुन्छ, कार्यक्रममा आउनुभयो। मैले गीत भनेको होइन, मैले गायक र गायिकाको नाम मात्रै भनेको हो। हुन्छ, अहिलेको लागि फेरि फेरि व्यवसायमा आउनुहोला, अहिलेको लागि विदा गर्छौ। नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो भरत विश्वकर्मा, उहाँसँग कुराकानी गरिसकेका छौ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868607940 र तपाईँ सुन्दै हुनुहुन्छ कहाँ कहाँबाट कार्यक्रम सुन्दै हुनुहुन्छ, कार्यक्रम कतिको मनपर्छ, म्यासेजको माध्यमबाट पनि हामीलाई जानकारी दिन सक्नुहुन्छ। म्यासेज पनि हामी वाचन गर्नेछौ। 9864417298 म्यासेज गर्नुहोला। यति बेला अर्को साथी हुनुहुन्छ फोन कलमा। नमस्कार हजुर।
2: हजुर, नमस्कार।
0: नमस्कार, के बोल्नुभयो, कहाँबाट?
2: जलजलदेखि मुना खड्का।
0: मुना खड्का, के छ मुना हाल खबर तपाईँको?
2: ठिकै छ, रमाइलो घमाइलो छ। अनि हजुर कस्तो छ?
0: हाम्रो पनि एकदम ठिक छ। जलजलीतिरको हाल खबर के छ?
2: जलजलतिरको हाल खबर राम्रो छ। राति पानी पर्छ, दिउँसो दिउँसो मर्ने गरीको घाम लाग्छन्, रोपाई सुरु हुँदैछ भन्नुपर्छ।
0: घाममा रोप्नु पर्दा जे असहज हुन्छ होइन?
2: हजुर।
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ। आज तपाईँलाई मनपर्ने गायक र गायिकाको नाम र मनपर्नुको कारण के होला?
2: मलाई राजु परियार र विष्णु माझीको साह्रै मनपर्छ। लोकगरी लोकगीत मलाई सबै नै मनपर्छ भन्नुपर्छ हजुर।
0: अनि राजु परियार र विष्णु माझी नै विशेष किन मनपर्छ भन्नु न?
2: राम्रो राम्रो गाउनुहुन्छ, त्यही भएर।
0: राम्रो राम्रो गीत गाउनुहुन्छ, त्यही भएर मनपर्छ होइन?
2: हजुर।
0: हुन्छ, फेरि फेरि व्यवसायमा आउनुहोला, अहिलेको लागि तपाईँलाई विदा गर्छौ। नमस्ते। मुना खड्का आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौ। अब म्यासेजको पालो हो, दुईजना साथीको कल लिइसकेपछि म्यासेजको पालो हो र यति बेला मलाई म्यासेज प्राप्त भएको छ। म्यासेजमा लेख्नुहुन्छ, पवित्र लिम्बु छत्थर तेह्रथुमबाट कार्यक्रम सुन्दैछु है दाजु, नमस्कार भन्नुभएको छ। नमस्कार हजुर, कार्यक्रम सुन्दैछु भन्नुभएको छ, धेरै धेरै धन्यवाद, ज्ञापन गर्छौ। यसै क्रममा अर्को म्यासेज छ, हामीलाई इस्मा गाउँपालिका तीनबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ। मिनराज जीसीले कार्यक्रम सुन्दैछु म इस्मा गाउँपालिकाबाट भन्नुभएको छ, धेरै धेरै धन्यवाद दिन्छौ। अब एउटा साथीको कल लिन्छौ, त्यसपछि हामी विष्णु माझी र राजु परियारले गीत गाउनु भएको थियो, पिरतीको गीत गाउँदै गाउँदै भन्ने गीत तपाईँको लागि हामी राख्नेछौ। यति बेला अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर। को बोल्नु भयो कहाँबाट? आशु मगर। के छ आशु मगरको हालखबर? ठिक छ, के गर्दै हुनुहुन्छ यति बेला? तपाईँले दिनुभएको थियो र खाजा खानलाई भन्ने अरे के होइन? ए के बनाउनुहुन्छ होला भन्नुहोस्। ए जे खान्छु मैले भनेको बनाउन थाल्नु भयो भने त रात बित्छ हो। ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। तपाईँलाई मनपर्ने गायक र गायिकाको नाम र मन पर्नुको कारण के हो?
2: मलाई चाहिँ अब खास सबै होइन, अब सबै मनपर्छ, तर विशेष चाहिँ मलाई विष्णु माझी
0: अनि
2: मनपर्छ है। अब धेरै पहिला नै धेरै पुरानो माझी गाथाहरू गाउनुहुन्छ
0: अनि विष्णु माझी त मनपर्छ। गायकमा नि, गायिकामा त विष्णु माझी भयो, गायकमा
2: खेम सेन्चुरी।
0: ल विष्णु माझी र खेम सेन्चुरी मनपर्छ होइन? अनि विष्णु माझीको बारेमा त भन्नुभयो, खेम सेन्चुरी चाहिँ किन मन पराउनुहुन्छ तपाईँले?
2: खेम सेन्चुरीले पनि एकदमै मार्मिक ढाका गाउनुहुन्छ अनि स्वरको धनी हुनुहुन्छ, एकदमै मनपर्छ है। अब सबै नै मनपर्छ, खास चाहिँ
0: ल ठिक छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। भन्नुहोस् न,
2: साथी बनाउने प्रोग्राम मिल्दैन या बनाउनु?
0: साथी बनाउने कार्यक्रम त अन्य अन्य दिनमा अन्य अन्य बसाईमा मिल्थ्यो क्या अरे, तर यो कार्यक्रम अन्तर्गत पर्दैन किनभने यो लोकगीत सम्बन्धी कार्यक्रम हो होइन। तपाईँको तपाईँले अहिले कुन रेडियोबाट सुन्दै हुनुहुन्छ? आफ्नो एफएमबाट? तपाईँको मनोभावना बुझेर रेडियो आफ्नो एफएमबाट त्यस्तो खालको कुनै कार्यक्रम ल्याउनु भएछ भने सजिलै होला है। हुन्छ, फेरि फेरि व्यवसायमा आउनुहोला, अहिलेको लागि तपाईँलाई बिदा गर्छौ। नमस्ते। तपाईँले आउनु भएको थियो आशु मगर, उहाँसँग कुराकानी गरिसकेका छौँ। 9867309940 फोन गर्नुहोला, 9864417298 म्यासेज गर्नुहोला। अब गीत राख्छौ, पिरातीको गीत गाउँदै गाउँदै राजु परियारको आवाजमा रहेको गीत राख्छौ, गीतपछि फेरि आउँछौ।

0: यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ। राजु परियार र विष्णु माझीको आवाजलाई यहाँबाट स्थान दियौं, लोक भाका तपाईँको लागि राख्यौं। म्यासेज पनि आउने क्रम जारी छ, 9864-17-298 म्यासेज पनि आइराखेको छ, फोन कल पनि लिइराखेको छु 9868-60-39-40 फोन पनि आइराखेको छ। नमस्कार हजुर। नमस्कार, को बोल्नु भयो कहाँबाट? पास्तरबाट भनेको बुझ्यो, त्यसपछि आवाज आएन, लाउड स्पिकर गर्नु भएको छ, लाउड स्पिकर बन्द गर्नु होला। कहाँदेखि को बोल्नु भयो? पास्तरबाट युनिस मात्रै बुझ्यो। युनिस लिम्बू, के छ युनिस जी खबर तपाईँको?
1: एकदमै ठिकठाक छ भन्नुपर्छ, अब अहिले प्रोग्रामको साथमै
0: कार्यक्रमको साथमा हुनुहुन्छ, अनि रेडियो मेन श्याम एफएमबाट कार्यक्रम सुन्दै हुनुहुन्छ। ठिक छ, कार्यक्रममा आउनु भएको छ। तपाईँलाई मनपर्ने गायक र गायिकाको नाम र मन पर्नुको कारण के हो? पाँचतरबाट युनिस मात्रै बुझ्यो।
1: युनिस लिम्बू,
0: के छ युनिस जी खबर तपाईँको?
1: एकदमै

0: भन्नुपर्दा चाहिँ यो जितेन्द्र राई र लक्ष्मी सुब्बाको मलाई धेरै नै मनपर्छ.
1: मनपर्नुको कारण चाहिँ के हो?
0: हजुर, अब मनपर्नुको कारण भनेको अब धेरै पुरानो गीतहरू गाउनुहुन्छ उहाँहरूले, अनि अब अलिकति सेन्टिमेन्टल गानाहरू छ होइन, अब धेरै पुरानो गीत अब गाउनुहुन्छ र अब धेरै राम्रो राम्रो पनि छ अब उहाँहरूको गायक होइन, अब हामी सानैदेखि सुन्दै आएको हो त्यही भएर नि मन परेको भन्नुपर्छ.
1: उहाँले कुन बिथाको गीत गाउनुहुन्छ, लोकदोहोरी कि अन्य?
0: हजुर, उहाँहरूले लोकदोहोरी नै हो. लोकदोहोरी भन्दा नि अब पूर्वेली गायक गायिका हुन्, पूर्वेली गीतहरू, पूर्वेली लोक भाकाहरू गाउनुहुन्छ.
1: के नाम भन्नुभयो?
0: मेरो भन्नुभएको चाहिँ
1: होइन, तपाईँको होइन, गायक र गायिकाको.
0: जितेन्द्र राई र लक्ष्मी सुब्बाको.
1: जितेन्द्र राई र लक्ष्मी सुब्बाको मध्ये कुनै एउटा गीत हाम्रो प्रावी मित्रले खोज्नको लागि आग्रह गरे. अब पूर्वेली गीत पनि एउटा बजाउनुपर्छ. हुन्छ, फेरि फेरिका बसाईमा आउनु होला.
0: अनि दाइ, मेरो तर्फबाट म एउटा सल्लाह सुझाव तपाईँले होइन
1: भन्नुहोस् त.
0: अनि अघि एकजना बहिनीले पनि भन्दै हुनुहुन्छ, हुनु त अब हामी भन्दा हामी श्रोताले भन्दा पनि तपाईँहरूले धेरै थाहा हुन्छ होइन, कार्यक्रम के गर्दा अलिकति श्रोतामुखी हुन्छ भनेर पनि त्यो एउटा साथी बन्ने कार्यक्रम, साथी बनाउने कार्यक्रम चाहिँ तपाईँहरूकोबाट यसो अब बन्ने कार्यक्रम चाहिँ चलाउनु भयो भने धेरै श्रोतामुखी हुन्छ जस्तो लाग्छ क्या.
1: साथी बनाउने कार्यक्रम त अब हामीले यस्तो हुन्छ, हामी त रेडियो जलजलाको स्टुडियोबाट बोलिराखेका छौँ होइन, अनि यो लोक सारथी कार्यक्रम भनेको लोकगीत सम्बन्धी मात्रै भनेर तयार पारिएको कार्यक्रम हो, अनि साथी बनाउने कार्यक्रम भन्दा लोकदोहोरीको अन्तर्गतको बसाईमा अलि पर्दैन. हामी त लोकदोहोरीको गीत सङ्गीतकै फेरि फेरिमा रहेर विषयवस्तुलाई प्रस्फुटन गर्नुपर्ने हुन्छ लोक सारथी कार्यक्रममा होइन.
0: हजुर, त्यो पनि अब फेरि अब अर्को कुरो के भने तपाईँहरूले यो लोकगीतहरू अब पूर्वेली पश्चिमेलीहरूले मजाले मिलाएर बजाउँदा राम्रो हुन्छ. अब कतिपय श्रोताहरूले अब गीत रोज्दाखेरि अब लोकगीत तपाईँहरूकोमा कति नवेदीको समस्या पनि रहेछ है, यो के को कारण हो, सब्जीको हो कि वा तपाईँको सिस्टममै त्यस्तो हो कि होइन, अब भेटिहाल्ने होइन.
1: यस्तो छ, तब उहाँ साथीहरूले टुक्काबाट भन्नुभयो भने चाहिँ गीत भेटिँदैन, टुक्का युट्युबमा लेख्या हुँदैन, र गीतको बल भन्नुभयो भने चाहिँ गीतको बल ठ्याक्कै गीतको थिगो भन्नुभयो, बल भन्नुभयो भने त भेटिन्छ. त्यो अन्य रेडियोहरूमा पनि टुक्काबाट भन्नुभन्दा अन्य रेडियोहरूबाट पनि उस्तै गीत थाहा भएका साथीहरूले, गीत सम्बन्धी जानकारी भएका साथीहरूले त भेटाउनुहुन्छ. अब भनौँ न, धेरै गीत सङ्गीतहरूको बारेमा त हामीलाई पनि जानकारी हुँदैन, र त्यसरी जानकारी नहुँदा टुक्काबाट भनिदिँदाखेरि त हामीलाई पनि भेटाउन एकदमै गाह्रो हुन्छ है.
0: हजुर हजुर, हो नि, त्यो त अब तपाईँहरूले अब त्यो आफ्नो आफ्नो उयो हुन्छ
1: होइन, त्यही त नि. अब फेरि फेरि यस्तो हुन्छ, फेरि पूर्वेली गीतको बारेमा हामीले हामीलाई त्यति जानकारी नहुने र त्यो भएर पनि अलिकति पूर्वेली गीतहरू नभेटिएको पनि हुनसक्छ साथीहरूले रोज्दाखेरि. ठ्याक्कै गीतको बोल भनिदिनु भयो भने पूर्वेली होस् अथवा पश्चिमेली गीत होस् हामी चाहिँ भेटाएर बजाउने कोसिस चाहिँ गर्छौँ होइन.
0: ए हजुर, हुन्छ त, हुन्छ, तपाईँहरूले अब सबप्रति तपाईँहरूको कार्यक्रम अब धेरै चलोस् होइन, धेरै अब धेरै पनि चलेकै छ आजसम्म, अब दुनियाँ साराले सुनिरहेको छ होइन.
1: हुन्छ, फेरि फेरिका बसाइमा आउनुहोला, अहिलेको लागि बिदा गर्छौँ, नमस्ते. टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौं, पालो तपाईँको हो. अब एकजना साथीको कल लिन्छौं, त्यसपछि म्यासेज वाचन गर्छौं, अनि अर्को एकजना साथीको पनि कल लिन्छौं. यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर. नमस्कार हजुर.
2: नमस्ते हजुर, नमस्ते.
1: को बोल्नुभयो, कहाँबाट?
2: हजुर, म चाहिँ उदयपुरबाट हजुर, उदयपुरको बेलाको आठबाट हजुर.
1: नाम भन्नुहुन्छ?
2: हजुर, मेरो राज खामदेन राई हजुर.
1: राज खामदेन राई
2: हजुर.
1: के छ राजजी खबर तपाईँको?
2: एकदमै ठिक छ हजुर. अनि हजुरको?
1: हाम्रो पनि एकदम ठिक छ. कार्यक्रममा आउनु भएको छ, आज तपाईँलाई मनपर्ने गायक र गायिकाको नाम र मनपर्नुको कारण के होला?
2: गायकमा चाहिँ राजेश पाल राई होइन,
1: अनि
2: गायिकामा चाहिँ हेलिना, किनभने राजेश पाल चाहिँ पपदेखि लोक आधुनिक चलचित्र सबै उसमै गाउनुहुन्छ क्या, नेपाली नेपालीमा पनि अनि अरू अरू उसमा पनि अब जापानिजहरूमा पनि गाउनु पर्छ, त्यसैले मनपर्छ होइन. मेलिना चाहिँ अब किन मेलिनाको चाहिँ उहाँले पनि त्यो सबै विधामै नै गाउनुहुन्छ, तर मेलिनाको स्वर क्या भएकोले गर्दाखेरि कलाकार चाहिँ हुनुपर्नेमा स्वर चाहिँ

0: भएको छ, त्यही भएर
1: मनपर्छ। ठिक छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि फेरिका बसाईमा आउनुहोला, अहिलेको लागि विदा गर्छौ, नमस्ते। अब म केही म्यासेजहरू लिन्छु, त्यसपछि एउटा कल लिएर हामी विदा हुन्छौ। यति बेला पहिलो म्यासेज, यो अन्तिम चरणको पहिलो म्यासेज मलाई प्राप्त भएको छ, उहाँले लेख्नुहुन्छ, म पनि सुन्दैछु माडी तीनबाट, पिपा मगर लेख्नु भएको छ, तर दीपा मगर लेख्न खोज्नु भएको उहाँले, होइन, उहाँले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। र अर्को म्यासेज मलाई प्राप्त भएको छ, लेख्नुहुन्छ, सुन्दैछु दादा, मजैले प्रोग्राम बेलुका एफएमबाट धान रोप्दै अरुणिका राई धरानबाट कार्यक्रम सुन्दैछु, बेलुका एफएमबाट कार्यक्रम सुन्दैछु, धान रोपिराखेको छु, रमाइलो भइराखेको छ भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। अर्को म्यासेज छ हामीलाई पठाउनु भएको छ, प्रनिशा सुनवार हो, उदयपुरबाट कार्यक्रम सुन्दैछु, असाध्यै राम्रो लाग्छ कार्यक्रम भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। अर्को नम्बर पनि बाट पनि म्यासेज आएको छ, कमल मगर हो, माडी गाउँपालिकाबाट म पनि कार्यक्रम सुन्दैछु भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। र एउटा कल लिन्छु, त्यसपछि म विदा रहनेछु। यति बेला अन्तिम साथी, नमस्कार हजुर।
0: हेलो, नमस्ते दादा।
1: नमस्ते, को बोल्नुभयो, कहाँबाट?
0: हजुर, म उदयपुरबाट पूजन ऋषि बोल्दैछु।
1: उदयपुर कुन ठाउँबाट? हजुर,
0: उदयपुर कटारीबाट।
1: अनि कुन रेडियोबाट सुन्नुभयो हामीलाई?
0: मैले आफ्नो एफएमबाट सुनिरहेको छु।
1: आफ्नो एफएमबाट कार्यक्रम सुन्दै हुनुहुन्छ, हुन्छ, कार्यक्रमको अन्तिम सहभागी हुनुहुन्छ तपाईँ। तपाईँलाई मनपर्ने गायक र गायिकाको नाम र मनपर्नेको कारण के हो?
0: हजुर, मलाई चाहिँ सेन्चुरी र विष्णु माझी मनपर्छ, है त।
1: मनपर्नुको कारण पनि भन्नुपर्छ
0: हो,
1: हजुर,
0: उहाँहरू दुवैजनाको चाहिँ एकदमै मार्मिक भाकाहरू हुन्छ र एकदमै आवाज पनि एकदम राम्रो हुन्छ दुवैजनाको, त्यस कारणले मलाई एकदमै मनपर्छ। त्यही
1: ला, हुन्छ, फेरि फेरिका बसाइमा आउनुहोला, अहिलेको लागि तपाईँलाई बिदा गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, उहाँसँग कुराकानी गरिसकेका छौ। र अब जितेन्द्र राईको पूर्वेली गीत भनेर हान्नु न, जितेन्द्र राई र लक्ष्मी सुब्बा भन्नुभएको थियो, के अरे, जितेन्द्र राईको भेटे पनि हुन्छ, लक्ष्मी सुब्बाको भेटे पनि हुन्छ, होइन, उहाँले गाउनु भएको गीत लोक पूर्वेली लोकसङ बाई जितेन्द्र राई भनेर सर्च गर्नु त, अथवा लक्ष्मी सुब्बा भनेर सर्च गर्नु त, भेट्नुहुन्छ होला, पूर्वेली गायक र गायिका हुनुहुन्छ। ल त, कार्यक्रम ल ठिक छ, भेटाउनु भयो हाम्रो प्राविधिक मित्रले। यतिन्जेल कार्यक्रम सुनेर साथ दिने तपाई सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु। कार्यक्रमप्रति तपाईँका कुनै सुझाव, सल्लाह वा प्रतिक्रिया छन्, तपाईँलाई कार्यक्रम सुन्न मनपर्छ, कहाँ कहाँबाट सुन्नुहुन्छ, तपाईँले हामीलाई मलाई सिधै फोन वा म्यासेज गर्न सक्नुहुन्छ। मेरो मोबाइल नम्बर हो 98646 19 6 4 4 1 7 2 9 8 मा फोन गर्नुहोला अथवा म्यासेज गर्नुहोला 98646 17 2 98 मा भन्दै हाम्रो आवाज रेडियो सेटसम्म पुर्याएर साथ दिने हाम्रो प्राविधिक मित्र टेकमान विष्ट लगायतका सम्पूर्ण रेडियोका सम्पूर्ण प्राविधिक मित्रहरूलाई विशेष आभारका शब्दभावहरू बोल्दै आजको लागि आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु। तपाईँको बाँकी पल शुभ रहोस्, नमस्कार। रेडियो सुन्ने बानीको विकास गरौं, रेडियो कार्यक्रमलाई माया गरौं।

0: বাজার ঠিকানা মনোরঞ্জন রথ কলা ইউ সমুদ্র রেডিও চঞ্জলা চঞ্জলা চঞ্জলা
1: चलचला कार्ड चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 5 बजे।
2: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
3: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मुथुपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-46-78-232।
1: बेलुकी 5 बजेको थाहा अपडेटमा दिनेशको नमस्कार। बैतडीमा बस दुर्घटना हुँदा 17 जना घाइते भएका छन्। आज दिउँसो धनगढ़ीबाट बैतडीका लागि छुटेको सुपप्र 01001-39-63 नम्बरको बस बैतडीको पाटन नगरपालिका 8 गैराखानमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक भुवन प्रसाद तिमल सेनालाई जानकारी दिनुभयो। घाइते मध्ये 2 जनाको अवस्था गम्भीर छ। उहाँका अनुसार बस सड़कबाट करिब 100 मिटर तल खसेको हो। घाइतेलाई उद्धार गरेर उपचारका लागि विभिन्न अस्पताल पठाइएको उहाँले बताउनुभयो। नेपाली कंग्रेसको शेरबहादुर देउवा समूहका वरिष्ठ नेताहरूको बैठक अहिले जारी छ। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवासमा बैठक बसिरहेको हो। बैठकमा खड्का, कृष्ण प्रसाद सिटौला, प्रकाशमान सिंह, डाक्टर शशांक कोइराला, रमेश लेखक, एनपी साउत, डाक्टर प्रकाश शरण महत, मीनबहादुर विश्वकर्मा, आनन्द प्रसाद ढुंगाना, वीरबहादुर बलायत र महालक्ष्मी उपाध्याय, डिना श्याम घिमिरे र मोहन बहादुर बस्नेत लगायतका नेता उपस्थित छन्। बैठकमा पार्टीको आन्तरिक विवाद बारे छलफल हुने जानकारी दिइएको छ। प्रतिनिधि सभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिले महेन्द्रनगर स्थित कञ्चनपुर कारागारको स्थलगत अनुगमन गरेको छ। समिति सदस्य दीपकराज बोहरा, सुरेन्द्र चौधरी र रेखा कुमारी यादव सहितको टोलीले कारागारको अनुगमन गरेको हो। त्यसक्रममा समितिले कारागारको भौतिक संरचना, कैदीबन्दीको जीवनयापन, सुरक्षा व्यवस्थापन एवं कारागार सञ्चालनमा प्रशासनिक चुनौती लगायतका विषयमा जानकारी लिएको समिति सदस्य बोहराले जानकारी दिनुभयो। संसदीय टोलीले कारागार अनुगमनका क्रममा कैदीबन्दी, कारागार प्रशासन र जिल्ला सुरक्षा समितिका पदाधिकारीसित अन्तर्क्रिया समेत गरेको थियो। समितिले कारागार समग्र अवस्था र वस्तुस्थितिका बारेमा जानकारी लिएको कारागार प्रशासक हेमन्ती साउतले बताउनुभयो। विक्रम सम्वत 2032मा निर्माण भएको कारागारको भौतिक संरचना जीर्ण रहे तापनि 399 जना कैदीबन्दी रहेका छन्। काठमाडौँ विश्वविद्यालय केयूको 31औं दीक्षान्त समारोह दोस्रो चरणमा विभिन्न विधाका 1527 विद्यार्थी दीक्षित भएका छन्। शिक्षा तथा खेलकुद मन्त्री एवं सहकुलपति सुस्मित पोखरेलको अध्यक्षतामा काभ्रे पलाञ्चोकको धुलिखेल स्थित उक्त विश्वविद्यालयमा आज सम्पन्न समारोहमा दीक्षित हुने विद्यार्थी मध्ये 11.72% नेपाल बाहेक अन्य 7 देशका रहेका छन्। समारोहमा पोखरेलले उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गरेका विद्यार्थीलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो। कार्यक्रममा 1527 विद्यार्थी मध्ये स्कूल अफ आर्ट्सका 161, स्कूल अफ एजुकेशनका 112, स्कूल अफ इन्जिनियरिङका 355, स्कूल अफ लका 42 र स्कूल अफ म्यानेजमेन्टका 146, स्कूल अफ मेडिकल साइन्सका 504

0: तथा स्कूल अफ साइन्सका 307 जना दीक्षान्त समारोहमा सहभागी भएका छन्। समारोहमा उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गरेका 2 विद्यार्थीलाई स्वर्ण पदक प्रदान गरिएको छ। र अमेरिकी डलर 227 मिलियनको लागतमा तनहुमा निर्माण हुन गइरहेको 126 मेगावाट क्षमताको तल्लो सेती जलविद्युत आयोजनाको जग्गा अधिकरणका लागि क्षतिपूर्ति निर्धारण गरिएको छ। प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको अध्यक्षतामा हालै बसेको मुआवजा निर्धारण समितिको बैठकले आयोजनाका लागि अधिकरण गरिने जग्गामा रहेका संरचनाको मुआवजा निर्धारण गरिएको हो। विद्युत गृह, कार्यालय भवन, कर्मचारी आवास तथा अन्य संरचना निर्माणका लागि अधिकरण गरिने जग्गामा रहेका घर, गोठहरा तथा अन्य संरचनाको क्षतिपूर्ति निर्धारण गरिएको तल्लो सिटी जलविद्युत आयोजनाका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो। बेलुकी 5 बजेको थाहा अपडेट सकियो। दिनेश बिदा हुन्छु, नमस्कार।
1: हेर त रगत त्यही रगत भयो, म त त्यस्तो हेर्न नि सक्दिनँ।
2: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्यो कि बाँच्यो केही ठेगान छैन।
2: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन छ नि। हेर त,
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
3: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौ, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौ, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: यति त राम्रो जीपीए ल्याएर पास भयो, आईटी पढ्नको लागि सबैभन्दा राम्रो स्कूल कुन होला, कहाँ पढ्न जाने होला?
6: कहाँ जानु नि, मैले पढेको स्कुलमा जाऊ न।
5: कुन स्कुल हो र तपाईँले पढ्नु भएको, यो कहाँ छ?
6: मैले एसएई र प्लस टू पास गरेको एक मात्र विद्यालय राप्ती गाउँपालिका 2 लालमतियामा रहेको लुम्बिनी प्रदेशकै स्थापित विद्यालय हो नि। सामुदायिक विद्यालय तर्फ एसएईमा दाङ प्रथम हुन सफल श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतियामा जाऊ न, त्यहाँ राम्रो पढाइ हुन्छ। विज्ञान, मानविकी, शिक्षा, आईटी लगायतका विभिन्न विषयहरू पढाइ हुन्छ क्या?
5: ए हो र, अब म त्यही जान्छु आईटी पढ्नका लागि।
6: वर्ष 2081 सालको एसईई परीक्षामा दाङ जिल्ला प्रथम हुन सफल। लुम्बिनी प्रदेशको राजधानीमा अवस्थित यस प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतिया दाङ एसईई 2081 सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई एवं सफल भविष्यको कामना गर्दै 2082 सालका लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा शास्त्र एवं सिटिई डिटीबाट मान्यता प्राप्त 3 वर्षे डिप्लोमा इन आईटी का सीमित सिटहरूमा भर्ना खुलेको व्यवहार सबैमा जानकारी गराउँछौ।
5: हाम्रा विशेषताहरू, दक्ष योग्य शिक्षक प्रशिक्षकहरूको टिम भएको पूर्वाधार सम्पन्न विद्यालय, गैर स्थानीय विद्यार्थीहरूका निम्ति अभिभावक संघको नियमित सम्पर्क र समन्वयको व्यवस्था, विज्ञान र आईटी का कक्षाहरू बिहानी 17 सञ्चालन गरिने,
6: दृष्टिविहीन विद्यार्थीहरूका लागि आवासीय छात्रावासको व्यवस्था हुनुका साथै ब्रेल लिपिको माध्यमबाट पठन पाठन गराइने।
5: थप जानकारीका लागि सम्पर्क नम्बर प्रधान अध्यापक 98578 42011।
6: प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय राप्ती गाउँपालिका 2 लालमतिया देउखरीदा।
3: मानसिक समस्याबाट बस्ने उपायहरू,
4: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
3: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
4: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
3: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
4: असल साथीहरूसँग मात्रै संगत गरौं,
3: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
4: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
3: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
7: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राण वायु अर्थात् अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
8: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
9: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
8: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
7: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
8: के यस विपत्तिको कुनै समाधान छैन त?
7: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
8: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काउ, वन जंगलको संरक्षण गरौ।
9: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
10: लगभग सबैजना आइसक्नु भयो। आजको उडास्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
11: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, ढाँझा फाट्ने वा पहिल्यै फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
10: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
11: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
10: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
11: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
10: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
11: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
10: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
12: जलजला बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
13: मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस एस जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पामा शैक्षिक सत्र 2083-84 लागि सन् 2026 ब्याचको स्नातक तह अन्तर्गत शिक्षा शास्त्र संकाय, व्यवस्थापन संकाय र मानविकी संकायमा नयाँ भर्ना खुलेकाले प्लस टू पास गरेर बस्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई समयमा भर्ना भई मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ।
12: पढाइ हुने संकाय र विषयहरू। शिक्षा शास्त्र संकाय तर्फ अंग्रेजी, नेपाली, जनसंख्या, व्यवस्थापन संकाय तर्फ लेखा शास्त्र, वित्त शास्त्र, बजार शास्त्र, मानविकी संकाय तर्फ समाज शास्त्र, अर्थशास्त्र, अंग्रेजी र नेपाली। प्रवेश परीक्षा र भर्ना सम्बन्धी विस्तृत विवरण, आवेदन फारम वितरण 2083 3 महिना 13 गतेदेखि 2083 4 महिना 29 गतेसम्म। प्रवेश परीक्षा 2083 5 महिना 3 गते। भर्ना फारम 2083 5 महिना 4 गतेदेखि शुभारम्भ। विद्यार्थी अभिमुखीकरण 2083 5 महिना 11 गतेदेखि। कक्षा सञ्चालन 2083 5 महिना 15 गतेबाट। दोब्बर दरखास्तका लागि विद्यार्थीहरूले आवेदन फारम http://103.140/129/9034 डाउनलोड गरी संकाय र विषय अनुसार उल्लेख गरी बुझाउनु पर्नेछ।
13: आवेदन बुझाउँदा भाषालाई खिचेको फोटो, ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि बुझाउनु पर्नेछ। आवेदन फारम क्याम्पसबाट पनि प्राप्त गर्न सकिनेछ।
12: भर्ना सम्बन्धी आवश्यक जानकारीका लागि सम्पर्क फोन नम्बर
14: क्याम्पस प्रमुख श्याम बहादुर बुढा मगर
12: 9860-8120, प्रशासन शाखा 9844-900008, 9868-63-9040, लेखा शाखा 9847-86-32-60, कार्यालय टेलिफोन नम्बर 0886-443-67। सबैको रोजाई भरपर्दो शैक्षिक गन्तव्य जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पा, रोल्पाको गौरव रोल्पाको शान जलजला बहुमुखी क्याम्पस रोल्पा नगरपालिका लिबाङ रोल्पा।

0: ए बाबु हँदेर टर्च बालेर जाऊ।
1: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
0: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: है, बल्ल सम्झे, सर्पको टुकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा कम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
1: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: बाजे के भो, किन गालामा हात?
5: यहाँ दुखेको छ त, खानै दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाज।
4: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
6: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनि चौर रोल्पामा जानुहोस् निको हुन।
7: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
4: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौँ।
6: हजुर, हाम्रा सेवाहरू।
8: हजुर, जस्तो सुकै भाँगा टिङ्गा दाँत सिधा बनाउने,
9: नदुखाइ दाँत निकाल्ने,
8: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
9: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
8: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नचुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
9: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
8: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
9: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 3018 98 095 14 652।
7: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुली चौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
10: नमस्कार स्वयं सेविका दिदी।
11: नमस्कार नमस्कार, दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
12: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
11: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
10: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ, यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
11: हो त,
12: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
11: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
13: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ, कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन।
14: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि, यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
15: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके, तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ?
13: क्विन केयर क्रिम रे, होइन के हो यो?
15: क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या? यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
14: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
15: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो त्यही पाइन्छ क्या, त्यहाँ जानुहोस् न, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्, छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
14: सुन्दरता
4: तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो। दाग धब्बा हटाउन मदत गर्छ। हरेक प्रकारको छालाको लागि उपयुक्त भएको। छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने। राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
16: थप जानकारीका लागि हाम्रै डाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडिखेल अगाडि लिबाङ रोल्पा। प्रोप्राइटर सरला श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9848851234। ढिङ्ग्री जोठानका लागि सपना ब्युटी पार्लर प्रोप्राइटर सपना श्रेष्ठ 9849325627। राम्रो छाला आत्मविश्वासको प्रतीक हो। त्यसैले खोजी खोजी प्रयोग गरौं क्विन केयर क्रिम। सबैका लागि सधैँका लागि।
17: के भयो? के को हल्ला खल्ला हो यो?
18: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
19: के सकिनु नि? गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
17: होइन, किन माइरी भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
19: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो। पर्तिरको मुहानको धार पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ। बाटो मात्र भएर के गर्ने?
18: हामीले त ध्यानै नदिएको।
19: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ। तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
20: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
21: डिभिजन वन कार्यालय रोल्पाको अपील।
22: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रुख, बिरुवा, लाछा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
23: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
24: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा, टिट्टी, बालुवा वा माटो ननिकालौ।
23: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रूख काट्ने, घर छाप्र बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा, माटो, बालुवा, चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
22: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
23: यी सबै कार्य वन ऐन 2006 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
22: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्त गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
2: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
1: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू।
2: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा।
1: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स।
2: लोकसेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, पुरासो शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू।
1: सुरक्षा निकायतर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट।
2: सफल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम।
1: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
2: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्रहरी, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ। सम्पर्क मोबाइल नम्बर 9849204 र 9849993412।
1: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।

0: होइन, यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, आरसीटी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डिमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
2: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
3: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
2: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
3: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
2: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
3: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
2: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौ, स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमोर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौ।
0: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौ।
1: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू PPE प्रयोग गरेर मात्र काम गरौ।
0: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याउ।
1: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ, बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौ।
0: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
4: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
5: उसले आज फेरि गाली गरे, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
4: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
5: मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
4: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
5: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
7: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कार्यवाहीको दायरामा ल्याउन सकिन्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: मेलायु मायुका लागि त सुनसरी गाउँपालिका योनी मस्तक जरुरी सूचना। झुङ बेला खिमरिदे गरम ओबोधुरी जेउ बेला सुनो भुरी गदास ओचुरी जेउ आउ बेला क वन जङ्गल ल मे लागिने मस्तज सम्भावना ताए आउ ये गिने प्राकृतिक सम्पदा र संक्षिप्त ज सक्षम नारे वातावरण मिले बेला झट्टा असर केने रि उमूल र थङ्ने भुछे ताने वायुमण्डल ल कार्बन मस्तज तानादे भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखार नामले ल मे लागिने सज जिमी गिमे लापरवाही सुनो चाउसो खेलगेमा डुफो
10: सामुदायिक बने हुने झालै छ अनुगमन दिने व्यवस्था चाउसो गिरिए
9: गेसो छामेला खोरेल चाउसी खोलिए हरिदे तरिङ्काई गेसो मेके लाइजु अब नजरे बनाई गेङ्गेल गेसो मेके नलाए औले लायो कि नाइए
10: वन जङ्गल छ जुडिसियो घेङबारी ल बाली नाली चिउला चिउली यात्रा चाउसो छिनी मे चाउसो सैदेखि खेले
9: वन जङ्गल मेला गेमाइए मे होला दिने पाँचजना खरना नर मिलिदे भने सानो छ मे गेसो
10: बतास उचुलिजु बेलाको घिजिमकेको टल मेकी सताङ्कीले हेनौठेमा छिन्ने मे चाउसो गेसो यहाँ
9: मे लागि निताई गे मनाइ गे बसिए सुन अरूले भने गे बस यहाँ
10: गेसो छामला पोयाल मे लागि किसनकिनी गेत छोटा ओडा कार्यालय प्रहरी कार्यालय सर्ज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालय खबर गिरिए
9: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा
11: यता नआऊ है बुहारी तलै बस छाछुत नगर आज कति दिन रे
12: तिन दिन भयो
11: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
12: केही हुन्न मुहार सुनै नहुने होइन कि सफा गरे भइहाल्यो नि
11: आ जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बाँड्नुपर्छ है पछि जेसुकै गर
12: मुहार महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा छुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुहार पहिलाको जस्तो छैन अहिले
13: हो तिमीले ठिक भन्यो बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक योजन हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
11: भो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौँ त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ अहिले
8: महिनावारीलाई मर्यादित बनाउ विभेद अन्त्य गर्नु
7: नेपाल सरकार विज्ञापन बोर्ड
4: मेरो कपाल पनि झरिराखेको छ लामो समयदेखि शरीर फटक्क पनि गलिराखेको छ के भएको होला मलाई अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ
1: ए नानी यो त सुन त तिमीलाई बाथरोग भएको हुन सक्छ यो सबै त बाथरोगको लक्षणहरू हो नि
4: ल अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला कि त बुटल कि त काठमाडौँ जानु पर्ने होला मसँग समय पनि छैन खर्च पनि धेरै लाग्ने होला
1: ल तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
14: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हड्डीमा खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भए, कुहिना खोजेमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गर्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा।

0: रोग भएमा हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670 98-578-43-123 98-478-07-670
1: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदाङ।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन नजलाऊ, सिट क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बोजी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी दिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाऊ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाऊ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
2: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुँड घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
2: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
2: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ। त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
3: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
5: एकदम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
6: खोरी दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो पनि?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी? उपप्रमुखलाई। नमस्कार उपप्रमुखज्यू।
6: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
6: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ, हतार नगरौ न साथीहरू, बन्छ। रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू। बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है। अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
5: अनि के गर्नु त अब, म त निस्किसक्नु हो। अब यस्तो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
7: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य
8: जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 6 बज्यो।
9: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली दिलोतमा 5 मणिग्राम रूपन्देही।
10: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, सन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेशन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी चिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: नमस्कार। लुम्बिनी प्रदेश तथा आसपासका क्षेत्रमा एफएम ब्यान्ड र 96.4 मेगाहर्ज हाम्रो वेबसाइट जलझलाप्रेस.com तथा facebook.com/radio जलझलाबाट संसारभरिकै साथ प्रसारण भइरहेको बेलुकी 6 बजेको समाचार सन्ध्यामा म वन्दना खर्तीको तपाईँलाई हार्दिक स्वागत छ। आरम्भमा शुरू गरौं समाचारका शीर्षकहरूबाट। सिंहदरबारभित्र शुरू भयो निजामती कर्मचारी अस्पतालको सेवा, एमालेको निष्कर्ष सरकारको रुचि सस्तो चर्चा र विवादास्पद निर्णयमा मात्रै। सरकारले 100 दिनमा नागरिकले महसुस गर्ने गरी काम गर्न नसकेको हर्क साम्पाङको टिप्पणी, 2 दिन बढ़ेको शेयर बजार आज घट्यो। रोल्पामा 7 रोपनी क्षेत्रफलमा लगाइएको अवैध गाँजा खेती नष्ट, रोल्पा जिल्ला वन्यजन्तु अपराध नियन्त्रण इकाईको दोस्रो बैठक सम्पन्न। दाङको लमहीमा बालिका करणीको आरोपमा एक युवक पक्राउ, भालुबाङ प्रहरीको सक्रियता, राप्तीमा चोरीको घटनामा नियन्त्रण। र एल निनो केही महिनाभित्र बलियो स्तरमा पुग्ने चेतावनी, दक्षिण अफ्रिकालाई हराउँदै इङ्ल्याण्ड फाइनलमा।
1: यो केटासँग त म बिहे गर्दिन, कस्तो नमिलेको दाँत हो, बाङ्गोटिङ्गो पनि छ, अझ दाँत किराले पनि खान्छ, यस्तो केटासँग पनि कसले बिहे गर्छ।
2: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए, मेरा बाङ्गा टिङ्गा नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला। मेरो दाँतको उपचार गर्नका लागि मेडिकलमा गएकै हो, मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
1: मेडिकलमा गएर कहाँ हुन्छ त, डेन्टल क्लिनिकमा जानु पर्यो नि विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि, त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
2: लौ लौ, मेरो हुनेवाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है, त्यसपछि नाइन भन्नु नि।
1: हजुर, हाम्रा सेवाहरू।
2: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, नदुखाई दाँत निकाल्ने, बाङ्गटिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट, वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गा र दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
1: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: थप जानकारीका लागि डाक्टर अमिर हुसेन सम्पर्क नम्बर 98651094141 र 98162090118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्युरोपाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
1: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
0: अब समाचार शुरू गरौं। सिंहदरबारभित्र शुरू भयो निजामती कर्मचारी अस्पतालको सेवा सम्बन्धी प्रसंगबाट। निजामती कर्मचारी अस्पतालको सेवा इकाइ सिंहदरबारभित्र सञ्चालनमा आएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको तल्लो तलामा आजदेखि सेवा इकाइ सञ्चालनमा आएको हो। निजामती कर्मचारीलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको सेवा इकाइ सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार कर्मचारीले स्वास्थ्य सेवाका लागि अस्पताल समझाउनुपर्ने बाध्यता कम गर्न कार्यस्थलमै स्वास्थ्य सेवा उपलब्ध गराइएको हो। निजामती कर्मचारी अस्पतालमा बढ़दो सेवा गराइएको छ। व्यवस्थापन गर्न मन्त्रालयसँगै मन्त्रालयमै स्वास्थ्य सेवा इकाइ राखिएको मन्त्रालयले जनाएको छ। त्यहाँ कर्मचारीलाई स्वास्थ्य परीक्षण, रगत परीक्षण लगायत स्वास्थ्य सेवाहरू उपलब्ध हुनेछ। नेकपा एमाले बालेन्द्र शाह बालेन नेतृत्वको सरकारको समीक्षा छ बुधमा गरेको छ। एमाले वर्तमान सरकारको 100 दिने कार्यकाल सुशासन र शासकीय सुधारका दृष्टिकोणले असफल देखिएको टिप्पणी गरेको छ। 100 बुधे वाचापत्र र आम नागरिकका अपेक्षा अनुसार काम गर्नुको साटो सरकारको रूचि सस्तो चर्चा र विवादास्पद निर्णयमा मात्रै देखिएको एमाले उल्लेख गरेको छ। एमाले वर्तमान सरकार राष्ट्रियता र कूटनीतिक रूपमा असफल, उल्टो आर्थिक नीति, सामाजिक न्याय, आर्थिक र पूर्वाधार क्षेत्रको दुरवस्था, प्रशासनिक सुधार र सेवा प्रभावमा असफल, स्वेच्छाचारी शान्ति सुरक्षा र न्याय सम्पादनमा उल्टो बाटो तथा नीतिगत र संवैधानिक रूपमा विचलन रहेको जनाएको छ।

0: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क शाम्पाङले सरकारले 100 दिनमा नागरिकले महसुस गर्ने गरी काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ। दार्चुलाको दुर्गम गाउँमा झोलंगे पुल उद्घाटन गरी आज काठमाडौँ फर्किएसँगै अध्यक्ष शाम्पाङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारको कामबारे प्रतिक्रिया दिनुभएको हो। महँगी धेरै बढ़ेकाले त्यसको नियन्त्रण गर्न आफूहरूले सरकारलाई सुझाव दिँदै आएको स्मरण गर्दै उहाँले सरकारको 100 दिनमा गरेका काम नागरिकले अपेक्षा गरे जस्तो नरहेको बताउनु भएको छ। आफ्नो पार्टीले महँगी नियन्त्रण गर्नुपर्ने माग उठाउँदै आएको राईको भनाई छ। उहाँले सरकारले पछिल्लो समय पेट्रोलियम पदार्थको भाव घटाएको भन्दै यो निर्णयको समर्थन गर्नुभयो। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेन्द्र नेतृत्वको सरकारले 100 दिनमा गरेका काम भोलि सार्वजनिक गर्ने तयारी भइरहेको छ। प्रधानमन्त्री शाहको सचिवालयका अनुसार सरकारले गरेका कामहरूको समीक्षा सहित 100 दिनमा भएका उपलब्धिको सूची सार्वजनिक गर्ने तयारी छ। वर्तमान सरकार गठन भएको भोलि शनिबार 100 दिन पुग्दैछ। प्रधानमन्त्री शाह नेतृत्वको सरकारले गएको चैत 13 गते शासकीय सुधारका लागि 100 कार्य सूची सार्वजनिक गरेको थियो। लगातार दुई दिन बढ़ेको शेयर बजार आज घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 8.30 अंकले घटेर 2653.40 बिन्दुमा झरेको छ। आज विकास बैंक फाइनान्स जलविद्युत माइक्रो फाइनान्स निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको सूचक घटेको छ। आज 159 कम्पनीको शेयर घटेकोमा 104 बढ़ेको छ। यस्तै 14 कम्पनीको शेयर भने गडबड़ भएको छैन। आज अपर लोहर खोला हाइड्रो पावरको शेयर 13.5% घटेको छ। समग्रमा बजार घटेको दिन साणीगज हाइड्रो स्नो रिसिभर कलंगा हाइड्रो पावरको शेयर 15% बढ़ेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 4.11 अर्ब करोड़को कारोबार भएकोमा आज 345 कम्पनीका 85,84,000 किता शेयर 4.41 अर्ब करोड़ रूपैयाँमा किनबेच भएको छ। तपाईले रेडियो झलझलाबाट समाचार सन्ध्या सुन्दै हुनुहुन्छ। अब एकैछिन विश्राम। विश्रामपछि रोल्पामा 7 रोपनी क्षेत्रफलमा लगाइएको अवैध गाजा खेती नष्ट। रोल्पामा जिल्ला वन्य जन्तु अपराध नियन्त्रण इकाईको दोस्रो बैठक सम्पन्न। लगायतका समाचार बाँकी नै छन्, हामी सँगै रहनुहोला।
1: बाजे के भो, किन गलामा हात
2: दुखेको छ? त खाने दिन्न भा, दुखेको दुखी गर्छ दिन रात, अनि गलामा हुन्न त हात गर्छन् बाजे।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुनिचौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर हाम्रा सेवाहरू,
5: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
6: नदुखाइ दाँत निकाल्ने,
5: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
6: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
5: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
6: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
5: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
6: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
1: 9895-14652।
4: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुनिचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
7: हर हर को आवाज, गाउँ सहरको आवाज, हरेक मन मुटुमा गुन्जी रहने रोल्पाली आवाज, यो हो तपाईँको मनको आवाज, रेडियो झलझला 96.4 MHz।
0: रेडियो झलझलाको समाचार सन्ध्यामा तपाईँलाई फेरि पनि स्वागत छ। अब खबर परिक्रमा। रोल्पाको थबाङ गाउँपालिका एक अन्तर्गत झकेबाङ, गोलबाङ लगायतका क्षेत्रमा लगाइएको करिब 7 रोपनी क्षेत्रफलको अवैध गाँजा खेती प्रहरीले नष्ट गरेको छ। इलाका प्रहरी कार्यालय थबाङका प्रहरी निरीक्षक रामचन्द्र बगालेको नेतृत्वमा खटिएको प्रहरी टोलीले उक्त क्षेत्रमा पुगेर गाँजाका बिरूवाहरू फडानी गरी नष्ट गरेको हो। प्रहरीका अनुसार लागू औषध उत्पादन तथा कारोबार नियन्त्रण गर्ने अभियान अन्तर्गत अवैध गाँजा खेतीमाथि कार्यवाही गरिएको हो। अवैध रूपमा गरिने गाँजा खेती नियन्त्रण तथा लागू औषध उत्पादन न्यूनीकरणका लागि यस्ता अभियान आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने प्रहरीले जनाएको छ। जिल्ला वन्य जन्तु अपराध नियन्त्रण एकाई डीडब्ल्यूसीसीयूको दोस्रो बैठक डिभिजन वन कार्यालय रोल्पाका डिभिजन वन अधिकृत यज्ञ मूर्ति खनालको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकमा प्रमुख जिल्लाधिकारी गंगा बहादुर छेत्री प्रमुख अतिथिका रूपमा सहभागी रहनु भएको थियो। कार्यक्रममा जिल्ला स्थित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल राष्ट्रिय अनुसन्धान कार्यालय लगायतका सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, वन प्राविधिक रेड पाण्डा नेटवर्कका कार्यकारी निर्देशक तथा अन्य सरकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। बैठकमा वन्यजन्तु अपराध नियन्त्रण, जैविक विविधता संरक्षण, अन्तर निकाय समन्वय तथा अवैध वन्यजन्तु ओसार प्रसार नियन्त्रणलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको जनाइएको छ। सहभागीहरूले वन्यजन्तु संरक्षणका लागि सम्बन्धित निकायबीच समन्वय र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। धानको लम्बहीमा 14 वर्षीय बाली नाबालिकामाथि जबरजस्तीकरण गरेको आरोपमा पक्राउ परेका एक युवकलाई अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढ़ाएको छ। जिल्ला प्रहरी कार्यालय धानका अनुसार शान्तिनगर गाउँपालिका 3 भले टोलका 26 वर्षीय प्रकाश काफ्लेलाई अदालतबाट म्याद थप अनुमति लिएर जबरजस्तीकरण सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। प्रहरीका अनुसार असार 4 गते राति करिब 8 बजे लम्बही नगरपालिका 5 रातो डाँडा स्थित आफ्नै डेरा कोठामा आरोपीले 14 वर्षीय नाबालिकालाई ललाई फकाई कोठाभित्र लगी इच्छा विपरीत जबरजस्तीकरण गरेको आरोप लागेको हो। घटनापछि आरोपीले नाबालिकालाई राजपुर गाउँपालिका 5 साल भौरी टोलमा छाडेर फरार भएको प्रहरीले जनाएको छ। घटनाको भोलिपल्ट पीड़ित पक्षबाट इलाका प्रहरी कार्यालय लम्बहीमा जाहेरी परेपछि तत्कालीन प्रहरी निरीक्षक रोशन राज पाण्डेको कमाण्डमा खटिएको 5 सदस्यीय टोलीले आरोपीलाई नियन्त्रणमा लिएको थियो। पक्राउ परेका आरोपी तथा पीड़ित दुवैलाई विस्तृत स्वास्थ्य परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराई पठाइएको थियो। पीड़ित नाबालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घटनास्थल इलाका प्रहरी कार्यालय लम्बहीबाट करिब 1 किलोमिटर पश्चिममा पर्ने जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। प्रहरीले घटनाका सम्बन्धमा थप प्रमाण संकलन तथा अनुसन्धान कार्य जारी रहेको जनाएको छ। दाङ देउखुरीको राप्ती क्षेत्रमा भालुबाङ प्रहरीको सक्रियतापछि चोरीको घटना नियन्त्रणमा आएको छ। केही दिन अघि राप्ती गाउँपालिका वार्ड नम्बर 1 पाखा पारी र वार्ड नम्बर 5 सुसनियामा लगातार चोरीको घटना घटेको थियो। चोरीको घटना बढ्न थालेको भन्दै इलाका प्रहरी कार्यालय भालुबाङले पछिल्लो समय कड़ा निगरानी बढ़ाएपछि केही दिन यता चोरीका घटना नियन्त्रणमा आएको हो। केही दिन अघि राप्ती गाउँपालिका 1 पाखा पानीमा घरधनी बाहेक रहेका बेला ताल लगाई 81 घरको ताला फोरी चोरी भएको थियो। ती घरबाट के कति चोरी भए नभए भने अझैसम्म पुष्टि हुन सकेको छैन। घरधनी बाहिर रहेकोले चोरीको विवरण खुल्न नसकेको स्थानीयहरूले बताएका छन्। त्यस्तै त्यसको भोलिपल्ट राप्ती गाउँपालिका 5 सुशनिया स्थित विष्णु कुमारी पुन राउतको घरमा ठूलो चोरी भएको घटना सार्वजनिक भयो। स्थानीय स्रोतका अनुसार उक्त घरबाट करिब 65 टोला सुन र 1 केजी 52 तोला चाँदी चोरी भएको थियो। त्यसपछि भने अहिले चोरीको घटना कहीँ कतै नघटेको प्रहरीले जनाएको छ। लगातार 4 घरमा चोरी भएपछि इलाका प्रहरी कार्यालय भालुबाङले आफ्नो नियमित गस्तीसँगै छड्के गस्ती शंकास्पद व्यक्तिहरूमाथि निगरानी समेत बढ़ाएको छ। भालुबाङ प्रहरी प्रमुख प्रहरी निरीक्षक गोपाल लेउपानीका अनुसार चोरी भएका घरको मुजुलका घटनाको प्रकृति सीसीटीभी फुटेज लगायतका आधारमा अनुसन्धान अगाडि बढ़ाएको छ। प्रहरीले अहिले सीसीटीभी फुटेजको आधारमा केही शंकास्पद व्यक्तिहरूलाई पक्राउ गरी सोधपूछ गर्ने लगायतका कार्य गरिरहेको प्रहरीले बताएको छ। तर अहिलेसम्म चोरीको मुख्य अभियुक्त भने पक्राउ गर्न सकेको छैन। प्रहरीका अनुसार अनुसन्धान कार्य तीव्र गतिमा अगाडि बढ़ाइएको र छिट्टै चोरीका मुख्य अभियुक्त पक्राउ पर्ने बताइएको छ। अब देश बाहिरको समाचार। संयुक्त राष्ट्र संघको विश्व मौसम विज्ञान संगठन एल निनो आउँदो केही महिनाभित्र तीव्र रूपमा बलियो हुने चेतावनी दिएको छ। विश्व मौसम विज्ञान संगठनले विश्वका धेरै क्षेत्रमा खडेरी, अत्याधिक गर्मी, वर्षा, गर्मीको लहर तथा अन्य चरम मौसमी घटनाको जोखिम उल्लेखनीय रूपमा बढ़ने बताएको समाचार संस्था एएफपीले जनाएको छ। संगठनले देशहरूलाई सम्भावित प्रभाव न्यूनीकरणका लागि तत्काल तयारी गर्न आग्रह गरेको छ। डब्ल्यूएमयूको मासिक विश्व मौसमी जलवायु अध्यावधिक अनुसार एलन निनो अवस्था अहिलेको नै शुरू भइसकेको छ र जुलाईदेखि सेप्टेम्बरसम्म यो बलियो स्तरमा पुग्ने उच्च सम्भावना रहेको छ। एल निनो समुद्रको पानी सामान्य भन्दा बढ़ी तातेको अवस्था हो। प्रशान्त महासागरको सतहमाथिको तापक्रममा 0.5 डिग्री सेल्सियस भन्दा बढ़ी तापक्रम वृद्धि कायम रहेको अवस्थामा त्यसको विश्वव्यापी असर पर्छ। यो असरले वायुको नियमित प्रणालीलाई खलबल्याउँदा पैदा हुने अवस्था नै एल निनो प्रभाव हो। यो घटना सामान्यतया 2-7 वर्षको अन्तरालमा देखा पर्छ र झण्डै 9-12 महिनासम्म सक्रिय रहन्छ। डब्ल्यूएमओले एल निनोलाई कमजोर, मध्यम, बलियो र अत्यन्त बलियो गरी 4 तहमा वर्गीकरण गर्ने गरेको छ। यसपटक जुलाईदेखि सेप्टेम्बरको अवधिमा यो तेर्सो अर्थात बलियो श्रेणीमा पुग्ने अनुमान छ। विभिन्न अन्तर्राष्ट्रिय जलवायु केन्द्रहरूले तयार पारेका मोडेलहरूले मध्य तथा पूर्वी भूमध्य रेखीय प्रशान्त क्षेत्रमा समुद्री सतहको तापक्रम निरन्तर बढ़ने देखाएका छन्। प्रमुख अनुगमन क्षेत्रहरूमा समुद्री सतहको तापक्रम औसत भन्दा 2 डिग्री सेल्सियस भन्दा धेरै रहने अपेक्षा छ। संगठनका अनुसार एल निनो उत्तरी गोलार्धको शरद ऋतुमा अझै बलियो हुँदै जानेछ र यसको प्रभाव विश्वका धेरै भागमा फैलिनेछ। साथै भूमध्य रेखीय एटलान्टिक महासागर पनि सामान्य भन्दा धेरै तातो रहने अनुमान छ। पछिल्लो एल निनो ले सन् 2023 इतिहासकै दोस्रो सबैभन्दा तातो वर्ष 2024 पूर्व औद्योगिक औसत भन्दा 1.55 डिग्री सेल्सियस धेरै तापक्रम सहित अहिलेसम्मकै सबैभन्दा तातो वर्ष बनाउन महत्वपूर्ण भूमिका खेलेको थियो। जुलाईदेखि सेप्टेम्बरसम्म केही क्षेत्रमा सामान्य भन्दा धेरै वर्षा हुने अनुमान छ भने भारतीय उपमहाद्वीप र अस्ट्रेलियाका धेरै भागमा औसत भन्दा कम वर्षा हुने सम्भावना छ। अन्त्यमा खेल समाचार। कप्तान न्याट साइबर ब्रन्टको उत्कृष्ट अलराउण्डिङ प्रदर्शनको मदतले इंल्याण्ड आईसीसी महिला टी20 विश्व कपको फाइनलमा प्रवेश गरेको छ। लन्डन स्थित द ओभल मैदानमा गइराती सम्पन्न दोस्रो सेमी फाइनल खेलमा दक्षिण अफ्रिकालाई 40 रनले शब्द पार्दै इंल्याण्डले उपाधि भिरन्जका लागि अस्ट्रेलियासँगको भेट पक्का गरेको छ। टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको घरेलु टोली इंल्याण्डले निर्धारित 20 ओभरमा 5 विकेट गुमाएर 179 रनको बलियो यो फल खड़ा गरेको थियो। 23 रन जोड्दा शीर्ष क्रमका 3 महत्वपूर्ण क्रिकेट गुमाइसकेको इंल्याण्डले इन्डिङ्सलाई कप्तान न्याट साइभर ब्रन्ट र हेदर नाइटले उकासेका थिए। उनीहरूबीच चौथो विकेटका लागि 133 रनको कृतिमानी साझेदारी भएको थियो। ब्रन्टले 47 बलमा 11 चौका र 1 छक्काको मदतले सर्वाधिक 75 रन बनाइन् भने नाइटले 58 रनको योगदान दिएका छन्। दक्षिण अफ्रिकाका लागि नन्ननुकुलेको मलाफले 2 विकेट लिएका छन्। 170 रनको चुनौतीपूर्ण लक्ष्य पछाएको दक्षिण अफ्रिकाले सम्हालेको शुरूआत गरे पनि मध्यक्रम चल्न नसक्दा 20 ओभरमा 8 विकेट गुमाएर 129 रन मात्र बनाउन सक्यो। दक्षिण अफ्रिकालाई कमैमा रोक्न इङ्ल्याण्डकी चार्ली डिन र लाउरेन वेलले दुई दुई विकेट लिएका छन्। खेलको प्लेयर अफ दि म्याच घोषित कप्तान ब्रान्टको उत्कृष्ट नेतृत्वमा इङ्ल्याण्डले यसअघि सन् 2023 टी ट्वेन्टी विश्वकप र 2026 एक दिवसीय विश्वकप सेमी फाइनलमा दक्षिण अफ्रिकासँग बेहोरीको हारको बदलामा समेत लिएको छ। अब उपाधिका लागि आइतबार लर्डर्स मैदानमा इङ्ल्याण्ड र साबिक विजेता अस्ट्रेलिया बीच खेल हुनेछ। हामी समाचार सन्ध्याको अन्त्यमा आएका छौं। जाँदा जाँदै समाचारका शीर्षक पुनः एकपल्ट सिंहदरबारभित्र शुरू भयो निजाम अतिक्रमचार्य अस्पतालको सेवा एमालेको निष्कर्ष सरकारको रुचि सस्तो चर्चा र विवादास्पद निर्णयमा मात्रै सीमित सरकारको 100 दिनमा नागरिकले महसुस गर्ने गरी काम गर्न नसकेको हर्क साम्पाङको टिप्पणी दुई दिन बढ़ेको शेरबजार आज घट्यो रोल्पामा 7 रोपिने क्षेत्रमा फलमा लगाइएको अवैध गाजा खेती नष्ट रोल्पामा जिल्ला बनेछन् त्यो अपराध नियन्त्रण इकाईको दोस्रो बैठक सम्पन्न दाङको लम्बहीमा बालिका करणीको आरोपमा एक युवक पक्राउ भालुबाङ प्रहरीको सक्रियता राप्तीमा चोरीको घटनामा नियन्त्रण र एल निनो केही महिनाभित्र बलियो स्तरमा पुग्ने चेतावनी दक्षिण अफ्रिकालाई हराउँदै इङ्ल्याण्ड फाइनलमा लुम्बिनी प्रदेश तथा आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट जलजलाप्रेस.com तथा facebook.com/radiojaljalabaट संसारभरिकै साथ प्रसारण भइरहेको बेलुकी 6 बजेको समाचार सन्ध्या पूरा भएको छ। 7 बजे रेडियो नेपालबाट प्रसारित समाचार सुन्न सक्नुहुनेछ। त्यतिन्जेलसम्मका लागि प्राविधिक साथी रितालाई धन्यवाद दिँदै समाचार कक्षीबाट म वन्दना बिदा हुन्छु। ताजा खबर र जनपक्ष विचारका लागि तपाईँको मनको आवाज रेडियो जलजला 96.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्ते।

तपाईँको वरिपरि रहेका कुनै पनि सूचना हामीलाई दिनुहोस्। तपाईँको सूचना समुदायका लागि जीवन उपयोगी समाचार बन्न सक्छ। त्यसका लागि हाम्रो फोन नम्बर हो 086-440-154 र 086-440-271। तपाईँ इमेल मार्फत पनि सूचना पठाउन सक्नुहुन्छ। त्यसका लागि हाम्रो इमेल ठेगाना हो jaljala@newsrolpa@gmail.com। हामी जलजला प्रेस .com र मोबाइल एप्लिकेशन मार्फत तपाईँ जहाँ हुनुहुन्छ हामी त्यही छौ। हरेक घण्टा ताजा समाचारका साथ तपाईँको मनको आवाज रेडियो जलजला FM 96.4 MHz।

0: निशुल्क पढाइने बारे अत्यन्त जरुरी सूचना।
1: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
0: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू,
1: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
0: शिक्षक सेवा आयोगका प्रावि, निभावि, मावि र शिक्षक लाइसेन्स,
1: लोकसेवातर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रासव शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
0: सुरक्षा निकायतर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
1: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसन तालिम र आनन्द योग तथा प्राणायाम,
0: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
1: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्रहरी, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 98490 2754 र 98479 93412।
0: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
2: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
3: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा, बत्ती, बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
4: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
5: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
6: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: होइन यो छोरीले के भन्थे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू कन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यस्ता सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, आरजीटी,
2: कसरी 80% यसका लक्षण नबिग्रेसम्म लक्षणहरू देखिँदैनन् भने पहिला तै पनि हामी एकचोटि लक्षणहरू के छन् भन्ने कुरामा, बिहानमा उठ्दाखेरि आँखाको नानी मुनि सुनिनु, खुट्टाहरू सुनिनु, दायाँ बायाँ कोखाहरूमा दुखाइ हुनु, पिसाब बारम्बार एकदम छिनछिनमा जानुपर्ने हुनु, रातिमा बारम्बार पिसाब लाग्नु, खानाको रुचिहरू नहुनु, शरीरमा आलस्यपन हुनु, यी विभिन्न समस्याहरू सुरुमा यदि 70-80% बिग्रेको खण्डमा आउने गर्दछन्। साथसाथै अर्को एउटा पिसाबमा एकदम पिसाब फिज आउने, सेतो फिज आउने, जसमा किडनीले प्रोटिन शरीरमा राख्नुपर्ने ठाउँमा पिसाबमा एकदमै धेरै गएको ठाउँमा सेतो फिज देखियो भनेर आउने, यो एउटा ग्रुप हुन्छ बिस्तारै मृगोला बिग्रिँदै जाने सुगर र प्रेसरका बिरामीहरू। अर्को हुन्छ ग्लोमेरुलोनेफ्राइटिस भन्छौँ, जसमा पिसाब यसरी पिसाबमा प्रोटिन धेरै गएर धमिलो भएर जाने हुँदछ, अथवा त्यो खाले हामीले सुरुको अवस्थामा पक्राउन सक्यौँ भने तीहरूलाई उपचार गरेर कम्प्लिटली किडनीलाई जोगाउन सकिन्छ। ती के अध्ययनहरू त हुन् भनेर भन्नुहुन्छ भने, सबैभन्दा पहिलो अध्ययन पिसाबको साधारण जाँच, जसमा पिसाबमा प्रोटिन गएको छ छैन, दोस्रोमा त्यसमा रगतको मात्रा देखिएको छ कि छैन, तेस्रोमा ग्लुकोज यो सुगर चुहिएको छ कि छैन, र विभिन्न अरू पनि पिसाबहरूमा देखिने गर्दछ। दोस्रो जाँच भनेको किडनीले छान्ने क्षमता भन्छौँ हामीले, जुन क्रियाटिनिन भन्छौँ, किडनीको छान्ने क्षमता कस्तो छ भनेर हेर्ने, त्यो धेरै जसो 1.2-1.4 मिलिग्राम पर डेसिलिटर जुन क्रियाटिनिन भन्ने हुन्छ त्यसलाई हेर्ने गर्दछौँ, त्यसको मात्रा नर्मल छ कि छैन। तेस्रो भनेको हामीले भिडियो एक्सरे गरेर किडनीको अवस्था कस्तो छ, त्यसको साइज घटेको या ज्यादै बढेको छ कि, त्यसमा सेतोपन आउने हुँदै जाँदछ, त्यस्तो सेतोपन छ कि, त्यसमा ढुङ्गाहरू छन् कि, कुनै कारणले गर्दा त्यो ब्लक भएर सुन्निएको छ कि भनेर भिडियो एक्सरेको माध्यमबाट हेर्दछौँ भने, भित्री रूपमा साँच्चैमा मृगोला सुकेको छ छैन, भित्री रोग के छ भनेर जाँच्नको लागि अन्तिम उपाय भनेको किडनी बायोप्सी भन्छ, जुन मृगौलाबाट मासु निकालेर सानो मासु निकालेर परीक्षण गरिन्छ, त्यो महत्वपूर्ण जाँच हुन्छ, जुन ग्लोमेर नेफ्राइटिसहरू यिनीहरू यी प्रविधिहरूबाट मृगौला कुन अवस्थामा छ भनेर जाँच गरिन्छ।
3: उपचारका लागि डाक्टर साहब, यो दुईटा माध्यम मात्रै हुन्, एउटा डायलिसिस र अर्को प्रत्यारोपण?
2: एकदमै होइन हजुरको, पहिला त हामी के भनौँ भने, यो डायलिसिस र प्रत्यारोपण भनेको मृगौला बिग्रिएर मृगौलाको छान्न सक्ने क्षमतालाई हामीले कसरी एउटा डिभाइड गरेका हुन्छौँ भन्नुहुन्छ भने, त्यसको युजली 90-120 ml पर मिनट त्यसले छान्ने गर्दछ, झन्डै झन्डै 100% छान्ने गर्दछ भनौँ न, 100 ml छान्ने गर्दछ र 100% काम गर्दछ। 60% भन्दा कम भएको खण्डमा त्यसलाई हामीले पहिलो 90-60 बिचमा रह्यो, पिसाबमा प्रोटिन पनि देखियो भने त्यसलाई हामीले दोस्रो स्टेज भन्छौँ, अब 60-30 भयो भने तेस्रो स्टेज भन्छौँ, फेरि 15-30 छ भने चौथो, र 15-भन्दा तल छ भने पाँचौँ स्टेज भन्छौँ। अब सुरुका अवस्थामा डायलिसिस भन्ने चाहिँदै चाहिँदैन, सुरुको अवस्थामा जुन त्यो प्रोटिनको मात्राहरूलाई हामीले रोकेर राख्न सकियो, त्यसको मात्रा घटाउन सकियो भने 10-20 वर्षसम्म पनि त्यही रोकेर राख्न सकिन्छ, जो सुगरका बिरामीहरूलाई देखिने गर्दछ। सुरुमा के हुन्छ भने, यो छान्ने क्षमता घटेको हुँदैन, पिसाबमा प्रोटिन देखिन थाल्दछ, त्यही अवस्थामा जाँचेर सुगरलाई राम्रो कन्ट्रोलमा राखियो, ब्लड प्रेसरलाई राम्रो कन्ट्रोलमा राखियो भने त्यो छान्न सक्ने क्षमतामा असर नै पर्दैन. त्यसले गर्दाखेरि त्यो त मैले ल सुगर थियो, सुगुरलाई किडनीमा सुरुमा छोएको थियो, त्यसलाई उपचार गरियो भने 20-25 वर्षसम्म पनि त्यही अवस्थामा रहन्छ. हो बिग्रिँदै बिग्रिँदै गएर कि एकैचोटि थाहा पाइयो अथवा त्यसलाई राम्ररी नियन्त्रण गरिएन भने सुगर भएका बिरामीहरूमा 40% मृगौला बिस्तारै बिस्तारै बिग्रिँदै गएर यो अन्तिम अवस्थामा जाँदछ. ती विधिहरू अन्तिम अवस्थामा भएको अवस्थाको लागि मात्रै हुन्, अगाडिको अवस्थाको लागि होइन. त्यसले गर्दाखेरि अगाडि राम्रोसँग उपचार गर्न सकियो, समयमै किन्न सकियो भने त्यो अवस्थामा पुग्नु नै पर्दैन.
3: सुरुका अवस्थामै थाहा पाउने हो भने डायलासिस र मृगौला प्रत्यारोपण भन्दा अरू सहज तरिकाले मृगौलालाई पहिलाको अवस्थामा फर्काउन सकिन्छ.
2: सकिन्छ. र अर्को एकदमै अर्को महत्वपूर्ण किडनीमा जुन बिस्तारै बिस्तारै बिग्रिने खाले एउटा किडनीको समस्या हुन्छ र एउटा हुन्छ यो विभिन्न इन्फेक्सनहरू जुन हाम्रो चरुवा रोगहरू यिनीहरूको कारणले गर्दा निमोनिया पिसाबका इन्फेक्सन यिनीहरूले कारणले गर्दा मृगौला एकाएक बिग्रिने कारणहरू पनि हुन्छन्. त्यसलाई राम्रोसँग हामीले त्यो समयमा उपचार गरिदियौँ भने यहाँसम्म कि त्यस्तो अवस्थामा डायलासिससम्म गरेको बिरामीहरू पनि पूर्ण रूपमा उसको किडनी फर्केर फेरि जस्ताको तस्तै अवस्थामा आइपुग्छ. यो के यो मृगौलाको सबैभन्दा राम्रो पक्ष हो. पूरा रूपमा खराब भएर त्यो अवस्थामा हामीले डायलासिस गरेको बिरामीको पनि फेरि जस्ताको तस्तै भएर पनि फर्केर आउँछ. तर यो हामीले एक्युट किडनी इन्जरी भन्छौँ, एकाएक बिग्रिने जुन समस्या छ त्यो अवस्थाको किडनी त पूरै रूपमा फर्केर आउँछ. त्यसले गर्दाखेरि उपचार सम्भव छ, यसलाई समयमै थाहा पाउन जरुरी छ र सुरुको अवस्थामा खर्चिलो पनि छैन.
3: हामीले कुरा गरिरहँदा कति साथीहरूलाई चाहिँ मैले पनि किडनी जचाउनु पर्ने रहेछ भन्ने कुरा पक्कै परेको होला. सबैले जचाइदिनु हुन निवेदन छ. यहाँले भन्नुभएको छ सरकारले स्थानीय स्वास्थ्य संस्थाहरूसम्म सामान्यत किडनी अलिक खराब भयो कि भनेर जान्ने विधि पुर्याइरहेछ भन्नुभएको छ, होइन?
2: हजुर, हो. र अर्को मैले हजुरको यही मौका छोपेर म अर्को के भन्न चाहन्छु भन्नुहुन्छ भने हाम्रो अहिले धेरै ठुलो जनशक्ति यो अरबहरूतिर हाम्रो काम गर्न जानुभएको कतार, मलेसिया, दुबईहरूतिर हुनुहुन्छ, उहाँहरूमा पनि यो मृगौलाको समस्याको सम्बन्धी समस्याहरू आएर यो बिग्रिने क्रमहरू एकदमै धेरै रूपमा देखिन थालेको छ. त्यसले गर्दा उहाँहरूले पनि वर्षमा एकचोटि आएको बेलामा आफ्नो मृगौलाको अवस्था कस्तो छ, किनभने त्यो अवस्थामा काम गर्नेहरू दाजुभाइ उहाँ धेरै गर्मी हुनाले गर्दाखेरि पानीको मात्रा कम हुने, विभिन्न केमिकल्सहरूसँग उहाँहरूले काम गर्नुपर्ने हुनाले ती केमिकल्सहरूको विभिन्न असर हुने, जसलाई सुगर छ प्रेसर छ तर नियमित रूपमा एकदमै गाह्रो काम गर्नुपर्ने, दबाई राम्रोसँग सेवन नगर्ने हुनाले गर्दा भित्रभित्रै किडनी बिग्रिँदै जाने गर्ने हुनाले गर्दाखेरि उहाँहरू एटलिस्ट पनि वर्षमा दुई वर्षमा एकचोटि आएको बेलामा ए मेरो मृगौलाको अवस्था कस्तो छ, साँच्चैमा हामी दाजुभाइहरूमा त यो समस्या एकदमै बढेको रहेछ भनेर जचाउनको लागि पनि हामी सबैले मिलेर उहाँहरूलाई पनि प्रोत्साहन गर्नुपर्दछ.
3: सबैलाई सचेतताको आवश्यकता आज
2: एकदम.
3: अरू चाहिँ बिरामीहरू जो किडनी समस्या के अरे रोग लागेको थाहा पाइसक्नु भएको छ, उहाँहरूको लागि चाहिँ सावधानीहरू उहाँहरूले कस्तो पथ परहेजमा रहनुपर्छ?
2: हामी के भन्छौँ भने यो सबैभन्दा ठुलो कुरा त्यसमा अघि नै मैले भने कसैमा धेरै जसो किडनीका बिरामीहरूकोमा यो सुगर र प्रेसरले गर्ने हुनाले गर्दाखेरि सुगर प्रेसरलाई एकदमै राम्रो ठाउँमा त्यसलाई नियन्त्रण रूपमा राख्ने, दोस्रो नियमित रूपमा व्यायाम गर्ने, कम्तीमा 30-45 मिनट बिहानमा पसिना आउने गरेर हिँड्ने गर्ने, 25-30% नुन हाम्रो लागि चाहिन्छ तर त्यसलाई 25-30% जति मात्रा कम गरेर खाने गर्ने, यो बोसोको मात्राहरू अत्याधिक रूपमा सेवन नगर्ने, जुन अर्को भनेको स्मोकिङ जुन धुम्रपानलाई सकेसम्म त्याग्ने, र औषधि पसलहरूमा गएर नदुख्ने दबाईहरू आयुर्वेदिक दबाईहरू जसले कसैको अलिअलि बिग्रेको किडनीलाई पनि त्यो नदुख्ने दबाई आयुर्वेदिक दबाई अथवा चिकित्सकको परामर्श बिना लिने कतिवटा दबाईहरूले नकारात्मक असर गर्दछ, त्यो कुरामा सचेत रहेको खण्डमा यो सबैको लागि धेरै नै महत्वपूर्ण रहन्छ र किडनी सुरुको सुरुको अवस्थाबाट बिग्रिनबाट पनि जोगिन सकिन्छ.
3: जसलाई किडनी बिग्रिसकेका छ थाहा भएको छ उपचारमा हुनुहुन्छ भने पनि उहाँहरूको लागि पनि डाक्टरले भर्खर भनेका सल्लाह हुन् र जो स्वस्थ हुनुहुन्छ जसलाई किडनीका समस्या छैन भने पनि यी तरिकाहरू चाहिँ अप्नाइरहे हुन्छ.
2: एकदमै एकदमै, किनभने हाम्रो अहिलेको जुन देखिरहनु भएको छ यो जङ्क फुडहरू जुन बढ़िरहेको छ, मोटोपनहरू जुन बढ़िरहेको छ, अब यसले गर्दाखेरि निम्त्याउने जुन समस्याहरू हामीहरूमा पनि एकदम अत्याधिक रूपमा बाहिरको जस्तै गरेर बढ्दैछ. त्यसले गर्दाखेरि स्वस्थ आहार व्यवहार, व्यायाम गर्ने, यो स्मोकिङ अल्कोहलहरू यिनीहरूलाई एभोइड गर्ने, यो नदुख्ने दबाईहरू आयुर्वेदिक दबाईहरूलाई बन्द गर्ने यो यो सबै गर्दाखेरि धन्नै धन्नै यसले पनि हाम्रा महत्वपूर्ण मुटु मृगौला कलेजो फोक्सो यी सबैहरूलाई नै यिनीहरू सबैको कुनै न कुनै रूपमा नराम्रो असर नै हुन्छ र त्यसलाई जोगाउनबाट धेरै नै मद्दत
3: वंशानुगत चाहिँ हुन्छ कि हुँदैन
2: धेरै राम्रो प्रश्न सोध्नुभयो हजुरले किडनीका विभिन्न रोगहरू हुन्छन् वंशानुगत रूपमा देखिने विभिन्न रोगहरू हुँदछन् यो धन छ महिनाको बच्चादेखि लिएर बुढाबुढासम्म पनि एउटा परिवारमा भएकोलाई अर्कोमा पनि जाने गर्दछ र त्यसमध्येको हाम्रोमा धेरै कमन देखिने भनेको यो किडनीमा पानीको फोकाहरू हुने भन्छौँ हामीले जुन एडल्ट पोलिसिस्टिक किडनी डिजिज भन्छौँ कसै घरमा परिवारमा एउटाकोमा किडनीमा पानीका फोकाहरू धेरै देखिएका छन् भने त्यो पारिवारिक रूपमा अरूमा पनि हुन सक्ने सम्भावना ज्यादै रहन्छ त्यसले गर्दाखेरि उहाँहरूको सुरुमै त होइन तर धेरै जसोमा 45-70 वर्ष कटिसकेपछि त्यो किडनी बिस्तारै बिस्तारै बिग्रिने डर बढेर जान्छ
3: पुरानो हुँदै गएछ
2: हजुर अरू परिवारमा पनि त्यो छ कि छैन भनेर नियमित रूपमा परीक्षण गर्न जरुरी रहन्छ
3: भनेपछि त्यस्तो समस्या चाहिँ बुवा आमालाई छ भने छोराछोरीलाई हुन पनि सक्छ
2: त्यही भएको कारणले गर्दाखेरि नै हामीले के भन्छौँ भने किडनी डिजिज भएको बिरामीहरू कसलाई स्क्रिनिङ गर्ने त कसको लागि जाँच गर्ने त भनेर भन्ने बेलामा हामीले जसको सुगर छ जसको प्रेसर छ जसको परिवारमा यो मृगौला सम्बन्धी बिरामीहरू हुनुहुन्छ जसलाई बाथ रोगहरू छ जसले यो विभिन्न अरू युरिक एसिडहरू यिनीहरू भएका बिरामीहरू हुनुभयो त्यो बिरामीहरूको लागि नियमित रूपमा परीक्षण गर्नुपर्ने हुन्छ ताकि यो पारिवारिक रूपमा साथसाथै ती रोगहरूसँग सम्बन्धित भएर आउने गर्दछ त्यसले गर्दाखेरि यो परीक्षण गर्नुपर्दछ भनेर नै हामी एडभोकेट गरिरहन्छौँ
3: रहन सहन हाम्रो खानपिन बसाइ उठाइ हामी कुन वातावरणमा रहन्छौँ त्यो लगायत यो चाहिँ नि वंशानुगत कारण पनि हुने रहेछ है
2: एकदमै हो एकदमै सही भन्नु
3: अपेक्षाकृत ग्रामीण भूभागमा रहनेहरूलाई किडनीका समस्या बढी भएको पाइन्छ कि डाक्टर साहब सहरमा अथवा व्यस्त जिन्दगी यो कोलाहलमा रहनेहरूलाई बढी भएको पाइन्छ के त्यस्तो छ आँकडाले त्यस्तो देखाएछ
2: त्यस्तो अध्ययन नै त हामीले हाम्रो डाटा नेपालको डाटा भन्न त गाह्रो छ तर पनि जुन मानसिक रूपमा तनाव हुने व्यस्त कोलाहल एक्सर्साइजहरू यो गर्न नसकिने अत्याधिक रूपमा तपाईँको यो नुन सेवन स्मोकिङ यो ग्रुपहरूलाई र अर्को भनेको हरियो सागसब्जी भेजिटेबलहरू जसले कम कन्जम्सन गर्छ यो एकदमै प्रुभन फ्याक्ट हो जो फलफूल हरियो सागपात यिनीहरू जसले कम सेवन गर्दछन् उनीहरूको लागि अझ मृगौला सम्बन्धी समस्याहरू हुने चाहिँ विश्वभरिकै अध्ययनहरूले देखाएको कुरा हो र जो हाम्रो लागि पनि यो एप्लिकेबल छ
3: भनेपछि त वातावरण अनुकूलन भएको ठाउँमा बस्नु पर्यो र सन्तुलित आहार विहार खानु पर्यो चिकित्सकको परामर्श भन्दा बाहेक यो अस्वस्थकर जिन्दगी हामीले जियौं भने चाहिँ किडनीमा अरू कुरा बिग्रिने पनि छँदैछ किडनी पनि बिग्रिन सक्छ
2: एकदमै हो र सबै अर्को एकै एक नम्बरमा इम्पोर्टेन्ट म भन्दछु नियमितमा कम्तीमा पनि वर्षमा एकचोटि मृगौलाको जाँच गर्ने गरौँ जसले गर्दाखेरि त्यो पिसाबको माध्यमबाट एउटा ब्लडको माध्यमबाट र यी अध्ययनहरू धेरै महँगा खाले पनि छैनन् त्यसले र भिडियो एक्सरेको माध्यमबाट हामीले किडनी कस्तो अवस्थामा छ भनेर वर्षमा एकचोटि आफूलाई जचायौँ भने हामी पहिलो अवस्थामा पक्रिन पनि सक्छौँ र स्वस्थ छौँ कि छैनौँ पनि हामीलाई अघिल्लो अवस्थामै थाहा हुन्छ
3: कार्यक्रम आवाजमा आज हामी मृगौला रोग र यसको उपचार विधि यसका जानकारीको विषयमा कुराकानीमा छौं हामीसँग ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल काठमाडौँका वरिष्ठ मृगौला रोग विशेषज्ञ डाक्टर विष्णु पोहारी हुनुहुन्छ मृगौला हाम्रो संवेदनशील अंग हो यो मृगौलाको समस्या छ कि छैन भनेर जान्ने विधि सजिलो छ तर उपचार गर्नु पर्यो भने महँगो हुन्छ तथापि हामी मृगौलामा समस्या आएको आउने बित्तिकै चिकित्सक कहाँमा पुग्यौं र त्यसका समस्या जानकारी भयो भने यसलाई समाधान गर्ने उपाय पनि सजिला छन् भनेर डाक्टर साहबले भन्नुभएको छ त्यसैले डाक्टर साहबहरूले दिनुभएको सल्लाहलाई हामीले अपनाऊ र थाहा पाएको कुरा अरूलाई पनि भनौं कुराकानी बाँकी रहँदा एकैछिन विश्राममा जान्छौं
4: गण्डकी कलेज अनाउन्स रजिस्ट्रेसन ओपन फर प्लस टू कम्प्युटर साइन्स अलङ विथ होटल म्यानेजमेन्ट बिजनेस स्टडीज म्यानेजमेन्ट ह्युमेनिटिज Education and Law. Our feature, outstanding both result, psychological, practical, social and academic environment. For more detail, Gandaki College, Maiti 16, Kathmandu. Phone 0149-66235-98510-18373.

0: भरपूर मनोरञ्जन सहित मात्र रु 999 मै बिच होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा बिच होमको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
1: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
2: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो पुन्नी?
1: त्यस्तो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
2: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमेशलाई पनि सँगै लिएर जाउँ न।
1: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
2: यता आइज न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
1: कहाँ जाने दिदी? उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुख।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
1: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
2: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौ, हतार नगरौ न साथीहरू, बन्छ।
4: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपकर्म थियो।
3: बाटो बन्छ समयमै भन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
4: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
1: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको
3: अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
4: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
1: अनि के गर्नु त अब, उहाँ त निस्कि

0: भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह
1: गरौ। जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com मा।

0: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास
1: तपाईँको रेडियोमा तपाईँकै आवाज
2: कार्यक्रम आवाज
3: अब तपाईँ आफै बोल्नुहोस्
4: आवाज
1: आवाज
4: आवाज
2: आवाजमा तपाईँलाई फेरि स्वागत छ। आज हामी मृगौला रोग र यसको उपचारका विषयमा यसैमा जानकारी पुग्ने कुरा गरिरहेका छौं। हामीसँग वरिष्ठ मृगौला रोग विशेषज्ञ डाक्टर विष्णु पोहारी हुनुहुन्छ। संसारभर 10% मानिस मृगौला सम्बन्धी समस्याबाट पीड़ित छन् र यो तथ्याङ्कको आधारमा नेपालमा पनि हाम्रो जनसंख्याको 10-13% मान्छे मृगौलाका समस्याबाट पीड़ित हुन सक्दछन् भनेर डाक्टर साहबले भन्नुभएको छ। एउटा महत्वपूर्ण कुरा यहाँले अघि नै भन्नुभयो, कम्तीमा दिनमा एकपटक पसिना आउने गरी व्यायाम गर्नुहोस् अथवा अरू केही काम गरेर नि पसिना निकाल्नुहोस् भन्नुभएको छ नि, यो सबैले गर्न सक्दछन् होइन? त्यसलाई कसैले केहीले रोक्न सक्दैन, सबै नेपालीको पहुँचमा भयो। अर्को चाहिँ मृगौलाको उपचार त पानी हो भनेर भन्छन् मान्छे, त्यो पानी कसरी कति खाने कहिले कहिले खाने त्यो एउटा अचुक औषधि जस्तो भएको छ धेरैलाई, बताइदिनुहोस् न डाक्टर साहब।
5: वास्तवमा यो पानीको मात्रा शरीरमा हामीलाई धेरै जसो यो पानी अत्याधिक सेवन गर्नुहोस् भन्ने चाहिँ धेरै यो पत्थरी भएका मृगौलामा पत्थरी भएका बिरामीहरूलाई भन्ने गरिन्छ र पानीको मात्रा अत्याधिक रूपमा कम भएको खण्डमा पनि किडनी बिग्रिने गर्दछ। त्यसले गर्दाखेरि यी दुईटै कारणले गर्दाखेरि शरीरमा पानीको महत्वपूर्ण रोल पनि छ र त्यो पानीको मात्रालाई सही रूपमा राख्ने अङ्ग पनि मृगौला नै हो। धेरै जसो के रहन्छ भन्नुहुन्छ भने यदि कसैमा पत्थरी छ भने त्यो अवस्थामा हामीले त्यो पत्थर अलि बिस्तारै बिस्तारै पानीले गर्दा त्यो जम्दै गएर ठुलो हुन नपाओस् र सानो सानो भएको खण्डमा किडनीबाट बिस्तारै यो जुन मूत्र थैली थ्रु भएर जाओस् भन्ने हिसाबमा हामीले त्यो अवस्थामा पानीको अलिकति बढी सेवन गर्नु होला भन्छौँ र धेरै जसो त्यो अवस्थामा 3.5-4 लिटरसम्म पनि पानीको मात्रा पुर्याउनुहोस् भनेर भन्छौँ।
2: त्यो पत्थरी भएकाले
5: पत्थरी भएकालाई 3.5-4 अझ गर्मीमा बस्नेहरू उहाँहरूलाई चाहिँ हामी 4.5-5 सम्म पनि जानुहोस् भन्छौँ। तर अरूको लागि भनेको मृगौलाको छान्न सक्ने क्षमता एउटा हुन्छ, त्यो क्षमता भन्दा बढी पानी उसलाई पानी पिएर मृगौला राम्रो हुने चाहिँ होइन। त्यसले गर्दाखेरि हामीले नर्मल फ्लुइड इन्टेक भनेको पानीको सही मात्रामा प्रयोग गर्नुपर्ने हुन्छ र कति खाँदाखेरि ठिक हो भनेर हाम्रो नेपाली जनमानसमा धेरै मात्रामा खायो भने राम्रो हो भनेर हामीसँग कतिजना 6 लिटर 8 लिटर म पानी खान्छु भनेर भन्नुहुन्छ। त्यो वास्तवमा त्यो चाहिँ सही होइन। किन भन्नुहुन्छ भने तपाईँलाई एउटा 20-25 किलोको एउटा कुनै सामान दिनुभयो भने तपाईँ त्यो हो बोकेर हिँड्न सक्नुहुन्छ, तर तपाईँलाई 50 किलोको सामान दिएर अर्को त्यति नै बाटो हिँड्नुहोस् भन्यो भने हामी हिँड्न सकिँदैन, त्यस्तै लामो समयसम्म हिँड्न सकिँदैन। त्यस्तै जस्तो मृगौलालाई पनि धेरै मात्रामा कन्टिन्युस रूपमा धेरै पानी दिएर फिल्ट्रेसन गराइराख्दाखेरि त्यसको समस्यामा त्यसको काममा पनि समस्या आउने गर्दछ। त्यो हिसाबले हेर्ने हो भने दिनमा 2.5-3 म्याक्सिमम 3.5 लिटरसम्म पानी, त्यो भनेको हाम्रो खानामा आउने पानी साथसाथै हामीले बाहिरबाट सिधै खाने पानी, त्यो दुवैलाई मिलाएर 3-3.5 लिटर भन्दा माथि पानीको जरुरी हुँदैन,
2: त्योभन्दा धेर खानु हुँदैन।
5: पत्थरी भएका बिरामीहरूलाई बाहेक अरू कन्टेक्स्टमा त्यो पानीको मात्रा अत्याधिक सेवन गर्नुपर्ने भन्ने हुँदैन। तर पनि यही कुरा हामी तराईमा बस्ने दाजुभाइ हुनुभयो जो

0: बाहिर हाम्रो साउदी अरबदेखि लिएर जुन एकदम नितान्त गर्मीमा बाहिर काम गर्ने दाजुभाइहरू हुनुभयो, उहाँहरूमा पसिनाको माध्यमले झन्ने झन्ने एक दुई लिटर दिनभरिमा त्यसरी काम गरेको खण्डमा एक दुई लिटर त पसिनाको रूपमा नि जान सक्दछ। सामान्य रूपमा हामी 500 ml पसिनाबाट जाने गर्दछौँ भन्छौँ र 1 लिटरसम्म भन्छौँ भने त्यति अत्याधिक रूपमा काम गर्ने ठाउँमा त्यो त्यसरी पसिनाको रूपबाट पानी बाहिर जान सक्दछ। त्यो अवस्थामा हामीले त्यसलाई कम्पन्सिएट गरेर फेरि त्यही यहाँ हामीले 2.5 लिटर काठमाडौँमा भनेको छौँ भने कतार दुबईमा त्यही गएर 4-4.5 लिटरमा हुन जान्छ, झन्डै 5 लिटर पनि पुग्न सक्छ। कुन इन्भाइरोमेन्टमा तपाईँ हुनुहुन्छ भन्ने कुरा पनि महत्वपूर्ण भूमिका राख्छ।
1: हजुर, माथि चिसो ठाउँमा हुनुहुन्छ भने त्यो मात्रा घट्न पनि सक्छ,
0: घट्न पनि सक्छ।
1: डाक्टर साहब, पानी हाम्रो नेपाली पानी खाने पिउने एउटा तरिका अम्फोरामा अथवा जगमा राखेर कल कल कल कल र सास्ती खेतेर एकैचोटि पानी खाने पनि प्रचलन छ, कसरी कति कतिखेर खाने?
0: त्यो वास्तवमा पानी त्यसरी एकैचोटि खाएर एकैचोटि फिल्टर गर्नुपर्छ भन्ने मात्रामा होइन, टोटलमा हामीले 24 घण्टा भोरिमा यति मात्रामा पुर्याउने भन्ने हो। त्यसले गर्दा तपाईँले बिहानमा चिया खाँदाखेरि पनि चिया पनि एउटा पानीकै रूप हुँदछ, दुध खानुहुन्छ त्यो लिक्विड पनि एउटा पानीकै रूपमा आउँदछ। हामीले विभिन्न तरिकाले पानी खाइरहेका हुन्छौँ। बिहान उठेर तपाईँले 1-2 गिलास पानी बिहानमा खानु पक्कै पनि राम्रो हो, तर कतिजना भन्नुहुन्छ म बिहान उठेर एकैचोटि 1 लिटर 1.5-2 लिटर पानी खान्छु भने
1: हुँदैन,
0: त्यो जरुरी हुँदैन। त्यो मृगौलाको लागि त्यसले मृगौलालाई राम्रो गर्छ भनेर कुनै अध्ययनहरूबाट आएको चिज पनि होइन। त्यो हाम्रो जनमानसमा पानी बढी खानुपर्छ भन्ने हिसाबमा बिहान उठेर धेरै मात्रामा पानी अत्याधिक पानी सेवन गर्नु कुनै रिसर्चबाट प्रुभन चिज चाहिँ होइन।
1: भनेपछि डाक्टर साहबको सिफारिस चाहिँ पानी थोरै थोरै गरेर खानुस्, अब मौसम हेरी 3 लिटर 3.5 लिटरसम्म स्वस्थ मान्छेले खान सक्छ, तर पत्थरी भएकाले चाहिँ त्योभन्दा बढी मात्र डाक्टरको सिफारिस अनुसार पनि खानुपर्ने हुन्छ।
0: एकदमै सही भन्नुभयो
1: डाक्टर साहब। अर्को कुरा चाहिँ मृगौला अक्सर दुईटा हुन्छ होइन?
0: हजुर, हो,
1: कसैको एउटा हुन्छ भन्ने पनि भनाइ छ।
0: हो, जन्मजात रूपमा नै मृगौलाको जुन डेभलपमेन्ट भएर आउँछ त्यो अवस्थामा कतिजनाको एउटा मात्रै एउटा कतिजनाको हुँदै नहुने भइदिन्छ भने कतिजनाको सानो रूपमा मात्रै कसैको युजली यो 10-9 देखि हामीले 11 सेन्टिमिटरको बीचमा हुनुपर्छ भन्छौँ भने कसैको 5-6 सेन्टिमिटरको मात्रै भइदिन्छ जसले आफ्नो काम गर्न सक्दैन। त्यसले गर्दाखेरि यी जन्मजात कारणहरू हुन्छन् जुन मृगौला कसैको एउटा मात्रै हुने, कसैको सानो हुने, कसैको एकदम ठुलो भइदिने, ती विभिन्न कारणहरू त्यो जन्मजात रूपमा आउन सक्दछ।
1: फरक के हुन्छ एउटा हुनु र दुईटा हुनु?
0: रिक्सहरू केही रिक्सहरू रहन्छन् जस्तो त्यसमा जाने नसाहरू सानो छ भने ब्लड प्रेसरहरू एकदमै सानै उमेरमा आउनेदेखि लिएर बिस्तार अरू रोग अरू समस्या पनि आउन सक्दछ। तर एउटा मृगौला जुन हामीले इभन प्रत्यारोपण गरेर पनि एउटै मृगौला राख्दछौँ नि त्यसले पनि 20-30 वर्षसम्म काम गर्दछ भने जन्मजात रूपमा एउटा मृगौला छ अथवा कसैको विभिन्न इन्फेक्सन भयो केही कारणले हामीले एउटा मृगौला निकाल्नुपर्ने अवस्थामा आयो भने पनि अर्को मृगौलाले तपाईँको जिन्दगीभरको लागि त्यसलाई अरू असर पर्न दिएन, त्यसलाई जोगाएर लिएर गइयो भने त्यसले सबै कम्पन्सेट गरेर जिन्दगीभरसम्ममा पनि कुनै पनि समस्या नआउनु।
1: कतिलाई चाहिँ डाक्टर साहब यो वनको बाघले खाओस् कि नखाओस् मनको बाघले भने चाहिँ तपाईँको त एउटा मृगौला मात्रै रहेछ भन्ने थाहा भयो भने ऊ झन अत्तासिन्छ। एउटै मृगौला मात्रै हुने पनि दुईटा हुने सरह स्वस्थ भएर जीवनयापन गरिरहेको हुन्छ र गरिरहन सक्दछ त्यसो भए।
0: एकदमै एकदमै सही भन्नुभयो हजुरले।
1: कार्यक्रमको हामी अन्त्य अन्ततिर छौँ। अर्को चाहिँ डाक्टर साहब अब बाध्यताले हामी कोही पनि त्यहाँसम्म पुग्नु नपरोस् जसलाई प्रत्यारोपण गर्नुपर्छ होइन, प्रत्यारोपणका आफ्नै कानूनी अप्ठ्याराहरू छन् नेपालमा भन्ने भनाइ थियो सुनिएको, कतिको सजिलो छ के छ त्यस्तो केही नयाँ विधि नियमहरू आएको छ सजिलोको?
0: अहिलेको लागि हामीले सबैभन्दा पहिला त म त अहिले सरकारले जुन नेपाल सरकारले जुन यो मृगौला रोगीहरूको लागि जुन सुरुको अवस्थामा पत्ता लगाउनको लागि गाउँ गाउँमा डिपिस्टिकबाट पत्ता लगाउनेदेखि लिएर मृगौला जुन बिग्रेका बिरामीहरूलाई डायलासिस कम्प्लिट रूपमा फ्री गर्नेदेखि लिएर प्रत्यारोपणमा पनि पहिला सहुलियत दिएको थियो। जुन आफ्नै देशमा प्रत्यारोपण गरेको खण्डमा 2 लाख रुपियाँ सुरुमा सहुलियत र त्यो पछि फेरि 1 लाख रुपियाँ औषधिको लागि दिइने सहुलियत थियो भने अहिले पूरा रूपमा मृगौला प्रत्यारोपण फ्रीमा गर्ने भन्ने सरकारको अहिले त्यो एकदमै सराहनीय छ र र साथसाथै अहिलेको जुन फेरि पनि हाम्रो रिभ्यू के भयो भने यो अङ्गदान कसले गर्न सक्नुहुन्छ, पहिला के हुन्थ्यो भने आफ्नो एकदम नजिकको नातेदारले मात्रै भनेको पहिलो फर्स्ट डिग्री रिलेटिभ भन्छौँ, जसमा आमा बुवा दाजुभाइ दिदीबहिनी यो फर्स्ट डिग्रीले मात्रै गर्न सक्ने थियो भने अहिले तपाईँ हामीले आफ्नो नाताबाट तपाईँ हामीले भन्न सक्ने नाता सबैले दिन सक्नुहुन्छ, जो प्रमाणित गर्न सक्नुहुन्छ तपाईँले नाता नामले हामीले भन्न सकिने नाम नाताहरूबाट सबैबाट यो अहिले फेरि रिसेन्टली त्यो अपग्रेड गर्नुभएको छ। त्यो हिसाबमा हेऱ्यो भने धेरै नै रूपमा यसलाई सहज बनाउन प्रयास गरिएको छ र यसलाई नियमित रूपमा अझ के गरेर जनतासम्म चाहिँ जो बिरामीहरू हुनुहुन्छ उहाँलाई फाइदा पुर्याउन सकिन्छ भनेर नियमित रूपमा सरकारको वर्कअप होमवर्क धेरै नै भएको देखिन्छ। त्यसले गर्दा पहिलाका जस्ता धेरै हडल्सहरू छैनन्। आफ्नो परिवारमा मान्छेहरू नभइदिएको खण्डमा आफन्त जो आफ्नो नातेदारहरू नभइदिएको खण्डमा पक्कै पनि यो धेरै नै गाह्रो छ। त्यसले गर्दाखेरि पनि विभिन्न मानिसहरू नेपालमा गर्न नसकेर विभिन्न विदेश जानेहरूको संख्या पनि अहिले नेपालमा छ, त्यो बारेमा पनि हामी विज्ञ त छौँ। तर पनि अहिले सरकारी रूपमा यसको लागि जति होमवर्कहरू भइरहेको छ र इभन हाम्रो मृत्यु भइसकेकाहरूमा पनि भएकाहरूलाई पनि मृगौला निकालेर त्यो प्रत्यारोपण गर्ने सम्बन्धीको विधि पनि भइसक्यो भनेपछि यी सबै चिजहरू अहिले सरकारको होमवर्क एकदमै राम्रो छ र आउँदा दिनहरूमा यसलाई अझै सहज बनाइँदै छ जस्तो मलाई लाग्छ।
1: डाक्टर साहब, थुप्रै सचेतनाका सन्देशमूलक जानकारीहरू र केही खुसीका कुराहरू पनि यहाँले सुनाइदिनुभयो, समय दिनुभयo, जानकारी गराइदिनुभयो हाम्रो रेडियो सुनि मित्रलाई, हामीलाई यहाँलाई धेरै धेरै धन्यवाद छ।
0: हजुरलाई पनि, हजुरले मलाई यो मौका दिनुभएकोमा धेरै धेरै धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो वरिष्ठ मृगौला रोग विशेषज्ञ डाक्टर विष्णु पोहारी। उहाँसँगको यही कुराकानीसँगै आवाजको आजको समय सकिने लागेको छ। तपाईँले सुन्नुभएका अथवा तपाईँले जानकारी हासिल गर्नुभएका मृगौला सम्बन्धी सावधानीका उपाय या यसबारेमा प्राप्त भएका तपाईँका कुनै पनि जानकारी अरूलाई सुनाउनुहोला। तपाईँको यो सानो जानकारी नै सबैभन्दा ठूलो सहयोग हुनेछ। यही नम्र निवेदन गर्दै कार्यक्रम सुन्नुहुने तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै आजको आवाजबाट म ओम भण्डारी विदा हुन्छु। यहाँको समय शुभ रहोस्। नमस्कार।

0: जलजला टायर चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 7 बज्यो।
1: अब अस्पतालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। स्वास्थ्य बीमा बोर्डद्वारा चालू आर्थिक वर्षको मंगसिरसम्मको बकेउता रकम भुक्तानी। मनसुनजन्य विपदका घटनामा जनधनको क्षति हुन नदिन र उद्धारलाई प्रभावकारी बनाउन प्रहरीद्वारा पूर्व तयारी सम्पन्न। मनसुन अवधिभर काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानी आपूर्ति बन्द। इरानका सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टिका लागि तयारी र फिफा विश्वकप अन्तर्गत आज राति अस्ट्रेलिया र इजिप्ट बीच खेल हुने।
2: भ्रामक एसएमएस तथा फिक्सिङ लिंक सम्बन्धी महत्वपूर्ण सूचना।
3: हालै नेपाल टेलिकमको एसएमएस सेवाको दुरूपयोग गरी कनेक्ट आईपीएस लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक फ्रजुलन्ट एसएमएस पठाउने गतिविधि भइरहेको पाइएको छ। यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शंकास्पद वेबसाइट वा लिंकमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ।
2: अत नेपाल टेलिकम सम्पूर्ण ग्राहक महानुभावहरूलाई यस्ता एसएमएस, फोन कल तथा शंकास्पद लिंक प्रति सचेत रहन अनुरोध गर्दछ। कुनै पनि लिंक प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट वा मोबाइल एप मार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न अनुरोध गरिन्छ।
3: ग्राहकहरूका लागि महत्वपूर्ण सुझावहरू।
2: अपरिचित वा शंकास्पद लिंकमा क्लिक नगर्नुहोस्।
3: ओटीपी, पासवर्ड, पिन, सीभीभी लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुहोस्।
2: बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्।
3: शंकास्पद एसएमएस, फोन कल वा लिंक प्राप्त भएमा सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्।
2: ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
1: समाचार अब विस्तारमा। राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक 2083 विभिन्न शीर्षक अन्तर्गत आज उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा पर्यावरण, पूर्वाधार विकास, गृह, ऊर्जा, जलस्रोत तथा सिंचाई, परराष्ट्र, अर्थ र रक्षा मन्त्रालय, राष्ट्रपति कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालयका विषयमा छलफल भएको छ। छलफलमा सांसदहरूले आवश्यकताको आधारमा बजेट विनियोजन गर्नुपर्ने, राष्ट्रिय गौरवका आयोजनाहरूमा बजेट पर्याप्त छुट्याउनुपर्ने र समयमै निर्माण सक्नुपर्ने विषयमा ध्यान दिनुपर्ने बताउनुभयो। सांसदहरूले भूमिहीनको व्यवस्थापन गर्ने कुरा आए पनि 12 लाख सुकुम्बासीको एक वर्षभित्र व्यवस्थापन गर्न आवश्यक पर्याप्त बजेट नआएको, दैलेखमा भएको मिथेन ग्यास उत्पादन गर्ने विषयमा कुनै बजेट नछुट्याइएका प्रति सरकारको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक भोलि दिनको सभा 1 बजे बस्नेछ। स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई चालू आर्थिक वर्षको मंगसिरसम्मको बकेउता रकम भुक्तानी गरेको छ। बोर्डले आज एक विज्ञप्ति जारी गर्दै सेवा प्रदायक स्वास्थ्य संस्थालाई बकेउता बापत उपलब्ध गराउनुपर्ने 23,44,02,98,000 रूपियाँ भुक्तानी गरिएको जनाएको हो। बोर्डले स्वास्थ्य बीमा बोर्डमा आबद्ध सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको गत मंगसिर महिनासम्मको दावी बक्यौता फरफारक भएको जनाएको छ। गत पुसदेखिको दावी भुक्तानी गर्न आवश्यक बजेट व्यवस्थापन तथा दिगो वित्तीय स्रोत सुनिश्चितताका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय र पहल भइरहेको बोर्डले जनाएको छ। बोर्डले सम्पूर्ण बीमित सेवाग्राहीलाई स्वास्थ्य बीमा अन्तर्गत उपलब्ध सेवाको जिम्मेवारी वहन गर्दै सदुपयोग गर्न, अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न अनुरोध गरेको छ। त्यसै गरी बोर्डले चिकित्सक तथा स्वास्थ्य कर्मीलाई आवश्यकता भन्दा बढ़ी परीक्षण वा उपचारका लागि दबाव नदिन तथा स्वास्थ्य बीमा कार्यक्रमको दिगोपना र प्रभावकारिता कायम राख्न आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गर्न पनि आह्वान गरेको छ। मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसून अवधिभर काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आपूर्ति बन्द हुने जनाएको छ। समितिले आज विज्ञप्ति जारी गर्दै यस वर्ष मनसून सक्रिय भएसँगै मेलम्चीको मुहान क्षेत्रभन्दा माथिल्लो भागमा रहेका पहिरो गिरान तथा बाढ़ीका कारण सुरुङभित्र माटो ढुंगा र लेदो प्रवेश गर्ने जोखिम बढ़ेकाले मनसून अवधिभर मेलम्ची खानेपानी आयोजना बन्द गर्न लागि जानकारी दिएको छ। समितिका सूचना अधिकृत मधु तिमल सेनाले नदीमा पानीको धमिलोपना पानी प्रशोधन केन्द्रको क्षमता भन्दा बढ़ी हुने अवस्था सृजना हुन सक्ने भएकाले सुरुङको सुरक्षालाई ध्यानमा राखी पानी पठान्तरण रोकिएको जानकारी दिनुभयो। तिमल सेनाका अनुसार हाल वैकल्पिक प्रणाली मार्फत पानी पठान्तरण भइरहेको र अत्याधिक वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न तथा विगत चार वर्षदेखि सुरुङको सफाई मरमत र निरीक्षण पनि नभएको हुँदा सो अवधिमा यी कार्यहरू पनि सम्पन्न गर्न केही अवधिका लागि सुरुङ बन्द गर्नु परेको छ। नेपाल प्रहरीले मनसूनजन्य विपदका घटनाहरूमा जनधनको क्षति हुन नदिन र उद्धारलाई प्रभावकारी बनाउन पूर्व तयारी सम्पन्न गरेको छ। विपदको अवस्थामा तत्काल परिचालन हुने गरी प्रहरी हेडक्वार्टरदेखि चौकी स्तरसम्मका प्रहरी इकाईमा आवश्यक उपकरण सहितको जनशक्ति तयारी अवस्थामा राखिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मनसूनजन्य विपद पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083 स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ। विपद प्रतिकार्यका लागि 10,085 जना प्रहरीलाई तत्काल परिचालित हुन सक्ने गरी तयारी अवस्थामा राखिएको छ। प्रहरी अस्पताल, प्रदेश प्रहरी अस्पताल, सूचना तथा प्रविधि निर्देशनालय, सवारी महाशाखा, महिला बाल बालिका तथा ज्येष्ठ नागरिक निर्देशनालय र नेपाल प्रहरी केनाइन कार्यालयको जनशक्तिलाई तयारी अवस्थामा राखिएको प्रहरीले जनाएको छ। केही दिनको निरन्तर वर्षाका कारण देशका विभिन्न स्थानमा अवरूद्ध भएका प्रमुख राजमार्ग मध्ये 3 सड़क सञ्चालनमा आएका छन् भने जाजरकोट डोल्पा जोड्ने भेरी करिडोर अझै अवरूद्ध रहेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभिनायर काफ्लेका अनुसार यही असार 15 गते आएको पहिरोका कारण अवरूद्ध भएको अर्घाखाँचीको पाणिनी गाउँपालिका 2 स्थित सालझण्डी ढोरपाटन सड़क असार 17 गते पहिरो खसेपछि बन्द भएको पाल्पाको तानसेन नगरपालिका 8 डुम्रे क्षेत्रको सिद्धार्थ राजमार्ग र असार 18 गते पहिरोले अवरूद्ध बनाएको चितवनको इच्छा कामना गाउँपालिका 6 स्थित मोगलिङ नारायणगढ़ सड़क खण्ड सञ्चालनमा ल्याइएको हो। यस्तै गरी असार 17 गतेको अविरल वर्षासँगै अवरूद्ध भएको रूकुम पश्चिमको 8 बिस्कुट नगरपालिका 6 रिजेगार्ड खोला स्थित जाजरकोट डोल्पा जोड्ने भेरी करिडोर भने हालसम्म पूर्ण रूपमा अवरूद्ध भएको छ। सड़क खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ। वर्षायाम सक्रिय भएसँगै देशका विभिन्न राजमार्गमा पहिरो खस्ने, सड़क अवरूद्ध हुने तथा यात्रा जोखिमपूर्ण बन्ने क्रम बढ़ेकाले पहिरो प्रभावित तथा सञ्चालनमा आएका सड़क खण्डमा यात्रा गर्दा विशेष सतर्कता अपनाउन, मौसमको जानकारी नियमित रूपमा लिन तथा स्थानीय प्रशासन र सुरक्षा निकायको निर्देशन पालना गर्न अनुरोध गरेको छ। संवैधानिक परिषदले प्रमुख निर्वाचन आयुक्त पदमा मान बहादुर कार्कीलाई नियुक्तिका लागि सिफारिश गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज बसेको परिषदको बैठकले प्रमुख निर्वाचन आयुक्तमा कार्कीको नाम सिफारिश गरेको हो। बैठकले रिक्त निर्वाचन आयुक्त पदमा डाक्टर राजीव सुवार यही असार 23 गतेदेखि रिक्त हुने निर्वाचन आयुक्त पदमा गुरूप्रसाद वाग्लेको नाम नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको छ। बैठकको निर्णयबारे जानकारी दिँदै परिषदकी सदस्य एवं प्रतिनिधि सभाकी उपसभामुख रूबी कुमारी ठाकुरले रिक्त पदहरूमा नियुक्तिका लागि सिफारिश गरिएको बताउनुभयो। संवैधानिक परिषदले प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्त सहित विभिन्न संवैधानिक निकायका रिक्त पदमा योग्य व्यक्तिको नाम सिफारिश गर्ने संवैधानिक व्यवस्था छ। परिषदबाट सिफारिश भएका नाम संसदीय सुनवाई प्रक्रिया पूरा भएपछि राष्ट्रपतिबाट नियुक्त हुने प्रावधान रहेको छ। सरकारले शासकीय सुधारका 100 कार्यसूचीमा समावेश गरेको 100 दिनमा गर्ने कामहरू तीव्र रूपमा अघि बढ़िरहेका छन्। सरकारको कार्ययोजनामा समावेश भएका ऊर्जा क्षेत्रका कार्यक्रम प्रभावकारी रूपमा अगाडि बढ़ाएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ। संवाददाता सरिता खनालको रिपोर्ट।
4: सरकारले मुलुकको अर्थतन्त्रको प्रमुख आधार स्तम्भका रूपमा रहेको ऊर्जा क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर यस क्षेत्रका कार्ययोजना समावेश भएका कार्यक्रम प्रभावकारी रूपमा अगाडि बढ़ाएको छ। शासकीय सुधारको कार्ययोजनाको 74 नम्बर बुँदामा ऊर्जा निर्यात रणनीति एक महिनाभित्र तयार पार्ने उल्लेख भए अनुसार कार्ययोजना तय भइसकेको छ भने ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 जारी भइसकेर उक्त रणनीतिलाई कार्यान्वयनमा लैजाने गरी आवश्यक तयारी गरिरहेको मन्त्रालयले जनाएको छ। ऊर्जा क्षेत्रलाई मुलुकको आर्थिक रूपान्तरणको संवाहकका रूपमा स्थापित गर्दै विद्युतको आन्तरिक खपत वृद्धि र विद्युत निर्यातको स्पष्ट खाका समेटेर यो रणनीति तयार पारिएको हो। ऊर्जा क्षेत्रमा सरकारले लिएको लक्ष्य हासिल गर्नका लागि र विद्युतको द्रुत विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा सुझाव सहितको कार्ययोजना तयार गरी कार्यान्वयनको चरणमा रहेको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सहायक प्रवक्ता शालिग्राम भण्डारीले जानकारी दिनुभयो।
5: विशेष गरेर ऊर्जा क्षेत्रसँग सम्बन्धित 5 बुझाहरूमा फोकस गरेको छ। ऊर्जा निर्यात रणनीति 1 महिनाभित्र तयार गर्ने छ र विद्युत निर्यातलाई उच्च मूल्य प्राप्त हुने बजार विशेष गरी साँझको पिक समयमा केन्द्रित गर्ने रणनीति तत्कालै कार्यान्वयन लैजाने भन्ने विषयमा चाहिँ मन्त्रालय अन्तर्गतकै सहसचिवको संयोजकत्वमा कमिटी गठन भए ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 जारी भइसकेर यो कार्यान्वयनको अवस्थामा रहेको छ भने सरकारको लक्ष्य हासिल गर्नको लागि र विद्युतको द्रुत विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा सुझाव सहितको कार्ययोजना पनि तयार गरी त्यो कार्यान्वयनको चरणमा चाहिँ गएको अवस्था छ।
4: सरकारले आगामी आर्थिक वर्षभित्र 1 दर्जन प्रसारण लाइन निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ। आन्तरिक रूपमा उत्पादित बिजुलीलाई उपभोक्ताको पहुँचमा पुर्याउने उद्देश्यका साथ प्रसारण लाइन निर्माण र विद्युत खपत बढ़ाउनका लागि आन्तरिक प्रसारण प्रणालीको सुधार तथा सब स्टेशन मर्मत सम्भारलाई प्राथमिकतामा राखिएको छ। निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा विद्युत व्यापार गर्न दिने गरी सरकारले आवश्यक तयारी थालेको छ। यस्तै निर्माणमा रहेका सिंचाई आयोजना तोकिएको समयमा पूरा नहुँदा लक्षित समुदायले लाभ हासिल गर्न नसक्ने र राज्यको लगानी समेत खेर जाने अवस्थालाई अन्त्य गर्न सरकारले प्रयास थालेको छ। ऊर्जा क्षेत्रको दीर्घकालीन वित्तीय स्रोतको व्यवस्थापनका लागि लगानी विकास गरी त्यसलाई कार्यान्वयनमा लैजाने तयारी भइरहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहायक प्रवक्ता भण्डारी।
5: ऊर्जा क्षेत्रको दीर्घकालीन वित्तीय स्रोत व्यवस्थापनका लागि बहुआयामिक वित्तीय संरचना सहकारी निजी विदेशी तथा डायस्पोरा लगानी विकास गर्ने साथै उक्त सुधारहरू कानूनका लागि सम्बन्धित निकायले स्पष्ट समय सीमा तोकी कार्यान्वयनमा लैजाने भन्ने विषयमा एचआईडीसीएलले प्रारम्भिक प्रतिवेदन पेश गरिसकेको छ र उसले दिएका सुझावहरूलाई कार्यान्वयन योग्य कसरी बनाउन सकिन्छ र त्यो लगानीलाई ऊर्जा क्षेत्रमा दीर्घकालीन रूपमा कसरी गर्न सकिन्छ भन्ने विषयमा विज्ञ सदस्यहरूको टिमले छलफल गरिरहेको छ। राय सुझावको आधारमा त्यसलाई पनि हामीले कार्यान्वयनमा लैजाने चाहिँ नेपाल सरकारको लक्ष्य रहेको छ।
4: ऊर्जा क्षेत्रमा 100 दिनमा गर्ने भनेर सार्वजनिक गरेका कामहरू सरकारले सोचे भन्दा तीव्र गतिमा अगाडि बढ़ेको मन्त्रालयले जनाएको छ। विगतमा नागरिकहरूले भोग्दै आएका समस्या समाधान गर्ने गरी मन्त्रालयले सुशासनका क्षेत्रमा काम गरेको र त्यसको नागरिकहरूले महसुस गरिरहेको बताउनुहुन्छ ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सहायक प्रवक्ता शालिग्राम भण्डारी।
5: जति पनि सुशासनको क्षेत्रमा ऊर्जा मन्त्रालयले गर्नुपर्ने र जनताहरूले खेप्दै आएको जुन ढिला सुस्ती समस्याहरूलाई समाधान गर्नको लागि शासकीय सुधार कार्यान्वयन नभएर जनताहरूले पनि महसुस गरिरहेको अवस्था छ।
4: सरकारी स्रोत साधनको उपयोग निर्धारित सूचकहरूको कार्यान्वयन तथा तोकिएका काम समयमै सम्पन्न भए नभएको विषयमा निरन्तर निगरानी समेत राखिएको छ। मन्त्रालयले डेलिभरीमा आधारित शासन प्रणालीलाई प्राथमिकतामा राख्दै सेवा प्रवाहमा सुधार गुनासोको प्रभावकारी व्यवस्थापन लगायतका काममा समेत जोड़ दिएको जनाएको छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
1: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताउनु भएको छ। काभ्रे पलाञ्चोकको धुलिखेल स्थित काठमाडौँ विश्वविद्यालय केयूको 21 दीक्षान्त समारोहमा आज मन्त्री पोखरेलले समृद्ध र समुन्नत समाज निर्माणका लागि शिक्षित युवाको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभयो। नयाँ पीढ़ीले सोचे जस्तो समुन्नत समाज निर्माणार्थ सरकार प्रयासरत रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले त्यसमा युवाको सक्रिय भूमिका रहनुपर्नेमा जोड़ दिनुभयो। मन्त्री पोखरेलले केयूबाट हासिल गरेको ज्ञान सीप र अनुभव नेपालमै सदुपयोग गर्दै राष्ट्र निर्माणमा योगदान दिन दीक्षित विद्यार्थीलाई आग्रह समेत गर्नुभयो। गर्नुभयो। समारोहमा आमन्त्रित भारत स्थित डेक्कन कलेज पोस्ट ग्रेजुएट एण्ड रिसर्च इन्स्टिच्युटका कुलपति प्राध्यापक डाक्टर भूपेन्द्र पटवर्धनले नेपाल भारत बीच शिक्षा अनुसन्धान र परम्परागत ज्ञानको आदान प्रदानलाई थप सुदृढ बनाउनु पर्ने आवश्यकता औल्याउनुभयो। कृषि वन तथा वातावरण मन्त्रालयले बर्ड फ्लूबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तर गरेर पशु सेवा विभागलाई 50 करोड़ रूपियाँ निकासा गरेको छ। मन्त्रालयले बर्ड फ्लू पुष्टि भएका 11 जिल्लामा नष्ट गरिएका पंक्षी अण्डा तथा दानाको क्षतिपूर्ति वितरणका लागि रकम विभागलाई उपलब्ध गराएको हो। बर्ड फ्लूबाट आर्थिक नोक्सानी बेहोरेका किसानलाई राहत स्वरूप क्षतिपूर्ति वितरण गर्न विभागले मन्त्रालयसँग रकम माग गरेको थियो। विभागका प्रवक्ता डाक्टर मुकुल उपाध्यायले निकासा भएको रकम पीड़ित किसानलाई क्षतिको 75% उपलब्ध गराइने जानकारी दिनुभयो। विभागका अनुसार बर्ड फ्लू संक्रमण देखिएका काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे पलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा करिब 7 लाख पंक्षी, 11 लाख अण्डा र 3 लाख किलो दाना नष्ट गरिएको थियो। यसबाट 70 करोड़ रूपियाँ बराबरको क्षति भएको छ। औषधि व्यवस्था विभागले मुलुकमा औषधि आपूर्ति श्रृंखलामा सुधार गर्नका लागि 6 बुँदे निर्देशन जारी गरेको छ। औषधि व्यवस्था विभागका निमित्त महानिर्देशक शिवानी खड्गीले मुलुकमा औषधि आपूर्ति श्रृंखलामा सुधार गर्न र बजारलाई व्यवस्थित गर्न स्वदेशी औषधि उत्पादक, पैठारीकर्ता, थोक विक्रेता तथा खुद्रा विक्रेतालाई कार्यान्वयनका लागि स्वनिर्देशन जारी गरिएको बताउनुभयो। निर्देशन अनुसार सबै स्वदेशी उत्पादक तथा औषधि पैठारीकर्ताले आफ्ना आधिकारिक थोक विक्रेतासँग लिखित सम्झौता गर्नुपर्नेछ। लिखित सम्झौता बिना कुनै पनि औषधि आपूर्ति वा वितरण गर्न निषेध गरिएको निर्देशनमा उल्लेख छ। यस्तै सबै स्वदेशी उत्पादक तथा औषधि पैठारीकर्ताले आफ्ना आधिकारिक थोक विक्रेताको अध्यावधिक सूची आफ्नो आधिकारिक वेबसाइटमा प्रकाशित गर्नुका साथै औषधि व्यवस्था विभागको आधिकारिक पोर्टलमा पनि उपलब्ध गराउनुपर्नेछ। काठमाडौँ महानगरपालिकाले बन्सरी डाँडामा लैजाने फोहोरको मात्रा घटाउन 10 वटा ओडाबाट स्रोतमय फोहोर वर्गीकरण व्यवस्थापन शुरू गरेको छ। महानगरपालिकाका वातावरण विभाग प्रमुख सरिता राईले बन्सरी डाँडा फोहोर व्यवस्थापनको आयु बढ़ाउन स्रोतमय फोहोरको वर्गीकरण र व्यवस्थापन थालनी गरिएको बताउनुभयो। प्रमुख राईका अनुसार स्रोतमय फोहोर व्यवस्थापन पछि हाल काठमाडौँ महानगरपालिकाबाट दैनिक 15 ट्रक मात्रै फोहोर बन्सरी डाँडामा लगिँदै आइएको छ। यसअघि त्यसरी वर्गीकरण नगर्दा दैनिक 20 ट्रकसम्म फोहोर पठाउने गरिएको महानगरले जनाएको छ। निजामती कर्मचारी अस्पतालको सेवा एकाई सिंहदरबारबाटै सञ्चालनमा आएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको तल्लो तलामा आजदेखि एकाई सञ्चालनमा ल्याइएको हो। निजामती कर्मचारीलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको सेवा एकाई सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार कर्मचारीहरूले स्वास्थ्य सेवाका लागि अस्पतालसम्म धाउनुपर्ने बाध्यता कम गर्न कार्यस्थलमै स्वास्थ्य सेवा उपलब्ध गराइएको हो। स्वसेवा निजामती कर्मचारी तथा सेवाग्राहीलाई लक्षित गरी स्वास्थ्य परीक्षण, रगत परीक्षण लगायत सेवाहरू उपलब्ध गराइनेछ। कम्पनी रजिष्ट्रारको कार्यालयले डिजिटल प्रणाली र प्रविधिको पूर्ण प्रयोगसँगै जनशक्ति व्यवस्थापनमा फेरबदल ल्याउने प्रस्ताव अघि सारेको छ। हाल उपलब्ध प्रविधिको उच्चतम प्रयोग मार्फत थोरै कर्मचारीबाट धेरै र छिटो काम गर्न सम्भव भएको भन्दै कम्पनी रजिष्ट्रार कृष्ण कुमारी श्रेष्ठले 28% कर्मचारी कटौती गर्ने प्रस्ताव उद्योग मन्त्रालय समक्ष पेश गर्नु भएको छ। कम्पनी रजिष्ट्रार कार्यालयको अभ्यासको सफल कार्यान्वयनबाट प्रशासनिक खर्चमा हुँदै आएको ठूलो भार कम हुनेछ। सेवाग्राहीका गुनासो र समस्यालाई तत्काल सम्बोधन गर्ने कार्यालयले आर्टिफिसियल इन्टेलिजेन्स एआई प्रविधिमा आधारित कल सेन्टरको व्यवस्था समेत गरेको कम्पनी रजिष्ट्रार श्रेष्ठले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। इरानका सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टिका लागि व्यापक तयारी भइरहेको छ। उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्न तेहरानमा इरानी नेताका साथै विदेशी उच्च पदाधिकारीहरूको समूहको पनि सहभागिता रहनेछ। खामेनीको शव तेहरानको ग्रान्ड मोसल्लामा पुर्याइएको छ। सात दिनसम्म चल्ने अन्त्येष्टि कार्यक्रममा लाखौं मानिसहरू सहभागी हुने अपेक्षा गरिएको छ। धेरै सिया सम्प्रदायका लागि आध्यात्मिक व्यक्तित्व खामेनी 86 वर्षको उमेरमा राजधानीको केन्द्रमा रहेको आफ्नो आवासमा भएको हमलामा मारिनु भएको थियो। उहाँसँगै पूर्व सर्वोच्च नेता अली खामेनी सँगै मारिएका उहाँका आफन्तहरूको शव पनि त्यहाँ राखिनेछ। राष्ट्रिय टेलिभिजनले दिउँसो इरानी राष्ट्रपति मसूद पेजेस्कियानले सभामुख तथा प्रमुख वार्ताकार मोहम्मद बागेर गालिबाफसँगै श्रद्धाञ्जली अर्पण गरेको फुटेज प्रसारण गरेको थियो। फेब्रुअरीमा युद्ध शुरू भए ता पहिलो पटक सार्वजनिक कार्यक्रममा उपस्थित देखिएका रेभोल्युसनरी गार्डका प्रमुख अहमद विहिदी पनि श्रद्धाञ्जलीका लागि अन्त्येष्टिपूर्वक श्रद्धाञ्जली समारोहमा देखा पर्नु भएको थियो। अमेरिका इरान वार्तामा मुख्य मध्यस्थकर्ता पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले पनि सर्वोच्च नेताप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो। इरानका छिमेकी देशहरू चीन, अफगानिस्तान र ककेसस क्षेत्रले पनि प्रतिनिधि पठाउने बताएका छन्। पाकिस्तानका पश्चिमी प्रान्तस्थित दानासार क्षेत्रमा एक यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा 40 जनाको मृत्यु भएको छ। क्वेटाबाट पेशावर जाँदै गरेको यात्रुवाहक बस सड़कबाट 20 मिटर तल कोसमा खसेको थियो। फ्रान्समा जून महिनाको अन्तिम सातातिर आएको अभूतपूर्व गर्मीका कारण मृतकको संख्यामा झण्डै 30% वृद्धि भएको प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ। सार्वजनिक स्वास्थ्य निकायले यो वृद्धि अझै पूर्ण विवरण नभएको र वास्तविक संख्या यसभन्दा बढ़ी हुन सक्ने जनाएको छ। आर्थिक समाचार
2: को साथ मा नेपाल बैंक लिमिटेड नेपाल को पहिलो बैंक।
6: तनहुमा निर्माण हुन लागेको 126 मेगावाट क्षमताको तल्लो सेती जलविद्युत आयोजना निर्माणका लागि जग्गा अधिग्रहणको काम शुरू भएको छ। आयोजनाको मुआवजा निर्धारण समितिको बैठकले जग्गा अधिग्रहण र त्यसको मुआवजा निर्धारण गरेको तल्लो सेती जलविद्युत आयोजनाका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो। आयोजनाबाट तनहुको व्यास नगरपालिका, बन्दीपुर, देवघाट, रेसिङ र आबु खैरेनी गाउँपालिका तथा भरतपुर महानगरपालिकाका केही भाग प्रभावित हुनेछन्। आयोजनाबाट वार्षिक करिब 520 करोड़ युनिट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको आयोजना प्रमुख श्रेष्ठले बताउनुभयो। पछिल्लो समय मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ। सन् 2026 जून महिनामा मात्रै 80,200 जना भन्दा बढी विदेशी पर्यटकले मुस्ताङ क्षेत्रको भ्रमण गरेका छन्। जून महिनामा 78,600 जना भन्दा बढी सार्क राष्ट्रभित्रका र 1,500 जना भन्दा बढी अन्य मुलुकका पर्यटकले मुस्ताङ क्षेत्रको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याफले जनाएको छ। जून महिनामा मुस्ताङ भित्रिएका विदेशी पर्यटक मध्ये करिब 95% भारतीय पर्यटक रहेको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्ताले बताउनुभयो। यस वर्षको जनवरीदेखि जून महिनासम्मको 6 महिनामा मात्रै 2,22,900 जना भन्दा बढी विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरिसकेका छन्। गत वर्षको जून महिनामा जम्मा 20,800 जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए भने जनवरीदेखि जूनसम्मको 6 महिनाको अवधिमा 98,500 जना विदेशी पर्यटकले मुस्ताङ क्षेत्रको भ्रमण गरेको एक्याप जोमसोम कार्यालय जनाएको छ। चालू आर्थिक वर्षमा पाल्पाबाट करिब 3,48,000 केजी दालचिनी र 12,88,000 केजी भन्दा बढी तेजपात भारत निर्यात भएको छ। चालू आर्थिक वर्षमा गएको 6 वर्ष यताकै उच्च परिमाणमा दालचिनी र तेजपात भारत निर्यात भएको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख मोहन श्रेष्ठले बताउनुभयो। गत आर्थिक वर्षमा करिब 1,21,000 केजी दालचिनी र 8,82,000 केजी तेजपात भारत निकासी भएको थियो। पाल्पाका किसानले तेजपात प्रति केजी 60-50 रुपियाँ र दालचिनी प्रति केजी 100 रुपियाँमा बिक्री गर्दै आएको डिभिजन वन कार्यालय पाल्पाका सूचना अधिकारी खिल बहादुर तामाङले बताउनुभयो। नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा 7,200 रुपियाँ बढेको छ। यस्तै चाँदीको मूल्य पनि प्रति तोला 165 रुपियाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार छापावाल सुन प्रति तोला 2,90,700 र चाँदी प्रति तोला 4,615 रुपियाँमा कारोबार भएको छ।
1: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेलकुद समाचार। अस्ट्रेलिया र इजिप्ट 2026 फिफा विश्वकपको अन्तिम 32 शुक्रबार अमेरिकाको डालसमा आमने सामने हुँदैछन्। दुवै टोली पहिलो पटक विश्वकपको नकआउट चरणमा ठूलो सफलता हासिल गर्ने लक्ष्यमा छन्। खेल नेपाली समय अनुसार आज राति 12:15 हुनेछ। इजिप्टले समर्षणमा न्यूजील्याण्डलाई 3-1 हराउँदै विश्वकप इतिहासकै पहिलो जीत दर्ता गरेको थियो। यता अस्ट्रेलिया भने विश्वकपको नकआउट चरणमा पहिलो जीत निकाल्ने लक्ष्यसहित मैदानमा उत्रनेछ। विश्वकप 2026 ब्रेन इम्बोलो र डान एन्डोएले गरेको 1-1 गोलको मद्दतले स्विजरल्याण्डले शुक्रबार अल्जेरियालाई 3-0 हराएको छ र प्रतियोगिताको अन्तिम 16 चरणमा प्रवेश गरेको छ। स्विस टीमले विश्वकप नकआउट चरणमा जीत निकालेको यो सन् 1938 यता पहिलो पटक हो। नेपालले 16 दक्षिण एसियाली शारीरिक संगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनशीपमा 16-3 पदक प्राप्त गरेको छ। भूटानको थिम्पूमा जारी प्रतियोगितामा 1 स्वर्ण 1 रजत र 1 काँस्य पदक प्राप्त गरेको नेपाल शारीरिक संगठन तथा फिटनेस महासंघका सचिव दिनेश कुमार राज भण्डारीले जानकारी दिनुभयो। अब मौसम सम्बन्धी जानकारी। आज राति देशका हिमाली भूभागको केही स्थानमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। देशको पहाड़ी र तराई भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका 1-2 स्थानमा तथा सुदूरपश्चिम प्रदेशको तराई सहित लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 31.4 डिग्री सेल्सियस, न्यूनतम 22.3 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 30.5 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 27.6 मिलिमिटर। पोखराको अधिकतम 33.5 डिग्री सेल्सियस, न्यूनतम 23.7 डिग्री सेल्सियस, वर्षा 3.1 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 35.6 डिग्री सेल्सियस, न्यूनतम 25.5 डिग्री सेल्सियस, वर्षा 0.8 मिलिमिटर। रदीपायलको अधिकतम 36 डिग्री सेल्सियस, न्यूनतम 25.8 डिग्री सेल्सियस, वर्षा 0.2 मिलिमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रमुख निर्वाचन आयुक्तमा मान बहादुर कार्कीलाई नियुक्तिका लागि सिफारिश गर्ने संवैधानिक परिषदको निर्णय। स्वास्थ्य बीमा बोर्डद्वारा चालू आर्थिक वर्षको मंगिरसम्ममा 23.44 अर्ब रूपियाँ बकौता रकम भुक्तानी। मनसूनजन्य विपदका घटनामा जनधनको क्षति हुन नदिन र उद्धारलाई प्रभावकारी बनाउन प्रहरीद्वारा पूर्व तयारी सम्पन्न। मनसून अवधिभर काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानी आपूर्ति बन्द। इरानका सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टिका लागि तयारी र फिफा विश्वकप अन्तर्गत आज राति अस्ट्रेलिया र इजिप्ट बीच खेल हुने। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
7: खै जन्म दर्ता दिनुहोस् त।
8: जन्म दर्ता गरेको छैन नि म्याडम।
7: लौ, जन्म दर्तामा भए त विद्यालय भर्ना हुँदैन नि।
8: हो र, मलाई त थाहा नै थिएन म्याडम।
7: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
8: पहिला कसैले भनेन
9: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
10: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
9: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
10: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ। कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन।
12: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
13: होइन ए दिदी बहिनीहरू, के गन्थन गन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ?
11: क्विन केयर क्रिम रे, होइन के हो यो?
13: क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या। यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
12: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
13: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् त, त्यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
12: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो, दाग धब्बा हटाउन मदत गर्छ, हरेक प्रकारको छालाको लागि उपयुक्त भएको, छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने, राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
13: थप जानकारीका लागि हाम्रै डाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 टुडीखेल अगाडि लिबाङ रोल्पा, प्रोप्राइटर सरला श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9847851234। ढिङ्ग्री जोठानका लागि सपना ब्युटी पार्लर, प्रोप्राइटर सपना श्रेष्ठ। 9849325627। राम्रो आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी खोजी प्रयोग गरौं क्विन केयर क्रिम, सबैका लागि सधैँका लागि।

0: ख्यालेमा थुप्रो साँझमै खास
1: पूर्ववासीलाई खानेपानीको समस्या बढ्ने दैलेखमा कर्णाली नदीमा खसेको गाड़ी अझै बेपत्ता किसान कल सेन्टरमा किसानको चासो बढ्दै
2: तर मलाई लाग्छ दुई घण्टाको समयमा राम्रै मैले एक दिन अब्जर्भ गर्न पाएको थिएँ फोनहरू राम्रै आउने गरे आउँछ
1: र फ्रान्समा अत्यधिक गर्मीको कहर एक सातामै 2000 भन्दा बढ़ीको मृत्यु विश्वकप फुटबलको नकआउटमा आज अस्ट्रेलिया र इजिप्ट आमने सामने हुने
3: कैयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
1: महिलाका लागि ब्लू बस सञ्चालनको पहल सार्वजनिक यातायातलाई थप सुरक्षित बनाउने सकारात्मक प्रयास हो तर महिलाका लागि छुट्टै बस व्यवस्था गर्नु मात्र दीर्घकालीन समाधान हुन सक्दैन सबै सार्वजनिक यातायातमा महिला निर्धक्क यात्रा गर्न सक्ने सुरक्षित वातावरण निर्माण गर्नु राज्यको मुख्य दायित्व मानिन्छ ब्लू बस सँगै प्रभावकारी कानूनी कार्यान्वयन निगरानी र जनचेतनामा पनि जोड़ दिन आवश्यक छ
4: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले नागरिकलाई सम्बोधन गर्ने र सुशासनको शुरूआत गर्ने सवालमा सरकारको 100 दिन सफल भएको बताएको छ पार्टीको अभिमुखीकरण कार्यक्रम पछि संचारकर्मीसँग कुरा गर्दै पार्टी सभापति रवि लामिछानेले सरकारको 100 दिन सुशासनमा केन्द्रित भएको बताउनुभयो तत्कालदेखि नै नतिजाहरूमा पनि काम निरन्तर भएको भन्दै सुशासन सरकारको अहिलेको प्राथमिकता रहेको बताउनु भएको छ उहाँले सुझावको आधारमा केही कमी कमजोरी रहे सच्चाई र अघि प्रतिबद्धता जनाउनु भएको छ
5: सरकारले यो 100 दिनमा नागरिकसँग सम्बन्धित विषयहरूमा बढी जोड लगायो सरकारले अहिले यो 100 दिनमा विशेष गरेर सुशासनमा अझै बढी समय लगाएको छ लगाउनु पर्ने नै छ सुशासनका मुद्दामा सरकारको बढी ध्यान गयो तुलनात्मक रूपमा विकास निर्माण र दूरगामी विषयहरूमा आज गरिएको कामको प्रभाव अलिकति पछाडि देखिँदै आउँछ भौतिक पूर्वाधारकै क्षेत्रमा भन्नुहुन्छ भने हामीले 3 वर्षलाई प्याकेज बनाएर काम गरेका छौँ त्यसमा केही कमी कमजोरी रहेछ भने नागरिक समाजले उठाएका विषय कमजोरीहरूलाई पनि हामी त्यसलाई सुझावको रूपमा अगाडि बढाएर यसमा अझ परिपक्व ढंगले सरकार अगाडि बढ्छ
4: यसैबीच नेकपा एमाले भने सरकारको 100 दिन फितलो अपरिपक्व र विवादास्पद भइएको निष्कर्ष निकालेको छ महासचिव शंकर पोखरेलले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको 100 दिन असफल देखिएको उल्लेख गरिएको छ प्रधानमन्त्री र मन्त्रीका निजी सचिवालयहरू नै आर्थिक स्वार्थ र भ्रष्टाचारका घटनाहरूमा खुलेआम जोड़िएका प्रमाणहरू एकपछि अर्को गर्दै सार्वजनिक हुनु अहिलेको सरकारको असफलताको मुख्य कड़ी भएको एमालेको निष्कर्ष छ कुरा गर्दै एमाले नेता विशाल भट्टराईले भन्नुभयो
6: देशको पक्षमा बिल्कुलै देखिएनन् जनताका पक्षमा देखिएनन् आधारभूत तहका गरी खाने जनताको पक्षमा छैन शिक्षामा शुल्क लगाइयो त्यसै गरी स्वास्थ्यमा पनि अनावश्यक चाहिँ 3% चाहिँ कर लगाइयो विद्युतमा 5% भ्याट लगाइयो लगातार रूपमा चाहिँ जनता तल्लो तहका जनता गरी खानेहरू रुकुमवासीहरूका विरूद्धमा यो सरकार चाहिँ गएको देखिएको छ
4: विशेष महाधिवेशनपछि दुई ध्रुवमा विभाजित नेपाली कांग्रेसको इतर पक्षले अहिलेकै अवस्थामा संस्थापन पक्षसँग कुनै पनि सहमति नहुने निष्कर्ष निकालेको छ पूर्व उपसभापति पूरा बहादुर खड्का निवासमा आज बसेको बैठकले सभापति गगन थापा नेतृत्वसँग कुनै एकताको महाधिवेशन नहुने निष्कर्ष निकालेको नेता डाक्टर प्रकाश रण महतले सीआईएनसँग बताउनुभयो
7: चाहेको देखियो भेट्दाखेरि कसरी भेट्दाखेरि सबै भइहाल्छ नि भन्दैनौँ अब सामान्य कुराहरू हामीले राखेका छौँ त्यसलाई कुराहरू गरिरहेका छैनौँ 15 अधिवेशन निष्पक्ष हुने र साझा संयन्त्र समायोजन संयन्त्र जे हुन्छ गर्नु पर्यो र नवीकरण भएकाहरूलाई चाहिँ सबैलाई यो नबोलिकन त्यसलाई डिजिटल गर्ने कुरा चाहिँ सबै चाहिँ केन्द्रित गर्नु पर्यो त्यसमा को आयो सो आएन किनभने नवीकरण त गरिसकेका छौँ यति नै कुरा छ र यो धेरै अगाडिदेखिको प्रयास हुँदा पनि उहाँहरू चाहिँ गम्भीर देखिनु भएको छैन त्यसले चाहिँ हामी सबै चिन्तित छौँ
4: हालको नेतृत्वबाट कुनै पनि सहमतिका खाकाहरू प्रस्तुत नभएको अवस्थामा आन्तरिक मतभेद बढ्ने कांग्रेसको निष्कर्ष छ। यसैबीच निवर्तमान सभापति शेरबहादुर देउवा समूहले छुट्टी सम्पर्क कार्यालयको औपचारिक उद्घाटन गर्ने भएको छ। सोमबार कार्यालयको औपचारिक उद्घाटन गर्ने तयारी गरेको नेताहरूले बताएका छन्। सिंहदरबारभित्र निजामती कर्मचारी अस्पतालको सेवा एकाई सञ्चालनमा आएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको तल्लो तलामा आजदेखि सेवा एकाई सञ्चालनमा आएको हो। निजामती कर्मचारीलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको सेवा एकाई सञ्चालनमा ल्याएको मन्त्रालयले जनाएको छ। मन्त्रालयको कर्मचारी कल्याण शाखाको प्रमुख दीपक ढकालले सीआईएनलाई जानकारी दिनुभयो। वहाँका अनुसार कर्मचारीले स्वास्थ्य सेवाका लागि अस्पतालसम्म धाउनुपर्ने बाध्यता कम गर्न कार्यस्थलमै स्वास्थ्य सेवा उपलब्ध गराइएको हो।
8: निजामती कर्मचारीहरू ठूलो संख्यामा सिंहदरबार परिसरमा कार्य गर्नुहुन्छ। उहाँहरूले चाहिँ सामान्य चेक जाँचको लागि पनि अब निजामती अस्पताल जानुपर्दा निकै समय लाग्ने, अनि निजामती अस्पतालमा पनि भिड बढ्दो भिडलाई नियन्त्रण गर्नलाई अलिकति व्यवस्थापन गर्नलाई सिभिल सर्भिस हस्पिटलको चाहिँ एक्सटेन्सन काउन्टर सिंहदराभित्र राख्नुपर्छ भन्ने कुरा अस्पताल व्यवस्थापन समितिले समेत निर्णय गर्यो। त्यसको आधारमा चाहिँ यो सिंहदरबारमा स्थापन गरिएको हो।
4: दैलेखको चामुण्डा बिन्द्रसैनी नगरपालिका साथ स्थित कर्णाली राजमार्गको चाङ्ने ताडा क्षेत्रबाट कर्णाली नदीमा खसेको गाडीको अझै फेला पर्न सकेको छैन। आज बिहानभरि खोजी जारी रहे पनि नदीमा गाडी नभेटिएको प्रमुख जिल्ला अधिकारी आनन्द सारूले सीआईएनलाई जानकारी दिनुभयो।
8: गाडी पनि भेटिएको छैन र कुनै पनि बडीहरू पनि भेटेको छैन। गाडी खसेको स्थान चाहिँ एकदमै करेन्ट धेरै भएको, पानीहरू पनि धेरै भएको, त्यो अब गोताखोरहरू पनि त्यहाँ एकदमै भित्र जान निश्चित छैन। त्यहाँ चाहिँ अब खोज्नु आज दिनभरि नै खोजेको छ। त्यसको 4-5 किलोमिटर तलसम्म पनि गोताखोरले खोजेको छ। अब सम्भावित जहाँ खसेको भनेर छ त्यहाँ पनि खोजेको छ, तर अहिलेसम्म पत्ता लगाउनु लागिसकेको छैन। बडी चाहिँ एकजनाको भेटियो होइन, त्यही एकजनाको चाहिँ आफन्त दुईजना तिनजना अनि एउटा चालक र सहचालक, यही पाँचजनाको मात्रै मिसिङ भएको भन्ने हिसाबले चाहिँ एक किसिमले जानकारी आएको छ। त्यहाँभन्दा बढीको परिवारहरूले कसैले सूचना दिनुभएको छैन।
4: तमिलो पानी र वेग ठूलो भएकाले खोजी प्रभावित बनेको छ। दुर्घटनामा परेका मध्ये हिजो कालीकोटका एकजनाको शव फेला परेको थियो। त्यसबाहेक गाडी सहित अन्य यात्रुको अवस्था अझै अज्ञात रहेको छ। यस्तै आज बैतडीमा भएको बस दुर्घटनामा 17 जना घाइते भएका छन्। धनगढ़ीबाट बैतडीतर्फ जाँदै गरेको बस दिउँसो बैतडीको पाटन नगरपालिका 8 गौराखानामा दुर्घटनामा परेको हो। स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई चालू आर्थिक वर्षको मंगसिरसम्मको बक्यौता रकम भुक्तानी गरेको छ। बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई बक्यौता बाफत उपलब्ध गराउनु पर्ने 23,44,02,98,015 रकम भुक्तानी गरिएको जनाएको छ। बोर्डले स्वास्थ्य बीमा बोर्डमा आबद्ध सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको गत मंगसिर महिनासम्मको दावी बक्यौता फरफारमा भएको जनाएको छ। मनसून अवधिभर काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आपूर्ति बन्द हुने जनाएको छ। मेलम्ची खानेपानी विकास समितिले आजदेखि समितिले विज्ञप्ति निकालेर यस वर्ष मनसून सक्रिय भएसँगै मेलम्चीको मोहान क्षेत्र भन्दा माथिल्लो भागमा रहेको पहिरो गिग्रान तथा बाढ़ीका कारण सुरुङभित्र माटो ढुङ्गा र लेदो प्रवेश गर्ने जोखिम बढ़ेकाले मेलम्ची खानेपानी आयोजना बन्द गर्न लागेको हो। अहिले वैकल्पिक प्रणाली मार्फत पानी पठाइएको र अत्याधिक वर्षाका कारण हुन सक्ने सम्भावित जोखिम न्यूनीकरण गर्न तथा विगत 4 वर्षदेखि सुरुङको सफाई मर्मत र निरीक्षण पनि नभएको हुँदा यी कार्यहरू सम्पन्न गर्न केही अवधिका लागि सुरुङ बन्द गर्नु परेको समितिले जनाएको छ। लगातार परेको वर्षाले बैतडीको पाटन नगरपालिका 6 स्थित कृष्ण माध्यमिक विद्यालयको 2 तले भवन पूर्ण रूपमा भत्किएको छ। विद्यालयका प्रधानाध्यापक वीरेन्द्र केसीका अनुसार 16 असारदेखि निरन्तर परेको वर्षाका कारण आज करिब 10:15 4 कोठे 2 तले भवन पूर्ण रूपमा भत्किएको हो। घटना भएको समयमा भवनभित्र केही नरहेकाले कुनै मानवीय क्षति नभएको प्रधानाध्यापक केसीले जानकारी दिनुभयो। भवन भत्किएसँगै पठन पाठन सञ्चालनमा समेत समस्या भएको केसीले बताउनुभयो। साझा खबरमा अब विदेशका खबर। जून महिनाको अन्त्यतिर युरोपमा गर्मीका कारण फ्रान्समा एक साताको अवधिमा 2000 भन्दा बढ़ी अतिरिक्त मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ। फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार जूनको अन्तिम सातामा अघिल्लो साताको तुलनामा मृत्यु संख्या 29% बढ़ेको हो। विशेष गरी 45 वर्ष भन्दा माथिका व्यक्तिहरूमा मृत्युको दर उल्लेख्य रूपमा बढ़ेको पाइएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलको नकआउट चरणमा अन्तर्गत राति अस्ट्रेलिया र इजिप्ट खेल्दैछन्। यो खेल राति 12:15 अमेरिकाको डल्लास रंगशालामा शुरू हुनेछ। त्यस्तै भोलि बिहान 4:15 साविक विजेता अर्जेन्टिना र केप भर्डे खेल्दैछन्। यो खेल अमेरिकाको मियामी रंगशालामा हुनेछ। अर्जेन्टिना समूह जीको विजेता र केप भर्डे समूह एचको उपविजेताको रूपमा नकआउटमा पुगेका हुन्।
1: नार्को किसान सेन्टरबाट कृषकलाई प्रत्यक्ष प्राविधिक सेवा।
2: पैसा लाग्दैन यसमा। 4-6 बीचमा चाहिँ किसान दाजुभाइहरूले चाहिँ आफ्नो यो कृषिसँग सम्बन्धित समस्याहरू राख्नुहुन्छ। किसान दाजुभाइहरूलाई सम्बोधन हुने गरी त्यसका विज्ञहरू बस्नुहुन्छ।
1: कृषि समस्याको समाधान सम्भव छ। कुराकानीसँगै हानिकारक परम्परागत अभ्यासले महिला किसानमा परेको प्रभाव, रिपोर्ट लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन एण्ड ल समूहमा भर्ना खोले। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-7108-01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
10: 5 बिहान उठेर भरे 10 रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
11: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
12: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
11: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
13: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
14: कार्यक्रम साझा आवाज,
11: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
15: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
16: प्रोपाइटर मधुमाया जीजी, पढे होइन प्रोपाइटर बनेको छु। हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 जति कमाइन्छ।
11: हरेक 15 शनिबार बिहान 6:30 र पुनः प्रसारण राति 8 सीआईएन मार्फत देशैभर
12: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
13: पसिनाको सम्मान, समानताको अभियान,
14: कार्यक्रम साझा आवाज।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। नेपाल कृषि अनुसन्धान परिषद नागले किसान कल सेन्टरलाई राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको नियमित सेवाका रूपमा सञ्चालन गरिरहेको छ। यस सेवा केन्द्रबाट बाली, पशुपालन, रोग किरा व्यवस्थापन, कृषि प्रविधि, कृषि यान्त्रिकीकरण लगायतका विषयमा किसानलाई परामर्श दिइन्छ। यसबाट किसानले कसरी लाभ लिइरहेका छन् हामीले नारका कृषि मौसमविद डाक्टर मुक्तिनाथ झासँग सोधेका छौं।
2: हरेक शुक्रबार 11:35 चाहिँ नेपाल कृषि अनुसन्धान परिषदमा चाहिँ यो टोल फ्री पैसा लाग्दैन यसमा 4-6 बीचमा चाहिँ किसान दाजुभाइहरूले चाहिँ आफ्नो यो कृषिसँग सम्बन्धित समस्याहरू राख्नुहुन्छ, त्यहाँ सबै विज्ञहरू बस्नुहुन्छ। जस्तो कि म एउटा कृषि इन्जिनियरिङ, मेरो विषय यो मेसिन भयो, सँगसँगै यो सिँचाइका कुराहरू भए, त्यस्तै चाहिँ त्यहाँ अब रोगका किराका साथीहरू बस्नुहुन्छ, त्यस्तै लाइफ स्टकतिरका पशुपालन गर्ने किसान दाजुभाइहरूलाई सम्बोधन हुने गरी त्यसका विज्ञहरू बस्नुहुन्छ, तपाईँ फरक फरक विज्ञहरू बस्नुहुन्छ। केही समस्या छ भने यहाँ मैले समाधान गर्न नसके पनि हजुरहरूले चाहिँ 11:35 यदि सम्पर्क गर्नुभयो भने हरेक शुक्रबार 4-6 पक्कै पनि समस्याका समाधानहरू चाहिँ हल गर्न सजिलो हुन्छ र पक्कै पनि त्यसले चाहिँ किसान दाजुभाइहरू चाहिँ अलिकति बेनिफिटेड हुन सक्नुहुन्छ।
17: तपाईँले नम्बर नोट गर्नु भएको छैन भने म पुनः दोहोर्याउँदैछु, 11:35 तपाईँले हरेक शुक्रबार 4-6 फोन गर्न सक्नुहुनेछ। तपाईँको खेतीपातीसँग सम्बन्धित, पशुपालनसँग सम्बन्धित, माछा पालनसँग सम्बन्धित जुन कुनै विषयमा पनि केही समस्या छन् भनेदेखि तपाईँले किसान कल सेन्टरमा फोन गरेर चाहिँ प्रत्यक्ष विज्ञसँग नै टेलिफोनमा संवाद गर्न सक्नुहुन्छ, होइन त? त्यसको समस्याको समाधान गर्न सकियो। तर किसानहरूको गुनासो अब समुदायमा पुगेर छलफल गर्दै गर्दा, कुरा गर्दै गर्दाखेरि त्यहाँनिर चाहिँ लिमिटेड हुन्छ, मतलब निश्चित मात्रामा चाहिँ फोन उठाइन्छ अनि त्यो समय पनि 2 घण्टाको समय भयो अनि हाम्रो फोनै लाग्दैन, हामीले कुरै गर्न पाउँदैनौँ, कति ट्राई गर्दा पनि कोसिस गर्दा पनि कुरा हुँदैन अनि जम्मा 12 कि कतिवटा मात्रै फोन लिनुहुन्छ, यो चाहिँ समस्याको विषय रहेछ पनि भन्नुभएको थियो कि, यसबारेमा केही छलफल भएको छ हजुरहरूको?
2: यस्तो समस्या नहुनुपर्ने, तै पनि म त्यो टिमसँग यदि यस्तो गुनासो छ भने यो मेसेज म पनि प्रत्यक्ष चाहिँ त्यो टिमसँग पुर्याउँछु। तर मलाई लाग्छ 2 घण्टाको समयमा राम्रै मैले एक दिन अब्जर्भ गर्न पाएको थिएँ, फोनहरू राम्रै आउने गरे आउँछ त्यो
17: ठाउँमा
2: रह्यो कुरा अलिकति। मैले चाहिँ अर्को पाटो समस्या चाहिँ ठाउँ ठाउँबाट के पाएँ भने कुनै समस्या छ भने शुक्रबारसम्म कुर्नु पर्ने हुन्छ
17: कि
2: यस्तो समस्या नहुनुपर्ने, तै पनि म त्यो टिमसँग यदि यस्तो गुनासो छ भने यो मेसेज म पनि प्रत्यक्ष चाहिँ त्यो टिमसँग पुर्याउँछु।

0: केसहरूमा. त्यो भएर यसको फ्रिक्वेन्सी बढाउनु पर्यो भनेर ठाउँ ठाउँबाट मैले चाहिँ
1: पनि यसमा चाहिँ प्लेटफर्म पनि रहेछ कि, जो चाहिँ तत्कालैको लागि चाहिँ व्हाट्सएप ग्रुप बनाएको रहेछ. व्हाट्सएप ग्रुपमा पनि किसानहरू त्यहाँनिर एड हुनुभयो भनेदेखि त्यहाँ चाहिँ त्यो बालीको अथवा जे समस्या छ त्यसको चाहिँ फोटो खिचेर यस्तो समस्या भएको छ भनेर हालिदिनु भयो भनेदेखि विज्ञहरूले सुझाव दिनुहुँदो रहेछ कि. त्यो कस्तो राम्रो लाग्यो थियो मलाई चाहिँ.
0: हजुर, त्यो पनि हो नि. जस्तो कहिले काहीँ के हुन्छ, फोनमा समस्या भन्दै गर्दाखेरि उहाँले भन्ने समस्या र हामीले बुझ्ने त्यो समस्या चाहिँ फरक पर्न सक्छ. त्यो भएर यदि फोटो र भिडियोको अवस्थामा कहिलेकाहीँ त उहाँ यदि सिम्पलै मगाउनु पर्ने अवस्था हुनसक्छ. त्यो अवस्थामा चाहिँ अब यो खासमा हेर्नुभयो भने टु वे कम्युनिकेसन नै हो. किसान र विज्ञ दुवैजना सँगै मिलेर सबै कुराहरू तत्काल पनि सम्भव नहोला, तर सँगै गएर चाहिँ समाधान चाहिँ गर्न सकिन्छ पक्कै पनि. त्यो भएर यो एउटा कार्यक्रम राम्रै कार्यक्रम 11:35 मलाई चाहिँ त्यो राम्रो लागेको छ. तथापि जति राम्रो गरे पनि सुधारका बाटोहरू जहिले पनि हुन्छ र त्यसको डोमेन अझै बढाउनु पर्ने पक्कै पनि छ. हप्तामा एक दिन अब दुई घण्टाले पक्कै पनि किसानमै पुरै देश भएको अवस्थामा त्यतिले समाधान गर्ला जस्तो मलाई पनि लाग्दैन. यो गुनासोहरू चाहिँ मैले टिप्छु र हजुरहरूको गुनासोमा सम्बन्धित ठाउँमा चाहिँ पुर्याउने कोसिस गर्छु.
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ. कर्णालीको कृषि महिलाको काँधमा अधिकार भने अझै टाढा.
1: महिलाले जति दुःख संकष्ट गरे पनि त महिलाकन अलि दबाउनै खोज्छन् त पुरुषहरूले. पुरुष भन्दा पनि महिलाले धेरै बढी बोझ हुन्छ, धेरै महिलाले धेरै बढी काम गर्नुपर्छ.
2: महिला किसानलाई अवसरमा अझै असमानता, समानताका लागि स्थानीय सरकारले गर्नुपर्ने पहल विशेष सामग्री बाँकी नै छ. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
3: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा.
4: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा. वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353.
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन.
2: साझा खबरमा अब महिला किसानको कुरा. कर्णालीमा खेतीबारीदेखि पशुपालन र घरधन्दासम्मको अधिकार जिम्मेवारी अधिकांश जिम्मेवारी महिलाले सम्हालिरहेका छन्, तर उनीहरूको श्रमको उचित मूल्याङ्कन, निर्णय प्रक्रियामा सहभागिता र स्रोत साधनमा पहुँच भने अझै सीमित छ. यसले कृषि उत्पादनसँगै महिला सशक्तिकरणमा पनि असर पारिरहेको छ.
6: असारको महिना बिहानको झिसमिसे उज्यालो, चराचुरुङ्गीको चिरबिर आवाज सँगै हरियालीले ढाकिएका मुगुका खेतबारी. यही मौसममा धेरै महिला किसान दिनको शुरूआत डोको बोकेर खेतबाट गर्छन्. खेत जोत्नेदेखि रोपाई, गोडमेल, कटानी, पशुपालन र घर धन्दासम्मको जिम्मेवारी उनीहरूकै काँधमा हुन्छ. मुगुकी झुपु रावल पनि हरेक बिहान बेलुका खेतबारी धाउने महिला किसान हुनुहुन्छ.
1: तरकारी धेरै हुन्छ, बजार सानो छ, त्यस्तो अनुभव त अब जस्तै धेरै छ त. अब एक केजी टमाटर लिएपछि आधा घण्टा, 20 मिनट, 2 घण्टा जति पनि कोही कुराले गफले भुलाइराखेका छन् त. समस्या त धेरै छ त. अदर हामी हेन्डिक्राफ्टको महिलाहरूलाई बाटो त्यस्तो नराम्रो छ. पुरुषले माटी आम्नो, खुट्टो माटी गर्ने, आफू माटी हुने. अब महिलाले जति दुःख संकष्ट गरे पनि त महिलाकन अलि दबाउनै खोज्छन् त पुरुषहरूले.
6: खेतमा दिनभर काम गरेपछि घरमा खाना पकाउने, बालबालिका र ज्येष्ठ नागरिकको हेरचाह गर्ने जिम्मेवारी पनि अधिकांश महिलाकै काँधमा हुन्छ. यसले उनीहरूको स्वास्थ्यदेखि आर्थिक अवस्थासम्म असर पुर्याइरहेको किसान बेसरकला नेपालीको अनुभव छ.
1: कहिले कसो अलिकति हो, हलो चलो जोत्दाखेरि, खन्दाखेरि केही हामीले गाह्रो पर्यो भने चाहिँ हामीले जाउँ भनेर भनेपछि मात्र हो, नत्र महिलाहरूले धेरै गर्छन्. पुलिस अलिकति हो पुरुषले गर्ने. उब्जनी गर्दाखेरि हामीले गर्नुपर्छ, ड्याङहरू बनाउँदाखेरि हामीले गर्नुपर्छ, ग्रिन हाउस गर्दाखेरि. कहिले कसो हामीलाई धेरै लोड पर्यो भने कामको अब गर्नु भनेपछि सघाउने मात्र हो अलिकति. पुरुष भन्दा पनि महिलाले धेरै बढी बोझ हुन्छ, धेरै महिलाले धेरै

0: काम गर्नुपर्छ पुलिसले भन्दा
1: राष्ट्रिय तथ्याङ्कले पनि यही वास्तविकता देखाउँछ। नेपालको कृषि गणना 2078 अनुसार कृषिमा संलग्न जनशक्ति मध्ये महिलाको सहभागिता आधा भन्दा बढी छ। नेपाल श्रम शक्ति सर्वेक्षण अनुसार पनि कृषिमा कार्यरत महिलाको प्रतिशत पुरुषको तुलनामा उल्लेख्य रूपमा बढी छ। तर राष्ट्रिय तथ्याङ्क कार्यालयको कृषि गणना अनुसार कृषि सञ्चालन गर्ने व्यक्ति मध्ये महिलाको हिस्सा करिब एक तिहाई मात्र छ। अर्थात खेतमा महिलाको श्रम बढी भए पनि निर्णय गर्ने अधिकार र स्रोतमा उनीहरूको पहुँच अझै सीमित छ। छायानाथ रारा नगरपालिका तिनकी किसान रामदेवी बुढा उत्पादन गरेको अन्न बाली र सरकारी बजारसम्म पुर्याउन तथा व्यापार सम्बन्धी निर्णय लिन अझै पनि कठिन हुने बताउनुहुन्छ।
2: अब पहिला त कृषिमा व्यवसाय गर्नलाई सजिलो थियो, अहिले गाह्रो छ। अब केही यता पर्वजलतिर हालम भने पछि कर्मचारी अन्न यहाँ जग्गा सघाएर जान्छन्, कहीँ पानीको ऊ छैन, रोजगार छैन भन्ने भयो, कोही क्या भन्ने भयो। अनि त्यही भएर पनि हामीलाई गाह्रो त गाह्रो, तरकारी खेती गर्ने गाह्रो पनि गाह्रो छ। अब यो डोखामा लिँदाखेरि पनि हामी कन गाह्रो छ त, केलाई गाह्रो छ भनेपछि अब राति हाँट्छौँ, अर्ध राति हाँट्छौँ, पुरुष दाजुभाइले कोहीले केही नभने पनि त हामी कन ढोलको डर छ, पहिराको डर छ, बाटो नराम्रो छ, हामी कन त्यही बाटो सबजनाले लागेको त्यही बाटो हेरिदिए पनि त हामी कन कति कति सुविधा हुने थियो त।
1: कतिपय ठाउँमा महिलाको नाममा जग्गा नहुनु, कृषि ऋण तालिम अनुदान र आधुनिक प्रविधिमा पुरुषलाई प्राथमिकता दिनु जस्ता अभ्यास अझै कायमै छन्। यसको प्रत्यक्ष असर उत्पादन आमदानी र महिला सशक्तिकरणमा परेको छ। कर्णालीमा वैदेशिक रोजगारी र अन्य कारणले पनि धेरै पुरुष घर बाहिर रहने भएकाले खेतीपातीको मुख्य जिम्मेवारी महिलाले सम्हालिरहेका छन्। तर नीति निर्माणदेखि कृषि सम्बन्धी योजना बनाउने तहसम्म उनीहरूको आवाज भने कमजोर सुनिन्छ। महिला किसान रमाइली बुढा महिला किसानलाई सिप प्रविधि वित्तीय सेवा र जग्गा माथिको अधिकार सुनिश्चित गर्न सके उत्पादन र परिवारको आर्थिक अवस्था दुवैमा सुधार आउने बताउनुहुन्छ।
3: एउटा राख्ने ठाउँ भइदिए अनि एउटा गाडी भइदिए हामीलाई डोकामा लिनु नपर्ने थियो, हामीलाई अलि मिलाएर दिँदाउ बजारमा डोका गरिकन लिनु नपर्ने थियो। रोड आएको थियो, गाडी गरिकन निको तरकारी तराई तराईको निय ल्याउँछन् त, हाम्रो तरकारीले मार्केटै पाएको छैन।
1: नेपालको कुल गृहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान करिब 24% रहेको छ। यो क्षेत्रको मेरुदण्ड नै महिला किसान हुन्। तर उनीहरूको श्रमलाई उचित समान निर्णय प्रक्रियामा सहभागिता, सम्पत्ति माथिको अधिकार, कृषि प्रविधिमा पहुँच र वित्तीय अवसर विस्तार नगरी दिगो कृषि विकास सम्भव देखिँदैन। खड्क सुनार, सीआईएन रेडियो मुगु, मुगु गमगडी।
4: महिलाले उत्पादन गर्छन् तर बजारसम्म पुग्ने बाटो सजिलो छैन। एक्लै बजार जाँदा कुरा काट्ने, यातायात नपाउने, व्यापारीसँग मूल्य तय गर्न कठिन हुने समस्या अझै कायम छ। यस्तो समस्या समाधानका लागि के गर्नुपर्छ? हामीले काठमाडौँको शंकरापुर स्थित माने डाँडा महिला किसान समूहका सचिव अस्मिता खातीसँग सोधेका छौं।
5: केही छैन, केही छैन, गर्यो भने मेहनत गर्यो भने हरेक चिज बिग्नेछ, कसैले मागेर हिँड्नुपर्ने उयो नै छैन। तर मेहनती चाहिँ हुनु पर्यो मान्छे, अनि सोच चाहिँ राम्रो हुनु पर्यो, परिवर्तन चाहिँ हुनै पर्यो। हामी दुःख चाहिँ गर्यो भने
6: परिवर्तनको कुरा अहिलेदेखिको कुरा होइन नि त।
5: हजुर,
6: म जन्मिँदा भन्दा अगाडिदेखि नै परिवर्तन गर्ने, सोच परिवर्तन गर्ने भन्ने कुरा यहाँ जन्मिनु भन्दा अगाडिदेखिको पनि कुरा होला, कुरा भइरहँदा पनि अहिलेसम्म पनि परिवर्तन किन भइरहेको छैन, यसमा चाहिँ के कारण होला जस्तो लाग्छ हजुरलाई?
5: यो चाहिँ अब पहिलादेखि नै चलिआएको चलन भनौँ कि पुरुषमाथि गर्ने व्यवहार हो। आमाले पनि छोरालाई पढ्दैन तिमी यो गर्न, तिमी यो पढेर बस, तिमी काम गर्नु पर्दैन भने
6: काम नगर
5: नगर भन्ने उयो हो कि
6: बहिनीलाई,
5: त्यस्तो चलनले पनि हो कि आज समय पनि परिवर्तन गर्न नसकेको। जस पुरुषमा चाहिँ त्यति परिवर्तन चाहिँ भएको छैन अहिलेसम्म, दबिरहेछ
6: आफ्नो बच्चाहरू हुर्काउँदै गर्दाखेरि हुर्काइमा पनि
5: हुर्काउँछ,
6: बाबाले कसरी हुर्काइरहेछ भन्ने कुराले पनि फरक पार्ने भयो,
5: त्यो फरक नै पर्ने भयो। अनि त्यही देखेर आएर पनि अहिलेको युवाहरू पनि त्यति चाहिँ काममा सघाउनु पर्छ भन्ने सोच चाहिँ भएको छैन जस्तो लाग्छ।
6: तपाईँले आफ्नो सन्तानलाई चाहिँ कसरी हुर्काइरहनु भएको छ त?
5: मैले चाहिँ मेरो छोरालाई, मेरो 7 वर्ष भयो, मैले चाहिँ त्यो खाना खाएपछि त्यसलाई कुच्चो लाउनेदेखि काम, अनि जस आफ्नो सामानहरू चाहिँ आफै व्यवस्था गर भनेर चाहिँ भन्या मतलब गर्न पनि लाग्छु मैले।
6: अहिले नेपालमा धेरै महिला किसान हुन त सरकारी डेटा पनि आएको छ, नेपालमा 60% भन्दा बढी अझै पनि कृषि पेसामा आश्रित परिवार छन्, ती मध्ये 70% चाहिँ किसान महिला छन् कि, महिला किसानले काम गरिरहेछन्, तर उनीहरूको नपरिचय छ महिला किसान भनेर, अनुदान लिने ठाउँमा पनि पुरुषै छन्, राहत लिने ठाउँमा पनि पुरुषै बढी छन्, सबै ठाउँमा चाहिँ अलिक बढी पुरुष देखिनुहुन्छ, काम गर्ने धेरै महिला तर पाउने जति हुन्छ नि पुरुष हुनुहुन्छ।
5: यसलाई घटाउनको लागि चाहिँ राज्य अनि नगरपालिकाबाट नै महिलालाई अगाडि कसरी बढाउने होइन, विभिन्न शिक्षामूलक तालिम अथवा कुरा पुरै जानकारीहरू चाहिँ महिलालाई पनि हुनु पर्यो अनि घरबाट पनि स्वतन्त्र हुनु पर्यो महिला, महिलालाई मात्रै काम मात्रै आइराख्नुपर्छ भन्ने छैन, महिलालाई नै अगाडि बढ्न दिनुपर्छ भन्ने सोच चाहिँ घरबाटै हुनुपर्छ।
4: काँग्रेसभित्रको विवाद गहिरिँदै गएको छ भने इतर पक्षले संस्थापनसँग तत्काल सहमति नगर्ने नेताहरूको दावी छ। सरकारको 100 दिन सफल भएको राष्ट्रपाको दावीमा सरकार फितलो र असफल रहेको विपक्षी दलहरूले टिप्पणी गरेका छन्। स्वास्थ्य बीमा बोर्डद्वारा मंगिरसम्मको 23.44 अर्ब रूपियाँ भन्दा बढ़ी बक्रौदा भुक्तानी गरिएको छ भने आजबाट सिंहदरबारमै निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालन भएको छ। मनसुनभर मेलम्चीको पानी आपूर्ति बन्द हुने भएको छ, यसले काठमाडौँवासीलाई खानेपानीको समस्या बढ़ दैलेखमा कर्णाली नदीमा खसेको गाड़ी अझै बेपत्ता छ भने किसान कल सेन्टरमा किसानको चासो बढ़दै गएको छ र फ्रान्समा अत्यधिक गर्मीले एक सातामै 2000 भन्दा बढ़ीको मृत्यु भएको छ। विश्वकप फुटबलको नकआउटमा आज अस्ट्रेलिया र इजिप्ट आमने सामने हुनेछन्। हस्त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि असार 20 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सन्तोष गन्धर्व विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: जलजला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 8 बज्यो।
1: छैन आज जस्तो भोलि रहने छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ। थाह संचार नेटवर्कमा यो हो नेपाल परिवेश, समयको आवाज।

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा कृष्ण शर्मासँगै अप्सरा बोहराको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: त्रिवेणी सहित सातवटा विश्वविद्यालयमा उपकुलपति नियुक्त, प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिश।
0: बालिन सरकारको 100 दिन अपरिपक्व र विवादास्पद रहेको एमालेको निष्कर्ष, सुशासनलाई प्राथमिकतामा राखेर सरकार अघि बढ़ेको रासोपा सभापति लामिछानेको दावी।
1: काठमाडौँमा महिलाका लागि निशुल्क ब्लू बस चलाउने सरकारको तयारी, रंग फेरेर प्रचारमुखी काम गर्न थालेको भन्दै विपक्षी दलको विरोध।
0: इरानका सर्वोच्च नेता खामेनीको अन्त्येष्टि कार्यक्रम 6 दिनसम्म चल्ने, 2 करोड़ मानिस सहभागी हुने अनुमान।
1: र फिफा विश्वकप फुटबलमा आज अस्ट्रेलिया र इजिप्ट भिड्दै एन्फा पदाधिकारीको विदेश भ्रमण नरोक्न उच्च अदालतको अन्तरिम आदेश।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-7024 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। त्रिभुवन विश्वविद्यालय सहित 7 वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त भएका छन्। विश्वविद्यालयका उपकुलपति समेत रहनुभएका प्रधानमन्त्री बालिन्द्र शाहले आज 7 वटा विश्वविद्यालयका उपकुलपति नियुक्त गर्नुभएको हो। नियुक्ति हुनेहरूमा त्रिभुवन विश्वविद्यालयमा डाक्टर घोडा थापा, सुदूरपश्चिम विश्वविद्यालयमा किशन दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कटेल, राजर्षी जनक विश्वविद्यालयमा श्याम नारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहट्ट रहेका छन्। उपकुलपति छनौटका लागि शिक्षा मन्त्री सस्मित पोखरेलको संयोजकत्वमा सिफारिस समिति बनाइएको थियो। उक्त समितिले 8 विश्वविद्यालयका उपकुलपतिका लागि 24 जनाको नाम सिफारिस गरेको थियो। त्यसैबाट प्रधानमन्त्री शाहले 7 विश्वविद्यालयको उपकुलपति नियुक्त गर्नुभएको हो। अब लुम्बिनी बौद्ध विश्वविद्यालयमा उपकुलपति नियुक्त हुन बाँकी छ।
1: संवैधानिक परिषदले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्कीलाई नियुक्तिका लागि सिफारिश गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज बसेको परिषदको बैठकले प्रमुख निर्वाचन आयुक्तमा कार्कीको नाम सिफारिश गर्ने निर्णय गरेको हो। बैठकले रिक्त निर्वाचन आयुक्तमा डाक्टर राजीव सुब्बा काठमाडौँ र यही असार 23 गतेदेखि रिक्त हुने निर्वाचन आयुक्त पदमा गुरूप्रसाद वाक्ले ओखलडंगालाई नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको परिषदका सदस्य एवं प्रतिनिधि सभाका उपसभामुख रूबी कुमारी ठाकुरले जानकारी दिनुभयो। संवैधानिक परिषदले प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्त सहित विभिन्न संवैधानिक निकायका रिक्त पदमा योग्य व्यक्तिको नाम सिफारिश गर्ने संवैधानिक व्यवस्था छ।
0: सर्वोच्च अदालतले व्यवसायी अजय राजसुमार्गीमाथि सम्पत्ति शुद्धिकरणमा अनुसन्धान नगर्न अन्तरिम आदेश दिएको छ। न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले आज यस्तो आदेश दिएको हो। सर्वोच्चकै फैसला विपरीत हुने गरी फेरि अनुसन्धान अघि बढ़ाउँदै सरकारले पासपोर्ट नै रोक्का गरेपछि सुमार्गीले सम्पत्ति शुद्धिकरण विभागसँगै अध्यागमन विभागलाई समेत विपक्षी बनाई हिजो रिट दायर गर्नुभएको थियो। सुमार्गीले मुक्तिश्री सिमेन्ट इण्डस्ट्रीज प्रणाली र नेपाल सैटेलाइट टेलिकम प्रणालीमा कानून बमोजिम नै वैदेशिक लगानी ल्याउँदा सम्पत्ति शुद्धिकरण विभागले 7 वर्ष अघि नै अनुसन्धान गरेको थियो। 2076 जेठ 14 गते सर्वोच्चले यस्तो रकम वैधानिक स्रोतबाट आएको हो कि होइन भन्ने विषयमा 6 महिनाभित्र अनुसन्धान सकेर आवश्यक कार्यवाही अघि बढ़ाउन परामर्श दिएको थियो। त्यसपछि फैसला कार्यान्वयन निर्देशनालयले पटक पटक सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई पत्रचार गर्दै अनुसन्धानको निचोड़बारे प्रश्न गरेको थियो। तर विभागले गोलमटोल रूपमा हदम्याद नलाग्ने भन्दै जवाब पठाएपछि निर्देशनालयले अदालतको परामर्श बाध्यात्मक रहेको भन्दै सुमार्गीको सुमार्गीको रोगका राखिएको रकम फुकुवा गरेको थियो। त्यति बेलाकै फैसलाले देख्दै आज सर्वोच्चले निवेदनको अन्तिम किनारा नलाग्दासम्म सुमार्गी विरूद्ध कुनै काम कारवाही नगर्न अन्तरिम आदेश जारी गरेको हो। साथै अदालतले निवेदकको माग बमोजिम आदेश जारी हुन नपर्ने भए सोको आधार र कारणसहित 15 दिनभित्र महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखित जवाब पेश गर्न पनि आदेश दिएको छ। व्यवसायी सुमार्गीले आफूलाई एउटै विषयमा पटक पटक धरपकड गर्न खोजिएकाले आफू अदालत जान बाध्य भएको बताउनुभयो। आफूले विक्रमसम्म 2070 सालमा ल्याएको विदेशी लगानीलाई अनुसन्धानका नाममा 6 वर्षसम्म विभिन्न बैंक रोकिएको र त्यही पैसालाई राजनीतिक व्यक्तित्वहरूसँग जोडेर पटक पटक आफ्नो बदनाम गर्ने चेष्टा गरिएको भन्दै सुमार्गीले आपत्ति जनाउनुभयो। जहिले सम्पत्ति शुद्धिकरण भनेको छ, लखेटेको छ, राजनीतिक नेतृत्वसँग जथाभावी नाम जोडेर मीडिया ट्रायल गर्ने गरिएको छ, कति मान्छेलाई कहिलेसम्म मैले स्पष्टीकरण दिँदै हिँड्ने, सुमार्गीले भन्नुभयो। 2074 सालदेखि नै सरकार फेरिएपछि मलाई एउटै मुद्दामा अनुसन्धानका नाममा निशाना बनाउने गरिएको छ। पासपोर्ट रोक्का गर्ने सरकारको निर्णयले आफ्नो व्यवसाय र व्यक्तिगत ख्यातिमा अपूरणीय क्षति पुगेको र विदेशी लगानीकर्ता समेत निरुत्साहित भएको व्यवसायी सुमार्गीको भनाई छ। आज अदालतमा सुमार्गीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू सुशील कुमार पन्त, रामनारायण बिराडी, सुरेन्द्र थापा, सुरेन्द्र खड्का, कमल खनाल, अधिवक्ता समीर शर्मा, मुकुन्द न्यौपाने लगायतले बहस गर्नुभएको थियो।
1: नेकपा एमाले बालेन्द्र शाह नेतृत्वको सरकार सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्णत असफल देखिएको टिप्पणी गरेको छ। आज सरकारको 100 दिने कार्यकालको प्रारम्भिक धारणा सार्वजनिक गर्दै एमाले आफ्नो 100 बुधे वाचापत्र र आम जनताको अपेक्षा अनुरूप काम गर्नुको साटो सस्तो चर्चा र विवादास्पद निर्णयहरूमा मात्रै रूचि देखाएको आरोप लगाएको छ। महासचिव शंकर पोखरेलले आज जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री र मन्त्रीका निजी सचिवालयहरू आर्थिक स्वार्थ र भ्रष्टाचारका घटनामा खुलेआम जोडिएका प्रमाण एकपछि अर्को गर्दै सार्वजनिक भइरहेको दावी गरिएको छ। छबुदामा सरकारका कामको समीक्षा गरेको एमाले सिंहदरबारबाट कानूनले नचिनेका व्यक्तिले स्वेच्छाचारी शासन चालेको आरोप लगाएको छ। बिहानीले दिनको संकेत गर्छ भने चाहिँ 100 दिनको सरकारको कामले मुलुकको आर्थिक संकट समाधान गर्न विधिको शासन कायम गर्न सरकार पूर्ण रूपमा असफल साबित भएको एमालेको विश्लेषण छ। यो अवधिमा सरकारका काम अत्यन्त फितलो, अपरिपक्व र विवादास्पद देखिएको बताएको छ। एमाले यो सरकार नीतिगत र संवैधानिक रूपमा विचलनमा गएको भन्दै शान्ति, सुरक्षा र न्याय सम्पादनमा उल्टो बाटो हिँडेको आरोप लगाएको हो। यस्तै सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारितातर्फ सरकार अघि बढ़ेको पनि एमालेको आरोप छ। त्यसै गरी प्रशासनिक सुधार र सेवा प्रवाहमा पनि सरकार असफल भएको एमाले टिप्पणी गरेको छ। परराष्ट्र नीतिमा गम्भीर ढंगले चुकेको सरकार देशभक्ति र राष्ट्रिय हितका सवालमा अत्यन्तै फितलो देखिएको निष्कर्ष पनि एमाले निकालेको छ।
0: यता श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले 100 दिनमा नागरिकले महसुस गर्ने गरी काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ। दार्चुलाको दुर्गम गाउँमा झुलुङ्गे पुल उद्घाटन गरी आज काठमाडौँ फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यक्ष साम्पाङले सरकारले केही गर्ने कोशिश गरे पनि जनताले महसुस हुने गरी परिणाम दिन नसकेको बताउनुभयो।
3: कोसिस उहाँहरूले गर्नुभएकै हो, कोसिस भएको हो, तर रिजल्ट चाहिँ महसुस त्यति जनतालाई भएको छैन। महँगीहरू धेरै भयो, अब महँगी नियन्त्रण गर्नुपर्छ भन्ने सल्लाह सुझाव हाम्रो रहेको थियो।
1: सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले सरकार सुशासन र नागरिकलाई सेवा दिने विषयलाई प्राथमिकतामा राखेर राम्रो शुरूआत गरेको दावी गर्नुभएको छ। उहाँले आज सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्दै सरकारले शुरूआती 100 दिनमा नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने विषयहरूलाई प्राथमिकतामा राखेर नागरिक सेवा प्रवाहलाई सुस्त र प्रभावकारी बनाउने प्रक्रियाको शुरूआत भएको बताउनुभयो।
4: सुशासन सरकारको अहिलेको प्राथमिकता भएको हुनाले सुशासनका क्षेत्रमा र नागरिकलाई सेवा दिने विषयमा जहाँ नागरिकको हुल हुन्छ, जहाँ आम नागरिकले सेवा प्राप्त गर्ने हुन्छ, तिनलाई डिजिटल, तिनलाई होम डेलिभरी अथवा तिनलाई कम झन्झटिलो बनाउने क्रमको शुरूआत भएको छ। यो राम्रो बिगिनिङ जस्तो मलाई लाग्छ।
1: सभापति लामिछानेले विकास निर्माण तथा दीर्घकालीन पूर्वाधार आयोजनाको विषयमा सरकारले 2-3 वर्षको योजना बनाएर काम गरिरहेको उल्लेख गर्दै त्यसको नतिजा 2-3 वर्षभन्दा पहिले अपेक्षा गर्न हुने बताउनुभयो। यद्यपि विकास निर्माणको विषयमा तत्काल देखिने केही क्षेत्रमा पनि उपलब्धिमूलक काम भएको सभापति लामिछानेको दावी छ।
4: सुशासनका मुद्दामा सरकारको बढी ध्यान गयो तुलनात्मक रूपमा. विकास निर्माण र दूरगामी विषयहरूमा आज गरिएको कामको प्रभाव अलिकति पछाडि देखिँदै आउँछ. भौतिक पूर्वाधारकै क्षेत्रमा भन्नुहुन्छ भने हामीले 3 वर्षलाई प्याकेज बनाएर काम गरेका छौँ, जसको नतिजा 3 वर्षभन्दा अगाडि अपेक्षा गर्न केही गाह्रो हुन सक्ला, यद्यपि तत्काल देखिने नतिजाहरूमा पनि काम निरन्तर भएकै छ.
0: नेपाली कांग्रेसको इतर पक्षले वर्तमान अवस्थामा संस्थापन पक्षसँग सहमति हुने सम्भावना क्षीण बन्दै गएको निष्कर्ष निकालेको छ. नेता पूर्णबहादुर खड्काको निवास गोलफुटारमा बसेको इतर पक्षको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै नेता मीन विश्वकर्माले अहिलेको परिस्थितिले एकताको महाधिवेशन हुने सम्भावना कमजोर भएको बताउनुभयो. उहाँले कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले पार्टीभित्र प्रस्ताव विमति र सहमतिको प्रयास स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै लोकतान्त्रिक प्रणालीमा सहमति जुटाउन समय लाग्ने बताउनुभयो. विश्वकर्माले गत पौषमा विशेष महाधिवेशन, त्यसपछि पार्टीभित्र देखिएको अन्तर्कलह, माघ 6 गतेको एकता र वैशाख 6 गते आएको फैसलाले स्वीकार गर्दै पार्टीले सहमतिको प्रयास निरन्तर जारी राखेको स्मरण गराउनुभयो. तर संस्थापन पक्ष एकपक्षीय रूपमा अघि बढ़दै गएर अधिवेशनका गतिविधि सञ्चालन गरे पार्टी एकताको सम्भावना अझ कमजोर हुने उहाँको भनाइ छ. नेता विश्वकर्माले पार्टी एकतालाई प्राथमिकतामा राखेर इतर पक्षले निरन्तर पहल गरिरहने स्पष्ट पार्नुभयो. नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला.
5: मार्बलका सिपिसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
6: सुरक्षा घरको साथ जीवन
7: कर्जा सूचना सम्बन्धी व्यवस्थाबारे थाहा पाउनु भएको छ. ब्याङ्क तथा वित्तीय संस्थाले कर्जा सम्बन्धी निर्णय लिनु अघि ग्राहकले अन्य ब्याङ्क तथा वित्तीय संस्थाबाट कर्जा लिए नलिएको र लिएको भए सोको अवस्था के रहेछ भनेर कर्जा सूचना केन्द्रबाट लिने विवरणलाई कर्जा सूचना भनिन्छ. कर्जा सूचनामा ऋणीले लिएको कर्जा सीमा, बक्यौता, भाका नागेको भए सोको अवधि, सुरक्षामा राखेको धितोको विवरण, जवानीकर्ताको विवरण, कालो सूचीमा रहे नरहेको विवरण लगायतका विस्तृत जानकारी हुन्छन्. यस्तो सूचना कर्जाको पुनर्संरचना वा पुनर्तालिकीकरण गर्दा वा नियमित समीक्षा गर्दा समेत आवश्यक पर्दछ. सही सूचना, सुरक्षित कर्जा, वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र ब्याङ्कद्वारा जारी सन्देश. नेपाल राष्ट्र ब्याङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा. फोन नम्बर 01-5719-605. गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np.
8: यो हो भाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज.
0: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार.
1: सरकारले काठमाडौँ उपत्यकामा महिलाहरूका लागि निशुल्क र सुरक्षित यात्रा सुनिश्चित गर्ने भन्दै साझा यातायातका बसलाई ब्लू बसका रूपमा सञ्चालन गर्ने तयारी गरेको छ. राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सभापति रवि लामिछानेले विगतमा आफ्नो निर्वाचन क्षेत्र चितवनमा चलाएको अवधारणालाई सरकारले अपनत्व लिएर देशैभर विस्तार गर्न खोजेको हो. यसलाई सरकारले 100 दिने कार्यसूचीमै पनि राखेको थियो, तर गुडिरहेका हरिया बसको रंग फेरेर सरकारले प्रचारमुखी काम गरेको र सार्वजनिक यातायातको दलीयकरण गर्न खोजेको भन्दै यसको कड़ा आलोचना हुन थालेको छ. एक सामग्री सहकर्मी माधव तिमल सैन्यबाट.
9: भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले काठमाडौँ उपत्यका विभिन्न 3 रूटमा साझा यातायातसँग सहकार्य गरेर ब्लू बस चलाउने गृह कार्य गरिरहेको छ. मन्त्रालयका अनुसार महिलाहरूका लागि मात्रै तोकिएको यो बसमा यात्रुले भाड़ा तिर्नुपर्ने छैन भने यसको खर्च सरकारले नै बेहोर्नेछ. मन्त्रालयका उपसचिव एवं सूचना अधिकारी ज्ञानराज लम्सालले साझा यातायातको पहिचान यथावत राखी आगामी आर्थिक वर्षदेखि मन्त्रालयको 3 करोड़को लगानीमा नयाँ ब्लू बस सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो.
10: ब्लू बस सञ्चालन गर्ने सम्बन्धमा साझा यातायातसँग मन्त्रालय सहकार्य गरिरहेको अवस्था छ. साझा यातायात त आफ्नो आइटी छ, त्यही हिसाबले अगाडि चलि नै रहन्छ. ब्लू बस सञ्चालन गर्नको लागि हाम्रो मन्त्रालयले साझा यातायात अहिले अफर गरेको छ, प्रस्ताव माग गरेको छ, छलफल भइराखेकै छ.
9: तर रासोपाले आफ्नै पार्टीको चुनावी रंग निलो र नाम ब्लू बससँग ठ्याक्कै मिल्ने गरी सरकारी बस रंग्याउन खोजेको भन्दै आलोचना समेत हुन थालेको छ. प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले यसलाई स्टन्टको संज्ञा दिए. दिएको छ। पार्टी सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले यो स्टन्ट धेरै दिन नटिक्ने बताउँदै वर्तमान नेतृत्वले इतिहासका धरोहरहरूलाई उपेक्षा गरेको आरोप लगाउनुभयो।
11: स्टन्ट हो यो, धेरै दिन टिक्दैन, एकताल झन् टिक्दैन। कलर मात्र होइन, उहाँ त कलर त भएर मिल्यो भने सिंहदरबारभित्रै कलर लगाउनु, संसद भवनभित्र एउटा कलर लगाउनु, त्योभन्दा नेपाली गणतन्त्रको कलर, शान्ति प्रक्रियाबाट मुलुक गिर्जाको फोटो, भीमसेन थापाहरूको फोटो जसले तुप्न गए, उनीहरूको फोटो कलफल लगाएको भए त्यो बेलाको ऐतिहासिक लगाएको भए हुन्थ्यो, अब सक्ने भए त उहाँहरू आफ्नै फोटो लगाउनुहुन्थ्यो होला।
9: अर्को प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले यसप्रति कड़ा आपत्ति जनाउँदै यसलाई जनमतको अपमान र चटक्के कामको संज्ञा दिनुभयो। जनताले जीवनस्तरमा परिवर्तन आउने विश्वासका साथ दिएको मतको उपहास गरिएको उहाँको टिप्पणी छ।
12: यति धेरै चटके हुन्छन् भन्ने त्यो अनुमान पनि गरे, यो त जनमतको हुर्मत हो नि, यति धेरै विश्वास गरेर सारा आम चाहिँ जनताको जीवन स्तरमा परिवर्तन ल्याउँछन् भन्ने विश्वासका साथ दिने मतको यो अपमान गर्ने कुरा, त्यसलाई चाहिँ होइन अनदेखा गर्ने कुरा हो नि त, त्यस्तो त पुरै खिल्ले उडाएको भद्दा मजाक भयो। यस्ता काममा यस्ता चाहिँ नेवायत काममा लाग्नुहुन्छ, त्यही भइरहेका साझावास, त्यही हरियो चाहिँ रङमा भएका साझावासलाई निलो रङ लगाएर ब्लुबस बनाउने भन्ने कुरा, त्यहीभन्दा चटकी कुरा के हुन सक्छ ल भन्नुहोस् त।
9: साझा यातायातका प्रमुख कार्यकारी अधिकृत सिईओ भूपेन्द्र अरियालले बसको रंग परिवर्तन गर्ने विषयमा सरकारवाला निकायहरूसँग गहन छलफल शुरू भइसकेको तर सञ्चालनका लागि ठ्याक्कै मिति नै टुङ्गी नसकेको बताउनु भएको छ। उहाँले यस निर्णयका सम्भावित जोखिम र नकारात्मक प्रभावहरूका बारेमा समाजमा भइरहेका बहसलाई ध्यानमा राख्दै छिट्टै सबै पक्ष बसेर उचित निष्कर्ष निकाल्ने बताउनुभयो।
13: छलफल र समाजमा छ, यसको सम्भावित जोखिमहरू अनि यसले पार नकारात्मक प्रभावहरू, इम्प्याक्टका कुराहरू छन्, अब यी विषयहरूमा अब गहन छलफल हामी सुरुवात गरेका छौँ। हामी अब कसरी गर्ने भन्ने कुरा छिटै यस विषयमा हामी सम्बन्धित सरकारहरू निकायहरू बसेर पनि छलफल गर्छौँ।
0: नगर्न बिमितहरूलाई आग्रह गरेको छ। बोर्डले आज सूचना जारी गरी स्वास्थ्य बीमामा आबद्ध भएका बिमितहरूलाई अस्पतालहरूमा अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न तथा चिकित्सक एवं स्वास्थ्य कर्मीहरूलाई आवश्यकताभन्दा बढ़ी परीक्षण वा उपचारका लागि दबाव नदिन बोर्डले ध्यानकर्षण गराएको छ। स्वास्थ्य बीमा कार्यक्रमको दिगोपन र प्रभावकारिता कायम राख्न नागरिकको तर्फबाट पनि महत्वपूर्ण भूमिका निर्वाह गरिदिन बोर्डले अनुरोध गरेको हो। बोर्डले चालू आर्थिक वर्षको विभिन्न नीतिमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई कुल 23,44,98,16 रूपियाँ दावी भुक्तानी गरेको छ। उक्त भुक्तानीसँगै मिति 2082 साल मंगिर मसान्तसम्मको सम्पूर्ण आबद्ध सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको दावी बख्यौता पूर्ण रूपमा फरफारक भएको जनाएको छ।
1: निजामती कर्मचारी अस्पतालको सेवा इकाइ सञ्चालनमा आएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको तल्लो तलामा आजदेखि उक्त सेवा इकाइ सञ्चालनमा ल्याइएको हो। निजामती कर्मचारीहरूलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको सेवा इकाइ सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार कर्मचारीहरूले स्वास्थ्य सेवाका लागि अस्पतालमा धाउनुपर्ने बाध्यता कम गर्न कार्यस्थलमै स्वास्थ्य सेवा उपलब्ध गराइएको हो।
0: औषधि व्यवस्था विभागले मुलुकमा औषधि आपूर्तिमा सुधार गर्नका लागि 6 बुँदे निर्देशन जारी गरेको छ। विभागका निमित्त महानिर्देशक शिवानी खड्कीले सबै स्वदेशी उत्पादक तथा औषधि पैठारीकर्ताले आफ्ना आधिकारिक थोक विक्रेतासँग लिखित सम्झौता गर्न निर्देशन दिनुभएको हो। लिखित सम्झौता बिना कुनै पनि औषधि आपूर्ति वा वितरण गर्न निषेध गरिएको निर्देशनमा उल्लेख गरिएको छ। यस्तै सबै स्वदेशी उत्पादक तथा औषधि पैठारीकर्ताले आफ्ना आधिकारिक थोक विक्रेताको अध्यावधिको सूची आफ्नो आधिकारिक वेबसाइटमा प्रकाशित गर्नुका साथै औषधि व्यवस्था विभागको आधिकारिक पोर्टलमा पनि उपलब्ध गराउनुपर्नेछ।
1: भारी वर्षासँगै आजदेखि मेलम्ची खानेपानी अस्थायी रूपमा बन्द भएको छ। आयोजनाको मुहानमा बाढ़ी पसेपछि काठमाडौँ उपत्यकामा आपूर्ति अस्थायी रूपमा बन्द गरिएको मेलम्ची खानेपानी विकास समितिका सहायक प्रबन्धक एवं सूचना अधिकारी वीरबहादुर चन्द्रले जानकारी दिनुभयो। उहाँका अनुसार मेलम्ची आसपास ठूलो वर्षा भएपछि खोलामा आज पनि बाढ़ी आइरहेको छ। यदि पानी पर्न रोकिए मेलम्ची खोला सङ्घिएपछि काठमाडौँ उपत्यकामा पठाइने र अन्यथा बागमतीको धापबाट भए पनि पानी वितरण गर्ने योजना रहेको सूचना अधिकारी चन्द्रले बताउनुभयो।
14: अब
13: त्यो जुन पानी छ नि बागमतीबाट मेलम्तीबाट आउने, अब त्यो धमिलो पानी आयो भने त्यो त सुरुङ मार्गमा पुरै जाम भएर बलुवा त्यहाँ बस्नेहरूले गर्दाखेरि झन् असर पर्छ भनेर त्यो अहिले अस्थायी रूपमा बन्द गरिएको हो। अब एक दुई दिनभित्र मिल्यो भने त्यहाँबाट गर्ने होइन, भयो भने त्यो बागमतीको धापबाट पानी नै वितरण गर्ने भन्ने कुरा भइरहेको छ। बर्सातको लागि मात्रै हो यो समस्या, अरू बेला त थिएन। अब त्यो अब नेपाल सरकार अब खाने पनि मन्त्रालय छलफल भइरहेको छ यसको बारेमा।
0: राष्ट्रिय सभामा विनियोजन विधेयक 2083 छलफलका क्रममा उठेका प्रश्नको जवाब मन्त्रीहरूले असार 22 गते दिनुभएका छन्। आज बसेको राष्ट्रिय सभाको बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले मन्त्रालयगत छलफलमा सांसदहरूले उठाएका जिज्ञासाहरूको सम्बन्धित मन्त्रीहरूले जवाब दिने कार्यसूचीबारे सदनलाई जानकारी गराउनु भएको हो। अध्यक्ष दाहालका अनुसार युवा श्रम तथा रोजगार मन्त्रालय, सूचना तथा संचार मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयका मन्त्रीहरूले असार 22 गतेको बैठकमा जवाब दिनुहुनेछ। त्यसै गरी स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका मन्त्रीहरूले पनि सोही दिन सदनमा उठेका प्रश्नहरूको सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको छ। राष्ट्रिय सभाको अर्को बैठक असार 20 गते शनिबार दिउँसो सभा 1 बजे बस्ने गरी स्थगित भएको छ।
1: नेकपा एमालेका पूर्व सांसद लक्ष्मी महतो कोइरीलाई कारागार चलान गरिएको छ। महोत्तरीको गौशालाबाट हिजो पक्राउ परेका उनलाई प्रहरीले आज जिल्ला प्रहरी कार्यालय महोत्तरीमा पेश गरेको थियो। अदालतको आदेशमा उनलाई कैद भुक्तानका लागि आज दिउँसो जलेश्वर कारागार चलान गरिएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी पञ्चलाल गोलेले जानकारी दिनुभयो। प्रवक्ता गोलेका अनुसार दोस्रो मधेस आन्दोलनको बेला 2082 सशस्त्र प्रहरीका अस्थायी थमनविक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतले उनलाई सफाई दिए पनि उच्च अदालत जनकपुरले गत बुधबार 5 वर्ष कैद सजाय सुनाएको थियो। अदालतको यो फैसला अनुसार आज कोइरीलाई कारागार चलान गरिएको प्रवक्ता गोलेले बताउनु भएको हो।
0: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: bonus pound.
1: It's a top 10 largest home. Here's the much of pizza, what's my home.
0: भरपूर मनोरञ्जन सहित मात्र रु 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस. यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01-421-7666 मा सम्पर्क गर्नुहोस्.
2: यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज. समयको आवाज
3: हामी थाह संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं. नेपाल परिवेश अनलाइनमा थाहसंचार.com र थाहाखबर.comबाट पनि संसारभर सुन्न सकिन्छ.
4: अब बाँकी समाचार. काठमाडौँ विश्वविद्यालय केयूको 31औं दीक्षान्त समारोह दोस्रो चरणमा विभिन्न विधाका 1527 विद्यार्थी दीक्षित भएका छन्। शिक्षा तथा खेलकुद मन्त्री एवं सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा काप्री फलाञ्चोकको धुलीखेल स्थित उक्त विश्वविद्यालयमा आज सम्पन्न समारोहमा दीक्षित हुने विद्यार्थीहरूमध्ये 11.72% नेपाल बाहेक अन्य 7 देशका रहेका छन्।
3: चितवनमा रोप्न तयार भएको धानको बिउमा मरूवा रोगको समस्या देखिएको छ। भरतपुर महानगरपालिका क्षेत्रमा रोप्नका लागि तयार भएको बिउको ब्याडमा मरूवाको समस्या देखिएको जिल्ला स्थित कृषि विकास कार्यालयले जनाएको छ। कार्यालयको सूचना अधिकारी बिन्दु पौडेलका अनुसार भरतपुर महानगरपालिका 27 र 28मा रोप्नका लागि तयार भएको धानको ब्याडमा मरूवाको समस्या देखिन थालेको हो।
4: नेपाली सेनाको पूर्वी त्रेतना र कोशी प्रदेशका 14 जिल्लामा तैनाथ सेनाका युनिटले विपदलाई लक्षित उच्च सतर्कता सहित आवश्यक तयारी पूरा गरेको जनाएको छ। विपद प्रतिकारीय तयारीका लागि कोशीमा मनसुन जन्ने बाढ़ी पहिरो डुबान आगलागी सवारी दुर्घटना तथा अन्य विपदलाई लक्षित गर्दै सम्पूर्ण सुरक्षा निकायसँग समन्वय गरी आवश्यक तयारी पूरा गरेको जनाएको हो।
3: शेर बजार परिसूचक नेप्से आज ओह्रालो लागेको छ। नेप्से परिसूचक 8.30 अंकले ओह्रालो लागेर 2653.40 बिन्दुमा कायम भएको हो। आज कुल 345 कम्पनीको शेयर 4,41,12,34,537 मूल्यमा खरिद बिक्री भएको छ। आज 103 कम्पनीको शेयर मूल्य बढ़दा 160 कम्पनीको शेयर मूल्य घट्यो भने 14 कम्पनीको शेयर मूल्य स्थिर रह्यो।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार. इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्टि कार्यक्रम भोलिदेखि यही असार 25 गतेसम्म 6 दिन चल्ने भएको छ। इरानको इतिहासकै सबैभन्दा ठूलो राजकीय अन्त्येष्टिहरूमध्ये एक हुने इरानी अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अन्त्येष्टि समारोहमा करिब 1,50,00,000 देखि 2 करोड़ मानिसहरू सहभागी हुने अनुमान गरिएको छ।
3: नेपाल परिवेशमा अब खेल समाचार.
5: विश्वकप फुटबल विशेष.
6: फेफा विश्वकप फुटबलमा आज अस्ट्रेलिया र इजिप्ट भिड्दैछन्। यी दुई टोली बीचको खेल नेपाली समयअनुसार आज राति 12:15 अमेरिकाको डालासमा शुरू हुनेछ। दुवै टोली पहिलो पटक विश्वकपको नकआउट चरणमा ठूलो सफलता हात पार्ने लक्ष्यका साथ मैदानमा उत्रन लागेका हुन्। इजिप्टले समूह चरणमा न्यूजील्याण्डलाई 3-1 गोल अन्तरले हराउँदै विश्वकप इतिहासकै पहिलो जित दर्ता गरेको थियो। यता अस्ट्रेलिया भने विश्वकपको नकआउट चरणमा पहिलो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रन लागेको हो। यी दुई टोली बीच पछिल्लो पटक सन् 2010 नोभेम्बरमा भेट हुँदा इजिप्ट 3-0 गोल अन्तरले विजय भएको थियो। अस्ट्रेलियाका प्रशिक्षक टोनी पोपो भिचले पाराग्वे विरूद्ध खेलेको टोलीलाई नै निरन्तरता दिने सम्भावना छ। डिफेन्स बलियो भए पनि अस्ट्रेलियाले पछिल्ला 2 खेलमा गोल गर्न सकेको छैन। त्यसैले नकआउट चरणमा अघि बढ़न अस्ट्रेलियाका स्ट्राइकरहरूलाई आज गोल गर्नै पर्ने दबाव छ। अस्ट्रेलिया 20 वर्षीय युवा खेलाड़ी निस्टोरी इरान कुण्डाको गति र काउन्टर अट्याकमा निर्भर रहनेछ। यता इजिप्टका लागि सबैभन्दा ठूलो चिन्ता कप्तान मोहम्मद सलाहको फिटनेस हो। ह्यामस्ट्रिङको चोटका कारण उनी खेल्ने नखेल्ने निश्चित भएको छैन। टोलीले उनी समयमै फिट हुने आशा गरे पनि कुनै ग्यारेन्टी गरेको छैन। अस्ट्रेलियाले हालसम्म विश्वकपमा केवल 2 गोल गरेको छ। 2 गोल टर्की विरूद्ध आएका थिए। समूह चरणमा टर्कीमाथिको जीत निर्णायक बनेपछि अस्ट्रेलिया दोस्रो स्थानमा रहँदै नकआउट चरणमा पुगेको हो। यदि उसले इजिप्टलाई हरायो भने क्वार्टर फाइनल प्रवेशका लागि अर्जेन्टिना वा केप भर्डेसँग खेल्नेछ। इजिप्टले तीन खेलमा तीन गोल बेहोरे पनि उसको रक्षात्मक प्रदर्शन पूर्ण रूपमा सन्तोषजनक छैन, तर अस्ट्रेलियाले अवसरको सिर्जना गर्न संघर्ष गरिरहेको यो खेलमा धेरै गोल हुने सम्भावना देखिएको छ। सलाह खेल्न नसके इजिप्टका लागि अर्को चरण पुग्ने सम्भावना निकै कमजोर हुने विश्लेषण गरिएको छ। 34 वर्षीय सलाहले क्लब फुटबल जस्तो शानदार प्रदर्शन विश्वकपमा नगरे पनि टोलीका सबैभन्दा प्रभावशाली खेलाड़ी बनेका छन्। हालसम्म उनले तीन खेलमा तीन गोलको योगदान दिएका छन्। विशेष गरी न्यूजील्याण्ड विरूद्धको जीतमा उनको भूमिका निर्णायक बनेको थियो। इजिप्टका लागि उनले 87 खेलमा 61 गोल गरिसकेका छन्।
4: र अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारी तथा सदस्यहरूको वैदेशिक भ्रमणमा अवरोध नगर्न उच्च अदालत पाटनले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशहरू गणेश प्रसाद बराल र तेजेन्द्र प्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले आज यस्तो आदेश दिएको हो। गत जेठ 26 गते विश्वकप फुटबल हेर्न अमेरिका जान लागेका एन्फा अध्यक्ष पंकज विक्रम नेमान र महासचिव किरण राईलाई अध्यागमन कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइदिएको थियो। अदालतले सो पत्र लगायत विभिन्न निकायमा भएका पत्राचार तत्काल कार्यान्वयन नगर सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो।
3: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: त्रिवी सहित सातवटा विश्वविद्यालयमा उपकुलपति नियुक्त, प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिश।
3: बालिङ सरकारको 100 दिन अपरिपक्व र विवादास्पद रहेको एमालेको निष्कर्ष। सुशासनलाई प्राथमिकतामा राखेर सरकार अघि बढ़ेको रासपा सभापति लामिछानेको दावी।
4: काठमाण्डुमा महिलाका लागि निशुल्क ब्लू बस चलाउने सरकारको तयारी। रंग फेरेर प्रचारमुखी काम गर्न थालेको भन्दै विपक्षी दलको विरोध।
3: इरानका सर्वोच्च नेता खामेनीको अन्त्येष्टि कार्यक्रम 6 दिनसम्म चल्ने, 2 करोड़ मानिस सहभागी हुने अनुमान।
4: फिफा विश्वकप फुटबलमा आज अस्ट्रेलिया र इजिप्ट भेट्दै एन्फा पदाधिकारीको विदेश भ्रमण नरोक्न उच्च अदालतको अन्तरिम आदेश।
7: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
8: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
7: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
8: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार।
7: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
8: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार।
7: सेतो पानी बग्ने, यौनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
8: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एण्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा, तुलसीपुर डाङ।
7: र घोराईका लागि संगीत आयुर्वेद मेडिकल हल, मिलन चोक, घोराई डाङ।
8: सम्पर्क मोबाइल 98578211105,
7: 98479802,
8: 98095682605
7: र 98103940।
9: क्या खतरा समाचार आइसक्यो? बाफ्रे, अब चाहिँ के हुने हो?
10: खोइ खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यस्तै नातिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
9: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
10: तिमीलाई थाहा थिएन?
9: थाहा थिएन।
10: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
9: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
10: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
11: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
12: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: सम्पूर्ण सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराई दाङमा।
15: हजुर, हाम्रा सेवाहरू बालकान्ति हस्पिटलबाट आउनु भएका वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टरद्वारा बच्चाहरूको उपचार, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टरद्वारा सम्पूर्ण रोगको उपचार, जस्तै महिला तथा पुरुषमा हुने बाझोपन, महिनावारी गडबडी, सेतो पानी बग्ने, गर्भवती चेक जाँच, साथै पाठ्यघर तथा स्तन क्यान्सरको चेक जाँच गरिन्छ।
14: वरिष्ठ हाडझुली तथा नसा रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ। जस्तै हात खुट्टा झमझमाउने, नसा चियापिएको, हाड जोडीमा समस्या, हाड जोडी भाँचिएको सम्पूर्ण उपचार गरिन्छ।
15: वरिष्ठ रेडियोलोजिस्ट डाक्टरद्वारा भिडियो एक्सरे सेवा,
14: साथै यहाँ अत्याधुनिक मेसिनद्वारा प्याथोलोजी सेवा र डिजिटल एक्सरे सेवा पनि रहेको छ।
15: मध्यपश्चिम पोलिक्लिनिक प्राली, घोराही 14 हस्पिटल रोड, रक्त संचार केन्द्रको अगाडि दाङ। थप जानकारीको लागि सम्पर्क टेलिफोन नम्बर 082-590-79, 98-229-54555। स्वास्थ्य नै धन हो, त्यसैले स्वास्थ्य प्रति सजग रहौ। मध्यपश्चिम पोलिक्लिनिक प्राली, घोराही 14 हस्पिटल रोड, रक्त संचार केन्द्र अगाडि दाङ।
16: हेलो,
17: हजुर, हेलो,
16: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
17: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी,
18: हजुर,
17: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
18: हेलो, हेलो, भन्नुहोस् त।
16: हेलो, हजुर
18: हजुर,
16: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
18: ए, मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
17: ए नानी, के भन्ने रहेछ, के हो के भयो?
18: हेर्नुहोस् बाब, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है
17: बादिन्छ।
19: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ।
20: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
19: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउ।
20: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
21: नेपाल सरकार, विज्ञापन बोर्ड।
22: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
23: कि त हाड जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
22: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
23: यदि त्यस्तो हो भने आउनुहोस् टाङ बाल रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही टाङमा।
22: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी, अनियमितता, बाझोपनको समस्या, यौनाङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाथे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसूति सेवा, पाथे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
23: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ।
0: डाक्टर कमलचन्द शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरा दाग, एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग, रुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
1: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यापिएको, हात गोडा जोर्नी अर्रो हुने, हड्डी खिएको।
23: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्, हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासे, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
0: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेङ्गु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श गरिने,
1: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पत्ता, हुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ब्रोड पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार।
23: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्, हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
1: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
23: जसका लागि मोबाइल नम्बर छ 9858743123, 9848076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
1: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
18: नमस्ते डाक्टर सर।
2: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
18: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
18: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, त्यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
18: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान, सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
18: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
20: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
21: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
15: ए नानी, यो त सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ, यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
5: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौ, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
15: ल तिमीलाई यति पनि थाहा छैन बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
3: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
15: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हड्डीमा खोक्रो भई बारम्बार भाँचिएमा औलाहरू निलो भएमा धेरै कालो भई कुहिना खोजीमा बारम्बार गर्भ पतन भएमा कपाल धेरै झरेमा मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा मुख तथा आँखा सुखापन भएमा लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा बिना कारण शरीरको तौल घटेमा जोर्नीको दुखाई ढाड कम्बर दुखेमा गाउट तथा युरिक एसिडको समस्या भएमा बारम्बार आँखा रातो भएमा फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा बारम्बार लामो समयसम्म ज्वरो आएमा छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा लामो समयदेखि छाला कडा भएमा लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा युवा अवस्थामा पक्षघात भएमा मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ। एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670 98-578-43-123 98-478-070
3: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
4: रेडियो थाहा संसार 99.4 मा अबको प्रस्तुति
6: बीबीसी नेपाली सेवा।

0: नेपाली सेवाको साझा पक्षबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा बर्खामा पुरानै घाउ बल्झिने डरमा मेलम्चीको पानी बन्द, दिगो समाधान कहिले भेटिएला?
1: फाइनल डिजाइन चाहिँ सेप्टेम्बरसम्म सक्ने भन्ने कुरो लक्ष्य छ, त्यो सकेपछि निर्माणको लागि टेन्डर अगाडि बढाउने भन्ने लक्ष्य छ।
0: पासपोर्टलाई लिएर प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालय बीच के भएको हो?
2: यत्रो ठुलो ट्रान्जेक्सनका बीच पनि कुनै पनि डिस्ट्रप्सन नभइकन सहज ढंगले यो ट्रान्जेक्सन होस् भन्ने दुवै पक्षको चाहना हो।
0: परराष्ट्र मन्त्री शिशिर खनालसँग कुराकानी। तर सुरुमा प्रमुख विश्व समाचार।
3: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। संयुक्त राष्ट्रसंघले सुडानमा जारी भीषण गृह युद्धका बीच उत्तर कोर्दोफान राज्यमा अर्को गम्भीर मानवाधिकार संकट पैदा भइरहेको जनाएको छ। राष्ट्रसंघीय मानवाधिकार प्रमुख फोल्कर ट्युटले घेराबन्दीमा परेको उक्त राज्यको राजधानी एल ओबेद वरपर लगातार अत्याचारका घटनाहरू भइरहेको भन्दै चेतावनी दिएका हुन्। राष्ट्रसंघको एउटा आकस्मिक सत्रलाई सम्बोधन गर्दै ट्युटले अन्तर्राष्ट्रिय समुदायलाई तत्काल कदम चाल्न पनि आग्रह गरे। जेनिभाबाट बीबीसीकी इम्युजिन फोल्स भन्छन्, यो सत्र पूर्व सावधानीका लागि हो। ट्युटले यो कुनै अभ्यास वा ड्रिल नभएको स्पष्ट पारे। उनका अनुसार एल ओबेद शहरमा गम्भीर हिंसाका स्पष्ट संकेतहरू देखा परेका छन्। बीबीसीकी इम्युजिन फोल्स, पछिल्ला दिनमा एल ओबेद, सुडानी सेना र अर्धसैनिक ऱ्यापिड सपोर्ट फोर्सेस आरएसएफ बीचको लड़ाईको केन्द्र बनेको छ। इरानका राष्ट्रपतिले तेहरान स्थित ग्रैंड मुसल्ला मस्जिदमा उपस्थित भई दिवंगत सर्वोच्च नेता अली खामेनेईप्रति श्रद्धांजलि प्रकट गरेका छन्। खामेनेईको शवसँगै परिवारका अन्य चार सदस्यको शव बाकस पनि प्रदर्शनमा राखिएको छ, जसमा उनीसँगै मारिएकी सानी नातिनीको शव पनि समावेश छ। उनीहरू फेब्रुअरीमा अमेरिका र इजरायलले थालेका युद्धको शुरूआततिर मारिएका थिए। शनिबार हुने आधिकारिक समारोहमा लाखौं मानिस तथा विदेशी कूटनीतिज्ञहरू पनि सामेल हुने ठानिएको। फ्रान्सले गत जून महिनाको उष्ण लहरका कारण 2000 भन्दा बढ़ी अतिरिक्त मृत्युका घटना भएका जनाएको छ। तापमान चरणमा पुग्दा अघिल्लो साताको तुलनामा मृत्युका घटना झण्डै एक तिहाईले बढ़ेका स्वास्थ्य अधिकारीहरूले बताएका छन्। फ्रान्सकी स्वास्थ्य मन्त्री स्टेफनी रेस्टले खास गरी 45 वर्षभन्दा माथिका व्यक्तिका मृत्युको संख्यामा वृद्धि भएको बताइन्। बेल्जियममा पनि सामान्य अवस्थाको तुलनामा अधिक मृत्युका घटना देखिएका छन्। इन्टरपोलले सोमबार मोनाकोमा भएको एउटा बम विस्फोटनको घटनामा संलग्न रहेको आशंकामा एक महिनाको उष्ण लहरका कारण 2000 भन्दा बढ़ी अतिरिक्त मृत्युका घटना भएका जनाएको छ। तापमान चरणमा पुग्दा अघिल्लो साताको तुलनामा मृत्युका घटना झण्डै एक तिहाईले बढ़ेका

0: उक्त घटनामा तीनजना घाइते भएका थिए। स्थानीय सरकारी अभियोजकहरूका अनुसार 39 वर्षीय ती महिलाले पुरूषको भेषमा उक्त बम राखेकी थिइन् र त्यसलाई रिमोट कन्ट्रोल मार्फत विस्फोट गराएकी थिइन् र पाकिस्तानी अधिकारीहरूले अस्पतालहरूबाट मानव साल नाल तस्करी गरेर बुढ़ेहोली नदेखिने एन्टी एजिङ सुई बनाउन प्रयोग गरिएको आशंकामा एउटा संगठित गिरोहबारे अनुसन्धान गरिरहेका छन्। फेडरल इन्भेस्टिगेशन एजेन्सीले उक्त गिरोहले हरेक महिना करिब 200 किलोग्रामको परिमाणमा उक्त अंग खरिद गर्ने र त्यसलाई सुकाएर प्रशोधन गरी विदेश निर्यात गर्ने गरेको आरोप लगाएको छ। इस्लामाबाद प्रहरीले यस मामिलामा गत साता 5 जनालाई पक्राउ गरेको थियो। एक अधिकारीले बीबीसीलाई बताए अनुसार मानव साल नालसँग सम्बन्धित यस्तो अन्तर्राष्ट्रिय गिरोह फेला परेको यो पहिलो पटक हो। यो बीबीसी नेपाली सेवा हो।
1: कार्यक्रममा तपाईलाई पुनः स्वागत छ। मेलम्ची खानेपानी संरचना रहेको स्थानमा खोलाको पानीमा बढ़ेको धमिलोपना र पानीको कारण त्यहाँको अस्थायी संरचनामा पुगेको क्षतिका माझ केही अवधिका निम्ति सुरुङबाट काठमाण्डु पानी पठाउने काम बन्द गरिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ। विक्रम सम्मत 2078 असार 1 र साउन 16 गते मेलम्चीमा आएको भीषण बाढ़ी तथा गेग्रान बहावले उक्त खानेपानी परियोजनाको सुरुङमा पानी पसाउने संरचना वा मुख्य हेडवर्कलाई व्यापक क्षति पुगे यता हरेक वर्ष बर्खामा मेलम्ची बन्द हुने गरेको छ। काठमाडौँ उपत्यकाका लाखौं मानिसहरूको दैनिक जीवनसँग सोझै जोडिने यो महत्वपूर्ण परियोजना अस्थायी रूपमा बन्द हुँदा पनि खानेपानीको वैकल्पिक व्यवस्था गरेर सकेसम्म कम अप्ठ्यारो पर्ने गरी काम गरिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड केयूकेएलले बताएको छ। तर विगतमा उसले बाचा गरे पनि खानेपानीको अभावले उपभोक्ता धेरै मारमा पर्ने गरेका थिए। मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक लक्ष्मी प्रसाद उपाध्याय भन्छन् प्रत्येक वर्ष जसो यो वर्ष पनि बर्खाको अवस्था हेरेर सुरुङमा पानी पठाउने काम बन्द गर्ने योजना समितिको थियो। गत वर्ष छेउको रिवरमा खोलाको पानी सुरुङमा पसाएर वैकल्पिक व्यवस्था गरिएकोमा यो वर्ष चाहिँ त्यसो गर्ने योजना नरहेको उपाध्यायले बताए। समितिको उक्त योजना माथिल्लो निकायले मानेमा सुरुङको सरसफाई तथा जाँचका कार्यहरू गरिने अधिकारीहरूले बताए। दैनिक 17 करोड़ लिटर पानी काठमाण्डुलाई आपूर्ति गरिरहेको मेलम्ची अकस्मात बन्द हुँदा त्यसले सर्वसाधारण उपभोक्तालाई असर पर्ने देखिन्छ। खानेपानी आपूर्तिको जिम्मा पाएको केयूकेएलले सकेसम्म आन्तरिक क्षमताबाट वैकल्पिक व्यवस्थापन मिलाइने बताएको छ। मेलम्चीको 17 करोड़ लिटर दैनिक पानीमा छेउछाउका याङ्ग्री र लार्के खोलाबाट थप 17 करोड़ लिटर पानी जम्मा गरेर दीर्घकालसम्मका निम्ति काठमाण्डुको तिर्खा मेटिने बाचा एकपछि अर्को सरकारले गर्दै आएका छन्। तर 2078 सालको विनाशले मेलम्चीकै 17 करोड़ लिटर पनि अहिले बाढ़े मास आउन सकेको छैन। फेरि विकास समितिका कार्यकारी निर्देशक उपाध्याय अहिलेको ढिलाइलाई त्यहाँको भौगोलिक जटिलताका कारण स्वाभाविक नै मान्न सकिने भूगर्भशास्त्रका प्राध्यापक रंजन दाहाल बताउँछन्। अब एउटा विषय संक्षेपमा। संवैधानिक परिषदले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्कीलाई नियुक्तिका लागि सिफारिश गरेको प्रतिनिधि सभाकी उपसभामुख रूबी कुमारी ठाकुरले बताएकी छन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको परिषदको बैठकले रिक्त निर्वाचन आयुक्तमा राजीव सुब्बा र यही असार 23 गतेदेखि रिक्त हुने निर्वाचन आयुक्त पदमा गुरू प्रसाद वाग्लेलाई नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको परिषदकी सदस्य समेत रहेकी उपसभामुख ठाकुरले जानकारी दिइन्। यसपछि सिफारिश भएका व्यक्तिको संसदीय सुनवाईबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने प्रावधान रहेको छ। अब अर्को विषय। प्रधानमन्त्री बालेन्द्र शाहले सत्ता सम्हालेको पहिलो 100 दिनमा परराष्ट्र सम्बन्ध सञ्चालनमा विभिन्न उतार चढ़ावहरू देखिए। यो बीचमा प्रधानमन्त्री शाहले कूटनीतिज्ञहरूसँग एक्ला एक्लै भेटवार्ता गरेनन् भने परराष्ट्र मन्त्री शिशिर खनालले दिल्ली र बेजिङको भ्रमण गरे। नेपाल भारत सीमा विवाददेखि राहदानी खरिद प्रकरण यो बीचमा चर्चामा रहे।

0: विदेशमा साथी फरेन्द्र दाहालले परराष्ट्र मन्त्री शिशिर खनालसँग मन्त्रालयमा कुरा गर्दै तपाईँको पार्टी सभापति रवि लामिछाने र तपाईँ आफै पनि भारत भ्रमणबाट फर्किनुभयो, तपाईँहरूको भ्रमणबाट आम मानिसले के पाउँछन्?
1: अब परराष्ट्र मन्त्री अथवा मन्त्रालयले प्रत्यक्ष रूपमा सेवा डेलिभर गर्ने भनेको देशभरि नेपालीहरूको हकमा पासपोर्ट डिस्ट्रिब्युसन गर्ने, कन्सुलर सेवा प्रोभाइड गर्ने, त्यो प्रत्यक्ष मान्छेले अनुभूत गर्ने विषयहरू चाहिँ अथवा विदेशमा भएका नेपालीहरूले नेपाल सरकार छ र आवश्यकता पर्दाखेरि हाम्रो हितलाई ध्यानमा राख्छ भन्ने अनुभूत गर्नुपर्ने विषय हो। त्यो अर्थमा चाहिँ हामी अरू ढङ्गमा काम गरेका छौँ। यो पछिल्लो दुईटा भारत अथवा चीनसँगको भ्रमणबाट मैले पाएको एउटा फिडब्याक भन्दाखेरि नेपाल अन्तर्राष्ट्रिय मञ्चमा पनि कन्फिडेन्टली आफ्ना कुराहरू राख्न सक्छ र नेपाल र नेपाली भएर गर्वका साथ छिमेकी मित्रराष्ट्र र अन्तर्राष्ट्रिय मञ्चमा चाहिँ शिर उठाउन सक्ने हैसियत चाहिँ पायौँ। त्यो गर्व, त्यो कन्फिडेन्स चाहिँ नेपालले पाएको छ जस्तो मलाई लाग्छ।
2: भारतपछि तपाईँ चीन जानुभयो, चीनसँगको सम्बन्धमा पनि वर्तमान सरकारले कुनै किसिमको रिसेट चाहेको छ?
1: चीनसँगको विषयमा मूल रूपमा यो सरकार बन्दै गर्दाखेरि केही संशयहरू व्यक्त गरिएपछि मेरो भ्रमणको एउटा ठूलो प्रयास चाहिँ नेपाल सरकार आफ्ना प्रतिबद्धताहरूमा एक चिन्ति र नेपालको भूभाग चिनिया गतिविधि विरूद्ध प्रयोग गर्न नदिने विषयमा हामी स्पष्ट छौँ भन्ने कुरा मैले कम्युनिकेट गरेँ। त्यो नेपालको परम्परागत परराष्ट्र नीतिको विशेष गरी चीनका सम्बन्धमा आधारशिला नै हो। हाम्रो अलिक बढी जोड कनेक्टिभिटी, दुई देशबीचको कनेक्टिभिटी टुरिज्मको विस्तारमा र टेक्नोलोजी सहकार्यमा, रिसर्च टेक्नोलोजीको विषयको सहकार्यमा अलिक बढी जोड हुन्छ भनेर मलाई।
2: अब अलिकति म तपाईँको मन्त्रालयको कामहरूमा आउँछु। तपाईँहरूले यो खुला आवेदन मार्फत जुन राजदूत नियुक्तिको प्रक्रिया अघि बढाउनु भएको थियो, यसमा जस्तो खालको आवेदनहरू आए योबाट कति सन्तुष्ट हुनुहुन्छ?
1: मैले अपेक्षा गरेको भन्दा बढी संख्या र अपेक्षा गरेको भन्दा बढी क्वालिटीको एप्लिकेसन पाएको छु। त्यसले गर्दाखेरि हामी अहिले त्यो रिभ्यू प्रारम्भिक रिभ्यू प्रोसेसमा छौँ। आएका एप्लिकेसन्सहरू नेपाल र नेपाल बाहिर रहनुभएका व्यक्तिहरूले नै नेपालको कूटनीतिक राजदूतको रूपमा नेपाललाई सेवा गर्छु भन्ने चाहना व्यक्त गरेको देखिन्छ।
2: अनि अन्तिममा यो विषयमा अलिकति राजधानी छपाईको विषय विवादमा पनि परेको छ, विशेष अदालतमा मुद्दा नै दायर हो, जनताले समयमा राजधानी पाउँछन् हो अभाव हुन्छ भन्ने कुरा आइरहेछ।
1: परराष्ट्र मन्त्रालय र सरकार यो अभाव नभइकन राजधानी वितरण होस् भन्नेमा हामी एकदमै सचेत भएर लागिराखेका छौँ। अहिले एउटा ठूलो ट्रान्जेक्ट टेक्नोलोजिकली पनि एउटा भेन्डरबाट अर्को भेन्डरमा ट्रान्जेक्सन हुनुपर्ने परिस्थिति भएको र अत्यन्त त्यो चुनौती आउँछ कि भन्ने कुरामा चाहिँ राजधानी विभाग अत्यन्त सचेतताका साथ काम गरिराखेका छ। हाम्रो चुनौती पनि र प्रयास पनि के हो भने यत्रो ठूलो ट्रान्जेक्सन हुँदै गर्दा पनि निकै धेरै अप्ठ्यारो नपरिकन ट्रान्जेक्सन गर्न सकौँ भनेर हामी अहिले काम गरिराखेका
2: छौँ। खासमा यो विवाद के हो भनेर नै धेरैलाई अन्य छ, अनि यसको समाधान के हो तपाईँको विचारमा?
1: केही विषय चाहिँ अदालतमा गइसकेको भएर मैले धेरै यसमा मैले धेरै टिप्पणी गर्न उपयुक्त हुँदैन, तर त्यहाँ खरिद प्रक्रियामा नै भ्रष्टाचारहरू भएको छ भनेर अहिले अख्तियारले पनि मुद्दा लागेको छ। भोलि त्यो न्यायिक विशेष अदालतले निरूपण गर्ने विषय नै रह्यो। अहिले चाहिँ मूल चासो भनेको कुनै पनि समस्या नपरिकन पासपोर्ट सही समयमा वितरण गर्न सकियोस् भन्ने चाहिँ मूल चासो हो। धेरै पहिला एक वर्ष अगाडि नै नेपाल सरकारले कम्पिटेटिभ बिडिङ मार्फत ठेका प्रक्रिया अगाडि बढाएर त्यो ट्रान्जेक्सनको प्रोसेसमा छ। कन्ट्राक्चुअल लले नेपाल सरकार यति बेला आजको समयसम्ममा भइरहेको प्रक्रियालाई अगाडि बढाउँछ। भोलि बने पनि न्यायिक निरूपणको विषयमा भोलि अदालतहरूले जे निर्णय गर्छन् त्यसको आधारमा हामी अगाडि बढ्ने विषय त छुट्टै भयो, तर आजको दिनमा जे प्रक्रिया छ त्यो प्रक्रिया अगाडि बढाइराखेका छौँ।
2: अनि प्रधानमन्त्रीको कार्यालय र तपाईँ बीच सहमति हो भन्ने खबरहरू आयो होइन, त्यो त परराष्ट्र मन्त्रालयको क्षेत्राधिकारमा किन यो यस्तो हस्तक्षेप भएको हो जस्तो लाग्दैन तपाईँलाई? के हो यो?
1: त्यो त असहमति भन्दा पनि दुवै पक्षको चासो यति बेला के हो भने राजधानी यत्रो ठूलो ट्रान्जेक्सनका बीच पनि कुनै पनि डिस्ट्रप्सन नभइकन सहज ढङ्गले यो ट्रान्जेक्सन होस् भन्ने दुवै पक्षको चाहना हो र यसलाई चाहिँ अब अलिक बढी असहमति अथवा द्वन्द्वको रूपमा व्याख्या गर्न खोजियो कि भन्ने मलाई लाग्छ।
0: उनी थिए परराष्ट्र मन्त्री शिशिर खनाल साथी फरेन्द्र दाहालसँग कुरा गर्दै। अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसंग। फ्रान्सले गत जून महिनाको उष्ण लहरका कारण 2000 भन्दा बढ़ी अतिरिक्त मृत्युका घटना भएका जनाएको छ। तापमान चरममा पुग्दा अघिल्लो साताको तुलनामा मृत्युका घटना झण्डै एक तिहाईले बढ़ेका स्वास्थ्य अधिकारीहरूले बताएका छन्। प्यारिस क्षेत्रमा उक्त वृद्धि करिब दुई तिहाई पुगेको बताइएको छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
3: फ्रान्सकी स्वास्थ्य मन्त्री स्टेफानी रेस्टले खास गरी 45 वर्षभन्दा माथिका व्यक्तिका मृत्युको संख्यामा वृद्धि भएको बताइन्। फ्रान्सले 24 जूनमा देशभर अहिलेसम्मकै उच्च औसत तापक्रमको अनुभव गरेको थियो। बेल्जियममा पनि सामान्य अवस्थाको तुलनामा अधिक मृत्युका घटना देखिएका बताइएको छ। जून महिनामा 11 दिनसम्म चलेको उष्ण लहरका क्रममा त्यहाँ मृत्युका घटना करिब 40% बढ़ेको थियो। त्यहाँको स्वास्थ्य मन्त्रालयले उष्ण लहरका क्रममा भएको मृत्युको संख्यालाई अभूतपूर्व भनेको छ। जलवायु परिवर्तनले विश्वभर तापक्रम बढ़िरहेको बताइएका बेला विशेष गरी युरोपमा त्यसको प्रभाव अझ तीव्र देखिएको हो।
0: यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। जलजला कार्ड चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 9 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
3: जब जब रात पर्छ अनि उसैलाई सम्झिन मन लाग्छ अनि फुट्न थाल्छ मनका भावनाहरू, कतै साहित्यिक सृजना त कतै मनको बहहरू यसै यसै भनु भनु जस्तै लाग्छ।
4: दिनभरी थकाइ लागेको हुन्छ अनि रातभरि छटपटी छुट्छ।
3: यिनै थकाई र छटपटीको एक मात्रा हामी बन्छौ साथी। आउँछौ राति, सुन्न नबिर्सनु होला कार्यक्रम गुड नाइट
4: प्रत्येक राति 9-10 बजेसम्म
1: रोल्पा लिबाङमा रहेको सामुदायिक रेडियो जालजला 96.4 MHz सुन्न अनि सहभागिता जनाउन नबिर्सनु होला।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो अभिवादन त गर्छौं तपाईँ सम्पूर्णलाई यति बेला कार्यक्रम गुड नाइटमा कार्यक्रम गुड नाइट लिएर हामी आज पनि उपस्थित भइसकेका छौं। मलाई पारीबाट यति बेला विभिन्न प्राविधिक साथीले साथ दिइरहनु भएको छ। आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी, बाँकी साथ तपाईँको पनि रहन्छ। कार्यक्रम गुड नाइट तपाईँ सुन्दै हुनुहुन्छ। हामी यति बेला सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज दिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं भने तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा जलजलाप्रेस.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर सुन्न सक्नुहुन्छ। यति मात्र होइन, तपाईँले हामीलाई विभिन्न रेजिस्ट्रेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। हामी रेडियो जलजला एफएम 96.4 मेगाहर्जको फेसबुक पेजबाट अडियो लाइभको माध्यमबाट पनि हामी यति बेला प्रसारणमा छौं। यो क्रम तपाईँलाई जानकारी गराए र यति मात्र होइन, तपाईँले हामीलाई विभिन्न रेडियोहरूबाट पनि कार्यक्रमलाई यति बेला सुनिरहनु भएको छ। सामुदायिक रेडियो स्काई 90.4 मेगाहर्ज समघास गल्मीबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने सामुदायिक रेडियो धनकुटा 106.2 मेगाहर्ज धनकुटाबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। यसै क्रममा तपाईँले हामीलाई विभिन्न रेडियो स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। रेडियो हापुरे 89.4 मेगाहर्ज हापुरे दाङबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। यो क्रम म तपाईँलाई जानकारी गराए र कार्यक्रम गुड नाइटमा आज हामी के गर्छौं तपाईँलाई जानकारी नै छ होला। ग्यारे जानकारी पाउनु भएको छैन भने म तपाईँलाई जानकारी गराइदिइहाल्छु। आजको बसाई भनेको हामीले एउटा तपाईँसँग एउटा विषयवस्तुमा छलफल गर्ने गर्छौं र तपाईँलाई विषयवस्तुमा विचार राख्न आएन भने पनि तपाईँले फोन गर्न सक्नुहुन्छ र फोन गर्नुभयो भने गुड नाइटका शब्दहरू मात्रै बोल्नका लागि पनि आउन सक्नुहुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराउँछु। जसका लागि फोन गर्ने नम्बर हो रोल्पाका लागि 98-644-17-298 हो भने रोल्पा भन्दा बाहिरका साथीहरूको लागि 98-68-60-39-40 है। रोल्पाका लागि 98-644-17-298 हो र रोल्पा भन्दा बाहिरतिरका साथीहरूको लागि भने 98-68-60-39-40 को नम्बर हो। तपाईँको लागि हामी खुला गरेका छौं। फोन डायल गर्नुभयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौ। यो कुरा म तपाईँलाई जानकारी गराउँछु। आउनुहोस् हामी तपाईँको लागि कार्यक्रमको शुभारम्भ स्वरूप एउटा गीत राख्नै पर्यो होइन। कुन गीत राख्दैछौ त हामीले भन्ने बारेमा हामी बजाउनै बाँकी छ। पहिलो गीत हामी त्योभन्दा अगाडि आजको विषयवस्तुको बारेमा म जानकारी गराउँछु। आजको विषयवस्तु रहेको छ पानीमा भनौँ न पानी पर्दा बर्खामा पानी पर्दा होइन तपाईँलाई सबैभन्दा बढी कुन समयको याद आउँछ। बर्खामा पानी पर्दा अथवा रिमझिम पानी परिरहँदा तपाईँलाई सबैभन्दा बढी कुन समयको याद आउँछ अर्थात के गरेको याद आउँछ। यो विषयवस्तुमा तपाईँको विचार राख्नुहोला। पानी पर्दाखेरि तपाईँको रोचक अनुभव पानी पर्दाखेरिको तपाईँको रोचक अनुभवको बारेमा तपाईँले हामीलाई बताउनु पर्ने हुन्छ। आउनुहोस् अबको क्रममा हामी गीत राख्छौ असारे महिनामा पानी पर्यो रुझाउने। यो गीत तपाईँको लागि हामी यो गीत राख्छौ। गीतपछि तपाईँको माझमा फेरि आउनेछौ। तबसम्मका लागि हामी कार्यक्रम गुड नाइटमा छौं। तपाईँ यति बेला गुड नाइट कार्यक्रम सुन्दै हुनुहुन्छ र कार्यक्रम गुड नाइटमा तपाईँ फोन गर्नुभयो भने तपाईँसँग म कुराकानी गर्नेछु र यो गीत तपाईँको लागि अब म राख्छु। गीतपछि तपाईँको माझमा फेरि आउनेछौ। तपाईँ रोल्पा जिल्लामा हुनुहुन्छ भने 98-644
17298 र रुल्पा जिल्ला भन्दा बाहिर हुनुहुन्छ भने 9868309440 फोन डायल गर्दै गर्नुहोला। हामी भने तपाईँको लागि राख्छौं गीत, गीतपछि तपाईँको माझमा हामी फेरि आउनेछौ यो गीत तपाईँको लागि।

0: असारे महिनामा पानी पर्यो रुझाउने यो गीत पछि तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम गुड नाइट। यति बेला तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम गुड नाइटमा। हामी आज पनि उपस्थित भइसकेका छौं तपाईसँग कुराकानी गर्नका लागि। विषयवस्तु सजिलो छ, अप्ठ्यारो छैन। विषयवस्तु के हो भने तपाई यो पानी पर्यो होइन, आजभोलि त बर्खाको सिजन छ। बर्खाको सिजनमा तपाईँले भुल्नै नसक्ने कुनै एउटा क्षणको बारेमा हामीलाई जानकारी गराउनु पर्ने हुन्छ आजको बसाईमा। यो कुरा जानकारी गराए र यति बेला पहिलो साथी हुनुहुन्छ रोल्पा जिल्ला भन्दा बाहिरको साथी हुनुहुन्छ। रोल्पा जिल्ला भित्रका साथीहरूले 9864-17298 मा फोन गर्नुहोला। रोल्पा जिल्ला भन्दा बाहिरका साथीहरूले 9868-60-39-40 मा फोन गर्नुहोला। पहिलो साथी नमस्कार हजुर। को बोल्नु भयो, कहाँबाट तपाईँको आवाज सानो आयो, को बोल्नु भयो कहाँबाट?
1: हजुर मदानी गाउँपालिका फनमनीबाट।
0: मदानी गाउँपालिका गुल्मी मदानीबाट। नाम के हो तपाईँको? के बहादुर बिका भन्नुभयो? देव बहादुर बिका है।
1: हजुर
0: के छ देवजी, हाल खबर तपाईँको?
1: हजुर
0: राजा कसलाई भन्ने हो, थाहा छ तपाईँलाई? होइन म त राजा होइन नि, राजा त सिर्पेज लाउने मान्छेले पो भन्ने होला क्यारे, होइन र?
1: माने राजा सबैले माने ढुङ्गो पनि देउता हो, हेर्नुहोस् न माने मूर्ति पनि ढुङ्गो चरे हुन्छ अरे राजा।
0: ल ठिक छ, कार्यक्रममा हुनु भएको छ। तपाईँको उतातिर कतिको पानी पर्छ, के छ अवस्था गुल्मीतिर?
1: पानीले अहिले त बहुत सुकरम पार राजा, सामो त पानी चाहिँ परेन अहिले त।
0: ए पानी नै परेन नि,
1: अस्ति आर्थिक जातकोले एकतिर आएको त्यसको पानी जाने खेत पानी छ।
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ। आज हामी के गर्छौ तपाईँलाई थाहा होला क्यारे?
1: हजुर प्रत्येक दिन सुनि राख्छु रेडियो, अनि एक दिन अस्ति नै फोन गरेको थिएँ,
0: अनि के छ पानी पर्दाखेरि यस्तै यसरी पानी परिरहँदाखेरि कुनै तपाईँले यस्तो क्षणको बारेमा हामीलाई जानकारी गराउनुहोस्, त्यो क्षणको बारेमा आजसम्म पनि बिर्सन सकिरहनु भएको छैन, पानी पर्दाखेरिको त्यो क्षण।
1: पानी पर्दाखेरि
0: अनि कुनै एउटा रमाइलो क्षण के, जुन क्षणलाई तपाईँको जीवनमा घटेको, तपाईँको जीवनमा भएको तर कहिले पनि बिर्सन नसक्ने, ओहो पानी पर्ने बित्तिकै त्यो याद आउने जुन क्षण हुन्छ नि, त्यो क्षणको बारेमा जानकारी गराउनु। अहिले त्यो हुन्छ कि हुन्न? अहिले
1: अहिले त पानी चाहिँ आएन, अहिले त अब उमेर पनि झर्किसक्यो र 50 हाराइरिया पुग्यो, किन नानी खेल्ने अवस्था भयो
0: है।
1: हजुर अब बुढेसकालले घेर्नु थाल्यो, बुढाबुढी भइयो भने भयो,
0: त्यो भएर पहिलाको बाल्यकालको पहिलाको उमेरमा छाँदाको अवस्थाको याद आउँछ।
1: लडीपडी गरेर खेतमा तिमी खेताएर खेत सफा लड्ने, अनि हिँडो हानाहान गर्ने,
0: तिनी यादहरू अझै पनि फर्किएर आइदिए, त्यो अवस्थामा पुगे अझै पनि त्यस्तै गरिन्थ्यो होला भन्ने लाग्छ कि लाग्दैन? है अब तपाईँको नाति नातिना, तपाईँको छोरा छोरी त अलि बढी ठुलो भइसक्नु भएको छ होला, तपाईँका नाति नातिनाहरू त्यो उमेरको मजा लिँदै हुनुहुन्छ होइन?
1: हजुर गर्छन्, मेरो नाति त्यति गर्छ, मलाई त्यस्तै लाग्छ, त्यो मेरो बाल्यकाल सम्झिन्छ र उसलाई मैले जसो गरे पनि म खेल्न सक्छु।
0: हुन्छ, कार्यक्रममा आउनुभयो, अब गुड नाइटको शब्दहरू राख्नुहोस्
1: सर्वप्रथम त हजुरलाई
0: धन्यवाद।
1: त्यसपछि अर्को प्रावधिक बहिनी हुन्छ उहाँलाई पनि मेरो घर फ्यामिली नाना किन सबै मेरो आफन्तजनहरूलाई पाउन अघि पोसियाम साथी उता पनि
0: नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो गुल्मीबाट, उहाँले राम्रो आफ्नो भनौँ न विचार आफ्नो घटना सुनाएर जानु भएको छ। पालो तपाईँको हो, तपाईँ पनि फोन गर्न सक्नुहुन्छ। रोल्पाको साथी, रोल्पा जिल्ला भित्रका साथीहरूले 98-644-17-298 फोन गर्नुहोला। रोल्पा जिल्ला भन्दा बाहिरका साथीहरूले 98-68-60-39-40 फोन गर्नुहोला। यति बेला अर्का सहभागी हुनुहुन्छ। नमस्कार हजुर।
2: हजुर नमस्कार। हजुर
0: नमस्कार, को बोल्नु भयो, कहाँ बाट?
2: म यता पूर्व पाँच थरबाट किसान लिम्बू भन्नुपर्छ। हजुर
0: किसान लिम्बू बोल्दै हुनुहुन्छ पूर्व पाँच थरबाट।
2: हजुर हजुर,
0: के छ पूर्व पाँच थरतिरको हल्का बर हजुर?
2: हजुर पाँच थरतिरको समग्रमा भन्नुपर्दाखेर म बसिरहेको ठाउँ चाहिँ ठिकै छ भन्नुपर्छ दाइ।
0: ए, तपाईँ बसिरहनु भएको ठाउँतिर ठिकै छ होइन?
2: हजुर हजुर
0: ठिक छ। कार्यक्रममा आउनु भएको छ यति बेला, ठ्याक्कै के गर्दै हुनुहुन्थ्यो?
2: म ठ्याक्कै भन्नुपर्दा खाना साना खाएर तपाईँकै प्रोग्रामलाई मध्यनजर गरिरहेको थिएँ दाइ।
0: मेरो मात्रै कार्यक्रम हो र भने
2: हाम्रो भन्नु हजुर हाम्रो
0: त्यही त नि, अब तपाईँले तपाईँकै कार्यक्रम भनिदिनुहुन्छ, त्यस्तो त होइन नि। कार्यक्रम त एकजनाको हुँदैन, कार्यक्रम त सबैको हुन्छ होइन?
2: हजुर हजुर हाम्रो दाइ, हाम्रो हाम्रो कार्यक्रम सुनिरहेको थिएँ मैले।
0: कुन रेडियोबाट सुन्नुभयो?
2: मैले धनकुटा एफएमबाट। हजुर
0: ए, रेडियो धनकुटा एफएमबाट कार्यक्रम सुन्नुभयो होइन?
2: हजुर हजुर
0: ल, कार्यक्रममा आउनु भएको छ। आजको विषयवस्तुको बारेमा थाहा होला क्या रे?
2: हजुर अलिकति मलाई भर्खरै मात्र सुन्दा थिएँ मैले, जे भए पनि यहाँभन्दा अगाडिको साथीसँग तपाईँले कुराकानी गरिराखेको अवस्था मैले सुनिरहेको थिएँ है।
0: है
2: हजुर
0: ठिक छ, म विषयवस्तुको बारेमा जानकारी गराउँछु। विषयवस्तु के हो भने, जस्तै हो बर्खाको मौसम छ, बर्खाको मौसममा अब पानी परिराखेको हुन्छ होइन? यो पानी पर्दै गर्दाखेरि तपाईँलाई विगतमा कुन घटनाको सबैभन्दा बढी याद आउँछ, बिर्सनै नसकिने कुनै त्यस्तो घटना छ भने त्यो घटनाको बारेमा कस्तो थियो होइन, त्यो जानकारी गराउनुहोस् क्या।
2: हजुर यो अब यस्तो है, अब कुनै सबैलाई अब साझा काम त विषयवस्तु जस्तै भनौँ, अब सबैलाई एउटै यो त हुँदैन, समस्या त हुँदैन, र पनि मलाई एउटा याद गर्दै अब अहिले हाम्रो भर्खरै हाम्रो पाँचथर जिल्लाको हिलियाङ गाउँपालिका मेरो भन्दा थोरै अलिक मासतिर भर्खरै पनि अब बाढी पहिरोले पीडित हुनुभएको छ त्यहाँनिर। त्यहाँको जनसमुदायले भोग्नु परेको पीडा र पछिल्लो वर्गको हामीभन्दा पछिल्लो भाइ बहिनी मेरो नानीहरू जस्तो लगायत भाइ बहिनीहरूले चाहिँ त्यस्तो कोसी किनारमा नगइदिनु होला, त्यहाँनिर चाहिँ अब बाढी पहिरो जाने सम्भवतः ठाउँमा नबसिदिनु होला भन्ने आग्रह गर्न चाहन्छु दाइ मेरो पक्षबाट चाहिँ।
0: किन तपाईँको विगतमा तपाईँको ठाउँतिर त्यस्तो कुनै घटना घटेको थियो र?
2: एकदमै थोरै भन्दा पनि दाइ, मैले मेरै आफ्नो म बसेकै गाउँमा त मेरो नजिकै मेरो छिमेकी गाउँपालिकातिर त्यस्तो दुर्घटनाहरू भइरहेको अवस्थाहरू छ दाइ। अहिले पनि मैले भर्खरै पनि भने हाम्रो पार्षदको हिलियाङ गाउँपालिकामा अहिले धेरै भर्खरैको जस्तीको बर्सातले विस्थापित हुनुभएको छ बाढी पहिरोको कारणले गर्दा होइन, त्यो कारणले गर्दाखेरि त्यहाँको बालबालिका लगायत मेरो पर्सनल मेरो गाउँको बालबालिकाहरू लगायत त्यहाँ दाजुभाइ दिदीबहिनीहरूलाई त्यस्तो बेलामा अलिक सजग भएर बसिदिनु होला, कोसी किनारको छेउछेउमा पनि अलिकति बुद्धि अलिकति चाहिँ लगाएर त्यहाँ छेउछेउमा नबुझिदिनु होला भन्ने अनुरोध गर्न चाहन्छु दाइ म।
0: हुन्छ, कार्यक्रममा आउनुभयो, राम्रो अनुरोध गर्नुभयो, धेरै धेरै धन्यवाद छ। हाम्रो पनि त्यही अनुरोध छ, तपाईँकै तपाईँले गर्नुभएकै अनुरोध छ। बाढी पहिरो सम्भावित क्षेत्रहरूमा अलिकति सतर्क हुनै पर्छ। अहिलेको लागि गुड नाइटका शब्दहरू राख्नुहोस्।
2: हो त्यो चाहिँ समग्रमा म छोटो मिठो भन्न चाहन्छु. मेरो जीवन सहायत्री अमिका राई, मेरो नानी अतित ठाकुरलाई पनि प्लस टूको चाहिँ रिजल्टको विषय भर्खरै प्रकाशित भएको कारणले भाइलाई मेरो छोरालाई पनि म धेरै धेरै बधाई दिन चाहन्छु. साथै पूर्व सिक्किम पश्चिम महाकालीसम्म किसान ठाकुर लिम्बू भनेर चिन्नुहुने सम्पूर्णलाई गुड नाइट, शुभयात्री, सबैको दिन भन्ने हजुरबाट पनि सुचिने अनुभव.
0: अहिलेको लागि बिदा गर्छौ, नमस्ते. टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ. पालो तपाईँको हो, फोन गर्नुहोला 9868-7340-40 रोल्पा जिल्ला भन्दा बाहिरको साथीहरूले र 9844-17298 रोल्पा जिल्ला बाहिरका साथीहरूले, रोल्पा जिल्ला भित्रका साथीहरूले फोन गर्नुहोला 9864-17298 रोल्पा जिल्ला भित्रका साथीहरूले फोन गर्नुहोला, म तपाईँलाई आग्रह गर्छु. र यति बेला अर्को साथी बाहिरतिरका साथीहरूले मात्रै फोन गरिरहनु भएको छ, रोल्पातिरका साथीहरूले कता हराउनु भयो, झन् रोल्पातिरकै रेडियोबाट कार्यक्रम प्रसारण भइराखेको छ, रोल्पातिरकै साथीहरूले चाहिँ फोन गरिरहनु भएको छैन. यति बेला साथी नमस्कार. हजुर
3: हजुर नमस्कार.
0: को बोल्नुभयो, कहाँबाट?
3: हजुर जाजरकोट सुनी चाँदेदेखि रामबहादुर रावत.
0: रामबहादुर रावतको के छ हालखबर, जाजरकोटतिरको के छ भन्नुहोस् त.
3: हजुर एकदमै ठिकै छ, रिमझिम पानी पर्दैछ भनौँ.
0: रिमझिम पानी पर्दैछ जाजरकोटतिर होइन?
3: हजुर हजुर.
0: रोल्पातिर पनि पानी परिराखेको थियो तर अहिले बिदो भएको छ है.
3: हजुर
0: रोल्पातिर पनि त्यस्तै छ, ल ठिक छ. कार्यक्रममा आउनु भएको छ, खाना खानु भयो कि खानु भएको छैन, के छ अवस्था हजुर?
3: खाना साना खाइसकेर कार्यक्रम सुन्दै हजुरको भाइ सुन्दै
0: मेरो आवाज सुन्दै बसिरहनु भएको छ. अनि रामबहादुरजीलाई यो बर्खामा पानी पर्छ नि, त्यो बर्खामा पानी पर्यो भने सबभन्दा बढी कुन घटनाको याद आउँछ? यस्तो पानी पर्ने बित्तिकै हुन्छ नि ओहो मेरो जीवनमा त यस्तो पनि भएको थियो है भनेर, कुन त्यस्तो कुराको याद आउँछ भन्नुहोस् त.
3: सिमला जिल्लाको सिमाना जाजरकोटको मार्फत र अहिले म प्रत्यक्ष बोल्दैछु पनि, अनि सिमला जिल्लाको सिमाना डेढ घन्टा सिमला जिल्ला जान लाग्छ हामीलाई. अनि त्यहाँनिर अहिले यात्रा गुम्बाको सिजन अगाडि गए पनि सुन्नी च्याउ हुन्छ, बर्खाको रिमझिममा सुख पेसा गर्दा दुःख पाएको छ, एकदमै यादभन्दा पनि घटेको व्यस्तताले गर्दाखेरि याद बढी यो अहिले डबल आवाज आइरहेको छ.
0: बहुत याद आइरहेछ होइन?
3: हजुर हजुर.
0: त्यो घटनाको दुःख पाएको घटना, याप्सा गुम्बाको लागि जाँदाखेरि दुःख पाउनु भएको घटनाको याद आयो तपाईँलाई?
3: जब पानी पर्छ तालुवा तलाउने बित्तिकै मलाई याद आउँछ, हामीसँगै मेरो साथीहरू पनि गुमाउनु भयो, याप्सा गुम्बा डोल्पाको कुनै सँगसँगै लेख भन्ने जाजरकोटदेखि हामीलाई जान 5 मिल पैदल बाटो सिमला खुलङ्गादेखि माथि जानुपर्थ्यो.
0: त्यहाँ तपाईँको साथीहरूलाई पनि गुमाउनु भयो तपाईँले, के भएर साथीहरूले गुमाउनु भयो?
3: हामीले एकजना डोल्पाको साथी हुनुहुन्थ्यो, त्यहाँ चारजना साथीहरू च्याङसुमे भन्ने पार पढेको अवस्थामा चारजना साथीहरू गुमाएर आयौँ
0: है.
3: त्यो दुःखको यादले बर्खाको पालुवा चलाइसकेपछि त्यही नै याद आउँछ आफूलाई, सिलिङमा सुख पाएको अवस्था,
0: कतै दुःख त कतै सुख होइन, तपाईँलाई जस्तै अरूलाई पनि नपरोस्, यार्सा गुम्बा टिप्न जाने बेलामा विशेष ख्याल गर्नुहोला. हिमाली जिल्लामा एकदमै जोखिम मोल्नुपर्छ यार्सा गुम्बा टिप्न जानका लागि होइन?
3: हजुर हजुर, यसले जोखिम मोलेर त्यही नै सिलिङमा दुःखको याद नै मलाई आइरहेको.
0: हुन्छ, कार्यक्रममा आउनुभयो, निकै राम्रो, निकै अब घटलाग्दो, निकै सन्देशमूलक तपाईँको भोगाई छ, र अब ती क्षेत्रमा यार्सा गुम्बा जाँदै टिप्नका लागि खोज्नका लागि जाँदै गर्नुभएका साथीहरूले अब सावधानीका साथ जानुहुनेछ। यो तपाईँको भोगाई सुनिसकेपछि अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्।
3: विशेष जनताहरू साथीहरूलाई पनि कालो किन्नु पर्यो र माधुर राहत भनेर किन्ने नकिन्ने सम्पूर्ण साथीहरूलाई सुख सकिने गुड नाइट भनिदिएर आज कार्यक्रममा पनि फर्म बदल्नु भएछ। दिनमा पनि एकजना साथीले यो भन्दा चाहिँ हाम्रो हेलो जङ्गला कार्यक्रममा हाम्रो साथी बनाउने कार्यक्रम ल्याइदिनु होला, यता समय छैन, लोकसारसीको पनि छैन, गुड नाइटको पनि छैन, प्रयास गर्नुहोला। रेडियो जङ्गलाले सब स्टाफ मिलेर हिँड्ने प्रयास गर्नुहोला। सबैको आग्रह छ हामी सुन्दै भन्दै गुड नाइट भन्दै बिदा हुन्छ। नमस्ते
0: नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो जाजरकोटबाट रामबहादुर रावत, उहाँसँग कुराकानी गरिसकेका छौं। पालो तपाईँको हो, फोन गर्नुहोला 9868-3940 रोल्पा जिल्ला भन्दा बाहिरका साथीहरूले फोन गर्नुहोला 9864-17-298 रोल्पा जिल्ला भित्रका साथीहरूले फोन गरिदिनुहोला। यति बेला साथी हुनुहुन्छ, म स्वागत गरे। नमस्कार हजुर।
4: नमस्कार हजुर।
0: को बोल्नु भयो, कहाँ बाट?
4: प्युठानदेखि। प्युठानदेखि म सुन्दै
0: परेको। प्युठानबाट नाम के हो तपाईँको?
4: मेरो सुषमा सुनार।
0: सुषमा सुनार, के छ सुषमा हालखबर तपाईँको?
4: हजुर ठिक ठाक छ।
0: ठिक छ हजुर। प्युठान कुन ठाउँमा हुनुहुन्छ नि हजुर?
4: झिम्रुक पालेका ओखरकोटमा।
0: ए झिम्रुकमा हुनुहुन्छ?
4: हजुर।
0: के गर्दै हुनुहुन्छ तपाईँले?
4: मैले के गर्ने हजुर, घरैसी काम गर्ने, बस्ने।
0: ए घरैसी काम गर्ने बस्ने। आज पहिलोचोटि कार्यक्रम गुड नाइटमा फोन गर्नुभयो?
4: आज नै मैले डेली मैले कार्यक्रम सुन्छ नि हजुर, मैले नै हो कार्यक्रम सुन्ने, मैले नै हो।
0: ए हो
4: हजुर, म डेली मैले नै।
0: अनि गुड नाइट मात्रै सुन्नुहुन्छ कि 4 बजेको कार्यक्रम पनि सुन्नुहुन्छ?
4: मलाई गुड नाइट पनि सुन्छु, 4 बजी पनि सुन्छु, म डेली म पढ्दै नै गर्छु मैले।
0: अनि कतिको मन पर्छ नि कार्यक्रम?
4: मैले बहुत उत्तम, राम्रो, बहुत राम्रो लाग्छ मलाई,
0: बहुत राम्रो लाग्छ नि
4: हजुर।
0: ल सुषमाजीले खाना खानुभयो?
4: हजुर खाना खानु भयो।
0: तपाईँले दिनुहुन्छ र खामला भनेको थिएँ, एक्लै एक्लै खानु भएछ नि।
4: ल ल म दिन तयारछु, म तयारछु, र दिन म तयारले नि।
0: है के दिनुहुन्छ, के खुवाउनुहुन्छ होला भन्नु त मलाई?
4: मैले भात तरकारी, मैले मासु तरकारी भात दिन्छु नि।
0: के को मासु हो?
4: मासु खसीको मासु।
0: ए खसीको मासु खुवाउनुहुन्छ नि?
4: हजुर।
0: यति धेरै माया गर्नुहुन्छ मलाई?
4: हजुर।
0: यति धेरै माया गर्नुहुन्छ मलाई?
4: हजुर। मलाई
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ। सुषमाजीले आज हामी के गर्छौँ भन्ने कुरा थाहा पाउनु भएको छ? के छ, पानी पर्यो भने के कुराको सबभन्दा बढी याद आउँछ तपाईँलाई?
4: पानी पर्यो भने हामी अब कसरी बाँच्यो, कसरी हामी सङ्ग्रह गरौँ, कसरी हामी कसरी हामी जान्छौँ, कसरी हामी उदाहरण राखौँ, हामीले कसरी हामी कतिबाट हामी बस्न परेको कुरा हामीलाई त्यस्तो छ। हामी पानीबाट पर्छ, उबाट कति हुनुहुन्छ भने त्यही हो।
0: तपाईँले पानी पर्दाखेरि कुनै घटना त्यस्तो छ जुन घटनालाई आजसम्म पनि बिर्सन सकिरहनु भएको छैन?
4: हजुर, यहाँ हाम्रो त्यस्तो घटना छैन यहाँ।
0: ए अनि तपाईँ सानोमा छँदाखेरि पानीमा रुजेको, पानीमा खेलेको कुनै त्यस्तो घटना छ कि छैन? ल ठिक छ, हुन्छ, गुड नाइटको शब्दहरू राख्नुहोस्। त्यसपछि अर्को साथीहरूले लिनुपर्छ, गुड नाइटको शब्दहरू राख्नुहोस्। हुन्छ, अहिलेको लागि बिदा गर्छौँ। नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग पनि कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला। रोल्पा जिल्लाभित्र हुनुहुन्छ, रोल्पाबाट फोन गर्न चाहनुहुन्छ भने 9864-17-298 फोन गर्नुहोला है, 9864-17-298 फोन गर्नुहोला। रोल्पा जिल्लाभन्दा बाहिर हुनुहुन्छ भने 9868-60-39-40 फोन गर्नुहोला। तपाईँको लागि नम्बर खुला गरेका छौ। रोलपत्रका साथीहरू कता हराउनु भयो, खरायो जरायो, रोलपत्रका साथीहरू कता हराउनु भयो भने यस्तै भयो होइन। आउनु होला 9867340 40 मा। रोल्पा जिल्ला भन्दा बाहिरका साथीहरूले फोन गर्नु होला। रोल्पा जिल्लामा हुनुहुन्छ, रोल्पा जिल्ला भित्र हुनुहुन्छ, कुनै पनि ठाउँमा, रोल्पा जिल्लाको कुनै पनि ठाउँमा हुनुहुन्छ भने 9864417298 मा फोन गर्नु होला। भन्दै अब गीत सुन्ने पालो भएको छ क्या रे, होइन अब गीत सुन्नु पर्छ। अब साथी आउनु भएको छ, म स्वागत गर्छु। रोल्पा जिल्ला भन्दा भित्रको साथीलाई म स्वागत गर्छु होइन, किनभने यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
5: हेलो, नमस्ते भाइ।
0: नमस्ते, को बोल्नु भयो, कहाँबाट?
5: म चाहिँ सिन्चेरी गाउँपालिकाबाट सङ्गीना घरती मगर।
0: सङ्गीना घरती मगर, के छ सङ्गीना हालखबर?
5: एकदमै ठिकठाक छ भन्नुपर्छ हजुरहरूको, कस्तो छ सुनाउनु?
0: ठिक छ, मैले झन् तपाईँलाई मेरो सङ्गिनी बनाउनु पर्ला भनेको त। अब सङ्गिनी त कहाँ हराउनु भयो, कहाँ हराउनु भयो, फोनै गर्नु भएन होइन? के भयो, के भयो, घरको समस्या कस्तो छ भन्नु त?
5: काम त थुप्रै
0: थुप्रै छ, त्यो कामलाई थाती राखेर भए नि कार्यक्रममा त फोन गर्नु पर्यो नि क्या अरे होइन?
5: के गर्ने, कार्यक्रममा हिँड्छु
0: है। ल अब दिनदिनै आउनु पर्यो क्या, रोल्पातिरका साथीहरूले आज भोलि माया मार्नु भएको छ, कस्तो दुःख लाग्छ मलाई। रोल्पातिरका साथीहरूलाई सम्झिरहन्छु मैले त होइन,
5: तर मैले माया चाहिँ मार्नु
0: ए माया चाहिँ मार्नु भएको छैन, मलाई थाहा थियो तपाईँले माया मार्नुहुन्न भन्ने कुरा। अनि थाहा थियो नि त होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ, तपाईँ छुट्टी लगत्तै हामी एउटा गीत बजाउँछौँ, रातो रानी फुले झै साझामा, तिमी फुल्यौ कलेजी माझामा भन्ने गीत बजाउँछौँ। र अब के छ विषयवस्तुको बारेमा तपाईँलाई जानकारी छ कि छैन?
5: जानकारी त छ,
0: जानकारी त छ, के छ विचार राख्नुहोस् त?
5: मेरो त रमाइलो छ
0: है, ल भन्नु न भन्नु।
5: हामी चाहिँ पानी पर्दाखेरि के अरे स्कुल गएको थियो, अनि कसैले पनि प्लास्टिकमा लगेको यो टाली मात्रै लगेको, अनि त्यो आउँदा छिटोखेरि पानी परेर बाटोमा चिप्लिने केही चिप्लिने, अनि फेरि एउटा प्लास्टिकले एकटा पनि चिप्ली एउटा पनि चिप्ली स्वाल मात्रै पारेर
0: त्यही त एकदमै रमाइलो भयो होइन? ल त्यस्तै त्यस्तै रमाइलो क्षणहरूको बारेमा जानकारी गराउँदै गर्नु होला अन्य बसाइहरूमा पनि होइन। अहिलेको लागि तपाईँले साथीहरूलाई गुड नाइटको शब्दहरू राख्नुहोस्।
5: हुन्छ, फर्स्टमा त हजुरलाई गुड नाइट पनि, र चार दिदीमा बस्नुभएको दाइ हुनुहुन्छ कि दिदी हुन्छ, उहाँलाई पनि गुड नाइट सुनिन्छ पनि, र सम्पूर्ण कार्यक्रम सुनेर साथ दिनुहुने दाइ दिदीहरूलाई पनि गुड नाइट सुनिन्छ पनि भन्दै थिए।
0: नमस्ते, टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुरा, एकजना साथीले जिल्ला बाहिरको फोन नम्बरमा फोन गर्नुभयो अनि कार्यक्रमको लागि हो भन्नुभयो, त्यसपछि मैले होल्डमा बस्नुहोस् भनेको त फोनै काटिदिनुभयो, त्यसो त गर्न अलि नहुने हो, मैले साथीहरूसँग बोलिराखेको छु भनिसकेपछि तपाईँले एकछिन होल्डमा बस्नको लागि धैर्य चाहिँ राखिदिनुहोला है, त्यति पर्याप्त ब्यालेन्स छैन भने बरु कार्यक्रममा सुनेर मात्रै भए पनि साथ दिनुहोला, म तपाईँलाई आग्रह गर्छु। अर्को एकजना साथी हुनुहुन्छ, त्यसपछि म गीत राख्नेछु, रातो रानी फुले झै साझामा भन्ने गीत रेडी पारेको छु मैले। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु, कहाँदेखि को हुनुहुन्छ? नमस्ते हजुर।
6: नमस्ते,
0: को बोल्नु भयो, कहाँबाट? तपाईँको आवाज बुझिएन, लाउड स्पिकर बन्द गरेर बोल्नु। के पुन मगर भन्नुभयो? सृष्टि पुन मगर। कति क्लासमा पढ्नुहुन्छ सृष्टिले? कति क्लासमा पढ्नुहुन्छ? कक्षा नौमा पढ्नुहुन्छ। अनि खाना खानुभयो?
6: खाना खाएर अब कार्यक्रम गुटनाइट कहिले आउँछ भनेर पर्खाइमा थिए, कार्यक्रम गुटनाइट खायो अनि
0: ओके ल। अब आजको विषयवस्तुमा विचार राख्नुहोस्, के भन्नुहुन्छ? पानी पर्ने बित्तिकै तपाईँलाई कुन घटनाको याद आउँछ?
6: मलाई म सानो छुँदा म पानी पर्दाखेरि म बाटोमा लडेको थिएँ, त्यही घटनाको याद आउँछ।
0: ए, कहाँ जाँदाखेरि लड्नुभयो?
6: स्कुलदेखि घर फर्किँदै गर्दा लडेको थिएँ बाटोमा।
0: ए, त्यही भएर त्यही घटनाको याद आउँछ होइन? अनि लड्नु भएर चोटपटक त लागेन तपाईँलाई?
6: लागेन भन्दा पनि
0: खुट्टामा काट्यो, त्यही सम्झिन्छु। ए ल, ठिक छ। अब अब हिँड्दाखेरि अलिकति ख्याल गर्नु पर्यो होइन? हुन्छ, अहिलेको लागि साथीहरूलाई गुड नाइटका शब्दहरू राख्नुहोस्।
6: हुन्छ, हजुरलाई सम्झिन चाहन्छु अनि यतिखेर कार्यक्रम गुड नाइट सुन्ने सम्पूर्ण साथीहरूलाई सम्झिन चाहन्छु अनि मेरो आइतेरोका मगर भाइलाई सम्झिन चाहन्छु अनि मेरो सम्पूर्ण साथीहरूलाई सम्झिँदै त्यति हस्तु। नमस्ते, हुन्छ भाइ।
0: नमस्ते। अब एउटा गीत राख्छौँ तपाईँको लागि, रातो रानी फुले झै रातामा, राति रानी फुले झै रातामा, तिमी फुल्यौ कलेजी माझामा, मनको रहर भन्ने गीत राख्छौ। गीत बसे तपाईँको माझमा फेरि आउँछौ, यो गीत तपाईँको लागि।

0: कान्छीलाई घुमाउने काठमाडौँ सहारा होइन, कान्छीलाई त काठमाडौँ सहारा त घुमाउनु पर्यो क्या अरे, नत्र कान्छीले भने मानिदिनु होइन। अब कान्छीलाई काठमाडौँ सहरमा घुमाएर कसलाई घुमाउने हो फेरि होइन, गाह्रो छ कलाकार मित्रहरूलाई पनि। कार्यक्रम गुड नाइट तपाईँ सुन्दै हुनुहुन्छ, यति बेला कार्यक्रम गुड नाइटमा छौँ र यति बेला रुल्पा जिल्लाभन्दा बाहिरबाट बाहिरी जिल्लाबाट भनौँ न साथीले फोन गर्नुभएको छ 9868309040 म उहाँलाई स्वागत गर्छु। कहाँदेखिको हुनुहुन्छ म स्वागत गरिहाल्छु। नमस्ते हजुर, नमस्ते, को बोल्नुभयो कहाँबाट? एलिना खातुन है, एलिना के खातुन हो, भात खातुन हो कि दाल खातुन हो भने?
1: भात खातुन।
0: ए भात खातुन हो,
1: हजुर।
0: दाल नखातुन?
1: नाइ।
0: ए दाल नखाने,
1: हजुर।
0: ल ठिक छ, कार्यक्रममा आउनु भएको छ, यति बेला के गर्दैन सल्लाह भन्नुहोस्।
1: भर्खर भर्खर खाँदा खाँदै।
0: ए भर्खर भर्खर के पाक्या छ हो तपाईँको गाउँतिर घरतिर?
1: भर्खरै खानु लागेको त।
0: त्यही त के पाक्या छ भन्नुहोस् त, पाकेको कुरा चाहिँ के हो भने कि?
1: ब्रोइलरको मासु। अनि
0: ब्रोइलरको मासु होइन, मलाई खोइ ब्रोइलरको मासु मलाई खोइ
1: आउनु न।
0: कहाँ आउने, कहाँ आउने भन्नु त एलिना जी? हेलो
1: रिचार्ज भइयो दाई।
0: ए रिचार्ज भइयो, ल विषयवस्तुमा विचार राख्नु छोटोमा।
1: म केही भन्न चाहन्न दाई, भयो
0: हुन्छ अहिलेको लागि। गुड नाइटको शब्दहरू राख्नुहोस्।
1: हुन्छ, फर्स्ट अफ अल त तपाईँको लागि अनि मेरो घर फ्यामिलीको लागि भन्दै नमस्ते।
0: नमस्ते, टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, पर्याप्त ब्यालेन्स राखेर आउनु होला। म अब त के नै भन्न सक्छु राजु होइन, पर्याप्त ब्यालेन्स राखेर आउनुभयो भने सायद यो समस्या नआउला। के भनौँला भनेर आउनु भएको थियो, रिचार्जै सकिहाल्यो होइन, गाह्रो छ गाह्रो छ। बरु ब्यालेन्स कम छ भने दाई मेरोमा ब्यालेन्स कम छ भन्नुहोस् क्या होइन, त्यसपछि त्यही अनुसारको हामी तपाईँको ब्यालेन्स मा अब एकछिन पछि फोन गर्नुहोस् भनेर हुन्छ कि अथवा के भनेर हुन्छ एक्जिस्ट त गर्न सकिन्छ नि होइन। उहाँ त धेरै बेर होल्डमा पनि बस्नुभयो, त्यो कारणले गर्दा पनि होला सायद होइन। तपाईँ रोल्पा बाहिर हुनुहुन्छ भने 9868309040 फोन गर्नुहोला, रोल्पा भित्र हुनुहुन्छ भने 9864172998 फोन गर्नुहोला। यो दुईवटा नम्बर तपाईँको लागि खुला गरेका छौँ, रोल्पा बाहिर र रोल्पा भित्रका साथीहरूलाई लक्षित गरेर यो नम्बर तपाईँको लागि खुला गरेका छौँ। आजको विषयवस्तु के हो भने, तपाईँले पानी पर्यो होइन, मानव पानी पर्यो भने तपाईँले त्यो आजभोलि त पानी पर्छ, पानी परेको बेलामा तपाईँलाई कुन यस्तो घटनाको याद आउँछ? अब कतिपय घटनाहरू हुन्छन् कि जुन पानी परेको बेलामा पानी पर्दै पर्दाखेरि सँगै भनौँ न रुजेका घटनाहरू, साथीहरूसँग पानीमा खेलेका घटनाहरू, अनि कतिपय त दुःखद घटनाहरू पनि हुन्छन् होइन। बाढी पहिरो आएको बेलामा आफ्नो परिवारहरू समक्ष नै छुट्याइदिएको त्यो पल होइन, दुःखका पलहरू पनि हुन्छन् सुखका पलहरू पनि हुन्छन्, र तीमध्ये तपाईँलाई अब कुन पलको सबभन्दा बढी याद आउँछ? कुनै पनि कुरामा दुःख अनि सुख दुइटै हुन्छ होइन, र त्यो पलको बारेमा त्यो घटनाको बारेमा तपाईँले आज यस्तो घटना जुन घटना तपाईँ बिर्सनै सकिरहनु भएको छैन, पानी पर्दाखेरिको बर्खा हुँदाखेरिको त्यो पल, त्यो पलको बारेमा तपाईँले हामीलाई जानकारी दिन सक्नुहुन्छ भन्दै गर्दा यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखिको हुनुहुन्छ? रोल्पा जिल्लाभन्दा बाहिरकै साथी हुनुहुन्छ है, रोल्पा जिल्लाभित्रका साथीहरूले खोइ किन आइरहनु भएको छैन। नमस्कार हजुर।
2: हजुर नमस्ते।
0: नमस्ते, को बोल्नुभयो कहाँबाट? प्युठान स्वर्गद्वारीबाट नाम के भन्नुभयो? सपिना मगर। के छ हजुर खबर तपाईँको? के गर्नुहुन्छ नि प्युठान स्वर्गद्वारीमा? गोठालो जाने, घाँस काट्ने, आउने होइन? कतिको बाख्राहरू पाल्नु भएको छ? बाख्रा गाई गोरु के छ?
1: बाख्रा भैँसी
0: भनेपछि त खुब दुध खान पाउनुहुन्छ नि? के छ हामीलाई दुध नखुवाउने?
1: आउनु नि त।
0: ए आएपछि खुवाउनुहुन्छ? ल म आउँछु अनि मेरो लागि दुध जोगाएर राख्नुहोस् ल। अनि आजको कार्यक्रममा के छ विषयवस्तुमा तपाईँको विचार के छ भन्नु त?
1: मेरो विचार चाहिँ म त्यस्तो आग्रह बसेको छु भाइ।
0: अनि खान पाउनुहुन्छ नि?
1: हजुर।
0: के छ हामीलाई दुध नखुवाउने?
1: आउनु नि त।
0: ए आएपछि खुवाउनुहुन्छ?
1: हजुर आउनु पऱ्यो नि त पहिला।

0: मेरो पानीहरू चाहिँ मेरो एजेन्सीले गराएर पैसा भएको थियो, अनि त्यो किमो भन्छन् हाम्रो गाउँघरतिर चाहिँ, अनि त्यो किमोको त्यो खाएको चाहिँ निको हुन्छ भन्नुभएको थियो। किमोको त्यो बेला मेरो भाइनी र म गएको थियौँ, अनि त्यो किमोको रुखसँगै कोटसँगै, अनि त्यो एउटा घाप पार्ने कोरेली भन्नेको रुख थियो है, त्यसमा चाहिँ एकदम काँडा हुन्छ त्यो कोरेली भन्नेकोमा चाहिँ। अनि त्यो म बच्चा अनि म होसी भएन कि मेरो भदैनी नाति रुखमा चढ्यो, अनि त्यो टुप निकालेर दियो दाइ, अनि म चाहिँ त्यो चप्पलसँग चढ्दाखेरि चाहिँ त्यो काँडामा गएर त्यो मेरो पेटा भनौँ नि पेटमा चाहिँ काँडा झिकेर एकदम त्यो भने चाहिँ यो बर्खामा चाहिँ। अनि म के भन्न चाहन्छु भने बच्चाहरूले चाहिँ रुख चढ्ने बेला सबै नलाएर चढ्नु होला भन्न चाहन्छु।
1: अनि के छ त्यो घटनाको अहिलेसम्म पनि याद आउँछ होइन?
0: याद छ नि दाइ, अनि अझसम्म मैले अपरेसन गरेको पनि छैन।
1: ए तपाईँ त्यो त्यो घटनाले गर्दा तपाईँलाई अझैसम्म पनि त्यो घाउ निको भएको छैन तपाईँको?
0: घाउ निको भए पनि त्यतिखेर अब त्यो काँडाले त्यो चोट लागेको भए अब हस्पिटल गएर राम्रो भयो, अनि पछाडि काँडाभित्र रहेछ भाइ, अनि धेरैचोटि हस्पिटल गए, अनि अहिले सानो हुनुहुन्छ, अनि अहिले ठुलो भएपछि आउनु होला भन्नुहुन्थ्यो।
1: अहिलेसम्म पनि जानु भएको छैन, आर्थिक अवस्था कमजोरको कारणले हो?
0: कमजोरी पनि त्यस्तै भनौँ दाइ, त्यस्तो चाहिँ अहिले चाहिँ त्यस्तो पहिला पहिला धेरै बिजाउँथ्यो, अहिले चाहिँ त्यति बिजाउँदिनँ, अनि केही खाना खाएर अलि उकालोमा ठिक्कै दौडा गरी चाहिँ अलि त्यो भित्रसम्म त्यो मासुहरू समाले जस्तो हुन्छ कि दाइ।
1: अनि अब तपाईँको यो भोगाईबाट बाल बालिकाहरूलाई रूप चढ्ने बेलामा अलिकति सचेत हुनु, अनि भन्नुहुन्छ तपाईँले होइन काँडाहरू हुन सक्छन् अलिकति हेरेर तपाईँहरूले त्यो त्यो बेलामा हेर विचार गरेर या काँडा छ कि छैन भन्दा सबै कुरा हेरेर चढ्नु भएको भए यो अवस्था आउँदैन थियो, यही कुराहरू नदोहोरियोस् भनेर तपाईँको भोगाई यहाँ सुनाउनु भयो।
0: हजुर हजुर, एकदमै म चाहिँ बर्खामा अनि बच्चाहरूलाई रुख पनि भयो, अनि भिरालोमा यस्तो हिँड्दा गरी चप्पल नलाएर हिँड्नु होला भन्न चाहन्छु।
1: हुन्छ, कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो, फेरि फेरिका बसाईमा आउनु होला, अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्।
0: हजुर हजुर, म त फर्स्ट पटक हजुरको रेडियो त धेरै सुन्छु है, तर फर्स्ट पटक आज यो फोन गरेको नि, धेरै खासै बोल्न पनि आउँदैन है। फर्स्टमा हजुरलाई सिकाउँछ भने गुड नाइट भन्न चाहन्छु, त्यसपछि सबैलाई चिरपरिचित सबैलाई सिकाउँछ भने गुड नाइट भन्न चाहन्छु दाइ।
1: हुन्छ, अहिलेको लागि तपाईँलाई बिदा गर्छु, नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो सबिना मगर, उहाँ स्वर्गद्वारी प्युठानबाट फोन गर्नु भएको थियो, उहाँले एकदमै दुःख लाग्दो कुरा सुनाउनु भयो, त्यो घटनाले गर्दा उहाँ अहिलेसम्म पनि पीडित हुनुहुन्छ होइन, यस्तो घटना कसैलाई पनि नघटोस् र यी घटनाहरूले एउटा सङ्केत पनि के गर्छ भनेदेखि अलिकति सचेत हुनुपर्छ, हामीले बर्खाको बेलामा रुख चढ्दै गर्दाखेरि अलिकति सचेत हुनुपर्छ, अलिकति पनि सचेत भइएन भने त्यो घटनाले हेर्नुहोस् त कति ठुलो समस्या निम्त्याउँछ, उहाँको पेटमा काँडा बिजेको र काँडा भित्रै रहेको र अहिलेसम्म पनि पूर्णतया निको भएको छैन, उकालोमा हिँड्दाखेरि खाना खाएको बेलामा बिझाइरहन्छ भन्नुहुन्छ होइन। आजको लागि कार्यक्रमको लागि छुट्याइएको निर्धारित समय त अब सकिन लाग्यो, अब हामी कुनै पनि साथीको कल लिउन सक्दैनौ, यो कुरा म तपाईँलाई जानकारी गराए र यतिन्जेल कार्यक्रम सुनेर साथ दिने तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ, कार्यक्रममा फोन गर्नुभयो, सहभागिता जनाउनु भयो, सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। हाम्रो आवाजलाई रेडियो सेटसम्म पुर्याएर साथ दिने विभिन्न रेडियोका विभिन्न साथीहरूलाई पनि विशेष विशेष धन्यवाद ज्ञापन गर्छु र जति पनि साथीहरूले कार्यक्रम सुन्नुभयो सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। बर्खाको समय छ, घर

बाहिर कुनै सामान राख्नु भएको थियो होला है, अनि भित्र ल्याउनु भयो कि ल्याउनु भएन, सुकाएका लुगा कपडाहरू उठाउनु भयो कि उठाउनु भएन। आज भोलि बर्खाको सिजन छ, सर्पहरूको पनि एकदमै धेरै डर हुन्छ, अनि पानी कतै जम्यो भने मच्छरहरू त्यहाँ गएर बस्न सक्छन्, फूल पार्न सक्छन्, अनि डेंगू जस्ता संक्रमणहरूले तपाईँलाई असर पार्न सक्छ। त्यतातिर पनि ध्यान दिनुहोला, पानी वरपर पानी जम्न नदिनुहोला, अनि ट्याङ्कीको पानीहरूलाई पनि अलिकति ढाकेर मात्रै छोड्नुहोला भन्छु। बिरामी मान्छे तपाईँ औषधि खानुभयो, औषधि खानु भएको छैन भने औषधि खानुहोला। भान्सामा खाना पकाइसकेपछि आगो निभाउनु भयो कि निभाउनु भएन, हावाहुरी लाग्न सक्छ होइन, अनि पछि फेरि आगो उडेर गएर आग लागेका घटनाहरू हुन सक्छ। ग्यास चुलोमा खाना पकाउनुहुन्छ भने ग्यास चुलोलाई राम्रोसँग सिलिन्डरबाट पनि र उताबाट चुलोबाट पनि सबैतिरबाट बन्द गर्नुहोला। झाल ढोकाको चुकुन राम्रोसँग लगाउनुहोला। कार्यक्रम कस्तो लाग्छ, मनपर्छ भने मनपर्छ भनिदिनुहोस्, कहाँ कहाँबाट सुन्नुहुन्छ त्यो पनि भनिदिनुहोस्, र कार्यक्रम मन पर्दैन भने आवश्यक सुझाव सल्लाह वा प्रतिक्रिया पनि भनिदिनुहोस् भन्दै अब मैले एउटा गीत सुनाउँछु। बर्खा लाग्यो असिना र झरी, मोहन खड्का र सन्ध्या बुढा छेत्रीको आवाजलाई छोड्दै कार्यक्रमबाट बिदा हुने अनुमति चाहन्छु म होइन। यो गीत तपाईँको लागि छोड्दै आवाजबाट म वीरेन्द्र गिरी बिदा हुने अनुमति चाहन्छु। तपाईँको बाँकी पल शुभ रहोस्। नमस्कार, गुड नाइट, शुभ सपनी, शुभ निदरी, शुभरात्रि। तपाईँको बाँकी पल शुभ रहोस्।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज। जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा रातको 10 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी चिएर हाट जोर्नी, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मुत्रोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोस्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624059 र 9645778232।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज।
1: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन बाँच्नु।

हार्दिक नमस्कार, प्रणाम। वरपर सर्र सर्र हावाको सरसराहट, आफ्नै शैलीमा फुलिरहेका बगैँचाका सुन्दर फुलहरू, उदाउने र अस्ताउने निरन्तरको गतिमा गतिशील आकाशका चन्द्र सूर्य र तारा नक्षत्रहरू, चिरबिर चिरबिर चिरबिराउँदै जीवनका गीत गुनगुनाउँदै गरेका चराचुरुङ्गीहरू र सागरको गहिराई भेट्ने यात्रामा अविरल अविच्छिन्न बगिरहेका नदीनाला एवं छहरा छाँगाहरू, यी सबै सबै कति दिव्य छन्, कति सुन्दर छन्। यिनकै उपस्थितिमा यो प्रकृति पनि कति सुशोभित देखिएको छ, कति दिव्य र ऊर्जादायिनी देखिएको छ। प्रिय सज्जन, प्रकृतिको यो सुन्दर समयमा तपाईँसँगको सुन्दर सामिप्य प्राप्त गर्दै सत्सङ्ग रूपी निर्मल जलमा स्नान गर्न तपाईँका घर आँगन घरद्वारहरूमा उपस्थित भएको छु म, लक्ष्मण भण्डारी। कार्यक्रम जीवन गङ्गा लिएर कार्यक्रम जीवन गङ्गाको एउटा नयाँ प्रवाहमा म तपाईँलाई हार्दिक स्वागत गर्दछु, अभिवादन अभिनन्दन टक्र्याउँदछु। प्रिय सज्जन, हामी जुन देशमा जन्मिएका छौँ, जहाँ हुर्किएका छौँ, बढेका छौँ, पढेका छौँ, यो भूगोल, यो परिवेश, यो ठाउँ यस्तो ठाउँ हो जो संसारमा अत्यन्त विरलै प्राप्त गर्न सकिन्छ। हाम्रो माटो जति प्रिय छ, हाम्रो भूगोल, हाम्रा पाखा पखेराहरू, डाँडाकाँडाहरू, भिर पहराहरू जति सुन्दर छन्, त्यति नै हाम्रो यहाँको संस्कृति, चालचलन र परिवेश सुन्दर छन्। विविधता हाम्रो विशेषता हो, विविधताका बीचमा पनि एकता हाम्रो अर्को विशेषता हो। हाम्रा हिमालहरूमा धुपी र सल्लाहरू मिलेर बाँचेका छन्, हाम्रा पहाडहरूमा पनि सबै बोट बिरुवाहरू एउटै जङ्गलमा शानका साथ ठडिएका छन्, तराईमा पनि धान गहुँ मकै सबै सबै मिलेर फल्दछन्, मिलेर झुल्दछन्। हिमाल, पहाड, तराई सबैतिर जुन किसिमको प्राकृतिक विविधता छ, त्यसको प्रतिबिम्ब हरेक नेपाली समाजमा पनि प्रकट भएको छ। जसरी हाम्रो प्रकृति विविध छ, त्यसरी नै हामी सबै नेपालीहरू विविध छौँ। हाम्रा अनेक भाषाहरू छन्, हाम्रा अनेक चालचलन संस्कृतिहरू छन्, हाम्रा अनेक पहिरनहरू छन्। जे होस्, यी धेरै अनेकहरूका बिचमा, यी अनेकहरूका बिचमा पनि हामी एक भएर बाँचेका छौँ, नेपाली भएर बाँचेका छौँ। यो संसारमा अत्यन्त दिव्यतम र अनन्यतम उदाहरण हो। तर हामीले जुन हाम्रो गौरव छ, विविधताभित्रको एकताको जुन गौरव छ, यसलाई बिर्सदै गएका छौँ। प्रिय सन्चय, हामी जहाँ छौँ त्यो माटोको विशेषतालाई एकपटक जान्ने प्रयास गर्नुपर्दछ, बुझ्ने प्रयास गर्नुपर्दछ। हामी त यस्तो संस्कृतिमा हुर्किएका मानिस हौ प्रिय सज्जन, जहाँ ढुङ्गा ढुङ्गामा पनि देवताको बास हुन्छ। जहाँ ढुङ्गा ढुङ्गामा देवताको बास छ,

प्रिय सुजन, ढुङ्गा ढुङ्गामा देवताको बास भएको मुलुक हो। हामीले सबैतिर देवताको दर्शन गर्न सक्दछौँ। बोट बिरुवामा हेऱ्यो, बोट बिरुवामै हामी देवताको दर्शन गर्न सक्दछौँ। तुलसीको पूजा गर्छौँ हामीले, बरपिपलको पूजा गर्छौँ हामीले, बिरुवाहरूलाई पनि भगवानको मूल्य दिएका छौँ। भगवानको मूल्य दिनुको अर्थ बिरुवाहरूलाई देवता मानेर पूजा गर्नुको अर्थ वातावरणप्रतिको हाम्रो चासो हो। वातावरण सुन्दर राख्नुपर्दछ, बोट बिरुवाहरूलाई काट्नु हुँदैन, पर्याप्त शुद्ध अक्सिजनको व्यवस्था भयो भने हामी स्वस्थ हुन सक्दछौँ, प्राणी जगत स्वस्थ हुन सक्दछ। त्यसैले बोट बिरुवा नकाटौँ, पूजा गरौँ देवता मानेर। कस्तो विशाल विज्ञान प्रिय सच्चा, हाम्रा मातापिता, हाम्रा पूर्वजहरूले, हाम्रा आचार्यहरूले कस्तो विशालता प्रकट गरेका छन्, कस्तो विशाल हार्दिकता प्रकट गरेका छन्। त्यस्ता पूर्वजका हामी सन्तति हुन पाएका छौँ, यो अहोभाग्यको कुरा हो। हामीले पानीमा पनि देवताको दर्शन गर्दछौँ, नदी किनारहरूमा हामी स्नान गर्छौँ, नदीको पूजा गर्छौँ, पहाडहरूको पूजा गर्छौँ, हिमालहरूको पूजा गर्छौँ। हिमाल पहाडको मात्रै पूजा गर्दैनौँ प्रिय सुजन, हामीले बोट बिरुवाको मात्रै पूजा गर्दैनौँ, चराचुरुङ्गीको पनि पूजा गर्छौँ, कागको पूजा गर्छौँ, हामी पशुको पनि पूजा गर्छौँ, कुकुरसम्मलाई हामीले देवता मानेका छौँ, पूजा गर्छौँ, गाईको पूजा गर्छौँ। यी त प्राणीहरू भए प्रिय सुजन, जो हिँड्छन्, जो डुल्छन्, चलमलाउँछन्, राम्रो कुरा दिँदाखेरिमा नजिक आउँछन्, लट्ठी देखाउँदा टाढा जान्छन्। कुरो बुझ्ने यी पशुहरूलाई देवता मान्नु बरु त्यति ठुलो आश्चर्यको कुरा होइन। हामी त ढुङ्गालाई पनि देवता मान्ने संस्कृतिमा हुर्किएका छौँ। काली गण्डकीका किनारमा भेटिने शालिग्रामलाई हामीले प्रत्यक्ष देवताको सम्मान दिन्छौँ। ढुङ्गालाई देवता मान्नुको अर्थ हामी जड संस्कृतिमा हुर्किएका छौँ भन्ने होइन, हामी अचेत छौँ भन्ने होइन प्रिय सुजन, हामीभित्र संवेदना छैन भन्ने होइन प्रिय सुजन। ढुङ्गालाई पनि देवता मान्नुको अर्थ हामी परम संवेदनशील छौँ भन्ने हो। हामीले ढुङ्गामा पनि एक किसिमको संवेदनाको महसुस गर्दछौँ, ढुङ्गालाई पनि बुझ्न सक्दछौँ, जान्न सक्दछौँ, ढुङ्गाको पनि मूल्यलाई स्वीकार गर्दछौँ। यसरी संवेदनापूर्ण संस्कृति, चेतनापूर्ण संस्कृतिमा हामी हुर्किएका छौँ। हाम्रा पूर्वजहरूले हामीलाई संवेदनशील हुन सिकाएका छन्। जता हेरौँ उतैतिर देवताहरू मुस्कुराइरहेका छन्। दायाँ बायाँ, तल माथि, यता उता, सर्वत्र, एभ्रिवेयर द गॉड इज, सर्वत्र परमात्मा विराजमान हुनुहुन्छ। जहाँसुकै भगवान् मुस्कुराइरहनु भएको छ र हामीलाई साथ दिइरहनु भएको छ, हामीलाई हात दिइरहनु भएको छ। यो विशाल संस्कृति हो। यसको अर्थ हामी ढुङ्गालाई मात्रै पूजा गर्छौँ, मान्छेलाई मूल्य दिँदैनौँ, मान्छेमाथि शोषण गर्छौँ, अन्याय गर्छौँ, अत्याचार गर्छौँ, होइन प्रिय सज्जन। मान्छेमाथि अन्याय, अत्याचार गर्ने, भेद गर्ने, शोषण गर्ने यो संस्कृति हामीले पछि विकास गरेका हौँ। अरूलाई मूल्य नदिने, अरूको लिन मात्रै खोज्ने, अरूलाई दिन नखोज्ने यो हामीले पछि विकास गरेको एउटा विकृति हो, जसलाई हामीले संस्कृति बनाउँदै अगाडि बढाइरहेका छौँ। तर हाम्रा पूर्वजहरूले, हाम्रा आचार्यहरूले हामीलाई विशाल प्रेमको संस्कृति दिएर गएका छन्, व्यापक हृदयको संस्कृति दिएर गएका छन् प्रिय सज्जन। त्यसो भएका हुनाले हामी आजसम्म बाँचिरहेका छौँ। पश्चिममा युरोपियली मुलुकहरूमा व्यक्तिहरू नसाका अभ्यासी बनेका छन्, दुर्व्यसनका शिकार भएका छन्। उनीहरूले आफूले आफूलाई सम्झाउन सक्दैनन्, परिवार टुक्रिएको छ,
परिवारका धेरै सदस्यहरू सँगै बसेर भोजन गर्ने कुरा उनीहरूका निमित्त असम्भव जस्तै छ। उनीहरू सबै थोक भएर पनि कोही नभएका जस्ता टुहुरा भएका छन्। तर हामी युरोपमा बसेका मानिसका जस्ता प्रशस्त घरहरू, विभिन्न सरसुविधाका सामग्रीहरू नभए पनि, रुपैयाँ पैसा नभए पनि हामी हाँसेका छौँ, हामी खुसी छौँ, हामी प्रसन्न छौँ, किनभने हामी निर्भय छौँ। सबैतिर देवतै देवता भएपछि हामीलाई के को डर, कसको डर? हामी निर्भय छौँ प्रिय सज्जन। एउटा पहाडमा बसेको मानिसले पनि, जो निरक्षर छ, पढ्न जान्दैन, उसले आफूलाई सम्झाउन सक्दछ। जीवन